गरेको एउटा सानो बालक जन्मन्छ। जन्मना साथ ऊ रुन थाल्छ, चलमनाउन थाल्छ र मृत्यु पर्यन्त ऊ चलमलाइरहन्छ। अर्थात् व्यक्ति जन्मेदेखि मृत्यु पर्यन्त गतिशील भइरहन्छ, केही न केही खोजिरहेको हुन्छ, केही न केही चाहिरहेको हुन्छ। मान्छेको सभ्यता ब्रह्माण्डमा सुरु भएको पनि हजारौँ वर्ष भइसक्यो। कहिलेदेखि यो सभ्यता सुरु भयो हामीले यकिन भन्न सक्दैनौँ, तर जहिलेदेखि मान्छे जन्मियो त्यस दिनदेखि नै उसले खोज सुरु गरेको छ। धेरै कुराहरू आजसम्म उसले प्राप्त गरिसकेको छ, बुझिसकेको छ, जानिसकेको छ, बुझ्न बाँकी पनि अझै धेरै कुराहरू छन्। त्यसैले मान्छेले ईश्वरका बारेमा बहस गरेन यो कुरा होइन, ईश्वरका बारेमा चिन्तन गरेन भन्ने कुन पनि होइन। प्रिय सज्जन, मान्छेले यो जुन किसिमको चमत्कार देख्यो संसारमा, यो जुन किसिमको आश्चर्य देख्यो संसारमा, आफ्नो जीवन के हो, कसरी बनेको होला आदि इत्यादि प्रश्नहरू हरेक मान्छेको मथिङ्गलमा नाचिरहन्छन्। त्यसैले पहिलेदेखि मानिसले ईश्वर र ईश्वरीय सत्ताका सन्दर्भमा गहिरो चिन्तन गर्यो। प्रिय सज्जन, गर्दै गयो, गर्दै गयो, गर्दै गयो, खोज्दै गयो, खोज्दै गयो, विभिन्न संशयहरू पनि फेला परे, आशंकाहरू पनि फेला परे, तर जति खोज्दै गए पनि झन्झन ठुला रहस्यहरूका पोकाहरू खुल्दै जान थाले। रहस्यपछि अर्को रहस्य, अर्को रहस्यपछि अर्को रहस्य, रहस्यपछिको रहस्य मानिसले भेट्न नसक्ने भयो, जान नसक्ने भयो। त्यसपछि त्यो रहस्य धेरै फर्किएर रहस्यलाई नै तोम शरणम गरेर त्यसैको शरणागत हुँदै उसले परमात्माको स्वरूपमा, ईश्वरको स्वरूपमा त्यो दिव्यतम ब्रह्माण्डीय रहस्यलाई पूजा गर्न सुरु गरे। त्यसपछि ईश्वरीय संस्कृतिको विकास भयो। प्रिय सज्जन, त्यसकारण संसारमा जहाँ मनुष्य छ त्यहाँ धर्महरू छन्, त्यहाँ ईश्वरीय अस्तित्वको सन्दर्भमा चर्चा गरिएको छ। ईश्वर छैनन् भनेर संसारमा कुनै पनि मुलुकमा कुनै पनि मान्छेको समुदायले भनेका छैनन्। हरेक समुदायहरूमा भगवानको व्यवस्था गरिएको छ, ईश्वरको व्यवस्था गरिएको छ, किनभने मान्छेको जन्मजात आवश्यकता भनेकै ईश्वरीय आवश्यकता हो, दैवीय आवश्यकता हो, ब्रह्माण्डीय रहस्यको आवश्यकता हो। त्यसैले प्रिय सज्जन, यो रहस्यलाई हामीले अनेक नाम दिन सक्छौँ, अनेक संज्ञा दिन सक्छौँ, अनेक तरिकाले सम्बोधन गर्न सक्दछौँ। जसरी सम्बोधन गरे पनि त्यो शक्ति वास्तवमा रहस्य हो र त्यसलाई हामी दिव्यतम ईश्वरीय शक्ति भनेर भन्दछौँ। प्रिय सज्जन, हामी भौतिक संसारमा चुर्लुम्मा डुबेका बेला आफ्नै अज्ञानको अँध्यारोले डम्मा ढाकिएका बेला हामीलाई जुन ब्रह्माण्डीय ऊर्जा छ, जुन ब्रह्माण्डीय रहस्य छ, यो रहस्य व्यर्थको लाग्दछ, निरर्थक लाग्दछ। तर जब हामी गहिराईमा प्रवेश गर्दछौँ, शान्त चित्तका साथ एकान्तमा बस्दछौँ, धैर्यका साथ चिन्तन गर्दछौँ, त्यसपछि बल्ल त्यो दिव्यतम ईश्वरीय सत्ताको अनुभूति हुन्छ अनि यो सत्ताप्रति हामी नतमस्तक हुन सुरु गर्दछौँ। त्यसैले प्रिय सज्जन, ईश्वरप्रतिको आस्था भनेको अत्यन्त महत्त्वपूर्ण आस्था हो। हामी चाहे जेसुकै हेरौँ, सबै अत्यन्त रहस्यपूर्ण छ। एउटा सानो किरालाई तपाईँले समातेर हेर्नुभयो भने पनि त्यहाँ आश्चर्यचकित हुने धेरै घटनाहरू हुन्छन्। तपाईँ जहाँ उभिनु भएको छ त्यहाँबाट दायाँ हेर्नुहोस्, बायाँ हेर्नुहोस्, पूर्व हेर्नुहोस्, पश्चिम हेर्नुहोस्, तलमाथि जतासुकै हेर्नुहोस्, अनगिन्ती आश्चर्यले भरिपूर्ण सिर्जनाहरू छन् प्रकृतिमा। ती सबै सिर्जनाहरू, ती सबै वस्तु र विषयहरू ईश्वरीय अस्तित्वका 101 प्रमाण हुन्। प्रिय सज्जन, फुल्दै गरेको फुललाई गएर हेर्नुहोस्, अनेकन किसिमका रङहरू त्यहाँ जन्मजात पैदा भएका छन्, रातो, निलो, पहेँलो, सेतो, कालो, अनेकन रङहरू त्यहाँ प्रकाशित भएका छन्। कसरी आयो होला त्यहाँ, कसले बनायो होला त्यसरी त्यो रङहरूलाई, फुलको जुन सुवास छ कसरी त्यो सुवास त्यो फुलमा प्रवेश गर्यो होला, हामी हिँडिरहेका छौँ, बोलिरहेका छौँ, हाम्रो आवाज कसरी आइरहेको।
हुन्छ, पशुपक्षीहरू कसरी जीवित छन्। हेर्दाखेरि माटो मात्रै छ, तर त्यही माटोमा अनेकन किसिमका फुलहरू फुलेका छन्, पशुपक्षीहरू बाँचेका छन्, मान्छेको जीवन जीवित छ। यसरी हेर्दाखेरि म विचार गर्दा सबै कुराहरू आश्चर्यपूर्ण छन्, रहस्य नै रहस्यले भरिएका छन्, प्रिय सोच्छन्। त्यसैले यो सारा संसार त्यही रहस्यको उत्पादन हो भन्दा अत्युक्ति हुँदैन। मान्छेले सबै कुरा सोच्न छोडेर त्यसपछि अनि यही रहस्यप्रति आफू नतमस्तक भएको घोषणा गरे। ईश्वरीय अस्तित्वलाई स्वीकार गर्नु भनेको नै यो ब्रह्माण्डीय जुन रहस्य छ त्यो प्रति नतमस्तक हुनु हो, प्रिय सोच्छन्। यसलाई हामीले यो रहस्यलाई अतिशयोक्तिपूर्ण ढङ्गले अनेक नाममा अनेक संज्ञामा पुकार गर्दछौँ, चिन्तन गर्दछौँ हाम्रो स्वभाव अनुसार। हामी कसैले कृष्णको पूजा गर्छौँ, कसैले शिवको, कसैले ब्रह्माजीको, कसैले गणेशको, ईश्वरका इत्यादि स्वरूपहरूमा हामीले ईश्वरको चिन्तन गर्दछौँ। क्रिश्चियनहरूले छुट्टै तरिकाले ईश्वरको चिन्तन गर्दछन्, मुसलमानहरूले छुट्टै तरिकाले ईश्वरको चिन्तन गर्दछन्। जसले जे गरे पनि आखिर एउटै ईश्वरको चिन्तन गरेका छन्। भूगोल, देश, परिवेश, संस्कृति, परिस्थिति अनुसार ईश्वरलाई अलग अलग तरिकाले हामीले स्मरण गर्दछौँ, पूजा र प्रार्थना गर्दछौँ। तर हामी सबैले एउटै ब्रह्माण्डीय अस्तित्व, एउटै ब्रह्माण्डीय रहस्यको पूजा गरेका छौँ। यति मात्रै फरक हो, प्रिय सोच्छन्। विधिहरू अलग हुन्छन्, यसमा कुनै शङ्का छैन, अलग हुनु पनि पर्दछ। तराईको मान्छेको आफ्नै जीवनशैली हुन्छ, पहाडको मान्छेको आफ्नै शैलीको जीवन हुन्छ, प्रिय सोच्छन्। अनि हिमालमा बस्ने हिमालवासीहरू छुट्टै अस्तित्वले भरिएका हुन्छन्। विश्वका कुना कुनामा बस्ने मानिसका आफ्नै संस्कृति, आफ्नै भाषा, वेश, प्रचलन र सभ्यताहरू छन्। तिनै सभ्यताहरूमा, तिनै भाषाहरूमा उनीहरूले ईश्वरको पुकार गर्दछन्, ईश्वरको स्मरण गर्दछन्। तर कतै पनि मानिसहरूले ईश्वरको स्मरण नगरेका छैनन्। फरक फरक भाषामा, फरक फरक नाममा स्मरण गरेका होलान्, ईश्वरलाई पुकारेका होलान्, तर जसरी पुकारिए पनि ईश्वर पुकारिएको छ, ईश्वरको अस्तित्व स्वीकार गरिएको छ। यसले पनि ईश्वर छन् भन्ने कुरा प्रमाणित गर्दछ। त्यसैले प्रिय सज्जन, आजैदेखि ईश्वरप्रतिको आस्था भाव प्रकट गर्नु। ईश्वरकै कारणले, यो ब्रह्माण्डीय र ऊर्जाका कारणले हामीले हाम्रो जीवन प्राप्त गरेका छौँ। हामी स्वयंलाई थाहा छैन हाम्रो शक्ति कहाँबाट आइरहेको छ। त्यो किसिमको जुन ब्रह्माण्डीय ऊर्जा छ, त्यो ऊर्जाप्रति हामी नतमस्तक हुनुपर्दछ, कृतज्ञ हुनु जरुरी छ, प्रिय सज्जन। त्यसैले प्रार्थना भनेको समग्र विश्व ब्रह्माण्डको आश्रयदाता, स्रष्टा, दैवी सत्ताप्रति हाम्रो हार्दिक आभारको नाम हो। त्यसैले प्रिय सज्जन, हामी कृतज्ञ बन्न सिक्नुपर्दछ। ईश्वरको उपासना, परमेश्वरको वन्दना पनि हाम्रो कृतज्ञताको एउटा पहाना हो, जसले हामीलाई बचाएको छ, जसका कारण यति सुन्दर संसारको निर्माण भएको छ। त्यो निर्माताप्रति, त्यो स्रष्टाप्रति हाम्रो अन्तस्करणको आभार हामीले पूजा र प्रार्थना मार्फत प्रकट गर्दछौँ। संसारभरिका मानिसले पूजा र प्रार्थना मार्फत भगवानको नामबाट प्रकट गर्ने गर्दछ। त्यसैले प्रिय सोच्छन्, पूजा प्रार्थना गर्नु भनेको केवल ढोङ होइन, केवल आडम्बर होइन, यो विश्व शक्तिप्रतिको हाम्रो हार्दिक आभारको एउटा पद्धति, हार्दिक कृतज्ञताको एउटा पद्धति हो, प्रिय सोच्छन्। आउनुहोस् हामी पनि आस्तिक बनेर, ईश्वरका भक्त बनेर हार्दिकता र आभार प्रकट गर्ने त्यो पद्धतिका अभ्यासी बनौँ र जीवनलाई पनि धन्य बनाऊ। अवस्थ प्रिय सज्जन, आजका निमित्त कार्यक्रम जीवन गंगा यति नै। अर्को श्रृङ्खलामा फेरि हामी भेटिनेछौँ, तबसम्मका लागि बिदा दिनुहोस्।

0: रेडियो था संचार 99.4 निष्पक्ष सक्रियता को अभ्यास। आजको कविता, आजको कविता,
1: आजको कविता, आजको कविता।
2: नमस्कार, म कवि पुरुषोत्तम आचार्य। कविताको शीर्षक पछि। यो कविता अत्यधिक दमन भएपछि हरेक चिज उठ्छ भन्ने सन्दर्भमा केन्द्रित छ, अथवा दमनले विद्रोह जन्माउँछ भन्ने कुरामा केन्द्रित छ। कविता यसरी सुरु हुन्छ।

0: पथमा चैतन्य पाएपछि
1: अन्तिम श्लोक
0: मुर्दा उठ्दछ है चिहान उधिनी मृत्यु बिकाए पछि हड्डी जुट्दछ गर्त बाट युगले साक्षी मगाए पछि ब्युझन्छन् इतिहास पृष्ठ बदली बङ्गो बनाए पछि झुल्कन्छन् रवि रातले मन परी सत्ता चलाए पछि झुल्कन्छन् रवि रातले मन परी सत्ता चलाए पछि
1: धन्यवाद।

0: 99.4 Radio Thahasanchar Studio Time.
1: It's 6 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संचार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज। समय

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल असार 18 गते बिहिबार, नेपाल सम्बत 1146, जुलाई 2 तारिक सन् 2026।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: प्रतिस्पर्धात्मक प्रणाली अपनाउने बाचा विपरीत सरकारले थाल्यो राजनीतिक नियुक्ति। त्रिवी सेवा आयोगमा पूर्व सचिव थापा, वायु सेवा निगममा पनि नियुक्ति।
0: 18 वर्ष मुनिकालाई सदस्य बनाएपछि राष्ट्रपा विवादमा, मानवाधिकार आयोगले थाल्यो अध्ययन। केन्द्रीय समितिमा 50% महिला प्रतिनिधित्व गराउने तयारी।
1: नयाँ सरकार बने यता सेयर बजार लगातार ओह्रालो यात्रामा, लगानीकर्ताले गुमाए 3.5 खर्ब रुपियाँ।
0: भेनेजुएलामा भूकम्पको 6 दिनपछि 3 बालकको उद्धार, 1943 जनाको मृत्यु।
1: र कङ्गोलाई 2-1 हराउँदै इङ्ल्यान्ड विश्वकपको अन्तिम 16मा, बेल्जियम पनि सेनेगललाई पराजित गर्दै अन्तिम 16मा प्रवेश।

0: गर्ने
1: ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौँ।
2: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
4: समाचार अब विस्तारमा। बालेन्द्र शाह नेतृत्वको सरकार हरेक क्षेत्रमा प्रतिस्पर्धाबाट नियुक्त गर्ने बाचा गरेको थियो, तर पछिल्लो दिनमा धमाधम विभिन्न निकायमा नियुक्ति गर्न थालेको छ। त्रिभुवन विश्वविद्यालय त्रिवी सेवा आयोगकोमा नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ शहरी योजनाविद किशोर थापा नियुक्त हुनुभएको छ। त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री शाहले थापालाई सेवा आयोगको अध्यक्ष बनाउनु भएको हो। थापा विवेकशील साझा पार्टीमा आबद्ध भएर 2074 सालको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदका उम्मेद्वार समेत बन्नुभएको थियो। आर्किटेक्ट इन्जिनियर रहेका थापाले शहरी विकास शिक्षा तथा पर्यटन मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालिसक्नु भएको छ। उहाँले शहरी योजनामा स्नातकोत्तर अध्ययन गर्नुभएको छ र आवास नीति तथा शहरी व्यवस्थापनका विषयमा विशेषज्ञता राख्नुहुन्छ। सेवा आयोगको सदस्यमा प्राध्यापक डाक्टर रेजिना मास्कीलाई नियुक्त गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शैलेन्द्र झालाई सल्लाहकार बनाउनु भएको छ। झा काठमाडौँ नगरपालिकाको शहरी योजना आयोगमा शिक्षा प्रविधि तथा सामाजिक नवपरिवर्तन हेर्ने बोर्ड सदस्य रहनु भएको थियो। यस्तै पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा तीर्थ श्रेष्ठलाई बनाइएको छ। पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशले वरिष्ठ गीतकार साहित्यकार तथा कवि श्रेष्ठलाई कोषको सदस्य सचिव बनाउनु भएको हो। नेपाल वायु सेवा निगममा 5 सदस्य नियुक्त गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री पौडेलको निर्णय अदालतबाट उल्टिएसँगै पद बहाल भइसकेका सदस्य हटाइएका छन्। अदालतको आदेशपछि यसअघि नियुक्त भएका निगमका सञ्चालक सदस्यहरू डाक्टर दीपक प्रसाद बास्तोला, प्रवीण भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रूपा लामिछाने र लीलाराज ढकालको नियुक्ति रद्द गरिएको छ। मन्त्रालयले सर्वोच्चको आदेश बमोजिम नै योग्यताक्रमका आधारमा उपेन्द्रबहादुर कार्की, डाक्टर दीपक प्रसाद बास्तोला र महेश्वर भक्त श्रेष्ठलाई नियुक्त गरेको छ। सरकारले गर्न थाल्यो धमाधम नियुक्ति। आजको अन्नपूर्ण पोस्टमा समाचार प्रकाशित छ।
5: 18 वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा सत्तारूढ रासोपालाई राष्ट्रिय मानवाधिकार आयोगले पत्र काटेको छ। आयोगले सोमबार लेखेको पत्रमा 18 वर्ष मुनिका बालबालिकालाई पार्टीको सदस्यता वितरण गर्नु प्रचलित नेपाल कानून र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने स्मरण गराउँदै पार्टी सदस्यताबारे यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन भनिएको छ। रासोपा महाधिवेशनको बन्द सत्रमा 9 असारमा तत्कालीन महामन्त्री कविन्द्र बुढाकोटीले पार्टीमा 18 वर्ष मुनिका 35,257 सदस्य को सूची सार्वजनिक गर्नुभएको थियो। बुर्लाकोटीले पेश गरेको संगठनिक प्रतिवेदन बन्द सत्रले पारित गरेको थियो। रासोपाले 18 वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यका रूपमा संगठित गरेको भनी आयोगमा प्राप्त जानकारी र विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यानकर्षण भएको आयोगले जनाएको छ। रासोपाले बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा बाल अधिकारका क्षेत्रमा काम गर्ने सङ्घ संस्था र व्यक्तिहरूले आपत्ति जनाएका छन्। महाधिवेशनबाट महामन्त्री निर्वाचित विपिन कुमार आचार्यले सांगठनिक प्रतिवेदनमा त्रुटिवश बालबालिकाको विवरण समावेश भएको स्पष्टीकरण दिनुभएको छ। मानवाधिकार आयोगले पत्रचार गरेपछि महामन्त्री आचार्यले बुधबार विज्ञप्ति जारी गर्दै पार्टीबाट त्रुटि भएको जनाउनु भएको हो। रासोपाले 18 वर्ष मुनिकालाई सदस्य बनाएकोमा मानवाधिकार आयोगले थाल्यो अध्ययन। कान्तिपुरमा समाचार छ।
4: नेपाली राजनैतिक इतिहासमै पहिलोपटक राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो केन्द्रीय समितिमा जनसङ्ख्याको अनुपात अनुसार महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने तयारी गरेको छ। चितवनमा सम्पन्न पहिलो महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित केन्द्रीय समितिमा 51% महिला निर्वाचित भएपछि अब सभापतिले मनोनयन गर्ने सदस्यमा पनि यही अनुपात कायम राख्ने प्रयास हुने रासोपाले जनाएको छ। सभापतिले 51 केन्द्रीय सदस्य मनोनयन गर्ने व्यवस्था छ। महाधिवेशनमा 900 सदस्यीय केन्द्रीय समितिका लागि भएको निर्वाचनमा 50 महिला निर्वाचित भएका छन्। रासोपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार नेपाली राजनैतिक इतिहासमा कुनै पनि दलको सर्वोच्च निकाय केन्द्रीय समितिमा निर्वाचन मार्फत 51% महिला निर्वाचित भएको यो पहिलो घटना हो। कुल 379 उम्मेदवारी दिएकामा 49 पुरुष निर्वाचित भएका थिए। केन्द्रीय सदस्य बाहेक सभापतिले 12 पदाधिकारी पनि मनोनित गर्ने व्यवस्था छ। पदाधिकारीमा मनोनित हुने व्यक्ति केन्द्रीय सदस्य हुनुपर्छ, त्यसैले पहिला केन्द्रीय सदस्य मनोनित गरिनेछ। यसैबीच महाधिवेशनबाट निर्वाचित सभापति बाहेकका 6 पदाधिकारी र 900 सदस्यले बुधवार हिजो पद र गोपनीयताको शपथ लिएका छन्। सभापति लामिछानेले उनीहरूलाई शपथ गराउँदै प्रमाणपत्र र घण्टी चिन्ह सहितको मायाको चिनो उपहार दिनुभयो। अझै 12 पदाधिकारी र 51 केन्द्रीय सदस्य मनोनित हुन बाँकी छ। यी पदमा सभापतिले मनोनित गर्ने विधानको व्यवस्था छ। महामन्त्री विपिन आचार्यले मनोनित गर्न धेरै ढिलाइ नहुने बताउनुभयो। महाधिवेशनपछि रासोपाको पहिलो केन्द्रीय समिति बैठकले निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगमा नेतृत्व चयन गरेको छ। आजको नयाँ पत्रिकामा समाचार प्रकाशित छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको नेतृत्वमा बलियो सरकार गठन भएपछि शेयर बजारले नयाँ उचाइ लिने लगानीकर्ताको अपेक्षा थियो, तर नयाँ सरकार बनेपछि नेप्से निरन्तर ओह्रालो लागेको छ। नयाँ सरकार गठनपछिका 3 महिनामा शेयर लगानीकर्ताले करिब 3.5 खर्ब रुपियाँ गुमाएका छन्। अर्थात् लगानीकर्ताको पुँजी बजारको सम्पत्ति करिब 3.5 खर्ब रुपियाँले घटेको छ। यसबाट लगानीकर्ता निराश छन्। प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएपछि गत चैत 15 गते 2879 बिन्दुमा रहेको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक निरन्तर ओह्रालो लाग्दै बुधबार 2252.93 बिन्दुमा झरेको छ। यही अवधिमा सेयर बजार पुँजीकरण पनि करिब 48.94 खर्ब रुपियाँले घटेर 45.43 खर्ब रुपियाँमा सीमित भएको छ। पछिल्लो एक साता निरन्तर घटेको सेयर बजार बुधबार भने 44.51 अङ्कले बढेको छ। सरकार गठनसँगै राजनीतिक स्थायित्व, नीतिगत स्पष्टता र निजी क्षेत्र मैत्री आर्थिक सुधारको अपेक्षाले बजारमा प्रारम्भिक उत्साह देखिएको भए पनि त्यो टिक्न सकेन। लगानीकर्ताले अपेक्षा गरेको सुधार तत्काल नदेखिनु, बजेट मार्फत पुँजी बजारलाई प्रत्यक्ष राहत दिने कार्यक्रम नआउनु र समग्र आर्थिक गतिविधिमा उल्लेख्य सुधार नआएका कारण सेयर बजार निरन्तर ओह्रालो लागेको लगानीकर्ताहरू बताउँछन्। सरकारले निजी क्षेत्रलाई विश्वास नगरी शङ्काले हेरेका कारण पनि सेयर बजारमा सुधार आउन नसकेको नेपाल इन्भेस्टर फोरमका पूर्व अध्यक्षले बताएका छन्। लगानीकर्ताले सरकारको नीति, कार्यान्वयन क्षमता, निजी क्षेत्रप्रतिको दृष्टिकोण र वित्तीय प्रणालीमा आउने सुधारलाई आधार मानेर लगानी गर्छन्। यी क्षेत्रमा अपेक्षित सुधारको सङ्केत नआउँदा सेयर बजारमा सुधार नआएको हो। नेपाल राष्ट्र बैङ्कको मौद्रिक नीतिले पनि बजारमा अपेक्षित सकारात्मक सन्देश दिन नसकेको विश्लेषण गरिएको छ। लगानीकर्ताले गुमाए 3.5 खर्ब। सेयर बजारका पछिल्ला 3 महिना नागरिक दैनिकमा समाचार छ।
4: खाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
0: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
6: अनि
0: घर सर बेच्नु छोडेर यतातिर कता नि?
6: यो त साइड जब दाइ, यो चाहिँ मेन।
0: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
6: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
0: थाहा छ, त्यसैले त यही लिन आएको।
7: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
0: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
7: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
0: सुरक्षा घरको
6: साथ जीवन।

0: मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01-421-7666 मा सम्पर्क गर्नुहोस्।
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
2: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। सरकारले भुक्तानी गर्न पाउने समय 9 दिन मात्रै बाँकी रहँदा खर्च गर्न बाँकी बजेट भने 5,35,32,82,00,00,000 रुपियाँ देखिएको छ। महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको 16 असारसम्मको तथ्याङ्कले यस्तो देखाएको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 अनुसार आर्थिक वर्ष सकिनुभन्दा 1 साता अघि भुक्तानी रोकिनुपर्छ। असारको महिना 32 दिनको रहेको कारण सरकारले 25 गतेसम्म भुक्तानी गर्न पाउँछ। सरकारले चालु आर्थिक वर्षका लागि 19,64,11,00,000,00 रुपियाँको बजेट कार्यान्वयन गरिरहेको छ। त्यसमा 16 असारसम्म 14,28,78,18,00,00,000 रुपियाँ खर्च भएको छ, जुन लक्ष्यको 72.24% हो। तर सरकारले यो वर्ष लक्ष्य अनुसार बजेट खर्च भने गर्न सकेन। आगामी वर्षको बजेट वक्तव्य अनुसार यो वर्ष 16,96,32,68,00,000,00 रुपियाँ खर्च हुने संशोधित अनुमान छ। त्यो लक्ष्य प्राप्त गर्न पनि बाँकी अवधिमा 2,67,54,50,00,000,00 रुपियाँ खर्च गर्नुपर्छ। बाँकी अवधिमा त्यो अनुसार भुक्तानी हुन कठिन हुने देखिन्छ। पछिल्लो 11 महिनामा सन्तुलित र व्यवस्थित सरकारी खर्च गर्न नसक्दा अहिले अन्तिम समयमा सरकारलाई खर्च बढाउन दबाव परेको छ। यद्यपि यो पुरानै प्रवृत्ति हो। सरकारले मङ्गलबार एकै दिन 14,88,01,00,000 रुपियाँ भुक्तानी गरेको छ। विगतका महिनामा सन्तुलित खर्च गर्न नसकेको सरकारले असार मसान्त नजिकै गएपछि उच्च दरमा खर्च गर्न थालेको हो। समीक्षा अवधिमा सरकारले 82.13% चालु खर्च गरेको छ। यो चालुतर्फ 11,80,18,00,00,000 चालु खर्च विनियोजन गरिएको थियो। समीक्षा अवधिमा सरकारको आमदानी भने लक्ष्यको 75.01% देखिएको छ। यो वर्ष सरकारले कर गैरकर र अनुदानबाट 15,33,44,69,00,000,00 आमदानी गर्ने लक्ष्य लिएको थियो। त्यसमा 16 असारसम्ममा 11,50,17,11,00,000,00 आमदानी भएको छ। त्यसमा कर राजस्व 10,15,14,69,00,000,00, गैरकर राजस्व 1,03,01,66,00,000,00, अनुदान 25,46,49,00,00,000,00 र अन्य आमदानी 6,53,97,00,00,000 रहेको छ। लक्ष्य पुरा गर्न अब 3,83,27,58,00,00,000 राजस्व उठाउन बाँकी रहेको छ। 9 दिनमा 5,35,00,00,000 खर्च गर्नुपर्ने चुनौतीमा सरकार, नयाँ पत्रिकामा समाचार छ।
2: हिमालपारीको जिल्ला मुस्ताङ, जहाँ आँखै अगाडि उभिएका हिमालले कहिले चाँदी त कहिले सुनको मुकुट पहिरिन्छन्। पृष्ठभूमिमा सुसाउँदै बगिरहेको पवित्र कालीगण्डकी छेवैको जोमसुम बजारमा हिजो आज बेग्लै चहलपहल छ। यो चहलपहल कुनै उत्सवको होइन, पर्यटकहरूको हो। 26 जेठमा मुस्ताङका लागि एउटा विशेष दिन भयो। त्यस दिन 3,808 पर्यटकले मुस्ताङको माटोमा टेकेको जोमसुम स्थित राष्ट्रिय प्रकृति संरक्षण कोष एकाबका इलाका संरक्षण कार्यालयका प्रमुख राजेश प्रसाद गुप्ता बताउनुहुन्छ। तिनीहरूमध्ये 250 युरोपेली थिए, बाँकी छिमेकी देश भारतबाट गएका धार्मिक पर्यटक थिए। यसमा नेपाली तीर्थयात्रीको संख्या समावेश छैन। विशेष गरी भारतको बिहार र उत्तर प्रदेशमा यति बेला चर्को गर्मी छ। त्यहाँका विद्यालयमा गर्मी विदा सुरु भइसकेकाले सर्वसाधारण शीतलताको खोजीमा नेपाल पसिरहेको जोमसुमस्थित स्नोल्यान्डकी सञ्चालक तथा होटेल सङ्घ मुस्ताङकी अध्यक्ष विमला शेरसनको भनाइ छ। गत आर्थिक वर्षमा 7,05,779 पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए। यस वर्ष असारको तथ्याङ्क थपिनु अगावै गत वर्षको कुल सङ्ख्याकै आधारमा पर्यटक भित्रिसकेका छन्। नेपालको बदलिँदो पर्यटन बजार शीर्षकमा आजको कान्तिपुरमा समाचार प्रकाशित छ।
3: विद्युत प्राधिकरणले प्रसारण लाइन तयार नभएको, सब स्टेसनको क्षमता नपुगेको, ग्रिडमा समस्या आएको र मागभन्दा बढी विद्युत उत्पादन भएकोले प्रणाली ग्रिडको स्थिरता कायम राख्नुपर्ने कारण देखाउँदै जलविद्युत आयोजनाहरूलाई उत्पादन घटाउन निर्देशन दिन थालेको छ। प्राधिकरणले कन्टिन्जेन्सीमा रहेका विद्युत आयोजनाहरूलाई आवश्यकता अनुसार उत्पादन घटाउन निर्देशन दिन थालेको हो। प्राधिकरणले प्रसारण लाइन वा सब स्टेसनको अभावको कारण पूर्ण क्षमतामा सञ्चालन गर्न नसकिने आयोजनालाई कन्टिन्जेन्सीमा राख्ने गरेको छ। बिजुली खपत कम र उत्पादन बढी हुने तथा प्रसारण लाइन र सब स्टेसनको क्षमतामा भने नपुग्ने भएकोले वर्षेनी वर्षायाममा प्राधिकरणले कन्टिन्जेन्सीमा रहेका आयोजनालाई उत्पादन घटाउन निर्देशन दिने गरेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष मनोज डाँगीका अनुसार हाल 30 भन्दा बढी आयोजना रहेका छन्। प्राधिकरणले प्रसारण क्षमता र सब स्टेसनको क्षमता हेरेर विभिन्न ठाउँका आयोजनालाई उत्पादन घटाउन निर्देशन दिँदै आएको छ। मर्स्याङदी करिडोरको प्रसारण लाइन अभावका कारण दोर्दी एक माथिल्लो दोर्दी ए चेपे खोला, दोर्दी खोला, सुपर दोर्दी, न्यादी खोला लगायत आयोजना लामो समयदेखि कन्टिन्जेन्सीमा रहेका छन्। यसमा रहेका केही आयोजनालाई भने निर्देशन गरिएको छैन, तर नरहेका आयोजनालाई समेत उत्पादन घटाउन निर्देशन दिएको छ। इपानका अध्यक्ष डाँगीकै 75 मेगावाटको अप्पर खोरुङ्गा खोला स्मल जलविद्युत आयोजना 7 वर्षदेखि यसमा सञ्चालनमा रहेको छ। उहाँका अनुसार हाल नेपालको अधिकतम पिक लोड करिब 2200 मेगावाट छ। भारत र बङ्गलादेशतर्फ करिब 1200 मेगावाट निर्यात गर्ने स्वीकृति प्राधिकरणले पाएको छ। प्राधिकरणले प्रवर्धकलाई भन्यो विद्युत उत्पादन घटाऊ, शीर्षकमा कान्तिपुरमा समाचार छ।
2: नेपाल ऑयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि उपत्यकाका अधिकांश पेट्रोल पम्प हिजो दिनभर बन्द हुँदा सर्वसाधारण उपभोक्ता शास्तिमा परेका छन्। इन्धन भर्न पुगेका सवारी चालकहरू एउटाबाट अर्को पम्प धाउन बाध्य भए पनि कतिपय स्थानमा लामो लाइन समेत लागेको थियो। साँझबाट भने अधिकांश पेट्रोल पम्प सञ्चालनमा आएपछि इन्धन आपूर्ति क्रमशः सहज बनेको छ। नेपाल ऑयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रुपियाँ, डिजल तथा मट्टीतेलमा 30 रुपियाँ, आन्तरिक हवाई इन्धनमा 40 रुपियाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर 100 रुपियाँ मूल्य घटाएको थियो। मूल्य घटेसँगै पुरानो मूल्यमा खरिद गरिएको मौजदात बिक्री गर्दा घाटा हुने भन्दै अधिकांश पेट्रोल पम्प सञ्चालकले बुधबार हिजो बिहानदेखि बिक्री रोकेका थिए। पम्प बन्द भएपछि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा इन्धन अभावको अवस्था सृजना भएको थियो। दैनिक आवतजावत गर्ने सर्वसाधारण, सार्वजनिक यातायात तथा मालवाहक सवारीका चालकले इन्धन नपाउँदा समस्या भोग्नु परेको थियो। केही पम्प खुले पनि त्यहाँ उपभोक्ताको भिड लागेको थियो। निगमले भने मूल्य समायोजनपछि इन्धन बिक्री नियमित गर्न व्यवसायीलाई निर्देशन दिएको छ। आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ।
3: बर्खायाम सुरु भएसँगै पहिरो हटाउन देशभर राजमार्गको विभिन्न खण्डमा 155 वटा उपकरण परिचालन गरिएको छ। थप 122 उपकरण तैनाथ राखिएको छ। सडक विभाग अन्तर्गत यान्त्रिक महाशाखाले पहिरोको जोखिम रहेका राजमार्गमा पहिरो खस्न 7-55 मिल्ने गरी उपकरणको व्यवस्था गरेको हो। शाखा अन्तर्गत समग्रमा 277 उपकरण छन्। बर्खामा पहिरो खसेर अवरुद्ध हुने राजमार्गलाई अस्थायी रूपमा व्यवस्थापन गर्ने गरी ठाउँ ठाउँमा उपकरण पठाइसकिएको सडक विभागका उप महानिर्देशक एवं प्रवक्ता श्याम बहादुर खड्काले बताउनुभयो। सडक विभाग अन्तर्गत विभिन्न जिल्लामा विपद व्यवस्थापनलाई ध्यानमा राख्दै अवरुद्ध यातायात सेवा सञ्चालन गर्न सडक डिभिजन र सम्बन्धित योजना प्रमुखको संयोजकत्वमा टास्क फोर्स बनाइएको छ। राजमार्गमा पहिरो पन्छाउन 155 उपकरण, शीर्षकमा कान्तिपुरमा समाचार छ।
2: हरेक नागरिकलाई स्वस्थ जीवनशैली अर्थात् आरोग्यता प्रदान गर्ने उद्देश्यले सुरु गरिएको नागरिक आरोग्य कार्यक्रम कार्यान्वयनमा अल्टालमा चलेको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका अनुसार यो कार्यक्रममा सबै निकाय इमान्दार नहुँदा कार्यक्रमको उद्देश्य अलपत्र परेको हो। सरकारले हरेक नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन 2076 सालदेखि यो कार्यक्रम सुरु गरेको थियो। प्रत्येक स्थानीय तहमा नागरिक आरोग्य कार्यक्रम सञ्चालन स्थापना गरी संरचना स्थापना गरी कार्यक्रमको उद्देश्य अनुरूप काम गर्ने निर्देशिकामा व्यवस्था भए पनि सो अनुसार हुन नसकेको विभागको मूल्याङ्कन छ। कार्यक्रम सुरु भएको 5 वर्षको अवधिमा 70% मात्र स्थानीय तहले कार्यक्रम सुरु गरेका छन् भने 30% कार्यक्रम सुरु नै गरेका छैनन्। कार्यक्रम गरेका पालिकाहरू 70% पनि कार्यान्वयनमा आलटाल गरेको पाइएको प्रवक्ता डाक्टर केसरी बताउनुहुन्छ। विभागका अनुसार हालसम्म 432 स्थानीय तहले लागू गरिसकेका छन् भने असारको अन्तिमसम्म 444 तहले कार्यक्रम लागू गर्नेछन्। आजको नागरिक दैनिकमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: कर्जा सूचना सम्बन्धी व्यवस्थाबारे थाहा पाउनु भएको छ। ब्याङ्क तथा वित्तीय संस्थाले कर्जा सम्बन्धी निर्णय लिनु अघि ग्राहकले अन्य ब्याङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिए नलिएको र लिएको भए सोको अवस्था के रहेछ भनेर कर्जा सूचना केन्द्रबाट लिने विवरणलाई कर्जा सूचना भनिन्छ। कर्जा सूचनामा ऋणीले लिएको कर्जा सीमा, बक्यौता, भाका नागेको भए सोको अवधि, सुरक्षामा राखेको धितोको विवरण, जवानीकर्ताको विवरण, कालो सूचीमा रहे नरहेको विवरण लगायतका विस्तृत जानकारी हुन्छन्। यस्तो सूचना कर्जाको पुनर्संरचना वा पुनर्तालिकीकरण गर्दा वा नियमित समीक्षा गर्दा समेत आवश्यक पर्दछ। सही सूचना, सुरक्षित कर्जा, वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र ब्याङ्कद्वारा जारी सन्देश। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
2: नेपाल परिवेशमा अब बाँकी समाचार। सशस्त्र प्रहरी बल नेपालका सही थमन बिक हत्या प्रकरणमा उच्च अदालत जनकपुर धामले जिल्ला अदालत महोत्तरीबाट भएको फैसला आंशिक उल्ट्याएको छ। उच्च अदालतका कायम मुख्य न्यायाधीश टेकनारायण कुमार र न्यायाधीश मुरारीबाबु श्रेष्ठले बुधबार हिजो संयुक्त इजलासले दुई पूर्व सांसद सहित छजनालाई 5 वर्ष कैद 3 जनालाई जन्मकैद फैसला सुनाएको हो। जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको सजाय पाएका निलम्बित लोसपा प्रदेश सांसद अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्व मेयर रामशंकर मिश्र तथा धर्मेन्द्र राय र सुरेश पाण्डेलाई 5 वर्षका दरले कैद सजाय सुनाइएको। यी 4 जना फरार छन्। उनीहरूले विकमाथि प्रत्यक्ष रूपमा भौतिक आक्रमण गरेको वस्तुनिष्ठ प्रमाण नदेखिए पनि मुख्य प्रतिवादीहरूको बयान र घटनाको समग्र परिस्थिति अनुसार हत्या गराउने कार्यमा संलग्नता देखिएको ठहर गर्दै उच्चले 5 वर्ष कैद सजाय सुनाएको हो। यसै गरी जिल्ला अदालतबाट सफाई पाएका एमाले पूर्व सांसद लक्ष्मी कोइरी महतो र पवन कापरलाई समेत उच्च अदालतले दोषी ठहर गर्दै जनै 5 वर्ष कैदको सजाय सुनाएको छ। नयाँ पत्रिकामा समाचार छ।
3: विद्यालय शिक्षामा सबै बालबालिकाको समतामूलक र समावेशी पहुँच सुनिश्चित गर्न सरकारले कार्यान्वयनमा ल्याएको विद्यालय शिक्षा क्षेत्र योजना प्रभावकारी देखिए पनि योजना लक्ष्य अनुसार उपलब्धि हासिल गर्न सकेको छैन। सरकार र विकास साझेदार निकायको संयुक्त लगानीमा 2079-80 सञ्चालन हुने गरी कार्यान्वयनमा ल्याइएको योजना हो। कार्यान्वयन अवधिभर यस योजनाले 21 उपलब्धि अपेक्षा गरेको छ। यसै वर्ष मध्यावधि मूल्याङ्कन पनि भएको छ। अझै पनि विद्यालय शिक्षाको तल्लो तहमा शिक्षक दरबन्दी आवश्यकताभन्दा धेरै छ भने माथिल्लो तहमा अपुग रहेको छ। यो असन्तुलन मिलाउन शिक्षा तथा खेलकुद मन्त्रालयको प्राथमिक तहका 6,000 दरबन्दी माथिल्लो तहमा स्तर उन्नति गर्न लागेको जनाएको छ। गोर्खापत्रमा समाचार छ।
2: देशभरका 966 स्टार्टअप उद्यम परियोजना सहुलियतपूर्ण कर्जाका लागि सिफारिसमा परेका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्मका 966 परियोजनालाई सहुलियतपूर्ण कर्जाका लागि सिफारिस गरेको हो। प्रतिष्ठानले सार्वजनिक गरेको सूचनाअनुसार यी परियोजनाहरूले राष्ट्रिय वाणिज्य ब्याङ्क मार्फत 3% ब्याजदरमा 25 लाख रुपियाँसम्म प्राप्त गर्नेछन्। आजको कारोबार दैनिकमा समाचार छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा विनाशकारी भूकम्प गएको 6 दिनपछि 3 वर्षीय बालकलाई भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ। जोर्डनको उद्धार टोलीले क्लिबर मोरान नामका ती बालकलाई भग्नावशेषबाट निकालेको हो। उद्धार टोलीका अनुसार क्लिबरलाई प्राथमिक उपचार गरी अस्पताल लगिएको थियो। उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। गत बुधबार गएको 7.2 र 7.5 म्याग्निच्युडको भूकम्पका कारण मृत्यु हुनेको संख्या 1,943 पुगेको छ। 10,000 बढी मानिस घाइते भएका छन् भने हजारौं मानिस अझै बेपत्ता छन्। नासाको स्याटेलाइट डेटाको प्रारम्भिक मूल्याङ्कन अनुसार ती भूकम्पले 58,870 भवनहरूमा क्षति पुर्याएको छ। विशेषज्ञहरूका अनुसार भूकम्प गएको 3 दिनको अवधि मानिसलाई जीवितै फेला पार्नको लागि उत्तम मानिन्छ। तर यो समयसीमा पार भइसकेकोले भग्नावशेषमा फँसेकाहरूलाई जीवितै उतार गर्न सकिने सम्भावना कम हुँदै गएको विज्ञहरूले बताएका छन्।
4: विश्वकप फुटबल विशेष।
2: अब विश्वकप फुटबल सम्बन्धी प्रसङ्ग। इङ्ल्यान्ड र बेल्जियमले विश्वकप फुटबलको अन्तिम 16 स्थान बनाएका छन्। गैराती भएको खेलमा इङ्ल्यान्डले डिआर कङ्गोलाई 2-1 गोलले पराजित गरेको छ। डिआर कङ्गोले पहिलो 7 मिनटमै ब्रायन सिपेङ्गाको गोलबाट अग्रता लिएकोमा इङ्ल्यान्डले पुनरागमन जित निकालेको। इङ्ल्यान्डका लागि हेरी केनले 75 र 86 मिनटमा गोल गर्दै टोलीलाई अन्तिम 16 पुर्याएका छन्। यस्तै बेल्जियमले सेनेगललाई पराजित गरेको छ। निर्धारित 90 मिनटको समयमा 2-2 गोलको बराबरी भएपछि अतिरिक्त समयमा धकिलिएको खेलको अन्तिम समयमा बेल्जियमले निर्णायक गोल गरेको हो। बेल्जियमका लागि रोमेलु लुकाकुले 1 गोल गरे भने युरी टिजेलेमान्सले 2 गोल गरे। सेनेगलका लागि हबिब दिएरा र इस्लामिया सारले गरेका गोल सान्त्वना गोलमा परिणत भएका छन्। विश्वकप फुटबल अन्तर्गत अहिले अमेरिका र बोस्निया एन्ड हर्जगोभिना बीच प्रतिस्पर्धा भइरहेको छ।
3: पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र क्रोएसियाका कप्तान लुका मोड्रिच शुक्रबार हुने फिफा विश्वकपको अन्तिम 32 भिडन्तमा आमुने सामुने हुँदा इतिहास रच्ने तयारीमा छन्। विश्वकप इतिहासमा पहिलो पटक 40 वर्ष माथिका यी दुई समकालीन स्टार एक अर्का विरुद्ध खेल्न लागेका हुन्। यी दुवैले इतिहास रच्ने अवसरसँगै अर्को चुनौती पनि सामना गरिरहेका छन्। उनीहरू लामो समयसम्म आफ्ना देशका लागि राष्ट्रिय नायक हुन् जो अहिले आलोचनाको घेरामा छन्। उनीहरूको उपस्थितिले टोलीलाई फाइदा छ कि उल्टै बोझ बनिरहेको छ भन्ने बहस पनि चुलिएको छ। यस विश्वकप अघि 40 वर्षको उमेर पार गरिएपछि आउटफिल्ड खेलाडीका रूपमा विश्वकप खेल्ने एक मात्र खेलाडी क्यामरुनका रोजर मिल्ला थिए, तर यसपटक रोनाल्डो र मोड्रिच त्यो सूचीमा थपिएका छन्। रोनाल्डो र मोड्रिचले रियल मोड्रिड 6 सिजनमा सँगै खेल्दै 4 पटक युएफए च्याम्पियन्स लिग जितेका थिए। यी दुई दिग्गजले लामो समयसम्म उमेरलाई चुनौती दिएका छन्। इतिहास रच्ने तयारीमा दुई भेटरान शीर्षकमा पत्र पत्रिकामा समाचार छ।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: प्रतिस्पर्धात्मक प्रणाली अपनाउने बाचा विपरीत सरकारले थाल्यो राजनीतिक नियुक्ति। त्रिवि सेवा आयोगमा पूर्व सचिव थापा, वायुसेवा निगममा पनि नियुक्ति।
2: 18 वर्ष मुनिकालाई सदस्य बनाएपछि राष्ट्रपा विवादमा मानवाधिकार आयोगले थाल्यो अध्ययन। केन्द्रीय समितिमा 50% महिला प्रतिनिधित्व गराउने तयारी।
3: नयाँ सरकार बने यता सेयर बजार लगातार ओह्रालो यात्रामा लगानीकर्ताले गुमाए 3.5 खर्ब रुपियाँ।
2: भेनेजुएलामा भूकम्पले 6 दिनपछि भूकम्पको 6 दिनपछि 3 वर्षीय बालकको उद्धार। 1943 जनाको मृत्यु।
3: र कङ्गोलाई 2-1 हराउँदै इङ्ल्यान्ड विश्वकपको अन्तिम 16 बेल्जियम पनि सेनेगललाई पराजित गर्दै अन्तिम 16 प्रवेश।
2: थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। सन्चु र रविन्द्र बिदा हुन्छौँ। नमस्कार।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
1: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, घोराही दाङ।
2: सम्पर्क मोबाइल 98578211105,
1: 98479802,
2: 98095268605
1: र 98103940।
3: मेलाई बिमारीका लागि त सुनसरी गाउँपालिका योनी मस्त छ जरुरी सूचना। जुँ बेला खिमरिदे गरम ओबोदी जेउ बेला सुनो भुरी बतास ओचुलुरी जेउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताए आउ ये गिमी प्राकृतिक सम्पदा र त खेप्त ज सखिम नादे वातावरण मिले नेल खेप्ता असर केने रि उमुल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज ताना दे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल मे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख
4: सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयले खबर दिए।
3: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: दिन भर को आवाज तपाईको मन को आवाज यो हो रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।
1: उसमाथि उठेका र चुनौतीका रूपमा रहेका नैतिक प्रश्नहरूको हिसाबले र एउटा लोकतान्त्रिक पार्टी भएकाले अझ परिष्कृत लोकतान्त्रिक पद्धति अपनाउँछ भन्ने कोणबाट त्यस्तो कति हुन सक्यो? विभिन्न विषयहरूमा प्रश्न उठे, प्रतिवेदनमा छलफल गराइएन भन्ने विषयहरू उठे, निर्वाचनकै सन्दर्भमा, महाधिवेशन प्रतिनिधिकै सन्दर्भमा पनि विभिन्न प्रश्नहरू उठेका छन्। ती विषयमा आज केही कुराकानी गर्ने मेरो प्रयत्न रहनेछ। र सरकारले 3 महिना पुरा गरेको छ, अब हनीमुन पिरियड पनि लगभग सकाउँदैछ, 100 दिन पुग्दैछ। सरकारले के कस्ता कामहरू गर्न सक्यो, अपेक्षा अनुसार कति सरकार सफल, कति असफल, अर्थात् कति खबरदारी योग्य कामहरू भए, आजको न्यूज प्लसमा म यिनै विषयवस्तुमा कुराकानी गर्नेछु। टेलिफोन सम्पर्कमा हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य विजय जैली। विजयजी नमस्कार, यहाँलाई कार्यक्रममा स्वागत छ।
2: धन्यवाद हजुर,
1: अनि तपाईँलाई बधाई पनि र शुभकामना पनि।
2: थ्याङ्क यू।
1: समानुपातिक सूचीमा पर्नु भएको थियो, निर्वाचित हुन सक्नु भएन, यसपटक केन्द्रीय सदस्य जितेर आउँदा कस्तो लागिरहेको छ?
2: होइन, एकदमै हर्षित छु। जनताको काम गर्दा, दुई मान्छेको काम गर्दा पक्कै पनि मूल्याङ्कन हुन्छ भन्ने दिएको छ।
1: त्यति बेला नेतृत्वबाट केही समस्यामा परे जस्तो, अपमानित भए जस्तो तपाईँलाई लागेको थियो, किनभने तपाईँका सार्वजनिक अभिव्यक्ति हेर्दा कम्तीमा मेरो नाम फिर्ता लिँदाखेरि मलाई बताइदिएको भए हुन्थ्यो, सल्लाह गरिदिएको भए हुन्थ्यो भन्ने छ। अहिले कार्यकर्ताले न्याय गरे भन्ने लागेको छ?
2: एकदमै कार्यकर्ताले, अब त्यतिखेर यस्तो थियो, अब धेरै नयाँ नयाँ वैकल्पिक शक्तिहरू चाहिँ एकतामा जानुपर्ने, एलायन्स हुनुपर्ने भएको कारणले गर्दाखेरि नेतृत्वहरू पनि रसमा हुनुहुन्थ्यो। त्यसले गर्दा के त्रुटि भएको हुनसक्छ, पछि ती त्रुटिलाई सच्याउने प्रयास पनि भएको थियो, होइन
1: जस त्यति असन्तुष्टि थिएन
2: पनि भएको थियो, होइन
1: जस त्यति असन्तुष्टि थिएन
2: असन्तुष्टि त्यति थिएन
1: यसपटकको महादेव।

0: महाधिवेशन प्रतिनिधिहरू चितुवन पुग्दै गर्दाखेरि जतिसम्म उनीहरू आशावादी थिए, जतिसम्म उत्साही थिए र घर फर्किने बेलामा 30% मतलाई सदर गर्नुपर्ने स्थिति बन्यो, समग्रतामा महाधिवेशनलाई चाहिँ कसरी हेर्नुभयो तपाईँले?
1: महाधिवेशन चाहिँ एकदमै राम्रो भयो, मैले हेर्दाखेरि चाहिँ राम्रो भएको छ, किनकि पुनः हामी लोकतान्त्रिक पद्धति नै गएको हौँ होइन, पदाधिकारीका विषयदेखि लिएर केन्द्रीय समिति सबै उसमा गए, अब केही टेक्निकल त्रुटिहरू या केही समय लागेको होला किनभने नयाँ छौँ, सिक्दैछौँ होइन, केही त्रुटिहरू भएका होला, मलाई चाहिँ आउँदो भविष्यमा चाहिँ सुधारेर लानुपर्छ भन्ने हो, बाँकी कुरा समग्रमा चाहिँ महाधिवेशन एकदमै राम्रो भयो,
0: लोकतान्त्रिक विधि र प्रक्रियाको सन्दर्भमा चाहिँ अब्बल भयौँ भन्ने नै लाग्छ।
1: अब खुल्ला प्रतिस्पर्धामा सबैजना आउनुभएको नै थियो होइन, र त्यसै भूगोलबाट चाहिँ 5-5 चाहिँ हामीले राखेका थियौँ, भूगोलबाट 5 2 महिला र 3 पुरुष गरेर त्यहाँ पनि बन्देज लगाइएको थिएन, धेरै प्रदेशबाट महिला पनि आउनुभएको थियो। अर्को कुरा चाहिँ यो इतिहासमै नभएको कुनै एउटा राजनीतिक दलमा चाहिँ 51% महिला सहभागिता भएको पार्टी पनि हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी हो, जहाँ चाहिँ हिजोको दिनमा ती दबाएर राखिएका आवाजहरू, ती दबाएर राखिएका भनौँ न महिलाहरूलाई अहिले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ त्यो उल्ला गरिदिएको छ भन्ने एउटा राम्रो उदाहरण पनि हामीले दिएका छौँ। हामीले महाधिवेशनलाई चाहिँ नराम्रो भयो भनेर भन्न चाहिँ मिल्दैन,
0: खुल्ला प्रतिस्पर्धा हुनुलाई मात्र लोकतान्त्रिक पद्धति भन्ने कि, जस्तो यसपटकको तपाईँहरूको महाधिवेशन त नेतृत्व छान्ने त छँदै थियो, त्यो ठुलो एउटा उत्सव छँदै नै थियो, त्योभन्दा ठुलो उत्सव चाहिँ मलाई व्यक्तिगत रूपमा पनि लागेको तपाईँहरूको नीतिको स्पष्टताको विषय थियो, तर त्यस सवालमा तपाईँहरूलाई पुरापुर रूपमा लोकतान्त्रिक विधिअनुसार प्रतिवेदनमा छलफल गर्नबाट वञ्चित गराइयो।
1: होइन, मैले यहाँलाई अघि पनि भने केही टेक्निकल त्रुटिहरू चाहिँ हुन सक्छ, किनभने कि देशको 77 जिल्ला 7 प्रदेशबाट लगभग 39,000 मतदाताहरू, 39,000 महाधिवेशन प्रतिनिधिहरू आउनुभएको थियो होइन, एकदमै महाधिवेशन भने एकदमै गराउन, किनभने हामीले विगतको पुरा हाम पुरातनवादी दलहरूको महाधिवेशन पनि देखेका छौँ कि महाधिवेशन बोलाउने अनि एउटा एकैचोटि राष्ट्रिय सहमति गरेर चाहिँ अगाडि बढेको पनि महाधिवेशन गराउन नसके, तर हामी त पूर्ण रूपमा चाहिँ लोकतान्त्रिक विधिबाटै गएका छौँ। मैले अघि पनि भने यहाँलाई चाहिँ केही टेक्निकल त्रुटिहरू हुनसक्छ, तर त्यसलाई चाहिँ हामी चाहिँ निकट भविष्यमा चाहिँ सुधारेर लैजाने गरेका छौँ र यसको समीक्षा पनि गरिसकेका छौँ।
0: ओके, राष्ट्रपाको यो मलाई चाहिँ यो नीतिको सन्दर्भ किन सामान्य त्रुटि मात्र होइन भन्ने लाग्छ भने, यो विचार नभएको दल, यो सिद्धान्त नभएको दल, यो जाने कहाँ हो भन्ने थाहा छैन, कहाँबाट आएको भन्ने थाहा छैन, के सिद्धान्तमा अडिग रहने हो भन्नेसम्म थाहा छैन भन्ने कुराबाट तपाईँहरू आलोचित हुनुहुन्थ्यो, एउटा गम्भीर विषय थियो त्यो। यसपटक त्यसलाई स्पष्ट पारेर लानुहुन्छ कि भन्ने सवालमा धेरै कुरा स्पष्ट पनि पार्नुभएको छ, फेरि केही भएन भन्ने पनि होइन, तर केही केही विषयहरू जो मजाकमा उडाउने विषयवस्तुहरू थिएनन्, जस्तो प्रदेश संरचनाको विषयमा सभापतिको प्रतिवेदनमा एउटा विषय लेखिन्छ, उपसभापतिको प्रतिवेदनमा एउटा विषय लेखिन्छ र त्यसलाई हुबहु रूपमा पर र ताली बजाएर पास गरिन्छ, शासकीय स्वरूप फेर्ने भनेर भनिन्छ, त्यो कस्तो प्रकृतिको, प्रत्यक्ष निर्वाचित कार्यकारी भनिन्छ त्यो प्रधानमन्त्री हो कि राष्ट्रपति हो भन्ने पनि थाहा छैन, प्रदेश संरचना एउटाले राख्ने भन्छ अर्कोले फाल्ने भन्छ, यस्ता यस्ता खालका विरोधाभास, जस्तो यो 18 उमेरभन्दा तलका व्यक्तिहरू पनि बालबालिकालाई पनि पार्टी सदस्य बनाएको रहेछ भन्ने कुरा तपाईँहरूले पनि मिडियाबाट थाहा पाउनुभयो, कम्तीमा यी विषयहरू थप परिपक्व भएर त आउन सकिन्थ्यो नि।
1: त्यस्तो छ, अब राष्ट्रपामा सदस्यता चाहिँ 3 छ, एउटा चाहिँ आजीवन सदस्य, एउटा चाहिँ सक्रिय सदस्य, हामीले चाहिँ त्यसरी चाहिँ सदस्यता वितरण गरेका छौँ। 18 मुनिको कतिवटा कति 18 मुनि चाहिँ व्यक्तिहरूले चाहिँ कति सदस्यता लिएको छन् भन्ने कुराले जानकारी त एक्ज्याक्टली मलाई पनि थाहा छैन,
0: त्यो प्रतिवेदनमा

0: छलफल गराएको भए तपाईँलाई पनि थाहा हुन्थ्यो भन्ने चाहिँ मेरो प्रश्न
1: है। त्यो छ, तर अब हामी चाहिँ अब सिद्धान्त बिना जुन हजुरले यहाँले प्रश्न गर्नुभयो, सिद्धान्त बिनाको पार्टी, विचार बिनाको पार्टी भने यो चाहिँ एकदमै गलत हो। किनभने राष्ट्रपतिको जुन हाम्रोमा मूल सिद्धान्त छ त्यो चाहिँ परम्परागत राजनीतिक अभ्यासभन्दा चाहिँ फरक शैलीको
0: विचार छैन। मैले भनेकै होइन, विचारमा केही केही सैद्धान्तिक कुराहरूमा जसरी थप प्रश्न गर्नुपर्छ यो महाधिवेशनले त्यो गर्न सकेन भन्नेमा मात्र मेरो प्रश्न। सिद्धान्तमा त तपाईँहरूले केही स्पष्टै पार्नु भएको छ यसपटक,
1: पारदर्शिताका कुराहरू पनि राखेका छौँ, योग्यता क्षमताका आधारमा चाहिँ नेतृत्व चयनका कुराहरू राखेका छौँ, नागरिक केन्द्रित राजनीतिका कुराहरू राखेका छौँ होइन, प्रणाली जुन पुरानो प्रणाली थियो त्यसलाई चाहिँ त्यो सुधार गर्ने कुराहरू, जवाबदेहीका कुराहरू, परिणाममुखी शासनका कुराहरू कुराहरू चाहिँ हामी सिद्धान्तमा चाहिँ समावेश भएका छन्, सहभागी मुलुक लोकतन्त्रका कुरा पनि गरेका छौँ। त्यो कारणले सिद्धान्त नभएको भनेर भन्न मिल्दैन। अब प्रदेशको कुरा यस्तो छ, हामीले प्रदेश खारेज नै भनेर भनेका छैनौँ, तर त्यो अहिलेको बोजिलो जुन संरचना छ त्यसलाई चाहिँ कसरी सुधार गर्ने, कसरी चाहिँ भनौँ न देशको अर्थतन्त्रले धान्न नसकेको संरचनालाई चाहिँ कसरी धान्ने बनाउने होइन, कसरी चाहिँ त्यो शासकीय स्वरूपलाई परिवर्तन गर्ने भन्ने कुराहरू त हाम्रो दस्तावेजमा चाहिँ स्पष्ट रूपमा लेखिएको छ।
0: ओके, यो मेरिटको विषय यसको म अलिक यो सरकार सञ्चालनको विषयवस्तुमा प्रवेश गरेँ। सरकारले यसपटक चाहिँ 1600 आसपासमा जो राजनैतिक नियुक्तिहरू खारेज गर्यो त्यसमा विज्ञ ल्याउँछौँ हामी खुला प्रतिस्पर्धाबाट ल्याउँछौँ भनेर भन्दै गर्दाखेरि बाघले पनि ठुलै हुङ्कार गर्यो तर नियुक्ति गर्ने बेला चाहिँ म्याउ गर्यो भने जस्तो त्रिवी शिक्षा आयोगमा किशोर थापाको नियुक्ति जो हिजो मात्र भएको छ त्यसले देखायो कि राष्ट्रिय स्वतन्त्र पार्टी पुरानो राजनैतिक नियुक्तिलाई फालेर नयाँ राजनैतिक नियुक्ति मात्र गर्न चाहन्छ, पार्टीगत नियुक्ति गर्न चाहन्छ, त्योभन्दा फरक होइन भन्ने पुष्टि गरे नि।
1: अब यस्तो छ, अहिलेसम्म जति पनि राजनीतिक नियुक्तिहरू राष्ट्रपतिले गरेको छ त्यसमा चाहिँ दलबाट दलमा राजनीति दलभित्र राजनीति गरिरहेको व्यक्तिहरू त्यति खासै प्राथमिकतामा राखेको छैन भन्ने कुरा यहाँहरूलाई पनि स्पष्ट छ। किनभने हामीले हरेक राजनीतिक नियुक्ति दिँदै गर्दाखेरि हामीले खुल्ला प्रतिस्पर्धाबाट आउनुपर्छ भनेर चाहिँ हरेक व्यक्तिहरूलाई चाहिँ हामीले खुल्ला आह्वान गरेका छौँ र त्यसमा चाहिँ धेरै अधिराज्यभरिका धेरै व्यक्तिहरूले भनौँ न त्यहाँ चाहिँ फर्म भरिसकेपछि हामीले सर्टलिस्टेड गरेर चाहिँ सर्टलिस्टेड गरिसकेपछि चाहिँ हामीले त्यसरी चाहिँ छान्ने गरेका छौँ।
0: खुला प्रतिस्पर्धामा त्यो छनौट हुने विषय चाहिँ कि त विगतमा विवेकशील साझा पार्टीको सदस्य भएको हुनुपर्ने, राष्ट्रिय स्वतन्त्र पार्टीको देखिने नदेखिने रूपमा समर्थक हुनुपर्ने, पूर्व महामन्त्रीले भने जस्तो राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट चाहिँ हालिदिनुहोस् है भन्नेसम्मको शुभेच्छुक हुनुपर्ने, केही भएन भने ग्यालेक्सी टेलिभिजनमा काम गरेको हुनुपर्ने, भएन भने बालेन्द्र शाहको निकटको हुनुपर्ने, यति योग्यता रहेछ होइन केही नियुक्तिहरूले त्यस्तो देखायो।
1: त्यसलाई चाहिँ गलत किसिमले चाहिँ नेगेटिभ बनाइएको छ, त्यो होइन। एउटा दलले कुनै पनि व्यक्तिलाई चाहिँ नियुक्ति गर्दाखेरि केही न केही मात्रामा दलमा टच त भएकै हुन्छ, तर त्यो टच भएसँगै अब देशमा भनौँ न देशको राष्ट्रिय स्तरमा कुनै आफ्नो छवि बनाएका व्यक्तिहरू, काम गरेका व्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ भनौँ न प्रत्यक्ष या अप्रत्यक्ष रूपमा सघाएको व्यक्ति, किनभने कुनै पनि व्यक्तिलाई देशको त्यो ओहदामा लैजाँदाखेरि त पार्टीले त बुझेको हुनु पर्यो नि व्यक्ति चाहिँ विगतमा उहाँहरूको छवि, विगतमा के गर्नुभएको होइन, र राष्ट्रलाई के योगदान दिएको भन्ने कुरा त त्यो पार्टीले त्यतिको मूल्याङ्कन गर्न पाउने अधिकार त हुनुपर्छ। तर समग्रमा भन्नुपर्दा चाहिँ दलमा एकदम एक्टिभली पोलिटिक्स गरिरहेको व्यक्तिलाई चाहिँ हामीले चाहिँ त्यसरी चाहिँ प्राथमिकतामा राखेका छैनौँ। एकदमै जान्ने व्यक्तिहरू, अब्बल व्यक्तिहरूलाई नै त्यसरी छनौट प्रक्रियामा लगेर चाहिँ उहाँहरूलाई सेलेक्सन गरेर पठाएको अहिलेसम्म मैले चाहिँ त्यही देखिरहेको छु।
0: सरकारको 3 महिना वा यो 95 दिनको अवधिलाई तपाईँले चाहिँ हिजोको जुन अपेक्षा थियो जेएनजी आन्दोलन पश्चातको त्यसको र आज गराएको स्प्रिट मात्र होइन त्यो कति परिपक्व छ भन्ने सवालमा चाहिँ तपाईँले कसरी विश्लेषण गर्नुभएको छ?
1: यस्तो त हामी सरकारमा जाँदा जनता सामु प्रतिबद्धता गरेको नगरेको होइन र अब हाम्रो जिएसटीमा चाहिँ अब यो 3 महिना 100 दिन उपलब्धि घोषणा गर्ने समय मात्र होइन यो दीर्घकालीन रूपमा चाहिँ सुधारको आधार तय गर्ने समय पनि हो। अब धेरै मुद्दामा चाहिँ प्रारम्भिक कामहरू अगाडि बढिरहेको छ हामीले देखिरहेका छौँ र केही क्षेत्रमा नीतिगत निर्णय पनि भएका छन् नभएको होइन र केहीमा चाहिँ अब कानुनी प्रक्रिया अघि बढिरहेको छ र केही कामहरू कार्यान्वयनको चरणमा पनि छन् तर हामी यो पनि स्वीकार गर्छौँ कि जनताले अपेक्षा गरे जति चाहिँ गति सबै क्षेत्रमा नदेखिए तापनि सरकारको उद्देश्य हतारमा निर्णय गरेर चाहिँ अस्थायी परिणाम देखाउनु मात्र होइन प्रणालीलाई चाहिँ सुधार गरेर एकदमै दिगो परिणाम दिनु पनि हो। त्यसका लागि चाहिँ हामी प्रशासनिक प्रक्रिया कानुनी जटिलता र स्रोत व्यवस्थापनको चुनौती पनि छ र त्यसलाई चाहिँ हामीले चाहिँ एउटा बहाना मात्र बनाउने होइन र आगामी दिनमा चाहिँ एउटा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी कामको गति बढाइनेछ र नियमित प्रगति सार्वजनिक गरिनेछ र हामीले गरेका प्रतिबद्धताप्रति सरकार चाहिँ जहिले पनि जवाबदेहिता नै रहनेछ। हामीले गरेको वार्ता पुरा गर्ने जिम्मेवारी चाहिँ यो सरकार चाहिँ पछि हट्ने छैन गरिरहेका छौँ र छिटै कार्यान्वयन हुन्छ। केही कानुनी जटिलताहरू केही प्रशासनिक जटिलताहरू यहाँहरूलाई थाहा छ विगतको लामो जुन राजनीतिक अहिले हामीले अहिले चिन्न एकदमै गाह्रो छ त्यो कारणले गरिरहेका छौँ केही
0: सरकारको सुरुवाती 1 महिना चाहिँ प्रधानमन्त्रीले भन्नुभए जस्तो एक्सप्रेस वेमा हिँडिरहेको थियो सरकार। त्यसपछिको दोस्रो महिनामा आउँदाखेरि सरकार हाइवेमा हिँडिरहेको थियो र अहिले चाहिँ सुशासनको गाडीले खास गरी त्यो हाइवेको पनि लेन मिच्न थाल्यो कि भन्ने कोणबाट विश्लेषण गरियो भने गलत हुन्छ।
1: यस्तो त मैले यहाँलाई अघि पनि भनिसकेँ धेरै प्रशासनिक प्रक्रियाहरू गर्नुपर्ने र कामहरू अहिले भन्ने बित्तिकै तुरुन्तै हुन्छ भन्ने छैन होइन। त्यस्तै कानुनी पाटाहरू छन् ती कानुनीहरू अहिले हामीले गर्छौँ भनेर भन्छौँ तर धेरै धेरै कानुनहरूले चाहिँ रोकिदिइरहेको हुन्छ त्यो कानुनलाई पनि परिवर्तन गर्नुपर्ने हुन्छ। अब सबै अलग अलग डिपार्टमेन्टहरू छ ती अलग अलग डिपार्टमेन्टका अलग अलग कानुनहरू अलग अलग भनौँ न प्रशासनिक प्रक्रियाहरू अलग अलग व्यवस्थापन गर्नुपर्ने जुन चुनौतीहरू छ त्यो चुनौतीलाई चाहिँ सामना गर्दै अगाडि बढिरहेको छ र धेरै कुराहरू चाहिँ कानुनी हिसाबले रोकिरहेको देखिन्छ। ती कानुनहरूलाई चाहिँ परिवर्तन गर्नका लागि चाहिँ राष्ट्रपतिका नेताहरू दिन प्रतिदिन लागिरहनु भएको छ।
0: 150 भन्दा बढी कानुन त यो सरकारले अध्यादेशबाटै संशोधन गरे हुने अझ पनि कानुन भएन पुगेन संशोधन भएन रोक्यो भन्न मिल्छ र सरकारलाई त्यति बेला हामीलाई जे जे अप्ठ्यारो छ त्यो त हामीले अध्यादेश मार्फत संशोधन गरौँ भनेर भन्या होइन र
1: कानुनले मात्र हुँदैन प्रशासनिक प्रक्रिया पनि हुन्छ। एउटा मन्त्रालयले एउटा चिज गर भन्छ तर अर्को मन्त्रालयले चाहिँ अर्को चिज चाहिँ नगर भनेर कानुन बन्दा हुन्छ त्यसरी बाँधिएको छ। त्यो बाँधिएको कुराहरूलाई चाहिँ कसरी खुल्ला गर्ने भन्ने कुरामा पनि केही समय लाग्छ होला नि त।
0: तर मैले गर्ने कामका सन्दर्भमा मैले त्यसमा धेरै प्रश्न उठाइनँ किनभने धेरैलाई लागेको छ आशा जगाएको छ सरकारको नियत ठिक छ आज 3 महिनामा भएन होला अर्को 6 महिनामा केही सकारात्मक परिणाम देखिन्छ होला भन्ने एउटा सकारात्मक भाव आम नागरिकमा पनि पैदा भएको छ। यो सकारात्मक कुरा हो तर सरकारले जति काम गरिरहेको छ नि ती कामहरू कति परिपक्व ढङ्गले गर्यो जे काममा हात हाल्यो नि त्यसलाई चाहिँ फत्ते पार्यो कि पारेन भन्ने सवालमा चाहिँ सरकार ठिकठाकै छ
1: एकदम होइन। अपरिपक्व ढङ्गले गर्यो भने सायद अहिलेसम्म चाहिँ धेरै प्रतिबद्धताहरू पुरा भइसकेको हुन्थ्यो। परिपक्व ढङ्गले र भनौँ न दीर्घकालीन रूपमा नै त्यो कुरालाई समाधान गर्नका लागि चाहिँ अहिले हामी हरेक कानुन पाटाहरू, हरेक भनौँ प्रशासनिक पाटाहरू, हरेक चिजलाई हेरेर नै काम अगाडि बढाइरहेको छ होइन. त्यो कारणले गर्दाखेरि चाहिँ म चाहिँ पूर्ण रूपमा विश्वस्त छु कि यो सरकारले प्रतिबद्धता गरेका कुराहरूलाई चाहिँ केही समय लाग्ला तर दीर्घकालीन रूपमा नै यी कुराहरूलाई समाधान गर्नका लागि चाहिँ अगाडि बढिन्छ.
0: तपाईँ पनि जानकार हुनुहुन्छ कि सरकारमाथि ब्याकफायर सुरु भएको छ. एक दुई घटनाहरू म भन्छु. जस्तो सुकुमवासीहरूलाई सरकारले व्यवस्थापन गर्ने भन्यो तर उनीहरूलाई आज होल्डिङ सेन्टरबाट समेत उठाइसके पश्चात उनीहरू माइती घरमा प्रदर्शन गर्न आइरहेको स्थिति छ. अर्कोतर्फ दृष्टिविहीनहरू हामीलाई सडकबाट उठाइयो, हाम्रो रोजीरोटी सरकारले खोसिदियो भनेर उनीहरू माइती घरकै बास छ उनीहरूको. अर्कोतर्फ फेरि उता सुस्तावासीहरूको समस्या उस्तै छ. यहाँ प्रधानमन्त्रीले संसदबाट नेपालले पनि भारतको भूमि मिचेको छ भनेर भनिदिनुहुन्छ. उता सुस्तावासीहरूलाई एसएसपीले दुःख दिन्छ अनि यता आउँदाखेरि उनीहरूलाई भेट पनि दिँदैन होइन. यी समस्याहरू र यसैको जगमा खत्तम भइसके भनिएका विपक्षीहरू पनि अब हामी त बलियो भएर आउँछौँ भन्ने जो जोस आइरहेको छ नि त्यो त सरकारले दिइरहेछ नि होइन र
1: यस्तो छ. अब सुकुमवासीको सन्दर्भमा चाहिँ अधिकार सम्पन्न आयोग बनाएर चाहिँ यहाँहरूको समस्यालाई समाधान गर्ने भनेको सरकार अघि नै गरिरहेको र अब धेरै उठाइएका सुकुमवासीहरू होल्डिङ सेन्टरमा राखिएका केही सुकुमवासी चाहिँ नक्कली पनि छन् यहाँहरूलाई थाहा छ. धेरै सुकुमवासीहरू चाहिँ जो चाहिँ भनौँ न नदी किन जोखिमयुक्त ठाउँमा बसिरहेका छौँ उहाँहरूको व्यवस्थापन पनि नभएको होइन होइन. धेरै
0: होइन होइन, होल्डिङ सेन्टरमा राखिएकाहरू नक्कली छैनन् किनभने दशरथ रङ्गशालामा उनीहरूलाई स्क्रिनिङ गराएर सक्कली कि नक्कली छुट्याएर मात्र होल्डिङ सेन्टरमा राखिया हो. उनीहरू सक्कली नै हो. होल्डिङ सेन्टरमा जो छन् त्यो
1: यस्तो छ. त्यहाँ पनि अब अलिकति चाहिँ होल्डिङ सेन्टरमा राखिएका पनि जोखिमयुक्त ठाउँमा भएका कारणले गर्दाखेरि केही व्यक्तिहरूलाई चाहिँ उठाइएको हुनसक्छ. त्यो उहाँहरूको भनौँ न उहाँहरूको पनि व्यवस्थापन गर्नको लागि चाहिँ यो सरकार चाहिँ पछि हटाएको छैन. अब त्यसमा चाहिँ अब केही व्यक्तिहरू अलिकति प्रतिपक्ष मानसिकता भएका या प्रतिपक्षबाट चाहिँ परिचालित व्यक्तिहरू सडक आन्दोलन अहिले पनि गरिरहनु भएको छ मलाई जस्तो लाग्छ.
0: सर, बाह्र क्लासको विद्यार्थी, बाह्र क्लासको एकजना विद्यार्थी मेरो नतिजा बिग्रियो भनेर आउँछ बालबालिकालाई प्रतिपक्ष भन्ने. सुस्तामा मैले गोली खाएको छु मलाई सुरक्षा देऊ भनेर भन्दाखेरि उसलाई प्रतिपक्ष भन्न मिल्छ? सत्ता पक्ष मात्रै सबै जनता भइदिनु पर्ने हो र होइन नि त्यस्तो त.
1: अब यस्तो छ, अब केही भनौँ न लाखौँजना व्यक्तिहरूमा केही व्यक्तिहरूको भनौँ नदेखिएको हुनसक्छ, छेकिएको हुनसक्छ. त्यसलाई चाहिँ कसरी समाधान, उनीहरूका समयलाई कसरी समाधान गर्ने यो सरकार पछि हटेको छैन भन्छ. तर त्यसलाई चाहिँ अब मिडियामा निभाएर अतिरञ्जित गरेर सरकारलाई कमजोर बनाउने किसिमका गतिविधिहरू पनि केहीबाट परिचालित भएर चाहिँ हुनसक्छ होइन. यदि वास्तविक पीडित हो भने त सरकार सामु आएर चाहिँ झगझगाउने या सरकारका त्यस्ता निकायहरू जहाँ चाहिँ भनौँ न उनीहरूको मुद्दा, उनीहरूको आवाज जुन छ त्यसलाई समाधान गर्ने त्यस्ता निकायहरू छन् त्यो ठाउँमा जाने माइती घर मण्डलामा गएर समाधान त हुँदैन होला.
0: जेएनजी आन्दोलन पनि माइती घरबाटै सुरु भएको हो नि सर, यति त याद गर्नु पऱ्यो नि होइन र. त्यो त एउटा आवाज भन्ने ठाउँ सरकारले सुनिदियोस् भने सिंहदरबार नजिकको ठाउँ, सिंहदरबार नजिक आन्दोलन गर्यो भने आफ्नो आवाज सुनाउन गयो भने त के हुन्छ भन्ने त हामीलाई थाहा छ त. सुरक्षाकर्मीको लाठी खानुपर्छ. सुझाव सुन्ने सवालमा त त्यसो सरकार पक्षले पनि गर्ने होइन होला नि त होइन र.
1: होइन, अब सयमा केहीजना छुटेको हुनसक्छ होइन, केहीजनालाई चाहिँ केही व्यक्तिहरूलाई चाहिँ अप्ठ्यारो परेको हुनसक्छ र उनीहरूको समस्या समाधान गर्नको लागि सरकार चाहिँ जहिले पनि पछि हट्दैन. यो कुराको चाहिँ मैले प्रतिबद्धता गर्छु.
0: ओके, म कार्यक्रमको अन्तिममा पनि छु. यो पार्टीका जो मनोनित गर्ने पदाधिकारीहरू भन्ने छ, हिजो किन शपथ हुन सकेन, कहिलेसम्म उहाँहरूको मनोनयन प्रक्रिया सकिन्छ होला, केही जानकारी छ?
1: यस्तो त पार्टीको शीर्ष नेतृत्वहरू बसेर त्यो कुरालाई चाहिँ डिसिजन गर्ने हो. अर्को कुरा चाहिँ हिजो भर्खरै जो निर्वाचित जिल्लाबाट भूगोलबाट आउनुभएका 29 चाहिँ निर्वाचित केन्द्रीय सदस्यहरूको चाहिँ शपथ गराएको छ र नेक्स्ट जुन हाम्रो केन्द्रीय समितिको बैठक छ त्यहाँबाट चाहिँ कतिजना मनोनित हुने, कतिजना चाहिँ भनौँ न समायोजनबाट लिएर आइने र कतिजना चाहिँ पदाधिकारीहरू कसरी लिएर आउने भन्ने कुराको चाहिँ टुङ्गो अहिले लागेको छैन. यो चाहिँ नेतृत्वबाट चाहिँ गरिने कुराहरू
0: हवस्
1: छिटै हुन्छ.
0: हवस्, यहाँको मत

0: पूर्ण समय सम्वादका लागि धन्यवाद।
1: थ्याङ्क यू सो मच।
0: म हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य विजय जरू। उहाँसँग मैले महाधिवेशनको प्रक्रिया अब यो मनोनित गर्ने
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बज्यो।
3: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
4: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घोडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
0: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
3: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
4: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मिसादी बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौँ। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845-75223 र 9805-75223 नम्बरमा तपाईँहरूले आफू अनि आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेसनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साइनो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुली, रेडियो होदेरी एफएम 102.5 मेगाहर्ज होदेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज सिलिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज सेठुना मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लैबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगञ्ज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ तिन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845-75223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 9845-75223 र 9805-75223 नम्बरमा तपाईँले आफू र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन भने गर्दै गर्नुहोस्, म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट

राजनीति 2083 साल असार महिनाको आज 18 गते तदनुसार इसेसन 2026 जुलाई 2 तारिक सक संवत्स 1948 नेपाल सम्वत 1146 तसलाका रुद्र नामक संवत्स उत्तरायण ग्रीक ऋतु आज बिहिबार रहेको छ। आषाढ कृष्ण पक्ष तिथि रहेको छ। आज द्वितीय तिथि रहेको छ। आज द्वितीय तिथि रहेको छ 7:17 यानि कि बिहानको 8:08 तत्प्रान्त तृतीय रहनेछ। यस्तै गरेर नक्षत्रमा रहेको छ उत्तर साढा, नक्षत्र रहेको छ 9:06 यानि कि बिहानको 8:52 तत्प्रान्त श्रवण नक्षत्र। योगमा रहेको छ वैधृति योग रहेको छ, वैधृति योग रहेको छ आज 28:41। कर्णमा रहेको छ ग्रह करण रहेको छ बिहानको 8:08 तत्प्रान्त वाणिज्य करण रहनेछ। चन्द्रमा आज मकर राशिमा, श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा, आनन्दादि योगमा आज ध्वंस योग रहेको छ। आज बिहान सूर्योदय 5:13 भयो भने सदा सूर्यास्त 7:02 हुनेछ र आजको दिनमा घडी 13:49 पराख रहनेछ। आज दिन विशेष रहेको छ, आज खेलकुद पत्रकार दिवस भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने हामी तपाईँलाई गराउँछौँ। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कतिखेर रहन्छ त भन्ने विषयमा विशेष जानकारी पनि गराउँदैछौँ। आजको लागि कार्यबेलाको समय रहेको छ यानि कि अशुभ समय दिउँसोको 3:35:45 विशेष गरी साँझको 5:19:42 आज कालबेला रहेको छ। आजको लागि शुभ बेला रहेको छ विशेष गरी साँझको 5:19:42 साँझको 7:03:39 शुभ बेला। यस्तै गरेर लाभ बेलाको समय रहेको छ, विशेष गरी आजको लाभ बेलाको समय रहेको छ दिउँसो 12:07:51 विशेष गरी दिउँसोको 3:51:48 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने हामी तपाईँलाई गराउँदैछौँ। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौँ। सूर्य विशेष गरी सूर्य मिथुन राशिमा, चन्द्रमा मकर राशिमा, मङ्गल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि मकर राशि आउँछ। उत्तर साढाको 4 चरण नाम आउँछ जीवन अथवा जीविका नाम आउँछ। अन्तरणी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब पनि पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मिसारी 12 राशिफल।

0: रसी
1: मेषराशी हुनेहरूका लागि आजको दिन मेहनतले नाम दामी नाम दिलाउने छ। प्रयत्न गर्दा सजिलो लक्ष्यमा पुग्न सकिन्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यको लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्नेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिसँग मित्रता बन्न सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। रुचिका विषयमा लगानी समेत बढाउन सकिने खालको योग भने राशि मेषलाई आजको दिनमा विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन तारिफिक काम गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ। परिश्रमले धेरैको मन जित्न सकिन्छ। अरूको काममा जुट्नु परे पनि फाइदा आफैलाई हुनेछ। समुदायको हितमा केही काम गर्न सकिन्छ। विशेष जिम्मेवारी प्राप्त हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बन्नेछ। केही श्रम परे पनि आजको मेहनतले पछिसम्म लाभ दिलाउन सक्ने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन आकस्मिक समस्याले शरीरमा कमजोर भएको अनुभूति हुनेछ। चिताएको काम बिग्रनाले निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्च बढ्ने र आर्थिक क्रियाकलापमा सबै बाधा पुग्ने योग देखिया छ। बिग्रिएको काम दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। शुभचिन्तकको साथ जुट्नाले पछि फाइदा हुने काम भने प्रारम्भ गर्न पनि सकिने खालको योग हुने राशि मिथुनलाई आजको दिनमा विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय रहेको छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिको रूपमा सत्कार पाइन्छ। साथीभाइको सहयोगले आमदानी बढाउने काम सुरु गर्न सकिन्छ। प्रेम र मित्रको बन्धन कसिलो भएर जाँदैछ। व्यवसायको सन्दर्भमा यात्रा हुन पनि सक्ने खालको योग भए राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ।
0: सिंह राशि
1: उनीहरूका लागि आजको दिन रोकिया काम बन्नाले उत्साह जाँदैछ। सङ्घर्ष गरेर अधिकार स्थापित गर्न सकिन्छ। व्यापार लगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलो लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड समेत जिताउन सक्छ। भौतिक साधन जुट्नले फाइदा हुने काम सुरु गर्न सकिन्छ। प्रतिस्पर्धीहरू किरण लाग्दै जानेछन् भने बुन्दा मुद्दामा पनि विजयी हुने खालको योग भने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ।
0: कन्या राशि
1: उनीहरूका लागि आजको दिन शुभचिन्तकले साथ दिनेछन्। लगनशीलताले राम्रो उपलब्धि दिलाउँदैछ। प्रतिष्ठित काम गर्ने मौका मिल्नेछ। चिता काम सजिलै सम्पादन हुँदै जाँदैछन्। पढाइ लेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीहरूले प्रसन्नता दिलाउँदैछन्। आफ्नो प्रतिभाको कदर हुँदै जाँदैछ। बौद्धिक प्रतिस्पर्धा पनि अरूलाई उछिन्न सकिने खालको योग भए राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन पुरानो सम्झौता तोड्नु पर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ हुँदै जाँदैछ। अरूको व्यवहारले शङ्का उब्जाए पनि म्यानेजरको सुझाव सिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि तथा पशुधनले लाभ दिलाउनेछ। पहिलेको कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला। सफलता प्राप्त हुने खालको योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
0: वृश्चिक राशि
1: उनीहरूको लागि आजको दिन विभिन्न उपहार प्राप्त हुने समय रहेको छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिया काम बनेर नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्दीहरूलाई सजिलै हराउन सकिन्छ। गरिएको कर्मको उचित प्रतिफल पाइन्छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्साएर पनि नयाँ काममा जग बसाउने मौका समेत मिल्ने खालको यो गैंड राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन बोलीको प्रभाव बढ्दै जानेछन् भने चित्त काम सजिलै सम्पादन हुँदै जानेछन्। आफ्नो क्षेत्रमा राम्रो प्रभाव जमाउन सकिन्छ। सानो प्रयत्नले चल अचल सम्पत्तिबाट लाभ हुने समय रहेको छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्न सक्छ। सुगत समाचारले आजको दिन उत्साहपूर्ण रहने खालको योग भनी राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन मेहनतले जिम्मेवारी दिलाउनेछन् भने सजिलै लक्ष्यमा पुग्न सकिन्छ। रोकिया काम सम्पादन हुँदै जाँदैछन्। विशेष जिम्मेवारी प्राप्त हुने समय रहेको छ। सानो प्रयत्नले धेरैको भलाइ हुनेछ। भेटघाटले महत्त्वपूर्ण कामको जग बसाउने अवसर दिलाउनेछ। समाजमा सम्मानित स्थान प्राप्त हुनसक्छ। तारिफका काम गर्दै राम्रो उपलब्धि हात पार्न पनि सकिने खालको यो मै राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन फजुल खर्च बढ्ने समय रहेको छ। होसियारका साथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नु पर्ला। व्यापार व्यवसायमा लगानी बढाउनु परे पनि लागेको मूल्य उठाउन सकिन्छ। आवश्यक पर्दा सर सपोर्ट वा कर्ज मार्फत धन जुट्दै जाँदैछन्। लामो यात्रा गर्ने अवसर प्राप्त हुँदैछ। आफ्ना बाटो भने टाढिनुपर्ने हुनसक्छ। केही खर्च लागे पनि यात्राको प्रक्रिया भने अघि बढ्न सक्ने यो राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफको काम सम्पादन गर्दै मनका धन आर्जन गर्न सकिन्छ। दैनिक काममा पनि उल्लेख फाइदा हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय रहेको छ। आय आर्जनका स्रोत बढ्दै जाँदैछन्। प्रतिष्ठित नतिजाले पनि उत्साह जगाउँदैछन्। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा पनि गर्न सक्ने योग राशि मिल्दै आजको दिन विशेष देखिएको छ।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृद्वार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा, भरतपुर चितवन। मोबाइल नम्बर 9845-75223 र 9806-75223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
3: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: सर्वविश्वमा पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथि पञ्चाङ्ग मिति बाह्र राशिफलका विषयमा जानकारी हामीले तपाईँलाई गरेका छौँ र अब पनि पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ र अब पनि पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ। तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ, आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा तपाईँले विशेष रूपमा जानकारी विशेष रूपमा छलफल गर्न सक्नुहुन्छ। तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोला र कार्यक्रममा फोन गर्दा साल महिना गते अनि समयको विषयमा जानकारी तपाईँले गराउनुपर्ने हुन्छ। साल महिना गते र समयको विषयमा जानकारी गराउनु भयो भने म भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि गराउँदैछु। कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हजुर हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? नौल, हजुर नौलपरासी सुनौलबाट बोल्दै हुनुहुन्छ। हजुरको शुभ नाम? तपाईँको मोबाइललाई अलिक नजिक राखेर भोल्युम अलिक ठुलो बनाएर बोल्नुहोस् त। के नेपाल भन्नुभयो?
1: हजुर
0: तपाईँको नाम के नेपाल भन्नुभयो भन्नुहोस् त एकचोटि फेरि।
1: युवराज नेपाल, युवराज नेपाल,
0: युवराज नेपाल। मोबाइललाई नजिक राखेर बोल्नुहोस् है।
1: हजुर हजुर,
0: हो यसरी बोल्नुहोस्। अहिले जसरी बोल्नु भएको छ हो यसै गरी बोल्नुभयो भने आवाज राम्रो आउँछ मबाट है।
1: हजुर,
0: कसको विषयमा हेराउन चाहनुहुन्छ? छोरीको जन्ममिति र जन्म समय भन्नुहोस् त।
1: छोरीको 2057 साल असोज 6 गते शुक्रबार बिहान 9:30 बजे।
0: असोज 6 गते शुक्रबार बिहानको 9:30 बजे हो।
1: हजुर हजुर,
0: जन्म जन्म कुन जिल्लामा भएको हो?
1: यो रूपन्देहीको लुम्बिनी अञ्चल अस्पतालमा भएको।
0: हजुर, लुम्बिनी रूपन्देही जिल्लामा भएको होइन,
1: बुटोल अञ्चल अस्पतालमा भएको।
0: त्यही त, बुटोलमा भएको हो। ल सुन्नुहोस् है ध्यान दिएर, श्री गणेश आय नमः, श्रीमती रामानुज आय नमः। 2057 साल असोज कृष्ण पक्षको 9 औं तिथिमा जन्म भएको छ, शुक्रबारको दिन मिथुन राशि पर्छ। पुनर्वसुको प्रथम चरण, नाम आउँछ नानीको केशर कुमारी भन्ने नाम आउँछ, नरानीको नाम केशर कुमारी, मिथुन राशि पर्छ। आदि नाडी देवगुण परेको छ। सुन्नु भएको छ म बोलेको?
1: हजुर हजुर, सुनिराखेको
0: छु। हजुर, घातकमा परेको छ तिथि। घातक भनेको नराम्रो नफाप्ने तिथि, द्वितीया सप्तमी द्वादशी तिथि घातक छ। सोमबार घातक, नम्बरमा 4 नम्बर राशिमा धनुराशि, नानीको लागि विशेष घातक धनुराशि हो। कुण्डली ग्रह भाग्य नानीको मध्यम खालको छ। नानीको चन्द्र ग्रहणको योग बनेको छ नानीलाई, चन्द्र ग्रहणको शान्ति गर्नु पर्यो। पूर्णिमाको दिन चोखो खाने शुद्ध भोजन गर्नुपर्छ, पूर्णिमाको दिन नानीको लागि उत्तम मानिन्छ। यस्तै गरेर वैदेशिक क्षेत्रमा नानीको लागि मध्यम खालको देखाउँछ, सरकारी जागिर राम्रो छ। राजनीतिक क्षेत्र कलाकृतिमा गीतहरू गाउन नाच्न नृत्यहरू गर्न राम्रो देखाउँछ यहाँबाट हेर्दाखेरि चाहिँ। अहिलेको लागि ग्रह नानीको सिद्धा, अर्को ग्रह बुध भन्ने ग्रह चलेको छ। ग्रह ठिकै छ, राम्रै छ, नानीको त्यति धेरै नराम्रो ग्रहहरू होइन, राम्रै छ। विवाहबारीमा अलिकति विशेष ख्याल गर्नुहोला, विवाहबारीमा राम्रै छ ग्रहहरू, त्यस्तो नराम्रो छैन, ठिकै छ। चन्द्र ग्रहणको योग बनेको छ, चाँदीको सिक्री अथवा चाँदीको पाउजुहरू केही बनाएर लगाउनुपर्छ नानीले। पूर्णिमाको व्रत बस्नुपर्छ, मैले अघि पनि भनेको छु। दाजुभाइ नफाप्ने ग्रह परेको छ नानीको लागि चाहिँ, दाजुभाइसँग पार्टनरसिपमा काम अथवा लेनदेन अलिक कम गर्दा राम्रो हुन्छ। समस्या जिज्ञासा के छ भन्नुहोस् त?
1: होइन, खासै समस्या त केही छैन, खालि भविष्यको बारेमा के छ भनेर जान्न खोजेको हो हजुर। अरू खासै समस्या त केही जिज्ञासा छैन।
0: हजुर,
1: भविष्यको यसो विदेश विदेशको योग छ कि छैन त्यो बारेमा सोधौँ भन्छ हो।
0: विदेशको लागि चाहिँ मैले भने त पूर्णिमाको व्रत बस्यो भने विदेश राम्रो हुन्छ, फाप्छ। चाँदीको पाउजु अथवा चाँदीको सिक्री केही लगाउनु पर्छ नानीले विदेशको लागि राम्रो, मन राम्रो हुनको लागि चाहिँ।
1: ए हजुर हजुर, भविष्यमा यसो विवाहसिया भइसकेपछि यसो श्रीमान कस्तो पर्छ के छ त्यो बारेमा भनिदिनु न।
0: मैले त्यो पनि भनिसकेँ, तपाईँले सुन्नु भएन छ। विवाहमा दाम्पत्यमा अलिकति बाधा छ नानीको, एउटा विवाह दोष मेटाउनुपर्छ, आँखा विशेष गरी शिला विवाह अथवा कुम्भ विवाह अथवा प्रतिमा विवाह केही कुराहरू गराउनुपर्छ विवाहभन्दा पहिला, त्यसपछि विवाह दोषहरू लाग्दैन, राम्रो हुन्छ, समस्या आउँदैन भन्ने कुराहरू हो क्या है।
1: हस्
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी सुनौलबाट फोन गर्नुभएको थियो। उहाँले चाहिँ आफ्नो छोरीको विषयमा हेराएर गइसक्नु भएको छ, तपाईँ पनि आफ्नो अनि आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँको आफ्नो अनि आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हजुर कहाँबाट बोल्दै हुनुहुन्छ? सल्यानबाट बोल्दै हुनुहुन्छ। हजुरको शुभ नाम?
2: मेरो नाम निलमती सिंह।
0: के नाम भन्नुभयो?
2: हिरामती पुन।
0: हिरामती पुन, तपाईँको बोलाउने नाम नै हिरामती हो। तपाईँको नागरिकताको नाम नि हिरामती हो भनेर सोधेको मैले तपाईँलाई। अनि कसको विषयमा हेर्न चाहनुहुन्छ त?
2: दिदीको छोरीको बारेमा।
0: दिदीको छोरीको जन्ममिति भन्नुहोस् त, कति हो?
2: 2083 साल। एक महिना 3 गते
0: वैशाखको 3 गते। समय भन्नु?
2: समय 11 बजे 30 मिनटमा।
0: 11 बजेर 30 मिनटमा बिहानको कि रातिको? बिहानको 11 बजेर 30 मिनटमा। ल सुन्नुहोस् है त, श्री गणेश आइनामा श्रीमती रामानुज आइनामा 2083 सालमा जन्म, बिहिबारको दिन चतुर्दशी तिथि पर्दो रहेछ, मिन राशि, नाम आउँदो रहेछ गुरु सिंह, यहाँबाट नाम आउँदो रहेछ नानीको, मध्यनडी नरगण परेको छ नानीको लागि चाहिँ, कुण्डलीमा कालो सर्पयोग देखाएको छ, कालो सर्पयोगको शान्तिहरू गर्नुपर्छ, महालक्ष्मी योगमा जन्म भएको छ, अहिले ग्रह भत्रिका र शनि छ, स्वास्थ्यमा समस्या, अलिकति बिरामी हुने ग्रहहरू परेको छ, राति अलि झस्किने ओर्ने गर्छिन्, नाक दोष परेको भएर, कालो सर्पयोग परेको भएर कालो सर्पयोगको शान्तिहरू गराउनुपर्छ, अलि छिटो रिसाउने, अलि एकोर स्वभावकी हुनेछिन् पछि भविष्यमा, पढाइमा राम्रै छ, त्यति धेरै नराम्रो ग्रह छैन पढाइको लागि, अलि धेरै मिहिनेत गर्नुपर्छ, नभए पढाइमा रुचि नहुने, मन नलाग्ने ग्रह दशाहरू पनि बन्न सक्छ, अलिकति विशेष ख्याल गर्नुहोला। समस्या जिज्ञासा के छ र भन्नुहोस् त? माता पितासँगको सम्बन्ध ठिकै छ, त्यस्तो नराम्रो छैन। पढाइ लेखाइ त मैले भनिसकेँ त अघि नै, सुन्नुभयो होइन, मध्यम खालको छ, अलि धेरै मिहिनेत गराउनुपर्छ पढाइमा भनेको। अहिलेको लागि स्वास्थ्य हेर्ने हो है, पढाइ पढ्ने बेलै भएको छैन, बल्ल जन्मिनु भएको छ हो कि होइन, अनि अहिले स्वास्थ्यमा हेर्ने हो, अहिलेको लागि चाहिँ स्वास्थ्यको लागि चाहिँ अलिकति बाधा देखाउँछ यो कालो सर्पयोगले, अनि त्यस्तै गरी शनिले पनि है, राशिमा पनि शनि छ, ग्रह पनि शनि लागेको छ, स्वास्थ्यमा समस्या आउने, बिरामी हुने ग्रहहरू पर्छ, अहिले यो समय अलिकति विशेष ख्याल गर्नुहोला, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ है त। हुन्छ हस्। उहाँले फोन गर्नुभएको थियो आफ्नो दिदीको छोरीको विषयमा, यानि कि आफ्नो पनि छोरी लिनुभयो हो कि होइन, उहाँले चाहिँ हेराउनु भएको र गइसक्नु भएको छ। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। मैले बोलेका कुराहरू तपाईँले ध्यान दिएर सुन्नुभयो भने तपाईँले सोध्न खोज्नु भएको प्रश्नको एन्सर म तपाईँलाई तपाईँले सोध्नुभन्दा पहिला नै दिनेछु, त्यो भएर ध्यान दिएर सुन्नु होला। मैले तपाईँको ग्रह दशा हेर्न थालेपछि तपाईँले ध्यान दिएर सुन्नुभयो भने तपाईँले प्रश्न सोध्नुपर्ने जरुरत नै देख्दिनँ, म सबै कुरा भनिदिन्छु। मैले तपाईँले सोध्न खोज्नु भएको मान्छेले के कुरामा सोध्नुहुन्छ होइन, तपाईँले किन मलाई फोन गर्नुभएको छ सबै कुरामा भनिदिन्छु क्या, त्यो भएर ध्यान दिएर चाहिँ तपाईँले सुन्नु होला कार्यक्रमलाई। कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग हामी तपाईँहरूसँग 8 बजीसम्म रहने गरेका छौँ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
3: नमस्ते, राधे राधे गुरु।
0: राधे राधे, कहाँबाट बोल्दै हुनुहुन्छ?
3: हजुर म धादिङबाट गुरु।
0: धादिङ जिल्लाबाट?
3: हजुर
0: हजुर। हजुरको नाम के भन्नुभयो?
3: ज्याम मगर।
0: ज्याम मगर, अनि कसको विषयमा हेर्न चाहनुहुन्छ त?
3: मेरो छोरीको विषयमा।
0: छोरीको विषयमा, कुन ठाउँ धादिङको?
3: धादिङ यो
0: हजुर। छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
3: 2067 साल।
0: 2067
3: 5 महिना
0: भदौको 13 गते
3: शनिबार
0: हजुर
3: बिहान 7:05 बजे।
0: बिहानको 7 बजे हो?
3: 4 बजे 5 बजे
0: 4 बजेदेखि 5 बजेको बिचमा।
3: हजुर
0: हजुर, 4 बजेदेखि 5 बजेको बिचमा। उज्यालो भएको 13 गते हो नि?
3: हजुर हजुर।
0: जन्म कुन जिल्लामा भएको हो नानीको?
3: धादिङै हो।
0: धादिङ जिल्लामा हो, ल सुन्नुहोस् है त। 2067 साल भाद्र शुक्ल पक्षको शुक्रबारको राति उज्यालो भएको शनिबार 9 तिथिमा जन्म, वृश्चिक राशि, नाम आउँदो रहेछ युवक कुमारी, नाम आउँछ ज्येष्ठको 14 चरण, नाम आउँछ युवक कुमारी है। हजुर, आज दिनाडी राक्षस गण परेको छ, घातकमा तिथिहरू परेको छ नानीको। प्रतिपदा षष्ठी एकादशी, शुक्रबार घातक, रेवती नक्षत्र घातक, नम्बरमा 8 नम्बर, राशिमा तुला राशि घातक छ नानीको। पढाइमा पनि अलिकति मन नजाने, पेटमा समस्या, पेट दुख्ने, अनि छिट्टो रिसाउने, एक ठाउँमा थिर भएर बस्न नसक्ने, अलि झैझगडा गर्न मन पराउने खालको कुण्डली परेको देखेँ मैले यहाँबाट हेर्दाखेरि। कस्तो छ हो?
3: हजुर हजुर,
0: पढाइमा अलि धेरै ध्यान दिनुपर्छ भन्नु होला, नभए पढाइ बिचमा छोड्छु नि। यसले कतिमा पढ्दैछन् अहिले?
3: अहिले पढाइ
0: छोडिसकिन्? अब यिनले आफै खोजेर आफै रोजेर विवाह गर्ने, अनि घरबार दाम्पत्यमा समस्या आउने खालको ग्रह दशाहरू परेको छ अहिले। अहिले शुक्र सिद्धा स्वामी योग छ, अहिले गरेको विवाह पनि त्यति राम्रो र सफल नहुने पनि भन्छ। माङ्गलिक पनि परेकी छिन्, गुरु चानल योग पनि परेको छ है। माङ्गलिकको लागि चाहिँ मङ्गलबारको दिन चोखो खाने, गुरु चानल योगको लागि बिहिबार एकादशीको दिन चोखो नितो गर्ने गर्नुपर्छ। नानीले पूर्णिमाको दिन व्रत बस्ने, नसके चोखो नितो गर्ने, चन्द्रमा बिग्रिएको छ, चाँदीको पाउजु चाँदीको सिक्रीहरू केही बनाएर लगाइदिनुपर्छ यिनको लागि चाहिँ।
3: हजुर,
0: अनि राम्रो हुन्छ, अलि एकरो अलि जिद्दी अलि छुची छुची खालके छिन् यिनी, हो कि होइन?
3: हजुर हजुर हो गुरु, पनि
0: त्यस्तो ग्रह दशाहरू परेको छ। अहिले ग्रह चाहिँ सङ्कटा चलिराखेको छ, ग्रह बिग्रिएको छ है नानीको। यो माङ्गल्यको रत्न कवच, गुरु चन्द्र योगको कवचहरू पाउँछ हामीसँग, यो लगाइदिनु भयो भने यिनको घरबार दाम्पत्य श्रीमानसँग सम्बन्धहरू राम्रो हुन्छ, समस्याहरू आउँदैन। पेटमा समस्या, पानी अलिक धेरै पिउनुपर्छ भन्नुहोला।
3: हजुर
0: राम्रो हुन्छ। समस्या जिज्ञासा के सोध्न मन लागेको छ भन्नुहोस् त?
3: हजुर गुरु, यस्तो विदेशी यात्रा
0: कस्तो छ होला भनेर। यस्तो छ, अब विदेशी यात्रा यिनलाई अहिलेको लागि चाहिँ नगराउँदा राम्रो हुन्छ। अब आउने भदौ महिनापछि बल्ल यिनलाई विदेश यात्राहरूको लागि प्रोसेसहरू गराउनुहोस्। अहिलेको लागि विदेश यात्रा गइन् भने दुःख पाउँछन् है, आफ्नो शरीर पनि सुरक्षित रहँदैन, त्यो भएर अलिकति सावधान रहनुपर्छ। विवाह भएको छैन?
3: भइसक्यो नि गुरु,
0: आफै त्यही त भने त मैले आफै खोजेर आफै रोजेर बिहा गर्ने, हेराउने जुराउने नगरिकन माङ्गलिक परेको छिन्। अब ज्वाइँको पनि माङ्गलिक हुनुहुन्छ भने ठिक छ, नभए यिनीहरूको घरबार दाम्पत्यमा समस्या आउँछ, झै झगडा पर्ने, मनमुटाव हुने हो, यस्तो खालको ग्रह दशाहरू पर्छ क्या, त्यो भएर अलिकति विचार गर्नुपर्छ। अरू त्यस्तो नराम्रो छैन, ठिकै ग्रहहरू राम्रै छ है।
3: हजुर गुरु, यसको रत्न कवच लाउनलाई के अरे पर्ने होइन गुरु?
0: रत्न कवच धारण गर्नुपर्छ, लाउनुपर्छ।
3: हजुर,
0: यसको लागि चाहिँ अरे 10 बजेपछि फोन गर्नु, अर्डर गर्नुभयो भने म बनाएर राखिदिन्छु, तपाईँ लिन आउनु होला अथवा बनाएर म पठाइ पनि दिउँला तपाईँबाट है। त्यति गर्नु, अरू केही पनि गर्नु पर्दैन। बिहिबारको दिन एकादशीको दिन चोखो खाने, मङ्गलबारको दिन चोखो खाने, पूर्णिमाको दिन चोखो खाने, यो काम गर्नुपर्छ नानीले। यति गर्यो भने यिनको घरबार दाम्पत्य राम्रो हुन्छ, समस्याहरू हुँदैन, रिसलाई कम गर्ने, कन्ट्रोल गर्ने है, अलिक धेरै नबोल्ने, ठिक्क बोल्ने गर्नुपर्छ क्या है। हुन्छ,
3: के अरे नाम चाहिँ तपाईँ देव कुमारी भन्नुभयो, के अरे गुरु
0: युवा कुमारी, युवा
3: युवा कुमारी,
0: हो युवा कुमार, युवा कुमारी वृश्चिक राशि है।
3: हस्
0: हस्, उहाँले फोन गर्नुभएको थियो हामीलाई, धादिङबाट फोन गर्नुभएको, आफ्नो छोरीको विषयमा जानकारीका लागि। तपाईँले पनि आफ्नो आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि फोन गर्न सक्नुहुन्छ। 9845752223 र 9805752223 नम्बरमा सम्पर्क भने गर्नुहोला। फोन गर्दा साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई जानकारी गराउनुपर्ने हुन्छ। साल महिना गते र समयको आधारमा म भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि गराउँदैछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। काँडो को बोल्दै हुनुहुन्छ हजुर? नमस्ते।
4: नमस्ते हजुर, नमस्कार गुरुबा।
0: नमस्ते, काँडो को बोल्दै हुनुहुन्छ?
4: म यहाँ कुरिन्टालको लेवाडल भन्ने ठाउँबाट हजुर, म काठमाडौँ, काठमाडौँ हो
0: हजुरको शुभ नाम
4: हजुर, यो लेवाडल भन्नु न हजुर, लमाली डाँडा नजिकै
0: हजुर। तपाईँको नाम चाहिँ भन्नुहोस् न, तपाईँको नाम के हो?
4: ए, मेरो नाम शालिग्राम हो।
0: शालिग्राम हो
4: हजुर, कार्की हो
0: हजुर। अनि कसको विषयमा हेर्न चाहनुहुन्छ त?
4: अनि यो मेरो अलिकति मेरो आफ्नै विषयमा भनौँ न अब है।
0: अनि कसको विषयमा हेर्न चाहनुहुन्छ त?
4: अनि यो मेरो अलिकति मेरो आफ्नै विषयमा भनौँ न अब है।
0: तपाईँको जन्ममिति भन्नुहोस् त, कति हो?

0: सुन्नुहोस् न, पहिला मैले बोलेको सुन्नुहोस् न।
1: हजुर हजुर हजुर,
0: जुन कुरा मलाई चाहिन्छ म त्यो कुरा माग्छु, अरू कुरा मलाई भन्नु परेन के।
1: हजुर हजुर, त्यही त मेरो ठ्याक्कै समय जन्मको समय चाहिँ।
0: पहिला सुन्नुहोस् न,
1: हजुर हजुर हजुर,
0: यहाँ तपाईँसँग चिना छ?
1: चिना त छैन हजुर, चिनाको मैले टिपेर ल्याएको थिएँ कि हजुर।
0: ए, त्यहाँ हेर्नुहोस् त, इष्ट गत घटिका लेखा छ, इष्ट
1: इष्ट
0: हो, इष्ट इष्ट गत घटिका भनेर लेखा छ। कति घटी कति पल्ट लेखा छ
1: यो हजुर? घटा एकपल्ट लेखा छ हजुर।
0: त्यो होइन के, त्यो होइन हजुर, त्यो होइन। तपाईँ भन्नुहोस् त, तपाईँले के कुरा टिप्नु भएको छ, बिस्तारै बोल्नुहोस् न, म कसरी बिस्तारै बोलेको छु।
1: त्यो भुक्त घटी भन्छ 9-19 छ होइन हजुर?
0: हजुर।
1: अनि भोग्य घटका छ 48-40 होइन हजुर?
0: हजुर।
1: अनि यो भवो घटका छ 57.59 छ होइन हजुर?
0: भवोक चाहिँ
1: हजुर हजुर। अनि घडा एक पल्ला 17 अनुसार भन्छ हजुर।
0: घडा चाहिँदैन, घडा भनेको के हो त्यो? तपाईँले तपाईँको के राशि छ, तुला राशि छ?
1: कन्या राशि हजुर।
0: कन्या राशि छ, मिलेन तपाईँको जन्म भयो।
1: अनि प्रथम लग्नेवाला भन्छ होइन हजुर?
0: त्यही त,
1: 4-11-17-25 भन्छ।
0: भएन क्या तपाईँको? अब तपाईँले के गर्नुहोस् भने,
1: हजुर
0: तपाईँको चिनाको फोटो खिचेर मेरो वाट्सएपमा अथवा मेसेन्जरमा फोटो खिचेर पठाउनु भयो भने, मैले तपाईँलाई अस्ति नै पनि यो कुरा भनेको थिएँ होइन? अनि किन नपठाउनु भएको त चिना चाहिँ?
1: त्यो पठाउँथ्यो हजुरले, मर्जी भएको थियो जस्तो लाग्छ मलाई।
0: मैले पठाउनुहोस् न भनेको थिएँ, अब तपाईँले पठाउनुहोस् न।
1: बिर्सी होला हजुर, हस् हस्
0: हस्। उहाँले फोन गर्नुभएको थियो आफ्नो बारेमा हेर्नको लागि, तर उहाँको जन्म समय उहाँलाई थाहा भएन। उहाँले चिनाको फोटो खिचेर राम्रो तरिकाले नहल्लाइकन फोटो खिचेर प्रष्ट देखिने तरिकाले फोटो खिचेर पठाउनु भयो भने उहाँको जन्म समय म निकालिदिइहाल्छु, कुनै त्यसमा टेन्सनै छैन है। उहाँले पठाउनु चाहिँ पर्यो, मैले भन्ने काम मेरो हो, गर्ने काम तपाईँहरूको हो क्या, हो कि होइन? तपाईँलाई मैले बाटो देखाउँछु, त्यो बाटोमा हिँड्ने काम त तपाईँहरूकै हो नि। म त हिँडेर त कहाँ साध्य हुन्छ र, कतिजनाको बाटो हिँडिदिनुमा पनि फेरि हो कि होइन भन्नुहोस् त। त्यो भएर तपाईँले चाहिँ हिँड्ने काम चाहिँ तपाईँहरू आफै गर्नुहोला। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर भेट्नुहोस्। भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर भेटघाट भन्ने गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: हेलो नमस्ते गुरु, म यहाँ सुनुल नवलपरासीदेखि बोलेको।
0: सुनुलबाट बोल्दै हुनुहुन्छ, हजुरको शुभ नाम?
2: मेरो नाम नवीन नेपाल।
0: नवीन नेपालजी बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: मेरो आफ्नै विषयमा गुरु।
0: आफ्नो विषयमा, जन्ममिति र जन्म समय भन्नुहोस् त।
2: 2063 साल कार्तिक 3 गते रातिको 12:03 लुम्बिनी अन्त हस्पिटल बुटवल।
0: भन्नुहोस् न, बिस्तारै पो भन्नु पर्यो त, तपाईँले बोलेको भाषामा म यहाँ लेख्न सक्छु त। अनि 2063 साल
2: कार्तिक 3 गते
0: कार्तिक महिनाको 3 गते
2: राति 12:03
0: रातिको 12:03 के बार पर्छ?
2: शुक्रबार पर्छ गुरु।
0: अनि उज्यालो भएको 3 गते कि 2 गतेको राति हो कि 3 गतेको राति?
2: 2 गतेको राति गुरु, 2 गतेको राति।
0: 2 गतेको राति उज्यालो भएको चाहिँ 3 गते हो
2: हजुर।
0: भन्नुहोस् है त, अब कस्तो आउँदो रहेछ? हेर्दैछु तपाईँको है, 2 गतेको राति उज्यालो भएको चाहिँ 3 गते शुक्रबार होइन? ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेश आय नमः, श्रीमती रामानुज आय नमः। तपाईँको सर्वमङ्गल मङ्गल्य, शिवे सर्वतसाधिके, शरणेत्र मुखे गौरी नारायणी नमस्ते। तपाईँको 2063 साल कार्तिक कृष्ण पक्षको बिहिबारको राति उज्यालो भएको शुक्रबार त्रयोदशी तिथिमा जन्म, तपाईँको कन्या राशि, नाम आउँछ पदम भन्ने नाम आउँदो रहेछ हो?
2: हजुर हजुर।
0: मध्यनडी नरगण परेको छ तपाईँको, घातकमा परेको छ। तिथिहरू चाहिँ पञ्चमी दशमी पूर्णिमा शनिबार घातक, नम्बरमा 12 नम्बर राशिमा मकर भन्ने राशि घातक छ, माङ्गलिक पनि पर्नु भएको छ, सूर्य निचो पनि छ, त्यस्तै गरेर कालो सर्प एक पनि परेको छ। अलिक छिटो रिसाउन मन लाग्छ, पढाइमा मन जाँदैन, पढाइमा मन छ।

0: छैन, अनि त्यसपछि जे काममा हात हाल्नुहुन्छ त्यो काम बिग्रिराखेको छ, अहिले बिग्रिन्छ तपाईँको त्यति राम्रो ग्रह दशाहरू देखिएन है। त्यसमा चाहिँ तपाईँले विशेष ख्याल गर्नुपर्छ। अहिलेको लागि तपाईँले ग्रह चलिराखेको छ धान्य, अर्को ग्रह राहु, यो राहुले गर्दाखेरि समस्या बनाउँछ। विदेशतिर जाने हो भने तपाईँको लागि चाहिँ अब आउने कार्तिक महिनापछि विदेश यात्रा राम्रो हुन्छ तपाईँको लागि चाहिँ नि, अरू त्यस्तो नराम्रो छैन, ठिकै ग्रहहरू ठिकै ठिकै देखिन्छ यहाँबाट।
1: गुरु मैले एउटा कुरा सोध्नु थियो हजुरलाई,
0: हजुर
1: यो मलाई विदेश जान चाहिँ हुन्छ नि, मलाई राम्रो त छ कि होइन?
0: ठिक छ, विदेशमा राम्रो छ, तर कागज रुपियाँको रत्न कवच लाउनु पर्छ, अनि विवाह राम्रो हुनको लागि चाहिँ मङ्गलबारको दिन चोखो नितो गर्नुपर्छ, अनि स्वास्थ्य राम्रो होस्, आठ टाउको दाँतमा समस्या नआओस् भन्यो भने आइतबारको दिन नुन खानु हुँदैन है। अब यति गर्नुभयो भने तपाईँलाई राम्रो भइहाल्छ, अरू केही पनि गर्नै पर्दैन। ठिक छ,
1: हुन्छ
0: हस्। उहाँले फोन गर्नुभएको थियो हामीलाई, सुनौलबाट फोन गर्नुभएको थियो, आफ्नो विषयमा हेराएर गइसक्नु भएको छ। तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। मसँग तपाईँहरू प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ, प्रत्यक्ष रूपमा जोडिन चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेटघाट गर्न सक्नुहुन्छ। भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर तपाईँले हामीलाई भेटघाट गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने सम्पर्क गर्नुहोला। चिनाहरू लेख्नको लागि चिना बनाउनु पर्ने छन् भने पनि सम्पर्क गर्नुहोस्। ग्रह दशा भाग्य हेराउनको लागि पनि तपाईँले फोन गर्न सक्नुहुन्छ, प्रत्यक्ष रूपमा भेट्न सक्नुहुन्छ। कुनै समस्या आएका छन् ती समस्याको समाधान तपाईँलाई चाहिँ अनिवार्य रूपमा चाहिएको छ भने पनि तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ। विवाहमा तपाईँको छोराछोरीको विवाह भएको छैन, विवाहमा बाधा आइराखेको छ, विवाह भइसकेको सन्तान भइराखेको छैन, तपाईँको श्रीमान श्रीमतीको सम्बन्ध बिग्रिएको छ, ज्वाइँ छोरीको सम्बन्ध, छोरा बुहारीको सम्बन्ध बिग्रिराखेको छ, त्यति राम्रो भएको छैन, झैझडा मनमुटा भइराखेको छ, विदेशमा बाधा रोकावटहरू छन्, विदेशमा जानुभएको छ तर फापिराखेको छैन, व्यापार व्यवसाय सुरुवात गर्नुभएको छ, सुरु गरिसक्नु भएको छ, राम्रो भएको छैन, ऋण लागिराखेको छ, बेच्नुपर्ने चाहिँ व्यापार व्यवसाय गरिराखेको कुरालाई बेचिहाल्नुपर्ने भएको छ भने पनि त्यही व्यापारबाट पनि तपाईँलाई राम्रो हुने उपायहरू म तपाईँलाई जानकारी गराउन सक्छु। तपाईँले प्रत्यक्ष रूपमा भेट्न पनि सक्नुहुन्छ, तपाईँले कार्यक्रम ज्योतिष वास्तुमा फोन गरेर हेर्न पनि सक्नुहुन्छ, अनि मसँग तपाईँहरू प्रत्यक्ष रूपमा भेट्नको लागि चाहिँ भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर तपाईँले प्रत्यक्ष रूपमा भेट्न सक्नुहुन्छ। फोन गरेर आउनुभयो भने सजिलो हुन्छ तपाईँको लागि पनि है, फोन गरेर आउनुहोस्। आफ्नो र अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी, विशेष रूपमा छलफल हामी तपाईँहरूसँग गर्नेछौँ। 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस्। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले गर्न सक्नुहुन्छ। तपाईँलाई अब मलाई यो ग्रहले कहिले पनि दुःख नदियोस्, मैले गरेको काम कार्यहरू चाहिँ राम्रा काम कार्यहरू सफलता होस्, मेरो परिवारमा दुःख नआओस्, मेरो परिवारमा धन आओस्, मेरो परिवार मेरो दाम्पत्य सुखमय रहोस् भन्ने चाहनुहुन्छ भने तपाईँले ग्रह शान्ति गर्नै पर्छ भन्ने पनि छैन, होइन? सबैजनाले ग्रह शान्ति हरेक वर्ष गर्न सक्नुहुन्छ भन्ने पनि छैन। कोहीसँग आर्थिक कमजोरी पनि हुन सक्नुहुन्छ, पैसा नहुन सक्छ, अवस्था नहुन सक्छ, होइन? त्यस्तो तपाईँहरू हुनुहुन्छ भने तपाईँले व्रतबन्ध गर्नुभएको छ भने गायत्री मन्त्र जाप गर्नुहोस्। धेरै पनि गर्नु पर्दैन, सुरुवाती चरणमा तपाईँले गायत्री मन्त्र अलिक धेरै जप गर्नुहोस्। सकिन्छ 5-6 हजार जप गर्नुहोस् बिहान बेलुका बनाएर, होइन? सक्नुहुन्न भने तपाईँले बिहान 108, बेलुका 108 पटक आफ्नो गायत्री मन्त्र तपाईँले चाहिँ पढ्नुहोस्, भन्नुहोस्, तपाईँले चाहिँ जाप गर्नुहोस् माला लिएर। अब यसो गर्नाले के हुन्छ भन्दा, गायत्री मन्त्र जाप दैनिक रूपमा हामीले गरियो, पञ्चाङ्ग पूजा गरियो भने हाम्रो घरमा सुख शान्ति समृद्धि हुन्छ। जस्तै तपाईँको घरमा माछा मासु पकाउनुहुन्छ, माछा मासु खानुहुन्छ भने, तपाईँले यदि माछा मासु खानुहुन्छ भने चाहिँ तपाईँले शालिग्राम पूजा गर्नु मिल्दैन, शालिग्रामलाई पूजा गर्न मिल्दैन। माछा मासु खानुहुन्छ भने रुद्राक्षको माला तुलसीको माला कन्ठीहरू लाउनु हुँदैन, गलत हो यो, धन अपराध लाग्छ। त्यो भएर तपाईँले विशेष ख्याल गर्नुहोला यी कुरामा। जस्तै कोठा भाडामा बस्नु भएको छ तपाईँ, है, अब उदाहरणको लागि कोठा भाडामा बस्नु भएको छ अनि एउटै कोठामा तपाईँले देवी देवताको पूजा गर्ने ठाउँ सानो एउटा बनाउनु भएको छ भने पनि त्यहाँ अरू देवी देवताको मूर्तिहरू राख्नुहोस्, तर शालिग्राम चाहिँ नराख्नु होला, बुझ्नुभयो, शालिग्राम त्यो ठाउँमा नराख्नु। बाहिर घरबेटीको तुलसाको मठमा शालिग्राम राख्नुहोस्, एउटा थालीमा राखेर तपाईँले पूजा गर्नुहोस्, है। शालिग्रामलाई पूजा गर्ने केही गर्नै पर्दैन, बिहान तपाईँको चाहिँ उठ्ने, नुहाई गर्ने, चोखो वस्त्र धारण गर्ने, आफ्नो गायत्री मन्त्र 108 पटक जप गर्नुहोस्, त्यसपछि शालिग्रामलाई जलले स्नान गराउनुहोस्, दुध छ भने दुधले स्नान गराउनुहोस्, दही छ भने दहीले स्नान गराउनु, घिउ मह चिनी, होइन, यी पाँचवटा चिजले स्नान गराउनुहोस्, नुहाउनुहोस्। त्यसपछि गाईको घिउ थोरै हामीले कपालमा तेल लगाए जस्तो थोरै गाई घिउ चाहिँ शालिग्राममा लगाएर दलदल पार्नुहोस्, टिलिक्क टल्किन्छन्। पहेँलो चन्दन टपक्क पहेँलो चन्दन लगाइदिनुहोस्, जौ तिल चढाइदिनुहोस्, तुलसी चढाइ भयो, पुग्यो शालिग्रामले। धेरै सेवा गर्नु पर्दैन शालिग्रामको, यति भए पनि पुग्छ। अब तपाईँहरूसँग फुलहरू छन्, बासनादार फुलहरू छन्, बासनादार फुलहरू चढाउनुहोस्, होइन, भगवान्लाई भोग लगाउनुहोस्, एउटा स्याउ, एउटा सुन्तला, जे छ, एउटा केरा, जे छ भोग लगाउनुहोस्। भोग लगाएर, भोग लगाउँदाखेरि के गर्ने भन्दा तपाईँले चाहिँ स्याउहरू चाहिँ सुधारेर भनेको काटेर तपाईँले चाहिँ प्लेटमा राख्नुहोस् अनि एउटा तुलसीको पात तपाईँले चाहिँ त्यो काटेर राखेको स्याउमा राखिदिनुहोस्, होइन। तपाईँले एक मिनटसम्म आँखा बन्द गरेर ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय यो मन्त्र जप गर्नुहोस्। तपाईँले 21 पटक जप गर्नुहोस्, होइन, आँखा खोल्नुहोस्, है, 3 पटक ताली पड्काउनुहोस् अनि 5 जल यसो घुमाएर त्यो तुलसीमा चढाइदिनुहोस्, थोरै जल चढाए हुन्छ 5। ओम प्राणाय स्वाहा, ओम अपनाय स्वाहा, ओम बिहानाय स्वाहा, ओम उदनाय स्वाहा, ओम समनाय स्वाहा, होइन, यसरी स्नान त्यही तपाईँको जल गराइदिनुहोस्। त्यति गरेपछि त्यो स्याउ फेरि आफैले खाना हुन्छ, होइन, परिवारमा एक एक टुक्रा सबैलाई दिने, छोराछोरीलाई दिने, टिका लगाइदिने, कति राम्रो हुन्छ। गर्नुहोस् त एक महिना, पहिला मैले भने जसरी एक महिना गर्नुहोस्, तपाईँको घरको रौनकै फेरिन्छ, घरमा कति धेरै उज्यालो आउँछ। बिहान बेलुका तुलसीको मठमा एउटा दियो बाल्नुहोस्, दियो बाल्दाखेरि बलेको बत्ती चाहिँ कि त पूर्वपट्टि फर्काउनुहोस् कि त उत्तरतिर फर्काउनुहोस्, बुझ्नुभयो नि, उत्तरतिर कि फर्काउनुहोस् कि पूर्वतिर फर्काउनु बलेको दियोलाई चाहिँ, हो, यसो गर्नुभयो भने धेरै कुरामा तपाईँलाई राहत र धेरै कुरामा सजिलो हुन्छ। कार्यक्रम ज्योतिष वास्तुको हामी अन्तिम चरणमा छौँ। हरेक दिन बिहान ठिक 7 लगभग हामी तपाईँहरूसँग 8 रहने गरेका छौँ। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राप्तदेखि तपाईँलाई इसारा भएको छ। भोलि बिहान ठिक 7 कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक विधाको साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुत ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरी माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण, ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा, भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोर्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजला प्रेस .com तथा facebook.com/radiojaljalabaट संसारभरेकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा म रीता मगरको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौं समाचारका शीर्षकहरूबाट। सरकारी कागजात मोबाइल एपबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन। अभिराम शर्मा सहित 4 जनाको जन्म कैद, बदर 5 वर्ष कैद। बारामा बाल बालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने 4 जना पक्राउ। पश्चिम तराईका केही ठाउँमा ठूलो वर्षा, आज पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना। रोल्पा नगरपालिकामा एसआईभी न्यूनीकरण सम्बन्धी अभिमुखीकरण सम्पन्न। रोल्पा नगरपालिकामा स्तनपानको महत्त्वबारे सरकारवालासँग अन्तर्क्रिया। रुकुम पश्चिमको उपप्रमुखको कार्यकक्षमा तालाबन्दी। नगरपालिकाको आपत्ति। दाङको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष रासोपाका नेता ओलीको उम्मेदवारी घोषणा। र कतारमा भइरहेको अमेरिका र इरान बीचको अप्रत्यक्ष वार्ता सकारात्मक। बोस्नियालाई हराउँदै सह आयोजक अमेरिका विश्वकप फुटबलको अन्तिम 16मा।
1: बाजे के भो? किन गालामा हात?
2: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुली चौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घन्टा तपाईँकै सेवामा तत्पर छौँ।
3: हजुर, हाम्रा सेवाहरू।
5: हजुर, जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
5: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा, ग्लोबल IME बैंक सँगै जोडिएको घरमा।
0: अब समाचार सुरु गरौँ। सरकारी कागजात मोबाइल एपबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सम्बन्धी प्रसङ्गबाट। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी स्क्यान नगर्न निर्देशन दिएको छ। कार्यालयले परिपत्र जारी गर्दै 3 तहका सरकारलाई यस्तो निर्देशन दिएको हो। कार्यालयको सूचना प्रविधि शाखाले जारी गरेको परिपत्र अनुसार यो कदम मुख्य रूपमा डिजिटल सुरक्षा र तथ्याङ्क गोपनीयता सुनिश्चित गर्नको लागि चालिएको हो। प्रधानमन्त्री कार्यालयका अनुसार बजारमा उपलब्ध विभिन्न बाह्य मोबाइल स्क्यानिङ एप हरू प्रयोग गर्दा स्क्यान गरिएका सामग्रीहरू विदेशी सर्भरमा पुग्ने र भण्डारण हुने जोखिम उच्च रहन्छ। यसरी राज्यका नीतिगत निर्णय, गोप्य टिप्पणी र संवेदनशील दस्तावेजहरू डिजिटल माध्यमबाट बाहिरिनु राष्ट्रिय सुरक्षाका लागि ठूलो चुनौती भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। परिपत्रमा सरकारी कामकाजमा प्रयोग हुने आधिकारिक कागजातहरूको गोपनीयता र सुरक्षा अभिलेखीकरणको सुनिश्चित गर्नु हरेक कार्यालय तथा कर्मचारीको दायित्व भएको प्रष्ट पारिएको छ। सरकारी कार्यालयहरूमा

मोबाइल क्यामेराबाट कागजात स्क्यान गर्ने वा तस्विर खिची सरकारी पत्राचार निर्णय र अभिलेखका लागि प्रयोग गर्ने प्रविधि बढ्दै जाँदा संवेदनशील सूचनाहरू अनधिकृत व्यक्तिको हातमा पुग्न सक्ने जोखिम बढेको छ। राज्यका संवेदनशील दस्तावेजहरू डिजिटल माध्यमबाट बाहिरिनु तथ्याङ्क गोपनीयताको गम्भीर उल्लङ्घन भएको भन्दै यो निर्देशनलाई प्राथमिकता सजगता मात्र प्राविधिक सजगता मात्र नभई राष्ट्रिय सुरक्षाको अनिवार्य कदमका रूपमा बुझ्नुपर्ने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। मधेस आन्दोलनका क्रममा भएको सशस्त्र प्रहरी बलका असय थमनविक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले सुनाएको जन्मकैदको फैसला उच्च अदालत जनकपुरले आंशिक रूपमा उल्टाएको छ। उच्च अदालतले मधेस प्रदेशका निलम्बित प्रदेश सभा सदस्य अभिराम शर्मा सहित चारजनाको जन्मकैद सजाय बदर गर्ने पाँच पाँच वर्ष कैद सजाय सुनाएको हो। जन्मकैद सजाय सुनाएको सात मध्ये तीनजनाको हकमा भने उक्त फैसला सदर भएको छ। उच्च अदालत जनकपुरका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारी बाबु श्रेष्ठको संयुक्त इजलासले बुधबार हिजो उक्त फैसला सुनाएको हो। उच्च अदालतले प्रदीप शाह माइती सञ्जय कुमार शाह र मोहन ठाकुरलाई थमनविकको हत्या गरेको अभियोगमा जिल्ला अदालतले सुनाएको जन्मकैदको फैसला यथावत कायम राखेको छ। अभिराम शर्मा धर्मेन्द्र राई रामशंकर मिश्र र सुरेन्द्र पाण्डेको हकमा भने हत्या गरेको प्रत्यक्ष प्रमाण नपुगेको भन्दै जिल्ला अदालतले जन्मकैदको फैसला उल्टाएको छ। तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी लोकसपाका संसदीय दलका नेता रहेका अभिराम शर्मा जिल्ला अदालतबाट जन्मकैदको फैसला पाएपछि फरार रहेका छन्। उनी हालसम्म पक्राउ परेका छैनन्। जिल्ला अदालतको फैसलापछि मधेस प्रदेश सभाले उनलाई प्रदेश सभा सदस्य पदबाट निलम्बन गरिसकेको छ। बाराको जितपुर सिमारा उपमहानगरपालिका 16 टाङ्गिया बस्तीमा बालबालिकालाई डोरीले बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। मोबाइल चोरी गरेको आरोप लगाउँदै बरको रुखको फेदमा बाँधेर चारजना बालबालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको हो। प्रहरीले 62 वर्षे मीना राजन मगर 32 वर्षे पपी कुमारी आले मगर 30 वर्षे रानी माया मुक्तान र 42 वर्षे निर्मला वाइबालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीन बहादुर घले

पक्राउ परेका चारै जनालाई बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान थालिएको प्रहरी नायब परीक्षक घलेले बताउनु भएको छ। अब मौसम सम्बन्धी जानकारी। पश्चिम ताईका केही ठाउँमा ठूलो पानी परेको छ। पछिल्लो छ घण्टामा कपिलवस्तु र कञ्चनपुरमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

102.4 मिलिमिटर वर्षा मापन भएको छ। अहिले भने वर्षा केही कम हुँदै गएको छ। विशेष गरी गण्डकीदेखि पश्चिममा मध्यदेखि ठूलो वर्षा भएको छ। आज दिउँसो पनि लुम्बिनी प्रदेशको तराई भेगका केही ठाउँमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशको तराईको एक दुई ठाउँमा मेघगर्जन र चट्याङ

विचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि दात सफा गर्ने र टल्काउने, नदुखाई दात निकाल्ने, फङ्गा टिङ्गा दातलाई तारले बाँधेर सिधा बनाउने, दातको एक्सरे गरिने,

0: toplu sar megahertz.
1: रेडियो जलजलाको समाचार प्रभातमा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। जनप्रतिनिधिहरूमा एचआईभी सम्बन्धी लालछना तथा भेदभाव घटाउन अभिमुखीकरण कार्यक्रम रोल्पामा सम्पन्न भएको छ। नगर प्रमुख सुरेन्द्र थापा घरतीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय रोल्पाका अनिता पोखरेलले प्रस्तुतिकरण गर्नुभएको थियो। हाल रोल्पा जिल्लामा 75 जना एचआईभी संक्रमित रहेका छन्। 14 जनाको मृत्यु भएको छ। सबैभन्दा बढी सुनिल स्मृति गाउँपालिकाको डाटा छ, जहाँ 13 जना रहेका छन्। यस्तै लुङ्गी गाउँपालिकामा 10 जना, रोल्पा नगरपालिकामा 9 जना, माडीमा 5 जना, गङ्गादेवमा 4, त्रिवेणी र सुनसहरीमा 3-3 जना, थबाङमा 1

राष्ट्रमन्दी विषयलाई आफ्नो मुख्य बटम लाइन बनाएको छ। विश्लेषकहरूका अनुसार वार्तामा केही चुनौती भए पनि कूटनीतिक समाधानको समस्या भने खुल्ला रहेको छ। यसैबीच वार्ताको सकारात्मक सन्देशसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। तेलको मूल्य झण्डै 2% घट्दै 4 महिना यताकै न्यून बिन्दुमा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल झण्डै 71.5 देखि 72 अमेरिकी डलर प्रति ब्यारेलमा कारोबार भइरहेको छ। दुवै पक्षले तनाव थप बढ्न नदी सम्झौता प्रावधान कार्यान्वयन क्षेत्रीय सुरक्षा हर्मुज जलमार्ग सुरक्षित जहाज आवागमन तथा इरानको रूखका सम्पत्ति सम्बन्धी विषयमा थप छलफल गर्ने सहमति गरेका छन्।

पश्चिम तराईका केही ठाउँमा ठूलो वर्षा, आज पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना। रोल्पा नगरपालिकामा एचआईभी न्यूनीकरण सम्बन्धी अभिमुखीकरण सम्पन्न। रोल्पा नगरपालिकामा स्तनपानको महत्त्वबारे सरकारवालासँग अन्तर्क्रिया। रुकुम पश्चिमको उपप्रमुखको कार्यकक्षमा तालाबन्दी। नगरपालिकाको

0: वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वन भित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यावसायिक कार्य नगरौं।
1: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउँ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
0: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।

सुशासनको पालना गरौ। पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ। घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ। अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाऊ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो। ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
1: के यस विपत्तिको कुनै समाधान छैन त?
0: यसको एकमात्र समाधानको उपाय हो वन जङ्गलको संरक्षण र विकास।
1: खाली जमिनमा बिरुवा रोपौँ, रोपेका बिरुवा हुर्काउँ, वन जङ्गलको संरक्षण गरौँ।
2: आफू बाँचौँ र अरूलाई पनि।

0: दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
1: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, गोराहीदाङ। थप जानकारीका लागि 0825 62 367 र मोबाइल नम्बर 98478 57 569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक

0: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
1: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घोडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: अब अर्को चरणको वार्ता इरानका पूर्व सर्वोच्च नेताको अन्त्येष्टि प्रक्रिया सकिए लगतै शुरू हुनेछ। अब खेल समाचार। अमेरिका, बेल्जियम र इंग्ल्याण्ड फिफा विश्वकप फुटबलको अन्तिम सोह्रमा प्रवेश गरेका छन्। आज बिहान भएको खेलमा अमेरिकाले बोस्निया एण्ड हर्जगोभिनालाई पराजित गर्यो। सन फ्रान्सिस्को स्थित बे एरिया स्टेडियममा भएको खेलमा 10 खेलाड़ीमा सीमित भएको अमेरिकाले 2-0 गोलको जीत निकालेको हो। अमेरिकाको जीतमा फोलारिन बलोगन र मलिक तिलिमानले एक एक गोल गरे। यस्तै सिएटलमा भएको खेलमा बेल्जियमले सेनेगल विरूद्ध 2-0 पछि परेको अवस्थालाई उल्ट्याउँदै 3-2 को सनसनीपूर्ण जीत निकालेको छ। सेनेगलका लागि खेलको 24 मिनटमा हबीब डिएरा र 51 मिनटमा इस्मालिया सारले गोल गर्दै 2-0 को अग्रता लिएको अवस्थामा 86 मिनटमा रोमेलु लुकाकु र 89 मिनटमा युरी टिएलेमान्सले गोल गर्दै बेल्जियमलाई बराबरीमा ल्याए। निर्धारित समयमा 2-2 गोलको बराबरी भएपछि अतिरिक्त समयमा गएको खेलको अन्तिम मिनटमा पेनाल्टी सदुपयोग गर्दै बेल्जियमले सेनेगललाई पराजित गर्यो। गैराति नै एटलान्टामा भएको अर्को खेलमा इंग्ल्याण्डले कंगो डीआर विरूद्ध 2-1 को मुस्किल जीत निकालेको छ। खेलको 7 मिनटमै ब्रायन सिपेंगाले गोल गर्दै कंगोलाई शुरूआती अग्रता दिलाएका थिए। लगभग 75 मिनटसम्म पछि परेको इंग्ल्याण्डका लागि कप्तान ह्यारी केनले उद्धार गरे। केनले 86 मिनटमा उत्कृष्ट प्रहार गर्दै व्यक्तिगत दोस्रो गोलका साथ टोलीलाई जीत दिलाएका हुन्। फिफा विश्वकप फुटबलमा आज राति 1:15 स्पेन र अस्ट्रिया तथा भोलि बिहान 5:45 पोर्चुगल र क्रोएसिया बीच खेल हुनेछ।
1: अब मौसम। आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ, जसका कारण धेरैजसो प्रदेशमा पानी परिरहेको छ। अहिले बिहान गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका साथै देशका पहाड़ी भूभागका केही स्थानमा तथा कोशी, मधेश र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारी वर्षा भएको छ। पछिल्लो 6 घण्टामा कपिलवस्तुको बाणगंगामा 109.6 र सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुरको दुधारामा 171 मिलिमिटर वर्षा मापन भएको छ। आज दिउँसो देशभर साधारणतया मौसम बदली भई धेरै स्थानमा मध्यम र केही स्थानमा भारी वर्षा हुनेछ। देशको हिमाली र पहाड़ी भूभागको केही स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थान, मधेश र कोशी प्रदेशका तराईका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज कञ्चनपुर, कैलाली, रूपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको जोखिम रहेकोले उक्त जिल्लाहरूका नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। आज राति पनि गण्डकी प्रदेशका पहाड़ी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: संघीय संसदका दुवै सदनको बैठक बस्दै विभिन्न विधेयक छलफलका लागि पेश गर्ने कार्यसूची।
1: विपक्षीको विरोधले प्रभावित कोशी र मधेश प्रदेश सभा बैठक आज, दुवै सभा आज पनि चल्ने सम्भावना न्यून।
0: देशभर मनसुनी वायुको प्रभाव कायमै रहने, पछिल्लो 24 घण्टामा कञ्चनपुरको दुधारामा सबैभन्दा बढ़ी वर्षा।
1: अमेरिका र इरान बीचको कतार वार्ता सकारात्मक बनेको दावी। होर्मुज जलमार्ग र इरानी सम्पत्तिबारे मुख्य छलफल।
0: र अमेरिका, बेल्जियम र इंग्ल्याण्ड विश्वकप फुटबलको प्री क्वार्टरमा प्रवेश। राम्रो प्रदर्शन गरेका सेनेगल र कंगो घर फर्किए।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।
3: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
4: AIO.
5: AIO?
4: Yes, AIO. All in one mart. The best place for shopping.
5: Kya sara ho khas tyaha?
4: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
5: वाउ, कहाँ छ र यो?
4: यही मीन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालय।

0: छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चाहिँ हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
3: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यो त सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
6: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौ कि त काठमाडौँ जानु पर्ने होला, मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
6: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भ पतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र ILG दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदान। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98578-43123 98478-07-670।
0: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदान।
7: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
8: 3 दिन भयो।
7: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
8: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
7: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर।
8: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
9: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, यो जन्ने हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
7: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
10: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: मेलाडी मायुका लागि त सुनसरी गाउँपालिका हो नि, मस्तक जरुरी सूचना। झुङ पेला खिम्रिदे गरम ओबोदिरी जेउ पेला सुनो, भुरी कतास ओचुदिरी जेउ आउ पेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताए। आउ ये गिने प्राकृतिक सम्पदा र तक्षेप्त ज सक्षम्मा दे वातावरण मिलेने ल ख्याप्पा असर केने रि उमुल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज ताना दे भने जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखार नामले ल मे लागिने सज जिमी गिमी लापरवाही सुनो, चाउसो खेलगेमा दुख
13: वन
12: जङ्गल सर मेरा आइरी बानी एमएल एमए छेला लिउ सोतर पोतरालाई पार जोगेर हटाए
13: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई हिजा बाङ्जा र यामा दिने पोल गेने या इतौ चिज र रहे वन जङ्गल के भा
12: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्नी मे नै चार सो सय दिए खेनाले वन जङ्गल ओछो छाम्ने तैके बारीको चुरोट विधि ओरे बनाइ खोबाजे
13: नान्थाल नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने हाल्नै छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
12: गेसो छामेला खोरेल चाउसी खोलिए होलिदे तरिङकाई गेजो मेकेलाई जु अब नजिरे बनाए गेम गेल गेजो मेकेमा लागे औले लायो के लागे
13: वन जङ्गल छ जुडिसी हो घेङ बारी ल बाली नाली चिउला चिउली झ्याक्रा र सताउँछु छिनी मे चाउसो सहिदेखि खेले
12: वन जङ्गल मेलाइ गेमाइए भे होला किनी पाँचजना खरनान्दा र मिलिदिए भने सानो जमे
13: बतास उचुलिजु बेलाको घिजिम्केको टल मेकी सताङ्कीले हेनौमा छिन्नी मे चासो के
12: मे लागि निताई गे मलाई के बचिए सोनो अरूले भने के बचैया
13: गेचो छाम्ला पोयाल मे लागि किसमकिनी गेचोटा ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयलाई खबर गिरिए
12: अनुरोध सुन सुनसरी गाउँपालिका वन वातावरण सह विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
2: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
3: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
1: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
3: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
2: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
3: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
1: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
3: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
1: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
3: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
2: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
4: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक विद्यालयको खाताहरू कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
2: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? जो काम त रोल्पा समाचार साप्ताहिक रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
4: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
2: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन छपाईका सम्पूर्ण काम स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलितुरमा पनि शाखा छ नि यसको।
4: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है।
1: हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका रेडियो टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: साथै गैर सरकारी कार्यालय संघ संस्था विद्यालय व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल भरपाई लेटर प्याड रजिस्टर रसिद साथै छपाई सम्बन्धी काम नाइलन छाप सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेशनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेशनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय संघ संस्था विद्यालय व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेशनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
2: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868603412, कार्यालय सम्पर्क नम्बर 086440238।
1: सुलीचौर शाखाका लागि मोबाइल नम्बर 9857222775, रेणुका रोका 9481868697।
2: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857222775।
1: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि, हेर त अब।
0: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुनिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
4: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आउँदै यता त्यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ। हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
5: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
4: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
5: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
4: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
5: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
4: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्दाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
5: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसारी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
4: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, घोराई दाङ।
5: सम्पर्क मोबाइल 98578121105,
4: 98479802,
5: 98095826605
4: र 98103940।
6: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
7: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
6: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही टाङमा।
6: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथै घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
7: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
8: जङ्ग शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
6: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
7: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलबासै, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
8: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा छेपिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने
6: कम तौल दूध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाघ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
7: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
6: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
7: जसका लागि मोबाइल नम्बर छ 9585743143 9847076770 र ल्यान्डलाइन फोन नम्बर 08951670
6: डाम बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाम

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यस्तो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
3: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
4: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: बिहान 10 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। संघीय संसदका दुवै सदनको बैठक आजका लागि बोलाइएको छ। प्रतिनिधि सभाको बैठक बिहान 11 बजे बस्ने तय भएको छ। बैठकमा प्रधानमन्त्री कार्यालयका तर्फबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यवहार पढ़ेर सुनाउने र विभिन्न चारवटा विधेयक दफावार छलफल गरी पारित गर्ने कार्यसूची छ। सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 र सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083माथि दफावार छलफल गर्ने, प्राप्त संशोधनलाई निर्णयार्थ पेश गर्ने र पारित गर्ने कार्यसूची छ। यस्तै सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083माथि पनि दफावार छलफल हुनेछ। सँगै प्राप्त संशोधनलाई पनि निर्णयार्थ प्रस्तुत गरी पारित गरिनेछ। यसैबीच राष्ट्रिय सभाको बैठक दिउँसो 1 बजे बस्नेछ। बैठकमा विनियोजन विधेयक 2083का विभिन्न मन्त्रालयगत शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ। युवा श्रम तथा रोजगार, सूचना तथा संचार, संस्कृति, पर्यटन, शिक्षा तथा खेलकूद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन, महिला बालबालिका, विज्ञान प्रविधि तथा नवप्रवर्तन र कानून मन्त्रालयका बजेट शीर्षकमाथि छलफल गर्ने कार्यसूची राखिएको छ। बजेट संशोधन गर्नुपर्ने सत्तारूढ़ सांसदहरूकै अडानका कारण पटक पटक स्थगित हुँदै आएको कोशी प्रदेशसभाको बैठक आजलाई बोलाइएको छ। असार 11 र 16 गतेलाई तय भएको बैठक बस्न नसकेपछि सरकारको अनुरोधमा आजलाई सारिएको प्रदेशसभा सचिवालयले बताएको छ। सचिवालयका अनुसार आज दिउँसो 1 बजे बैठक बोलाइएको छ। आजको बैठक पनि सुचारू हुने सम्भावना न्यून छ। आगामी आर्थिक वर्ष 2083-84 को बजेट संशोधन गर्नुपर्ने विषयमा सत्तारूढ़ दलकै सांसदले जोड़ दिइरहेका छन्। बजेट विनियोजन सन्तुलन नमिलेको र केही निश्चित क्षेत्र तथा पहुँचवाला निर्वाचन क्षेत्रमा मात्र बजेट थुपारिएको सत्तारूढ़ दल एमाले र कंग्रेसकै सांसदहरूको आरोप छ। यस्तै प्रतिपक्षी दलको अवरोधका कारण बजेटमाथिको छलफल प्रभावित हुँदै आएको मधेस प्रदेशसभाको बैठक पनि आज बोलाइएको छ। हिजोको बैठकमा विपक्षी दलले अवरोध गरेपछि 10 मिनटका लागि स्थगित गरिएको थियो। फेरि बैठक सुचारू गर्ने प्रयास भए पनि कुरा नमिलेपछि सूचना टाँसेर स्थगित गरिएको थियो। बैठक आज दिउँसो 1 बजेलाई बोलाइएको छ। आजको बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजन भएका मन्त्रालयका शीर्षकमाथि छलफल गर्ने कार्यसूची छ। विपक्षी दलले भने बजेट संशोधन नगरी बैठक चल्न नदिने अडान लिएका छन्। कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले आज बिहान 7 बजे भिन्दत नगरपालिका 18 बाट उनलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा भन्दै पक्राउ गरिएको छ। जिल्ला अदालत कञ्चनपुरले 2082 साल चैतमा गाली गलौज सम्बन्धी मुद्दामा भण्डारीलाई 1 वर्ष 7 दिन कैद तथा 12,100 रूपियाँ जरिवानाको फैसला सुनाएको थियो। सोही फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। उक्त मुद्दामा अदालतले 1 महिना 7 दिन कैद सजाय र जरिवानाको फैसला गरेको थियो। र नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लील क्रियाकलापमा लाग्ने 5 विदेशी महिलालाई पक्राउ गरेको छ। प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले अश्लील क्रियाकलापमा संलग्न भएको र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा 5 जना विदेशी महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा 4 युगाण्डा र 1 इण्डोनेसियाका महिला छन्। ठमेल स्थित सड़कमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पुरूष पर्यटकलाई अनावश्यक रूपमा बाटो छेकेर अश्लील क्रियाकलापका लागि मोलमोलाई गरी हैरानी दिइरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताउनुभयो। कार्यक्षेत्रमा खटिएका प्रहरी टोलीले पक्राउ गरेका उनीहरूलाई सम्झाई बुझाई गर्ने क्रममा प्रहरीमाथि नै अभद्र व्यवहार गरेका थिए। पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
2: कमिंग अप नेक्स्ट
3: कार्यक्रम सुशेली।
4: सारङ्गीको तारदेखि टुङ्नाको झुनसम्म, हाकपारे र पालमदेखि देउडा र टप्पासम्म
5: कार्यक्रम सुसेली।
4: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
6: कार्यक्रम सुसेली।
4: बिहान 10 बजेको समाचारपछि 11 बजेसम्म
6: कार्यक्रम सुसेली।
7: AIO.
8: AIO?
7: Yes, AIO. All in one mart. The best place for shopping.
8: Ke thara ho khas tya?
7: Ke chaina bhana na. Nun dekhi sun samakar sampurna samagri haru, lata kapda, khadya samagri, banking sastha haru ekai thau ma. Tyo pani sulabh mulya ma ani gunastariya restaurant haru tesmathi prashasta parking area.
8: Wow, kaha chha ra yo?
7: Yahi Min Bhavan ma, Shanti Nagar gate sangai, yatayat byabastha karyalaya ko chheuai ma.
9: All in one mart. Helping make your life easier.
10: कयौं समुदायका हजारौं समस्या लाखौं गुनासा
11: करोडौं नेपालीका आआफ्नै दृष्टि
12: तर उन्नतिका लागि हाम्रो प्रयास
13: वास्तविकताको एउटै सम्बोधन
11: कार्यक्रम आवाज
14: आवाज
12: आवाज
13: आवाज
15: साँझ 6 बजेको समाचारपछि 7 बजेसम्म
11: अब तपाई आफै बोल्नुहोस्
13: तपाईको रेडियोमा तपाईकै आवाज
16: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities, and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation, and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01447901744906707. 440670. Website texasintl.edu.np.
17: उकाली ओराली गाउँबेसी हाम्रो धरा हाम्रो संस्कृति र हाम्रो आफ्नै परम्परा
18: कार्यक्रम हाम्रो भाका मन देखि मन सम्मको अविच्छिन्न सम्बोधन सदाबहार लोक दोहोरी भाका
17: कार्यक्रम हाम्रो भाका
18: प्रत्येक शनिबार बिहान 10 बजेदेखि 11 बजेसम्म
17: कार्यक्रम हाम्रो भाका
19: 21औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृदौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ हाम्रा सेवाहरू हाड जोड्नेको दुखाइ मेरुदण्ड घुँडा दुखेको मस्तिष्क पक्षघात फोक्सो सम्बन्धी रोगहरू नसा सम्बन्धी रोगहरू नसा च्यापिएको कोलेस्ट्रोल कपाल झर्ने नाक कान घाँटी स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोलिक्लिनिक भवनमै फोन नम्बर 01-5452-352 मोबाइल 98-510-600-69
20: जजो नेवादबु वापतिर शनिबार आइतबार छिगो नेपाल भाषा ज्याजो नेवादबु नेवादबु नेवादबु श्रोताइया था खबर ढुङ्गा न्यादी फै नेवादबु रेडियो था संसार 99.4 मेगाहर्ज जक
21: कर्जा सूचना सम्बन्धी व्यवस्थाबारे थाहा पाउनु भएको छ बैंक तथा वित्तीय संस्थाले कर्जा सम्बन्धी निर्णय लिनुअघि ग्राहकले अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए नलिएको र लिएको भए सोको अवस्था के रहेछ भनेर कर्जा सूचना केन्द्रबाट लिने विवरणलाई कर्जा सूचना भनिन्छ कर्जा सूचनामा ऋणीले लिएको कर्जा सीमा बक्यौता भाका नागेको भए सोको अवधि सुरक्षामा राखेको धितोको विवरण जवानीकर्ताको विवरण कालो सूचीमा रहे नरहेको विवरण लगायतका विस्तृत जानकारी हुन्छन् यस्तो सूचना कर्जाको संरचना वा पुनर्तालिकीकरण गर्दा वा नियमित समीक्षा गर्दा समेत आवश्यक पर्दछ सही सूचना सुरक्षित कर्जा वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा फोन नम्बर 01-5719-605 गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np
22: विचार तितो पनि मिठो पनि विषय राजनीतिक पनि गैर राजनीतिक पनि अतिथि परिचित पनि अपरिचित पनि र सरोकार सीधा तपाईसँग प्रत्यक्ष पनि अप्रत्यक्ष पनि द न्यूज प्लस द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सही थाहा संचार नेटवर्क का पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास

0: रेडियो थाहा संसार 99.4 एकताको आवाज समानताको आवाज निष्पक्ष सक्रियताको अभ्यास
1: रेडियो थाहा संसार 99.4 मा अबको प्रस्तुति
2: कार्यक्रम सुशेली
3: सारङ्गीको तारदेखि तुङनाको धुनसम्म हतपारे र पालमदेखि देउरा र टप्पासम्म
4: लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम
3: कार्यक्रम सुसेली
5: सुसेली
4: कर्मका प्यारा नेपाली हामी बगाउँछौ पसिना खडेरी झरी सहेर सधैँ भुरी र असिना कोदालो हलो कोदाली चलाई मिठा र मसिना किसानका सन्तान माटोलाई दिन्छौ आँसु र पसिना यहाँलाई हार्दिक स्वागत अनि अभिवादन गर्छु सुसेलीमा सुसेली लिएर आइपुगे म ओम भण्डारी सुसेली यही बेला आउँछ अनि तपाईँ हामी सँगै बसेर तपाईँ हामी सँगै मायातिर तिलाउँछ हामी लोकगीत र दोहोरगीत सुनाउँछौ लोकगीत लोक साहित्य र लोक संस्कृतिको सेरोफेरोमै सुसेली रहने गर्छ आजको सुसेली हामी आज विशेष त कर्मगीतको बारे कुरा गर्छौ कर्मगीतको कुरा गर्दा असारमा असारे गीतको प्रचलन छ धान रोप्दै खेतका गरागरामा हिल्याउँदै गोरु जोत्दै हामी गीत गाएर बाजा बजाएर या मनको भाव गीत मार्फत पोखेर हाम्रो थकानलाई मेटाउने गर्छौं मुठी रोपेर मुरी उब्जाउने महिना याम पनि हो असार साउनको यो याम पानी परिरहेको छ कति नै खेर पानी झर्ला झैं मौसम छ अनि हाम्रो ग्रामीण शरदमा यति बेला कामको चटारो खुबै छ शहरमा पनि ती कुरालाई मान्छेले मनमा नै याद गरिरहेको छ नेपाली जहाँ जहाँ भए पनि आफ्नो कर्मशील आफ्नो पसिनाको त्यो पेरिफेरीलाई कहिले भुल्दैन र आज हामी गीतबाट त्यो कुरा सम्झाउनेछौ अरू केही सन्दर्भ त छँदैछन् कार्यक्रमको पहिलो कोसेली यहाँलाई पहिलो उपहार सुम्पन्छु हरिदेवी कोइराला र साथीहरूको स्वरमा रहेको यो गीतबाट पहिलो चरण गाएको गीत सिनेर भूमेलाई आज

यो बर्खाको याम मुठी रोपेर मुरी उब्जाउनु पर्छ। बिहान झिसमिसेदेखि राति नहुँदासम्म आँखा देखिन्जेल हामी माटोसँग खेल्छौं, हिलोसँग पौठेजोरी गर्छौं, अनि आँधी पानी झरी जे होस् हामी सहेर खेत खेतमा हुन्छन्। गवैयाहरूले गाइरहन्छन्, बाजा बजाउनेले बजाइरहन्छन्, अनि गाउनेहरूले गाउँछन् मात्रै कहाँ हो र। हातले उही तालमा धान रोपिरहेका हुन्छन्, उही तालमा कोदाली चलाइरहेका हुन्छन्, उसै गरी हलो जोतिरहेका हुन्छन्। यो नेपाली श्रमशील हाम्रो शैली हो, यसैले हाम्रो थकानलाई मेटाइदिन्छ अनि हामी भूमिलाई औधी माया गर्छौं। मानौ हाम्रो प्राणलाई जत्तिकै हाम्रो मातृभूमिलाई, हाम्रो माटोलाई माया गर्छौं। त्यही माटोको रस खाएर हामी जिइरहेका छौं र त बिर्सेका छैनौं हामीले त्यही माटोसँग खेल्न र त्यही माटोसँग जिस्किन, अनि त गीतैबाट हाम्रो मनको भाव पुगाउँछौं। बर्खैमा लाग्यो खोला र खोली बगैँचा ल्याउजाएर पूर्वैको ढोका खोलेर हेर्दा लागेछ अस्तार। यसरी चलन चल्तीका गीतहरू गाएर हामी खेतमा काम गर्छौं। असार लागेपछि गाउँ गाउँमा असारे फूल रातै भएर छपक्कै फुल्छ। त्यसै बेला खेतीपातीको काम शुरू हुन्छ अनि गीतको रनको फुट्न थाल्छ। त्यही रनको हो असारे गीत। असार साउनमा रोपाईका बेला गाइने भएकोले यो गीत महत्वपूर्ण कर्मगीत वा श्रमगीतका रूपमा प्रसिद्ध छ। नेपालका गरा कान्ला कान्लामा गाउँ गाउँमा यसै गीत घन्किरहेको हुन्छ। असारमा गाइने गीतबारे धेरै कवि कवयित्री विचारक विद्वानहरूले आफ्ना प्रसंग आफ्ना विचारहरू प्रस्तुत गर्नुभएको छ। त्यसो त गाउने गवैयाहरू आफैमा आँसु कविसँग सरह हुन्छन्, आँसु गायक जस्तै हुन्छन्। एकतर्फी प्रश्न उठ्छ, अर्कोतर्फबाट तत्काल जवाफ फर्किहाल्छ, जवाफ आइहाल्छ। हली अनि रोपाहारहरू बीच हिलो छ्यापाछ्याप मात्रै गर्दैनन्, शब्द बाणबाट पनि एक आपसमा घोचपेच र छेडपेच गर्छन्। अनि घरका दुःख शास्ति पनि त्यही बेला साथी संगी साथीभाइ भेला भएको बेला सुनाउने मौका हो भनेर उनीहरू सुनाउन थाल्छन्। मुखतोडको प्रश्न मुखतोड जवाफले नै सुनमा सुगन्धको काम गर्छ। नेपाली जनसमाजमा यसै गरी रोमाञ्चकता थपिएको छ। हामी हाम्रो थकानलाई, हाम्रो मेहनतलाई गीतले संगीतले शीतल बनाउँछौ, हराउँछौ, या हाम्रो थकाई मेटाउने माध्यम गीत बनेको छ।

रेशम थापा उद्धव कार्की पानमाया गुरूङ पार्वती कार्की र साथीहरूले गाएको यो गीतले झैं असारे गीतहरूमा खवाईका कुरा हुन्छन्, खाने परिकारका विषयमा चर्चा हुन्छन्, गर्ने कामको विषयमा कुरा हुन्छन्, अनि मनभित्र साँचेका र फुलेका माया पिरतीका ती बास्नदार फूलको बारेमा कुरा हुन्छ। कति गजबले प्रश्न आउँछ, उति नै गजबले उत्तर जाने गर्छ। माया पिरतीका बाचा बन्धन पनि गीतमै गाउने गर्छन्। मेलो पसेदेखि मेलो नछुटेसम्म यसै गरी अनवरत रूपमा गीत गाइरहने यस्ता गायक गायिका कुनै आशुकवि र विद्वान साहित्यकार भन्दा कम हुँदैनन् जसले कस्ता घतलाग्दा प्रश्नका घतलाग्दा उत्तर दिने गर्छन्। नेपाली जीवनमा महिमाशाली धरतीसँग सम्बद्ध अनेक अभिव्यक्ति प्रकट भएका पाइन्छन्। अन्न दिने मातालाई आमा र श्रमको प्रतीक ढुङ्गालाई देवताका रूपमा मान्ने चलन हाम्रो छ। रोपाई गर्दा पनि हातमा बिउ लिएर माथिल्लो गराको मुहानमा फूल अक्षता र बिउले पुजेपछि रोपाईको खेवारा हुन्छ। साथसाथै असारे गीत पनि भन्कन्छ, जस्तै हामीले सुनाएका थियौं, एकै र मुठी खरको घाँस भेडीको थोमेलाई, पहिलो चरण अरूलाई होइन धरतीको भूमेलाई। त्यस बेला रामायणको कथामा आधारित गीत पनि गाउने चलन छ भने भकारी राख्दा पनि गीत नै गाइन्छ। रामायणको कथामा आधारित गीतले लक्ष्मीको संकेत गर्छ अनि भकारी राख्ने गीत पनि पूजा आजासँगै सम्बन्धित हुन्छ। रोपाई गर्दा धान रोप्दै गाएपछि खले गरामा पुगेर भकारी राख्ने चलन छ। भकारी राख्दा भकारी राख्ने नाइकेनी रोपहारले घुमी घुमी धान रोप्दै गीत गाउने गर्छिन्। यसरी रामायणको कथा उनीहरूको जति तन्काए पनि तन्किने गीत र भकारी राख्दा गाइने असारे गीतका विभिन्न पंक्तिहरू नेपालको पूर्वदेखि पश्चिमसम्म माथिल्ला लेकाली क्षेत्रदेखि तल्ला तटीय मधेसका क्षेत्रसम्म प्रचलित छ। जस्तै आकाशैभरि बादलु बस्यो पानी हे पर्नलाई, लंकामा बाट रावण झर्यो सीतालाई हर्नलाई, सिरुवा पाते खुकुरी मेरो पित्तले कमानी, रामकी सीता रावणले हर्दा को थियो जमानी। यसै गरी गीतका पंक्तिहरू चरण चरणमा आउने गर्छन् र मानिसहरू गीतका तालसँगै शब्द कथा विषयवस्तुसँगै अनि बजेका बाजासँगै आफ्नो रोपाईलाई आफ्नो कामलाई पनि बढ़ाइरहन्छन्। रोपाई गर्दाखेरि असारे धान रोप्दाखेरि विशेषतः बेठी लाउने प्रचलन पनि छ। बेठीमा पञ्चे बाजा अरू बाजा बजाउने चलन पनि छ। खेतका अलिपर कानलामा बसेर बाजा बजाउनेले बाजा बजाउँछन्, गीदाङ्गीहरूले काम गर्दै गीत गाउँछन् र उसै गरी हातको चालमा नाचेको अनुभूति गर्छन्। जति नै मेहनत साथ काम गरेर पसिना तरतरी निकाले पनि थकाई लागेको महसुस कामदारहरूलाई रोपाहारलाई हलीलाई बाउसेलाई बियाडेलाई कहिले हुँदैन। अनि त दोपहरको खाजा खाने बेला हुन्छ र त दही चिउरा अरू त्यस्तै जसको धान रोपेको हो ऊ घरमूलीले अनेक परिकार ल्याउँछन् भन्ने आश पनि रोपाहारहरूसँग खेतालाहरूसँग काम गर्नेहरूसँग भइरहन्छ। विशेष त असारको बेलामा असार साउनमा रोपाई गर्दा दही चिउराको प्रचलन पनि उस्तै छ र हामी अझ असार पन्ध्रमा त दही चिउरा उत्सवमय रूपमा खाएर असार पन्ध्र मनाउँछौ। असार साउनमा धान नरोप्ने के नेपाली के किसान, त्यसैले हिलोमा एकपटक त जानै पर्छ भन्ने छ। भनिन्छ परापूर्व कालमा राजा महाराजाहरू पनि असार साउनको बेला एक फेरा घुँडा घुँडासम्म हिलो पार्थे रे, जीवभरि हिलाममै हुन्थे रे। त्यो चाहिँ धरती मातासँगको प्रकृतिसँगको हाम्रो सामिप्यता र जीवनशैलीको एउटा प्रतीक पनि हो। कार्यक्रममा अर्को गीत सुनाउँछु यहाँलाई कमलीकान्त भेटुवालको स्वरमा, लौ हेर यता दही र चिउरा भरी छ थालमा।

0: भाइ भाइ भाइ सामान पुऱ्याउने अनि आइहाल्यो है, अरू सामान पुऱ्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ, एकदम ठिक छ कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
0: यो त साइड जब दाई, यो चाहिँ मेन।
1: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
1: थाहा छ, त्यसैले त यही लिन आएको।
2: विदेशमा पनि फ्लोगार्ड र देशी प्रडक्ट नै युज हुन्छ,
1: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
2: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राख्नुहोस् है,
1: सुरक्षा घरको
0: साथ जीवन।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: AIO
2: Yes, AIO All in one mart The best place for shopping
3: के छ र हो खास त्यहाँ
2: के छैन भन न नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू लत्ता कपडा खाद्य सामग्री बैंकिङ संस्थाहरू एकै ठाउँमा त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू त्यसमाथि प्रशस्त पार्किङ एरिया
3: वाउ कहाँ छ र यो
2: यही मिन भवनमा शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा
4: All in one mart helping make your life easier

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
1: रेडियो थाहा संचार 99.4 मा तपाई सुन्दै हुनुहुन्छ
0: कार्यक्रम सुसेवी।
2: सारङ्गीको तारदेखि तुङनाको धुनसम्म, हाफारे र पालमदेखि देउरा र टप्पासम्म,
3: सुसेली
2: सुसेली
3: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
2: कार्यक्रम सुसेली
4: सुसेली।
3: सुशैलीमा तपाईँलाई फेरि स्वागत छ। लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम हो। हामी लोक तथा दोहोरी गीतहरू बजाएरै यो समयलाई संगीतमय बनाउँछौ। आज चाहिँ हामी शब्दबाट, धुनबाट रोपाई गरिरहेका छौं। खेत खेतमा छौं, आली र गरामा उभिरहेको अनुभूति हामी सबलाई भइरहेको छ। असारे गीतले, रोपाई गीतले हामीलाई त्यसैको झल्को दिइरहेको छ। आजको कार्यक्रमभरि हामी असारे गीत, रोपाई गीत सुनाउँदै हाम्रो श्रमशील कर्मका कुरा गरिरहेका छौं। संगीत भन्दा, गीत भन्दा अर्को हामीसँग त्यस्तो ओखती छैन जसले मनलाई शीतल पारोस्, जागर बढ़ाओस् र हर्षानुभूति गराओस्।

पम्पा थापा मगरको स्वरमा हामीले गीत सुनायौं। निष्फिक्री भने जसरी मन लागे जति गीत गाउन पाइन्छ असारमा, असारे गीत ढाँचे गीतको रूपमा पनि प्रचलनमा छ र प्राय यस किसिमको गीतलाई रसिया गीत भन्ने पनि काठमाडौँ उपत्यका वरपर चलन छ। असारे गीत बर्खे झरीमा रुझेर होस् वा हिलोमाथि खेलेर होस्, हली बाउसे रोपहार जोसुकैले सुरिलो भाकामा गाउँछन्। गीत संगीतका सुरमा माटोसँग खेल्दा अरू कुराको वास्ता नै हुँदैन। प्रकृतिमा भिजेको कण्ठबाट यसरी गीतको लहरी चल्छ, त्यही लहरीको सुरमा रोपाईको मेलो पनि अघि सर्दै जान्छ। वर्षायाममा दिनभरि काम गर्दा साँझको लालिमा सँगै घर फिरुन्जेल असारे गीत गाइन्छ। दुःख नगरी सुख आउँदैन भन्ने कुरा नेपाली हामी किसानलाई राम्रोसँग थाहा छ। त्यसैले हामीहरू श्रममा उत्साह भर्नको निम्ति गीत गाउँछौं र शरीर पानीले निथुक्क भए पनि निधारमा पसिनाको मोती टल्काउँछौ। यो बेला हलो कोदालो दाँते फ्याउरी र धानको बिउमा जीवन बोल्छ। केही वर्ष अघिसम्म रोपाई गर्दा बेठी लाउने चलन पनि थियो, हुन त अहिले पनि कहीँ कहीँ बाँचेको छ तर अधिक मात्रामा छैन। अहिले यो चलन त्यति देखिँदैन, तापनि असारे गीत चाहिँ गाइन्छ। कति ठाउँमा युवा युवती मात्र होइन बुढापाका र ससाना बालबच्चा पनि असारे गीत झिकेर खेतफाट रन्काउन थाल्छन्। पूर्वको मेची होस् पश्चिमको महाकाली, उत्तरको हिमाल र मध्य तराई र पूर्वी तराई पश्चिम तराई जहाँ जहाँ भए पनि आ आफ्ना लय लवजमा असारे गीत घन्कन्छ, खेत खेत रन्किन थाल्छ।

असार गीतका विभिन्न लवजहरू लयहरू छन्। असार गीतमा छोटा र लामा दुई तीन किसिमका भाका प्रचलनमा छन् भने पूर्व पश्चिममा गाइने गीतमा लयान्तर पनि पाइन्छ, लयमा केही अन्तर पनि छ। छोटो भाका प्राय मात्रा मिलेको स्वर अक्षरे झ्याउरीमा गाइन्छ। यो लयमा गीतमा कामको महत्व, रोपाईको खुसियाली, छोरा बुहारीको बिलौना आदि विषय प्रस्तुत हुन्छन्। त्यस्तै अरू कुरा पनि हुन्छन्। त्यही बेला रोपाई जात्रा वा हिले जात्राको रूपमा हास्य रसको झुल्का पनि प्रभावित हुने गर्छ। यो पनि अहिले कहीँ कहीँ बाँचिरहेकै छ। असारे गीतको विभिन्न बान्तीहरू प्रस्तुत हुने गर्छन्, जसमा माया पिरतीको कुरा मात्रै हुँदैन, अरू समाजका व्यथिति बेसंस्कारका कुरा पनि हुन्छन्, अनि मनका दुःख अप्ठ्यारा भए पनि त्यही बेला फुकाउने चलन छ। असारे गीतको सम्बन्ध कृषकसँग मात्र नभएर राजनेता, राजनीति गर्ने उपल्ला मान्छे अनि शासक सरकार चलाउनेहरूसँग पनि गाँसिएको हुन्छ। यो सम्बन्ध गाँसिनुमा बाउसे र रोपाहारको नवजीवन सञ्चारित भए चाहिँ लाग्छ। रोपाईको बेला बाउसे अनि रोपाहारहरू यति ठूल्ठूलो विषयमा ती कुरा प्रस्तुत गरिरहेका हुन्छन् ताकि त्यो कुनै दर्शन शास्त्र भन्दा कम हुँदैन। त्यसै कारणले लक्षिणको प्रतीक बनाएर खेत धनीदेखि बाउसे र रोपाहारसम्मका विविध प्रसंग लोकगीतमा गुन्जिएका हुन्छन्। 2224 राज्यकालमा डोलीमा चढेर कोटबाट बेसी झरी रानीले खेत रोप्न साइत गर्ने र खाजा अथवा दोपहरे बाँड्ने गरेको प्रसंग पनि सुनिन्छ। किम्बदन्ती झैं कथाका रूपमा हाम्रो जनजीव्रमा बाँधिरहेको छ। त्यही श्रृंखलालाई जोड्ने कतिपय स्थानका नाम रानीखेत, रानी पानी, रानी कुवा, रानी घाट, रानी पँधेरो आदि हुन पुगेको सन्दर्भ पनि हाम्रो समाजमा छँदैछ। त्यस किसिमको एउटा असारको रोपाई गर्नु, खेतमा काम गर्नु मात्रै थिएन, एउटा उत्सवमय झैं हुने गर्दथ्यो र मानिसहरूले नयाँ जीवनको संचार भएको अनुभूति पनि गर्थे। गीतबाट अनि काम गरेर अनि मौसमी पानी, झरी, बादल र भुइँ कुहिरोले पनि त्यसैको अनुभूति दिन्थ्यो। यही अनुभूतिमा असार साउनको रोपाई गर्ने बेला साँच्चै नेपालका गाउँ गाउँ, क्षेत्र गरा, खेतबारी सबै उत्सवमय भएका हुन्छन्। खेतहरूमा रोपाई हुन्छ, बारीमा पनि रोपाई हुन्छ। बारीमा कोदो, खेतमा धान, तर जे रोप्दा पनि असारे गीत गाएर मानिसहरूले आफ्नो दुःखलाई, आफ्नो थकाईलाई गीतबाटै मेटाउने गर्छन् ताकि भोलिपल्ट बिहान फेरि जीवन शरीर जीव नै चंगा पारेर काममा पस्नु छ। त्यसकारण साँझमा थकाई नै नभएको शरीर लिएर घरभित्र पसी फेरि साँझ सखारै मानिसहरू उठेर काममा लाग्ने गर्छन्। यसरी मेसिन झैं काम गर्ने नेपालीहरूलाई थकाईको अनुभूति गीतले मेटाउने गर्छ। कार्यक्रममा अर्को कोसेली पनि छ गीतैको हामीसँग।

गीत जति तन्कायो उति तन्किन्छ, मनका कुरा जति फुकायो उति फुक्दै र बढ्दै पनि जान्छ। असारका बेलामा खेतबारीमा काम गर्दा अक्सर अझ खेतमा रोपाई गर्दा गाउने गीत असारे गीत हो, जसलाई घाँसे गीत पनि भन्ने चलन छ। अरू बेला पनि चल्ने घाँसे गीत विशेष त असारको बेला रोपाई गर्दा बढी प्रचलनमा आउने गर्छ। मैले भने नि छन्दबद्ध यस्ता गीतहरू सामान्य नेपाली जनहृदयले बनाएको गीत हो, जुन कुनै विद्वानले बनाएका कुनै शब्द मानकी भन्दा फरक छैन। त्यति बिन्न मिलेका र त्यति बिन्न कथा कथन छ प्रस्तुत गीतले सुनाइरहेको हुन्छ। असारको बेला ओहाली पनि गाइने अर्को गीत हो, ओहाली पनि असारमा रोपाईको बेला गाइने गीतको अर्को लय हो। लघु गाथाको छनक दिने यो गीत कोटेली राजा रानीसँग सम्बद्ध छ र मध्य पश्चिम नेपालका कतिपय ठाउँमा गाइन्छ। यो गीत गाएर सालभर कल्याण हुन्छ र सहकाल आउँछ भन्ने भनाइ छ। मध्य पश्चिमका कर्णाली भेगतिर जेठ महिनामा रोपाईको जेठ महिनामा नै यो रोपाईको अझ त्यहाँ विशेष भन्ने हो भने ठूलो रोपाई भन्ने चलन छ। ठूलो रोपाई गरिने र सो रोपाईमा खेल्दा गाइने गीत पनि हुन्छ, जुन गीतलाई यो धारु लोकगीत भन्ने चलन छ स्थानीय ठाउँमा कर्णालीतिर। त्यसबाहेक असारमा स्व रोपाईका समयमा गाइने प्रचलित लय वा भाकामा घाँसे रसिए आदि पर्छन्। काठमाडौँ उपत्यका वरपरका काठ र यसका पूर्व पश्चिममा पहाड़ी भाग अर्थात मध्यमाञ्चल तथा त्यस निकटका पूर्वाञ्चल भेगतिर बढ़ी प्रचलित यो असारे गीत चाहिँ असारे गीतकै रूपमा प्रचलनमा छ र यसलाई अरू बेला पनि मिसाएर गाउने चलन छ। यो साह्रै लोकप्रिय भाका पनि हो। घाँसे गीत बाह्रै मास गाइने गीत भए पनि असार मासमा बढ़ी घन्कने लामो लय वा भाकाको गीत हो र यो लयमा गाइने जुहारी गीतले गाउँघर खेत गरा खोला नाला गुन्जायमान हुन्छ र जुहारीका अनेक टुक्का र अनेक शब्द बाँकीहरू प्रस्तुत हुने गर्छ। गीतैले खेत गरा सबै रन्किन्छ, भनौ न रन बन घर आँगन घन्किने गर्छ।

यो हो असारको रन्को, गजब छ, मिठो छ, रमाइलो छ। गीतले हामीलाई जीवनमा आनन्द मात्र दिँदैन, ऊर्जा पनि भर्ने गर्छ, शक्ति पनि संचार गरिदिने गर्छ। लोकप्रिय जनप्रिय गायक रामे श्रेष्ठ र उहाँको साथमा अरू समूह स्वर हामीले सुनायौं। सुशैलीमा हामी छौं। आज असारे गीत, रोपाई गीत, रोपाईका कुरा, कर्मका कुरा गरिरहेछौं। असारमा रसिया गीत पनि गाउने चलन छ, भनेको रसिया पनि भन्ने गरिन्छ। रसिया पनि लोकजीवनमा भिजेको रसिलो गीत हो। रसिलो भएर रसिया भनेको हो कि भन्ने हाम्रो कुरा अनुमान छ। यो गीत कहिलेकाहीँ अघि पछि गाइने भए तापनि विशेष रूपमा काम गर्दा वा काम सकेर घर फिर्दा र जात्रा मात्रामा गाउने गरिन्छ। त्यसमा पनि असार साउनमा धान रोप्दा लामो लेग्रो तानेर गाएको सुनिन्छ, जुन हामीले यहाँलाई सुनाइसक्यौं। गीतका बीचमा अनुप्रासयुक्त पदावली वा वाक्यांशले जोड्दै प्राय घाँसे लयमा अन्तिम टुप्पो वा फाँकी घाँसेर गीत तुर्ने र गाउने गरिन्छ। रोपाईको बेला युवा र युवतीहरू जब रसिया गाएर घच्चीसँग जुहारी खेल्छन्, त्यतिखेर खेतका गरा, बाटा घाटा, चौर चौतारी सबै गुन्जिएको भान हुन्छ। रसिया गीतका विभिन्न पंक्ति छन्। यसरी गीत गाएर नाचेर हलो र कोदालोसँग खेलेर धान रोपेर धानको बिउ काटेर अनि दोपहरे खाजा खाएर असार आँखाभरि भएर आउँछ, मनभरि छोएर आउँछ, ओठभरि खेलेर आउँछ र हातभरि रंगिएर आउँछ। अचेलभरि उहिलेका उल्लास र गीतको लयमा लहरमा केही कमी आए पनि गाउँघरका खेत र फाँतमा त्यसको रनको अझै बाँकी छ। असार गीत गाउँदा गाउँदै असार गइसक्छ, रोपाई पनि सकिन थाल्छ। यो श्रमको यान भविष्यका मिठा सपना खेलाएर फेरि अर्को वर्ष आउँछ। रोपाई सकिन थाल्दा त मंसिरको अन्नपूर्ण आँखामा नाचिसकेको हुन्छ। त्यसैले नेपालीहरू गाउँदै हिँड्छन् र त्यस हिँडाइमा विदाईको स्वर पनि गुन्जिन्छ। हिँड्दै गाउँछन्, गाउँदै हिँड्छन्, हामी गाउँदा गाउँदै हिँड्दा हिँड्दै हिँड्छौं, हिँड्दा हिँड्दै गाउँछौं। यसरी हाम्रो गीत हाम्रो कण्ठमा छ, हाम्रो गलामा छ, हृदयमा छ। जतिखेर हामीलाई आवश्यक पर्छ उति बेलै फुकाउँछौं। तर असारे गीत अझ रोपाई गर्दा हिलोमा फुकाएको धानका गाभासँग मिसाएको अझै मजा हुने गर्छ। कार्यक्रमबाट छुट्टिँदै गर्दा फेरि बेठीमय गीत सुनाएर बेठीमय बनाएर विदा हुँदैछौ। नवीन खड्का, पुस्तका खड्का र साथीहरूको स्वरमा यही रोपाई गीत तपाईँलाई सादर समर्पित गर्दै आजलाई सुशैलीबाट मैले पनि विदा लिएँ। भोलि फेरि भेटौँला। नमस्कार।

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 98645 78232।
3: बिहान 11 बजेको थाहा अपडेटमा सन्चुकको नमस्कार। संघीय संसदका दुवै सदनको बैठक आजको लागि बोलाइएको छ। प्रतिनिधि सभाको बैठक अहिले केही बेरमा शुरू हुँदैछ। बैठकमा प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको बेहोरा पढ़ेर सुनाउने र विभिन्न चारवटा विधेयक दफावार छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ। सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 र सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 दफावार छलफल गर्ने, प्राप्त संशोधनलाई निर्णायकता पेश गर्ने र पारित गर्ने कार्यसूची रहेको छ। यस्तै सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 पनि दफावार छलफल हुनेछ। सँगै प्राप्त संशोधनहरूलाई निर्णायकता प्रस्तुत गरी पारित गरिनेछ। यसैबीच राष्ट्रिय सभाको बैठक दिउँसो सभा 1 बजे बस्नेछ। बैठकमा विनियोजन विधेयक 2083 को विभिन्न मन्त्रालयका शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ। युवा, श्रम तथा रोजगार, सूचना तथा संचार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन, महिला बालबालिका, विज्ञान प्रविधि तथा नवप्रवर्धन र कानून मन्त्रालयका बजेट शीर्षकमाथि छलफल गर्ने कार्यसूची रहेको छ। बजेट संशोधन गर्नुपर्ने सत्तारूढ सांसदहरूकै अडानका कारण पटक पटक स्थगित हुँदै आएको कोशी प्रदेशसभाको बैठक आज पनि बोलाइएको छ। असार 11 र 16 गतेलाई तय भएको बैठक बस्न नसकेपछि सरकारको अनुरोधमा आजलाई सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ। सचिवालयका अनुसार आज दिउँसो 1 बजे बैठक बोलाइएको छ। आजको बैठकमा बैठक पनि सुचारू हुने सम्भावना न्यून छ। आगामी आर्थिक वर्ष 2083-84 को बजेट संशोधन गर्नुपर्ने विषयमा सत्तारूढ़ दलकै सांसदहरूले जोड़ दिइरहेका छन्। बजेट विनियोजनमा सन्तुलन नमिलेको र केही निश्चित क्षेत्र तथा पहुँचवालाका निर्वाचन क्षेत्रमा मात्र बजेट थुपारिएको भन्दै सत्तारूढ़ दल एमाले र कांग्रेसकै सदस्यहरूले आरोप लगाएका छन्। यस्तै प्रतिपक्षी दलको अवरोधका कारण बजेटमाथिको छलफल प्रभावित हुँदै आएको मधेस प्रदेशसभाको बैठक आज पनि बोलाइएको छ। हिजोको बैठकमा विपक्षी दलले अवरोध गरेपछि 10 मिनटको लागि स्थगित गरिएको थियो। फेरि बैठक सुचारू गर्ने प्रयास भए पनि कुरा नमिलेपछि सूचना टाँसेर स्थगित गरिएको थियो। आज दिउँसो 1 बजेलाई बैठक बोलाइएको छ। आजको बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजन भएको मन्त्रालयका शीर्षकमाथि छलफल गर्ने कार्यसूची छ। विपक्षी दलले भने बजेट संशोधन नगरी चल्न बैठक चल्न नदिने अडान राखेको छ। कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले आज बिहान 7 बजे भीमदत्त नगरपालिका 18 भण्डारीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा पक्राउ गरिएको हो। जिल्ला अदालत कञ्चनपुरले 2082 साल चैतमा गाली गलौज सम्बन्धी मुद्दामा भण्डारीलाई 1 महिना 7 दिन कैद तथा 12,100 रूपियाँ जरिवानाको फैसला सुनाएको थियो। सोही फैसला कार्यान्वयनको लागि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन शहरी उपरीक्षक एसपी दिल्ली राज विष्टका छोरा किरण विष्टले उनी विरूद्ध मुद्दा दायर गरेका

0: थिए। 2075 साउन 10 साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बु खेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन्। यो प्रकरणमा आरोपी अहिलेसम्म पहिचान हुन सकेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट अवैध रूपमा अमेरिका पठाउन लागि सुन तथा चाँदीका गहना सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा युनिक कार्गो झापाका बौद्ध स्थित संचालक 34 वर्षीय रामप्रसाद दाहाल र एपेक्स लजिस्टिक प्राली काठमाण्डुका संचालक 46 वर्ष का यज्ञराज सुविदी रहेका छन्। विमानस्थल सुरक्षा कार्यालयका अनुसार हिजो र अस्ति साँझ कार्गो कम्प्लेक्स भवनमा जुत्ता पाइन्ट सारी र अन्य कपड़ाहरू उल्लेख भएको कार्गो बाकस चेक जाँच गर्दा सो घर गहना फेला पारिएको थियो। उक्त सामग्रीहरू अमेरिका पठाउन लागेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। बरामद गरिएका गहना र पक्राउ परेका दुवैलाई आज आवश्यक कानूनी कार्यवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ। बरामद गरिएका गहनामा पहिलो सुन जस्तो धातुका 9 गेडी, ठूलो 22 थान, सानो 44 थान र 21 गेडी, 14 थान सहित चन्द्रमा शिरफूल तथा चाँदी र मोतीका गहना छन्। र जुम्लामा हिजो साँझ परेको चट्याङमा हिमा गाउँपालिका 2 का 19 वर्षीय रविन्द्र राउतको मृत्यु भएको छ। स्थानीय छोटा खर्क पाटनमा हिजो साँझ एनसेल टावर नजिक परेको चट्याङमा भेडा गोठालो गएका रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायक निरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो। चट्याङ लागेर सोही ओडाका 20 वर्षीय बलबहादुर रोकाए र 35 वर्षीय जगत रोकाए घाइते भएका छन्। घाइतेहरू दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। चट्याङमा परि केही भेडा बाख्रा समेत मरेको भए पनि संख्या एकिन नभएकोले त्यसबारे अनुसन्धान तथा विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। यस्तै चन्दननाथ नगरपालिका 10 बोहरा गाउँ स्थित सिद्धि गणेश सामुदायिक वनमा पनि हिजो परेको चट्याङमा 12 खसी बाख्रा मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बिहान 11 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न
2: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
3: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
2: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
3: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलितुरमा पनि शाखा छ नि यसको।
2: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सबै कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
3: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 440 238।
2: सुली चौर शाखाका लागि मोबाइल नम्बर 9858 22 275, रेणुका रोका 9481 68 697।
3: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9585 78 22 75।
2: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
4: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
5: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
5: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर
4: त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
6: बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
7: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
7: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर, रोल्पा।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आउँदै यता त्यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
5: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
4: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
5: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
4: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
5: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
4: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
5: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ।
6: सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचारी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
4: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराई दाङ।
6: सम्पर्क मोबाइल 98578211105,
4: 98479802,
6: 98095826005
4: र 98103940।
7: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
8: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
7: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने आउनुहोस् चाँग बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही टाङमा।
7: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिमछिममा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
8: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
9: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
7: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
8: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा हार्ट जोड्ने तथा नसा रोग विशेषज्ञ,
9: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यातिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
7: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस,
10: दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पीबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, रुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, पीबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
8: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्, हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
10: यी सबै समस्याको उपचारका लागि धेरैमा नाम दर्ता गराउनुहोस्,
8: जसका लागि मोबाइल नम्बर छ 9858743173, 9848076174 र ल्यान्डलाइन फोन नम्बर 08951670।
10: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
3: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
4: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाजे के भो किन जालामा हात
1: यहाँ दुखेको छ त खाने दिन्न भा दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाज
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: ओ दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाइ दाँत निकाल्ने
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 7140 318 9905 14 652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुरी चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा

0: राम्रो क्रिम पाइने भए पो हुन्छ।
1: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्वीन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्वीन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
0: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
1: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् न, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
0: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो, त्यसैले प्रयोग गरौ क्वीन केयर क्रिम।
2: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्वीन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9848751234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ। 9849325627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी प्रयोग गरौं क्वीन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
3: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
0: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
3: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
0: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
3: शिक्षक सेवा आयोगका प्रावि, निभावी, मावी र शिक्षक लाइसेन्स,
0: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पराश्र शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
3: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
0: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम।
3: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ। सम्पर्क मोबाइल नम्बर 9849020754 र 9849093412।
3: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
4: मम्मी दाजु, के हो, म त खाना खान नि सक्दिन।
0: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जराईदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जराईबाट

0: सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डीमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
0: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
2: मेलायु मायुका लागि सुनसरी गाउँपालिकाले मस्तक जरुरी सूचना। झुङ बेला खिमरिदे गरम ओबोजरी जेउ बेला सुनौ फुरी पचास ओचुरी जेउ आउ बेला क वन जङ्गल ल घे लागिने मस्त ज सम्भावना चाहिए आउ ये गिने प्राकृतिक सम्पदा र संक्षेप्त ज सक्षम नारी वातावरण मिलेने ल खेप्ता असर केने रि उमूल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज ताना दे भने जलवायु परिवर्तन ल असर सकिने सुनौ नाखार नामले ल घे लागिने सज जिने गिने लापरवाही सुनौ चाउसो खेलगेमा दुख
3: वन
2: जङ्गल सज मेरा आइरी बानी एमएल एमए ओस छामेला लिउ सोकर पोतरालै पार जगे रहतै
3: सलाई लाइटर स्याउला मे सचाउने चिजरालै जा बाङजा र यामा देने पोल गेने या किटौ चिज र रहिदे वन जङ्गल याल के भाबा या
2: पिकनिक वन बोस बाको मे सचाउसु छिन्ने मे नै चाउसु सैदे कि खेनाले वन जङ्गल ओस छामी दै के बारी को चुरोट विधि ओरे बनै कुबाजे के माछि
3: नान्थाल नामलो लिजेउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हाल्ने छ अनुगमन दुने व्यवस्था चाउसो गिरिए
2: गेसो छ।

0: थाहा छैन, बाथरूमको उपचार अब हाम्रै सुन्दर शहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर शहर घोराहीमा डाङ बाथरूम एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरूमको उपचार हुन्छ। बाथरूम विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
1: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
1: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा,

0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
1: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रूख, बिरुवा, लाठा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
2: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, टिट्टी, बालुवा वा माटो ननिकालौ।
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा

0: रास्ता निकाल्ने वा अन्य कुनै व्यवसाय कार्य नगरौं।
1: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
0: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
1: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
0: अतिवृष्टि, अनावृष्टि, बाढ़ी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
0: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
1: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
0: के यस विपत्तिको कुनै समाधान छैन त?

0: Herne ve Tutlu Sar Nekhat. जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याह्नको 12 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घोडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोर्नी, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: निरन्तरको वर्षाले कैलाली र कञ्चनपुर डुबानमा कैलालीका केही स्थानीय तहका विद्यालयमा सार्वजनिक विदा।
0: साउन 1 गतेदेखि सरकारले काठमाडौँमा 8 ब्लू बस चलाउने। बर्दियाबाट सुकुम्बासीलाई लाल पूर्जा वितरण शुरू।
1: अवैध रूपमा अमेरिका पठाउन लागि गहनासहित त्रिभुवन विमानस्थलबाट 2 पक्राउ। जुम्ला र नवलपरासीमा भएका घटनामा 2 मृत्यु।
0: युक्रेनमा रूसले गरेको शक्तिशाली आक्रमणमा 10 मृत्यु। नियोजित रूपमा आवासीय भवनलाई निशाना बनाइएको युक्रेनको आरोप।
1: र अमेरिका बेल्जियम र इंग्ल्याण्ड र विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा प्रवेश। राम्रो प्रदर्शन गरेका सेनेगल र कंगो घर फर्किए।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र लेट फ्री प्रडक्ट नै युज हुन्छ।
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। गैरातीदेखिको निरन्तर वर्षाका कारण सुदूरपश्चिम प्रदेशका तराई जिल्ला कैलाली र कञ्चनपुर रूबानमा परेका छन्। अविरल वर्षाले खेतबारी जलमग्न भएका छन् भने प्रदेशको अस्थायी राजधानी धनगढ़ीका अधिकांश बस्ती र सड़क डुबेका छन्। खास गरी रातोपुल लगायतको व्यापारिक क्षेत्र सहितको मुख्य बजार क्षेत्र बोराडाँडी, विशालनगर, बुद्धचोक, श्रीलंका लगायतका क्षेत्र बढ़ी प्रभावित भएका छन्। वर्षौंदेखि दोहोरिँदै आएको डुबान समस्याले व्यवसायीहरू सबैभन्दा बढ़ी मारमा परेका छन्। विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै कैलालीका केही स्थानीय तहले आज विद्यालयमा विदा समेत दिएका छन्। पानी पर्ने बित्तिकै पसलभित्र पानी पस्ने डरले रातभर सामान जोगाएर बस्नुपर्ने अवस्था रहेको स्थानीयहरू बताउँछन्। समस्या पटक पटक दोहोरिए पनि सम्बन्धित निकायले प्रभावकारी समाधान नगरेको स्थानीयको आरोप छ। कञ्चनपुरका विभिन्न क्षेत्र पनि डुबानमा परेका छन्। पछिल्लो 12 घण्टामा कञ्चनपुरको दुधारामा 175 मिलिमिटर वर्षा मापन गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पदम कुमार विष्टका अनुसार अहिलेसम्म कुनै पनि मानवीय वा भौतिक क्षतिको विवरण भने प्राप्त भएको छैन। अहिले पनि पानी पर्ने क्रम जारी रहेको र नदी खोलाहरूमा निरन्तर पानीको बाब बढ़िरहेकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष गरी सावधानी अप्नाउन आग्रह गरिएको छ।
1: आगामी साउन 1 गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा 8 ब्लू बस सेवा सञ्चालन गर्ने तयारी भएको छ। सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निशुल्क उक्त बस सेवा सञ्चालन गर्ने तयारी अनुसार काठमाडौँमा साउनबाट सञ्चालन गर्ने तयारी भएको हो। पहिलो 100 दिनमा 25 बस सञ्चालन गरिने पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले जानकारी दिनुभयो। बस सेवा सञ्चालनको लागि साझा यातायातले अर्थ मन्त्रालयमा राय सुझावको लागि पत्रचार गरेको छ। मन्त्रालयबाट सहमति प्राप्त भए पश्चात पहिलो चरणमा साउन 1 बस सेवा सञ्चालन गरिनेछ। प्रारम्भिक चरणमा लगनखेल बुढा नीलकण्ठ रूटमा 2 र थानकोट नागढुङ्गा विमानस्थल रूटमा 2 बस सञ्चालन गरिनेछ। चक्रपथ रिङ रोड क्षेत्रमा 4 बस सञ्चालन गरिनेछ, जसमध्ये 2 क्लक वाइज र 2 एन्टी क्लक वाइज दिशामा सञ्चालन हुने मन्त्रालयले जनाएको छ।
0: सरकारले बर्दियाबाट भूमिहीन सुकुम्बासीहरूलाई लाल पूर्जा वितरण शुरू गरेको छ। आज बडैयाताल गाउँपालिका 4 29 भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लाल पूर्जा वितरण गरिएसँगै उनीहरू जग्गा धनी बनेका छन्। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानूनी रूपमा जग्गा धनी बनाउने सरकारको लक्ष्य अनुसार लाल पूर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढ़ाइने भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। मन्त्री प्रतिभा रावलले भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। बर्दियाबाट शुरू भएको लाल पूर्जा वितरण कार्यक्रमलाई क्रमशः देशभर विस्तार गर्दै वास्तविक भूमिहीन नागरिकलाई जग्गाको कानूनी स्वामित्व दिलाइने उहाँको भनाई छ।
1: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट अवैध रूपमा अमेरिका पठाउन लागि सुन तथा चाँदीका गरगहना सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा युनिक कार्गो झापाका बौद्ध स्थित संचालक 34 वर्षीय रामप्रसाद दाहाल र एपेक्स लजिस्टिक प्राली काठमाडौँका संचालक वर्ष 46 यज्ञराज सुविधि रहेका छन्। विमानस्थल सुरक्षा कार्यालयका अनुसार हिजो र अस्ति साँझ कार्गो कम्प्लेक्स भवनमा जुत्ता पाइन्ट साडी र अन्य कपड़ाहरू उल्लेख भएको कार्गो बाकस चेक गर्दा सो गरगहना फेला पारिएको हो। उक्त सामग्रीहरू अमेरिका पठाउन लागेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। बरामद गरिएका गहना र पक्राउ परेका दुवैजनालाई आवश्यक कानूनी कार्यवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयको उच्चरमा बुझाइएको छ। बरामद गरिएका गहनामा 9 गेडी ठूलो 22 थान, सानो 44 थान, 21 गेडी 14 थान सहित चन्द्रमा, शिरफूल, चाँदी र मोतीका गरगहना पनि रहेका छन्।
0: जुम्लामा हिजो साँझ परेको चट्याङमा परी हिमा गाउँपालिका 2 का 19 वर्षीय रविन्द्र रावतको मृत्यु भएको छ। स्थानीय छोटा खर्क पाटनमा हिजो साँझ एनसेल टावर नजिक परेको चट्याङमा भेड़ा गोठालो गएका रावतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक चिरञ्जीवी दाहालले बताउनुभयो। चट्याङ लागेर सोहीवडाका 20 वर्षीय बलबहादुर रोकाया र 35 वर्षीय जगत रोकाया घाइते भएका छन्। घाइते दुवैको अवस्था सामान्य छ। चट्याङमा परी केही भेड़ा बाख्रा मरेको भए पनि संख्या भने यकिन नभएको र त्यसबारे अनुसन्धान तथा विवरण संकलन भइरहेको छ। त्यस्तै चन्दननाथ नगरपालिका 10 बोहरा गाउँस्थित सिद्धि गणेश सामुदायिक वनमा हिजै परेको चट्याङमा परि 12 खसी र बाख्रा मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
1: यसैबीच नवलपरासी वर्धाघाट सुस्ता पूर्वको कावसती नगरपालिका 8 खरकट्टामा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार गैराती नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा घुप्सेकोट गाउँपालिका 5 निवासी वर्ष 30 तिल बहादुर राणा मगरको मृत्यु भएको हो। गम्भीर घाइते अवस्थामा भेटिएका उनलाई ट्राफिक प्रहरीको टोलीले उद्धार गरी मध्यविन्द प्रादेशिक अस्पताल डण्डामा उपचारको लागि पुर्याएको थियो। टाउको र निधारमा गम्भीर चोट लागेका राणा मगरलाई थप उपचारको लागि भरतपुर स्थित पुरानो मेडिकल कलेज रेफर गरिएको थियो। उपचारकै क्रममा आज बिहान चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो। ठक्कर दिने सवारी साधनको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव एवं आख्यानकार गीता केसरीको 86 वर्षको उमेरमा आज निधन भएको छ। उहाँ अल्जाइमर र हृदय रोगका कारण चावेल स्थित ओम अस्पतालमा भर्ना भई उपचाररत हुनुहुन्थ्यो। दिवंगत केसरीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ। उहाँका 1 दर्जन जति उपन्यास र केही कथा संग्रह प्रकाशित छन्। केसरीका सौगात, आवाज, मुक्ति, अन्तिम निम्तो, विश्वास लगायतका कृति प्रकाशित छन्। आहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले आज बिहान 7 बजे भीमदत्त नगरपालिका 18 भण्डारीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा पक्राउ गरिएको हो। पक्राउ परेका भण्डारीलाई अदालतमा पेश गरिएको छ। फैसला कार्यान्वयनको लागि जिल्ला अदालतमा पेश गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। जिल्ला अदालत कञ्चनपुरले 2082 साल चैतमा गाली गलौज सम्बन्धी मुद्दामा भण्डारीलाई 1 महिना 7 दिन कैद र 12,100 रूपियाँ जरिवानाको फैसला सुनाएको थियो। निर्मलाको अन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक एसपी दिल्लीराज विष्टका छोरा किरण विष्टले उनी विरूद्ध मुद्दा दायर गरेका थिए। 2075 साउन 10 साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बु खेडा खोला किनारको उखो बारीमा मृत भेटिएकी थिइन्। यो प्रकरणका आरोपी अहिलेसम्म पहिचान हुन सकेको छैन।
0: अब अन्तर्राष्ट्रिय समाचार। रूसी सेनाले युक्रेनको राजधानी किबमा ठूलो परिमाणमा ड्रोन र मिसाइल आक्रमण गरेको छ। गैराती भएको उक्त आक्रमणमा कम्तीमा 11 जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार यस आक्रमणमा अन्य धेरै व्यक्ति घाइते भएका छन्। आक्रमणपछि शहरका धेरै क्षेत्र खाली गराइएको थियो। विस्फोटका कारण राजधानीका धेरै भवनहरू फल्लिएका थिए। यो आक्रमण युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस ठूलो स्तरको आक्रमणको तयारीमा रहेको चेतावनी दिएको केही घण्टापछि भएको हो। किव सैन्य प्रशासनका प्रमुख तिमुर तकाचेन्कोका अनुसार मृतक र घाइतेको संख्या उल्लेखनीय रहेको छ, जसमा बालबालिका पनि परेका छन्। रूसले फेरि पनि नियतवश आवासीय क्षेत्रलाई निशाना बनाइरहेको छ र सर्वसाधारण नागरिकको हत्या गरिरहेको उहाँले बताउनुभयो। उता रूसको रक्षा मन्त्रालयले भने हालै युक्रेनबाट भएका आक्रमणको जवाब स्वरूप ऊर्जा पूर्वाधारलाई लक्षित गरी उक्त आक्रमण गरिएको दावी गरेको छ।
1: र अब खेल समाचार। अमेरिका, बेल्जियम र इंग्ल्याण्ड फिफा विश्वकप फुटबलको अन्तिम सुरमा प्रवेश गरेका छन्। आज बिहान भएको खेलमा अमेरिकाले बोस्निया एण्ड हर्जगोभिनालाई पराजित गर्यो। सान फ्रान्सिस्को स्थित बे एरिया स्टेडियममा भएको खेलमा 10 खेलाड़ीमा सीमित भएको अमेरिकाले 2-0 गोलको जीत निकालेको हो। अमेरिकाको जीतमा फलालिन बलोगन र मलिक तिली मानले 1-1 गोल गरे। यस्तै सिएटलमा भएको खेलमा बेल्जियमले सेनेगल विरूद्ध 2-0 पछि परेको अवस्थालाई उल्टाउँदै 3-2 सनसनीपूर्ण जीत हात पारेको छ। सेनेगलका लागि खेलको 24 मिनटमा हबीब डिएरा र 51 मिनटमा इस्लामिया सारले गोल गर्दै 2-0 गोलले अग्रता लिएको अवस्थामा 86 मिनटमा रोमेलु लुकाकु र 89 मिनटमा युरी टीएलले मान्सले गोल गर्दै बेल्जियमलाई बराबरीमा ल्याए। निर्धारित समयमा 2-2 गोलको बराबरी भएपछि अतिरिक्त समयमा भएको खेलको अन्तिम मिनटमा पेनाल्टी सदुपयोग गर्दै बेल्जियमले सेनेगललाई पराजित गर्यो। गैराती नै एटलान्टमा भएको अर्को खेलमा इंग्ल्याण्डले कंगो डीआर विरूद्ध 2-1 मुस्किल जित निकालेको छ। खेलको 7 मिनटमै ब्रायन सिपेङ्गाले गोल गर्दै कंगोलाई शुरूआती अग्रता दिलाएका थिए। लगभग 75 मिनटसम्म पछि परेको इंग्ल्याण्डका लागि कप्तान ह्यारी केनले उद्धार गरे। केनले 86 मिनटमा उत्कृष्ट प्रहार गर्दै व्यक्तिगत 2 गोलका साथ टोलीलाई जीत दिलाए। फिफा विश्वकप फुटबलमा आज राति 1:15 स्पेन र अस्ट्रिया तथा भोलि बिहान 4:45 पोर्चुगल र क्रोएसिया बीच खेल हुनेछ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: निरन्तरको वर्षाले कैलाली र कञ्चनपुर डुबानमा कैलालीका केही स्थानीय तहका विद्यालयमा सार्वजनिक विदा।
0: साउन 1 गतेदेखि सरकारले काठमाडौँमा 8 ब्लू बस चलाउने। बर्दियाबाट सुकुम्बासीलाई लाल पूर्जा वितरण शुरू।
1: अवैध रूपमा अमेरिका पठाउन लागि गरगहना सहित त्रिभुवन विमानस्थलबाट 2 पक्राउ। जुम्ला र नवलपरासी पूर्वमा भएका घटनामा 2 मृत्यु।
0: युक्रेनमा रूसले गरेको शक्तिशाली आक्रमणमा 10 मृत्यु। नियोजित रूपमा आवासीय भवनलाई निशाना बनाइएको युक्रेनको आरोप।
1: र अमेरिका, बेल्जियम र इंग्ल्याण्ड विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा प्रवेश। राम्रो प्रदर्शन गरेका सेनेगल र कंगो घर फर्किए।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।

0: FM 104.4 MHz.
1: बाजे के भो किन जालामा हात
2: यहाँ दुखेको छ त खानै दिन्न भात दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाज
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
3: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिटौर रोल्पामा जानुहोस् निको हुन
4: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
3: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाइ दाँत निकाल्ने
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840318 9905 14652
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
6: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन
1: त्यही त नि मेरो हालत पनि त्यस्तै त हो नि यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ
7: होइन ए दिदी बहिनीहरू के गन्थन गन्थन गरिरहनु भएको हो तपाईँहरूको कुरा मैले सुनिसके तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ
1: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि
7: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले हो त्यही पाइन्छ क्या त्यहाँ जानुहोस् न यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस् छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्
1: सुन्दरता तपाईँको हेरचाह हाम्रो प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो दाग धब्बा हटाउन मदत गर्छ हरेक प्रकारको छालाको लागि उपयुक्त भएको छालालाई पोषण दिने कालोपन हटाउन मदत गर्ने नरम मुलायम र चम्किलो छाला बनाउने राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम
3: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिमको आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा प्रोप्राइटर सरला श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9848851234 ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 9849325627 राम्रो छाला आत्मविश्वासको प्रतीक हो त्यसैले खोजी प्रयोग गरौ क्विन केयर क्रिम सबैका लागि सधैँका लागि
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
8: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू
1: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
8: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
1: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रास शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
8: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रणाली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849202754 र 9849793412
8: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
9: मम्मी दाजु के हो म त खाना खान नि सक्दिन
10: होइन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
7: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
10: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
7: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ
10: ए हो र बाबु यो कहाँनिर छ र बाबु यस्ता सेवा सुविधाहरू के छन्
7: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसीटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डीमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858743122 र 9858743123
7: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ
11: मेरो लागि मायुका लागि छ सुनसरी गाउँपालिका यो मस्त र जरुरी सूचना जो बेला खिमरिदे गरम ओबरी जेउ बेला सुनो भोरी बेला ओचुरी जेउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना चाहिए आउ ये गिने प्राकृतिक सम्पदा र संक्षेप्त ज सक्षम नारी वातावरण मिलेने लगेता असर केने रि उमुल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल मे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख
12: वन
11: जङ्गल सगर मेरा आयुरी बाली एमएलए छामेला दिउँसो पोतरालाई पार्जोगे हटे
12: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई जाबाङजा र यामा देने पोल घेने या इटौ चिज र रहे वन जङ्गल गेमा भए
11: पिकनिक वनभोज बाटो मे सचाउँछु छिम्मी मेले चाउँछु सैदेखि खेनाले वन जङ्गलले ओछो छाम्नु दाइके बारीको चुरो विधि ओरे बनाइ कोबाजे
12: नान्थाङ नाम्लो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बलि हुने झाल्ने छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
11: गेसो छामेला खोरेल चाउसी खोलिए हगिदे तरिन गाई गेजो मेकेलाई जु अब नजिरे बनाए घेङेल गेजो मेकेमा लाए औले नायो किनाइए
12: वन जङ्गल छ जुडिसियो घेङबारी ल बाली नाली चिउला चिउली झाक्रा र सताउँछु छिनी मे चाउसो सैदेखि खेले
11: वन जङ्गल मेलाको गेमाइए मे होला लागि तिमी पार्कमा खर्नाबार मिली दिएको नै सानो छ मेघ यसै
12: बतास उचलिज्यू बेलाको झिझिम्केको टल मेघकी सताङ्कीले हेन अक्षमा छिन्ने मे चासो यसै
11: मे लागि निताई के भने के पछि सुन अरूले भने के पछ या
12: के छ थाम्ला पोयाल मे लागि किसनकिनी गीतका ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका तिमी कार्यालय खबर गिरिए
11: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070.
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाठा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौं।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौं। वन अपराधलाई दुरुस्तान गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौं।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
7: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
8: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
7: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
8: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
7: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
8: अनुहारको चाय फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
7: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
8: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोक देखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनसारी पसलसँग सटेको घरमा तुलसीपुर डाङ
9: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई डाङ।
8: सम्पर्क मोबाइल 98578121105
9: 98479802
8: 98095826005
9: र 98103940
10: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
11: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
10: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
11: यदि त्यसो हो भने आउनुहोस् टाङ बालरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
10: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाझोपनको समस्या, यौन अङ्ग चिलाउने, बनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
11: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा बिमार हुनुहुन्छ।
12: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर फोरा र दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
10: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यापिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
11: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे हाड जोर्नी तथा नसा रोग विशेषज्ञ
12: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेङ्गु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
10: कमतौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
11: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
10: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
11: जसका लागि मोबाइल नम्बर छ 9857743123 9847076770 र ल्यान्डलाइन फोन नम्बर 08251967।
10: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
13: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
14: होइन के भाछ र तपाईँलाई
13: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
14: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने
15: अरे काका यस्तो लागि त घोराई डाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
14: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानीद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन साफ सुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
13: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिर आउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
14: यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
13: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-8638
14: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
16: भैया बद्दी मेरो त दात दुखिलो के गर्ने होला अब
17: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दात निको हुन्न
18: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्य होइन जे सुझै गर्नुहोस् तपाईँले
17: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटका खाएको खाइ गर्छन् के होला र निको
18: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
17: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने

0: खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
1: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, गोराही दाङ। थप जानकारीका लागि 0825 63 367 र मोबाइल नम्बर 98478 57 569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजेना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825 90 879 70 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।
2: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिल्यै सुन्ने होइन।
3: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
2: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यही बाटो गएर ल्याउनु न।
3: लौ उसो भए म सामान लिन गइहाले।
2: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 30504।
2: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
4: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
5: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
6: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
5: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
7: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
5: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
6: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
5: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
7: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
5: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
6: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ

0: संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुटीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवान्छित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानी विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
0: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
1: आदरणीय रोल्पा वासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै यो मा त दादा छैन, कहिलेदेखि भन्दासु दाना छैन कामत ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भन्या
2: हजुर। यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848 50571 र 9858 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ थुडीखेल, रोल्पा।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू युकेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियम को पालना गरो, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाओ। मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नजलाओ। सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरो। झुन्डिएर तथा छतमा बसी यात्रा नगरो। सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो। सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ। सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो। लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ। सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ। आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो। सडकमा राखिएका सडक चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो। जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो। जथाभावी ओभरटेक नगरो। लेन अनुशासनको पालना गरो। पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरो। घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ। अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरो र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो। ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहेलो बिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्ने
2: यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको एक बज्यो।
3: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
1: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुत्रोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: गयो।
1: बाजे के भो किन गालामा हात?
0: यहाँ दुखेको छ त, खानै दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू।
4: हजुर, जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3018 98 095 14 652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
6: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
1: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि, यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
7: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके, तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
1: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
7: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो त्यही पाइन्छ क्या, त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्, छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
1: सुन्दरता तपाईँको, हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो, त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
7: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिमको आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9848851234, ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ, 9849325627। राम्रो आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौ क्विन केयर क्रिम, सबैका लागि सधैँका लागि।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
1: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावि, निवावी, मावी र शिक्षक लाइसेन्स,
1: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्रणाली युट्युब र टिकटक आनन्द अक्याडमी दाङ सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412
8: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडमी घोडाही दाङ
9: आया मम्मी दाजु क्यो म त खाना खान नि सक्दिन
10: हैन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
11: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
10: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
11: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ
10: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
11: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने चरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसिटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डीमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 9858743122 र 9858743123
11: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ
12: मेरो लागि मायुका लागि सुनसरी गाउँपालिका यो मस्तक जरुरी सूचना जुँ पेला खिमरिदे गरम ओबोदी जेउ पेला सुनो फुरी कता ओचुली जेउ आउ पेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षेम नारी वातावरण मिले ने लख्यता असर केने रि उमूल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामले ल मे लागिने सज जिमी गिमी लापरवाही सुनो चासो खेलगेमा दुख
13: वन
12: जङ्गल सर मेरा आयुरी बाली एमएल एमए छानेला लिउसोकर पोतरालाई पारजगेर हटाए
13: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई जबाङजा र यामाडेने पोल गेने या इतौ चिज र रहिदे वन जङ्गल याल गेमा भया
12: पिकनिक वन बोज बाको मे सचाउँछु छिन्नी मे नै चाउसो सैदेखि खेनाले वन जङ्गल ओछो छान्ने दैके बारीको चुरोट विधि ओरे बनाई कोबाजे
13: वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने झाल्ने छ अनुगमन दिने व्यवस्था
12: गेसो छामेला खोरेल चाउसी खोलिए होलिदे चरिङकाई गेजो मेकेलाई जु अब नजिरे बनाए गेम एल गेजो मेके नलाए औले लायो कि नाइए
13: वन जङ्गल छ जुडिसी घेङ बारी ल बाली नाली चिउला चिउली झाँक्रा सकाउँछु छिनी मे चाउसो सैदेखि खेले
12: वन जङ्गल मेला गेमाइए मे होला लागि तिमी पाँचजना खानदानबाट मिलिदिए भने चाना जाने त्यसरी
13: बतास उचुलिजु बेलाको घिजिमकेको टल मेके सताङ्कीले हेन अक्षमत छिन्ने मे चासो के सही
12: मे लागि निताई के भने के पछि सुन अरूले भने के पछ या
13: के छ छामला पोयाल मे लागि के सम्किने के छोटा ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयलाई खबर दिदिए
12: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हार्दिक खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भ पतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुण, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ। त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगा बिंगा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
3: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वन भित्र विधान र कार्य योजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौ। रोपेका बिरुवा हुर्काऊ। वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रस्तुतित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
7: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
7: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
7: मद्यपान र धूम्रपान सेवन नगरौं।
6: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नमस्ते डाक्टर साहब।
9: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
8: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
9: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
8: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
9: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
8: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
9: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
8: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
9: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट
7: जोगाउनु।
10: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
11: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
10: के रे, नानी त भर्खर 17 की लागि होइन र?
11: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
10: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
12: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
13: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
12: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
14: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
12: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
15: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
12: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
14: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
15: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
12: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
16: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
17: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
18: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
19: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
20: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
21: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
22: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
21: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
22: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। यी सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
21: ए हो र बाबु?
22: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
21: ए
22: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
21: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
23: नेपाल सरकार विज्ञापन बोर्ड।
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
7: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
7: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
7: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
23: नेपाल सरकार विज्ञापन बोर्ड।
24: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
25: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
26: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
27: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
23: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
28: इस्लाना सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि। हो र? होइन होला त्यस्तो त।
29: सोहिता, तिमीहरूको के खास खुस कुरा आउँदैछ? के भयो भन त?
30: के होइन मिस,
29: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
31: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
32: किन आँखा मिचेको मिचै गरेको?
29: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
32: धेरै समय मोबाइल चलाइसि क्या हो?
29: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
32: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
29: ए त्यसो भए जोगिन के गर्ने त?
32: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस्?
29: बुझेँ।
32: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
17: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
28: मन्जु, तिमी त विदेशमा लाग्यौ रे?
0: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
28: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
0: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: दौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: पहिला कसैले भनेन?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चटाइ पर्ने आटो सबै जाने यता आउ त यता त्यो ठुलो रुखको फेरमा बसौ।
2: हुन्न हुन्न चटाइ पर्दा रुखको फेरमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिनहरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो, के को हल्ला खल्ला हो यो?
2: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
8: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए के भयो, के को हल्ला खल्ला हो यो?
2: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
8: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
11: यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्यालो भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन, यसो त जल्दै नै लेखिहाल्छ नि।
10: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हजुर, हेलो,
15: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा
11: त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना।

0: 혼자. 아빠 혼자이? 나니? 소리?
1: 아들.
0: 야, 어떤 나니? 야, 이래다. 야, 빈바다 폰가라 키키 넘어 마사, 디드 나니?
1: 헬로? 헬로?
2: 헬로? 아들.
1: 아들.
2: 야, 아이고, OTP 넘어 번호스터, 뭐, 또 말고, 카타 업데이트 거리 빈수.
1: 에, 말해, 무르카 번호는 호주는 왜 그렇다, 빨리? 내로 메시지 마, 아이고, 그룹의 OTP 넘어. तपाईलाई दिएर हामीलाई लुट्ने
0: ए नानी के भनेर छ के हो के भयो
1: हेर्नुस् बा बैंकले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुस् है बा
0: ल ल किन दिन्छ
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
2: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
5: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
2: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
6: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो घटाइदिन्छु
7: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
8: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
2: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
10: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौं
11: नेपाल सरकार विज्ञापन बोर्ड
2: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
5: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
2: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
6: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो घटाइदिन्छु
7: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
8: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
2: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
10: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौं
11: नेपाल सरकार विज्ञापन बोर्ड
4: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं
12: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
4: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
12: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
4: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
12: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
13: बाबा म आज स्कुल जाने मन छैन आज जाँदिन नि है
14: लो किन नि के भयो सन्चो भएन
13: होइन यत्तिकै जाने मन लागेन
14: यत्तिकै पनि हुन्छ
13: मैले साइन्सको कन्ट्री गर्न सकिनँ सरले कुट्नुहुन्छ
14: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको

0: नमस्ते, कति खाने पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
0: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।
3: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाजेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हुन्। सबैबाट म र मबाट सबै टाढा त भए, स्थिति मात्र कहाँ हो त? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
4: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
5: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
6: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
5: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
7: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
10: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
9: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
10: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
9: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
10: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
9: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
11: नमस्कार स्वयंसेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
12: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
11: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
12: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
13: यता न आऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
14: 3 दिन भयो।
13: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
14: केही हुन्न मुहा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
13: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
14: मुहा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
15: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
13: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि। के पालन जस्तो कहाँ हुन्छ।
8: महिनावारीलाई मर्यादित बनाउन विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। आज हामी पहिलो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो स्तरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन हो।
5: हेर त रगतै रगत भयो, म हेर्न नि सक्दिनँ।

0: Lord Sam Egghart.
1: जलजला ट्रान्सेक यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको एक बज्यो।
2: यस ट्रान्सेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा

0: गर्छन् बात
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805014652
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
5: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन
1: त्यही त नि मेरो हालत पनि त्यस्तै त हो नि यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ
6: होइन ए दिदी बहिनीहरू के गन्थन मन्थन गरिरहनु भएको हो तपाईँहरूको कुरा मैले सुनिसके तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ
1: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि
6: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले हो त्यही पाइन्छ क्या त्यहाँ जानुहोस् त त्यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस् छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्
1: सुन्दरता तपाईँको हेरचाह हाम्रो प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो दाग धब्बा हटाउन मदत गर्छ हरेक प्रकारको छालाको लागि उपयुक्त भएको छालालाई पोषण दिने कालोपन हटाउन मदत गर्ने नरम मुलायम र चम्किलो छाला बनाउने राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम
6: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिमको आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा प्रोप्राइटर सरला श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9848751234 ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 9849325627 राम्रो आत्मविश्वासको प्रतीक हो त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम सबैका लागि सधैँका लागि
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
2: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
1: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
2: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
1: लोकसेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक पुरासो शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू
2: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
1: असल र सफल जीवन का लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निंग तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्रणाली युट्युब र टिकटक आनन्द अक्याडमी दाङ सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412
0: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अक्याडमी घोराही दाङ
7: यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
8: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
7: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
8: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न यहाँ गएपछि त नानीको दाँतको समस्या
7: ए हो र बाबु यो कहाँनिर छ र बाबु यस्ता सेवा सुविधाहरू के छन्
8: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसिटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट टिचर सिलनेच दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डीमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858743122 र 9858743123
8: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ
9: मेरो लागि माइका लागि छ सुनसरी गाउँपालिका गर्ने मस्तक जरुरी सूचना झुङ बेला खिम्रिदे गरम ओगोली जेउ बेला सुनो भोलि बेला ओचुली जेउ आउ बेला क वन जङ्गल ल हे लागिने मस्तज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र संक्षिप्त जसक्षम नारे वातावरण मिलेने लक्षा असर फेर्ने रि उमूल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्तज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामले ल हे लागिने सज जिमी गिने लापरवाही सुनो चासो खेलगेमा दुख जिन्दगीको फेल घेला किनाटे जन धनीहरूले खेप्पा छिपिता उठ्यो फोकाई वन जङ्गल सर मेरो आइरी बाली एमएल एमएल सोथामेला दिउँसोको पोतोलाई पार जे हटे
10: मलाई लाइटर स्याउला मे सचाउने चिजरालाई हिजा बाङ्जा र यामाने पोल जेने या इतौ चिज र रहे वन जङ्गल याल के भा या
9: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्नी मेले चाउ सोसाइटी खेनाइ वन जङ्गल ओसो छाम्नु दाइके बारीको चुरो दिदी ओरे बनाइ खोबाजुङ्गे माथि
10: नान्थाङ नाम्ल लिजेऊ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने हालै चाहिँ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
9: गेसो छामेला खोलेर चाउसी खोलिए होलिदे चरिङकाई गेसो मेकेलाई छु अब नजिरे बनाए गेम गेल गेसो मेके नलाए औले लायो कि नाइदे
10: वन जङ्गल छ जुरिसी हो घेङ बारी ल बाली नाली कुचिला चिउली झ्याक्रा रस चाउसो छिमी मे चाउसो सहिरहेकी खेले
9: वन जङ्गल मेलाइदिए नाइदे मे होला जिकिनी पाँचजना खर्नाबार मिलिदिए नै सानो छ मिनी केसरी
10: बतास उचुली जु बेलाको हिजिमकेको टल मेकी सताङ्कीले हेन अक्षमा छिन्ने हे चासो केस
9: मे लागि निताई के मलाई के पछि सोनो अरूले भने के पछ या
10: के छ छामला पोयाल मे लागि किसन तिमी गीत छोटा ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका तिमी कार्यालय खबर गिरिए
9: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सजग विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर अटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यो त सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
2: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
2: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिउ र लागिहालेमा सबै मिली निभाउ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
4: डिभिजन वन कार्यालय रोल्पाको अपील।
2: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रूख बिरुवा लाछा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा जित्ने कार्य नगरौं।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौं।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
2: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
2: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ।

0: परामर्श गरिने
1: कम तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पत्ता घुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाघ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
2: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
1: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
2: जसका लागि मोबाइल नम्बर छ 9857-43-123 9847-07-6770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770
1: डाउन बाथरोम एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाउन

like that, I need some sunshine.

Thank you.

0: जति अस्पताल धाए पनि जति धामी ढाकरी गरे पनि कहिले निको हुने होइन
1: होइन के भाछ र तपाईलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी ढाकरी गरेर बस्ने हो र भन्या अरे काका यस्तो लागि त धोराले जान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
2: हो यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन साफ सुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
3: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिराउने पित बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनाश दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
1: यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी श्रुति चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
3: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
1: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र
4: हैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब
5: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
6: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुकै गर्नुहोस् तपाईँले
5: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
6: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
5: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोक्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
6: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सबैको हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
7: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिल्यै सुन्ने होइन।
0: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
7: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
0: लौ उसो भए म सामान लिन गइहाले।
7: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
3: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578303504।
7: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
3: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
8: सुनौला हजार दिनका आमालाई पोषण के हो थाहा छ।
9: गर्भवती, सुत्केरी, स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
10: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
9: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानुपर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
10: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पती दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
9: गर्भवती भएको 3 महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एकपटक एक चक्की आइरन खानुपर्छ।
10: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
9: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
9: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
3: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
9: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिनभित्र अनिवार्य गर्ने गर्नुहोस्।
3: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
9: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
3: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
9: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जन परिवाना समेत हुन सक्दछ।
11: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छलकपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
9: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
12: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुटीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
9: तपाई आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
11: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
9: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
12: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
9: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ, सुघर बनाउने अभियान अन्तर्गत आफ्नो

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भई उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई खुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
3: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
2: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
3: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
2: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत

0: आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868603412, कार्यालयको सम्पर्क नम्बर 086440238।
0: सुली चौर शाखाका लागि मोबाइल नम्बर 9857222775, रेणुका रोका 9481868697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857222775।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही दालोमा होला दाना हालिदेऊ नानी
1: खै यो त दादा त छैन कहिलेदेखि भन्दैछ दाना छैन कामत ल्याउने हो भनेर यो बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर यदि तपाईँ पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुबोध मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9847-50571 र 9857-24171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ थुडीखेल रोल्पा
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमोर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोके निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नजलाओ, सेतु क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहेलो बिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि शुरू गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन शुरू गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्त्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी पसार्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: पोषण युक्त खाना खुवाउनु पर्छ।

0: आकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनि चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर डाङ,
1: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई डाङ।
2: सम्पर्क मोबाइल 98578211105,
1: 98479802,
2: 98095682605
1: र 98103940।
3: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
4: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
3: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
4: यदि त्यस्तो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा।
3: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाजोपनको समस्या, यौन अङ्ग चिलाउने, बनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाठे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाठे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच।
4: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
5: डाक्टर कमल चन्द्र शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
3: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यापिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिए,
4: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हाड जोर्ने तथा नसा रोग विशेषज्ञ,
5: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक तथा रिपोर्ट परामर्श गरिने।
3: पाउन्टौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
4: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्, हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
3: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
4: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
3: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने हैन?
1: हैन, के भाछ र तपाईलाई
0: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त धोरानी दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
2: हो, यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छाप सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
3: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिसा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
1: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि सम्पर्क 0825568603, 98654383।
2: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ निर।
4: कया बद्दी मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
5: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
6: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल घोराईमा जानुस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्य होइन, जे सुकै गर्नुहोस् तपाईँले।
5: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुच्छा खाएको खाइ गर्छन्, के होला र निको?
6: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत, फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ, खतिरा, सेतो डब्बाको उपचार गर्ने,
6: लामो समयसम्म गुटका, सुपारी, पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 0825563367 र मोबाइल नम्बर 98478557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908079 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
1: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिल्यै सुन्ने होइन।
0: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
1: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
0: ल उसो भए म सामान लिन गइहाले।
1: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
3: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
1: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
3: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
7: सुनौला हजार दिनका आमालाई पोषण के हो थाहा छ।
8: गर्भवती, सुत्केरी, स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
9: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
8: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानुपर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
9: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
8: गर्भवती भएको 3 महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानुपर्छ।
9: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
8: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
8: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
3: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
8: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिनभित्र अनिवार्य गर्ने गर्नुहोस्।
3: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
8: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
3: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
8: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरि जरिवाना समेत हुन सक्दछ।
10: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
8: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
11: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जलयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुटीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
8: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
10: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
8: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
11: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
8: आदरणीय रोल्पा बाफे आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाइमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कार्यालय रोल्पा।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। त्यसैले यस अवधिलाई 16,000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: 16,000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई फुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्न अनुसार 4 प्रकारका खानेकुराहरू 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
3: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
2: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
3: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलितुरमा पनि शाखा छ नि यसको।
2: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङ्गी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
3: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-2038,
2: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9841-68-697।
3: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट, मुख्यमन्त्री तथा मन्त्र मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 98578222275।
2: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै यो त कहिलेदेखि भन्दा छु दाना छैन कामत ल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपर मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9874505171 र 9855724171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ चुडीखेल रोल्पा।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियम को पालना गरौ, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी ध्वनिहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पहेँलो बिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक

0: बाल बालिकाले खाना खुवाउन शुरू गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यतापूर्वक खुवाउनु पर्छ।
1: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
0: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पौषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी पसार्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
3: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
4: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
3: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
4: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
3: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
5: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9848851234, ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ, 9849325627। राम्रो आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम, सबैका लागि सधैँका लागि।
6: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
6: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
7: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
6: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
7: लोकसेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
6: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
7: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम,
6: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
7: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द

0: अक्याडमी दाङ सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
1: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अक्याडमी घोराही दाङ।
2: मम्मी दाजु के म त खाना खान नि सक्दिन।
3: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
4: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
3: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
4: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
3: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
3: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अघाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858743122 र 9858743123।
4: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
5: मेरो लागि मायुका लागि छ सुनसरी गाउँपालिका योनी मस्त र जरुरी सूचना। झुङ पेला खिमृदे गरम ओबरी जेउ पेला सुनो फुरी कता ओचुरी जेउ आउ पेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना चाहिए। आउ ये गिमे प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नारे वातावरण मिलेने ल खेप्ता असर केने रि उमूल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामले ल मे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिन्दगीको ठयल भेला कि नाति जन धनी मि खेप्ता छिपिता उठियो खोकाई वन जङ्गल सर मेरा आइरी बाली एमएल एमएओ सोछामेला लिउ सोकर पोतरालाई पार जोगे हटे
6: सलाई लाइटर स्याउला मे सचाउने चिस्रालाई जबाङजा र यामादेले पोल गेने या इतौ चिज्र रहे वन जङ्गल याल के बाबा या
5: पिकनिक वन भोज बाको मे सचाउँछु छिन्नी मेले चाउ जोगे खेनाले वन जङ्गल सोछामे दाइके बारीको चुरो विधि ओरे बने कुबाजेन के माथि
6: नान्थाङ नाम्लो लिज्यौ वन उपभोक्ता समूह राई सामुदायिक बनि हुने हालै छ अनुगमन दिने व्यवस्था चौकी दिए
5: खोरेल चाउसी खोलिए होइने चरिन्दा गिर्केलाई अब नैले बनाए गेम गेल गे जम्ने के नलाए औले नाइ के नाइए
6: वन जङ्गल छ जुडिसी घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा रङ्सो छिनी ने चाउसो सैदेखि खेले
5: वन जङ्गल मेला गेमाइए भेला देखिने पार्कमा खरनामा मिलिदिए
6: बतास उचलिजु बेला त हिजिमके कोटल मेकी सताङ्कीले हेनौठेमा छिन्नी ले चासो के सही
5: मे लागि निताई के मनाइ के बचिए सुन अरूले भने के बचो
6: छाम्ला पोयाल मे लागि हो कि सन्किनी गीत छोका ओडा कार्यालय प्रहरी कार्यालय सर्न सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय ल खबर गिरिए
5: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो बाल पनि झरिराखेको छ, लामोदेखि शरीर फटक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भई, बार भाँचिएमा, खुराहरू नि भएमा, धेरै भई, कुहिना बारम्बार गर्भपन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड नम्बर दुखेमा, गाउट एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916 98578443।

0: FM 104.3 MHz. जजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाको टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झन्माउने, हड्डी घिएर हाट जोड्ने मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको महिनावारीको दुखाई, यौनस्या, बाँझोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक उपचारको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 9865478220।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टेक्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोक सारथीमा। श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोक सारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईँको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोक सारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी प्रिया मगरको भनी आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्र

को नाम यहाँबाट जानकारी गराउँछु। हामीलाई तपाईले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो जालजला एफएम 96.4 मेगाहर्जबाट। प्रिया मगरको प्राविधिक साथ मिलिराखेको छ। यसै क्रममा रेडियो महिला आवाज 90 मेगाहर्ज खलङ्गा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 मेगाहर्ज भिङ्ग्री प्युठानबाट सन्तोष सुनारको साथ मिलिराखेको छ भने रेडियो पाडिनी 99.1 मेगाहर्ज अर्घखाँचीबाट प्रकाश प्युठानीको साथ मिलिराखेको छ। रेडियो मालारानी 95.7 मेगाहर्ज रेडियो नृसिंह 107.1 मेगाहर्ज अर्घखाँचीबाट कोपिलाचार्यको साथ मिलिराखेको छ। सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गल्मीबाट सुषमा मल्लको साथ मिलिराखेको छ। सामुदायिक रेडियो छत्राभूमि 93.6 मेगाहर्ज पौधी अमराई गुल्मीबाट प्रकाश आचार्यले साथ दिइरहनु भएको छ। रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट अनिश पाठकको साथ मिलिराखेको छ। यसै क्रममा रेडियो कुटुम्ब 97.5 मेगाहर्ज तानसिनबाट तिलु राणा भट्टराईको साथ मिलिराखेको छ। रेडियो 104.2 मेगाहर्ज कपिल वस्तुबाट हामीलाई साथ दिइरहनु भएको छ। प्राविधिक संयोजनका मित्र हुनुहुन्छ रेडियो कपिल वस्तुबाट गोडियाभर। रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुँबाट नम्रता नेपाली। रेडियो यसै क्रममा रेडियो दमौली 94.2 मेगाहर्ज दमौली तनहुँबाट सन्देश चटाई। रेडियो फेमस एफएम 94.3 मेगाहर्ज गोवालपुर बाँकेबाट सुदीप कुमार थारू। रेडियो भोटेउडार 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रेग्मी। रेडियो सुनवल 90.7 मेगाहर्ज नवलप्रासीबाट दुर्गा पौडेल। रेडियो जननी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरूङ। रेडियो क्रान्ति 90.4 मेगाहर्ज काभ्रेप्लाञ्चोकको सिपारीबाट नकुल घरती। रेडियो मौराखारा 106.5 मेगाहर्ज गम्पस्तीबाट ज्ञानी खड्का। रेडियो यसै क्रममा रेडियो आफ्नो एफएम 90.4 मेगाहर्ज रुकुम पश्चिमबाट साथ मिलिराखेको छ। प्राविधिक साथी मनिषा दागीको भने रेडियो मौराखारा 106.5 मेगाहर्ज रुकुम पश्चिमबाट ज्ञानी खड्का। रेडियो आफ्नो एफएम 104.8 मेगाहर्ज ओखलढुङ्गाबाट बिनु माया राई। यसै क्रममा रेडियो मेन्स्याम एफएम 103.4 मेगाहर्ज तेह्रथुमबाट शारदा भास्कोटा। रेडियो बेलका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट अजम्बर पुलामी। रेडियो लालीगुराज 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङ। रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटाबाट खड्गराज बस्नेतले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई साथ दिइरहनु भएको छ विभिन्न रेडियोबाट विभिन्न साथीहरूले। रेडियो प्रभु 102.6 मेगाहर्ज जलहरी कञ्चनपुरबाट आरजे राज छेत्री। रेडियो भरोसा 104.9 मेगाहर्ज दाङघुराईबाट साथ दिइरहनु भएको छ। प्राविधिक संयोजनका मित्र ईश्वरी पुनले यसै क्रममा रेडियो मुर्कीचुला 93.5 मेगाहर्ज डोल्पाबाट मंगला कुमारी बुढा। रेडियो मनसरोवर 92.5 रेडियो मनसरोवर 92.1 मेगाहर्ज हुम्लाबाट धनबहादुर भण्डारी लगायतका। रेडियो मध्य पहाड 88.2 मेगाहर्ज सल्यानबाट गोरख डागी लगायतका साथीहरूले साथ दिइरहनु भएको छ। प्रतिदिन 4 बजेदेखि 5 बजेसम्म सुन्न नसकिने कार्यक्रम लोकसारथी आज रेडियो र अनलाइनबाट मात्रै सुन्दै हुनुहुन्छ। विविध कारणवश हामी फेसबुक पेजबाट लाइभ आउन सकेका छैनौं, त्यसका लागि हामी क्षमा प्रार्थी छौं। यो कुरा म तपाईँलाई जानकारी गराए र अब म सरस्वती आज हामी के गर्छौ भन्ने कुरा जानकारी गराउँछु। आज बिहिबारी बसाईमा छौं। बिहिबारी बसाईमा तपाईसँग हामी कुराकानी भन्दा पनि गीत रोजाईको बसाई हो। आज तपाईलाई मनपर्ने गीतहरू रोजाईमा पार्न सक्नुहुन्छ, जसका लागि फोन गर्नुहोला 98 68 39 40 को नम्बर तपाईको लागि खुला गरेका छौं। फोन डायल गर्नुभयो भने तपाईसँग हामी कुराकानी गर्नेछौ। 98 68 60 39 40 फोन डायल गर्दै गर्नुहोला। हामी भने कार्यक्रमको शुभारम्भ स्वरूप एउटा लोक भाका राख्छौ। लोक भाका पछि तपाईँको माझमा फेरि आउँछौ। यो लोक भाका तपाईँको लागि

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोक सारथी सँगै छौं। तपाईँ यति बेला कार्यक्रम लोक सारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोक सारथीमा आज हामी तपाईँको रोजाएको गीत सुन्दै सुनाउँदै अगाडि बढ्नेछौ। यो क्रममा तपाईँलाई जानकारी गराए यति बेला साथी हुनुहुन्छ, पहिलो साथी कहाँदेखि हुनुहुन्छ? नमस्कार हजुर, हेलो साथी हुनुहुन्छ? नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो तर उहाँसँग कुराकानी हामी गर्न सकेनौ। पालो यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर,
1: हेलो नमस्कार सर,
0: को बोल्नुभयो यहाँबाट? राजेन्द्र सहयात्री, के भन्नुभयो? राजेन्द्र सहयात्री शर्मा, के छ राजेन्द्रजी हालखबर तपाईँको? ठिक छ, कार्यक्रममा आउनु भएको छ, यो माइक लेभल अलिक कम गर्नु, थोरै घटाउनु त। अनि कार्यक्रममा आउनु भएको छ यति बेला ठ्याक्कै के गर्दै हुनुहुन्छ? फोन डायल गर्नु भएको, ठ्याक्कै लाग्यो होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज कुन गीत रोजाइमा पार्नुहुन्छ? फोटो फिर्ताले, हुन्छ, यो गीत तपाईँको लागि बजाउनै छौ, कसलाई सम्झिनुहुन्छ? सम्झना समर्पण राख्नुहोस्।
1: सर्वप्रथम त हजुर लगायत प्राविधिकमा रहने नै शिष्टले भन्छ, यो समयमा रेडियो सुनेर बस्नु नै राजेन्द्र सहयात्री भनेर चिने नचिने सम्पूर्णले भन्ने म बिदा भएछु। नमस्ते
0: नमस्ते। टेलिफोन सम्पर्कमा राजेन्द्र सहयात्री आउनु भएको थियो तेह्रथुमबाट, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 9268309440 पुरानो गीत रोजाइमा पार्नु भएको छ, बद्री पङ्गिनीको आवाजमा रहेको फोटो फिर्ता लिउँ भन्ने गीत रोजाइमा पार्नु भएको छ अर्का सहभागी, त्यसपछि एकजना सहभागी लिइसकेपछि हामी तीनजना सहभागी लिइसकेपछि गीत राख्नेछौ। यति बेला अर्को सहभागी, नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट?

सीता भण्डारी के छ सीता हाल खबर तपाईको कार्यक्रम सुन्दै बस्दै गर्नु भएको छ नि अनि कुन्द्रीजीबाट सुन्नुभयो सीताले एफएमबाट हामीलाई सुन्नुभयो नि हुन्छ कार्यक्रममा आउनु भएको छ आज हामी के गर्छौ तपाईँलाई जानकारी छ कि छैन तपाईँको पालो चाहिँ साथी सम्झिने होइन ल साथीहरूलाई सम्झिनुहोस् नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी सीता भण्डारी उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला 9268309940 को नम्बर तपाईँका लागि खुला गरेका छौँ एकजना साथीसँग कुराकानी गर्छौ त्यसपछि हामी तपाईलाई गीत सुनाउँछौ क्यारे होइन यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट रामेछापबाट उर्मिला थापा बोल्नुभयो है के छ रामेछापतिरको हालखबर पानी परिराखेको छ ल ठिक छ कार्यक्रममा आउनु भएको छ आज हामी के गर्छौ तपाईँलाई जानकारी छ कि छैन जानकारी छ एउटा साथीले गीत रोक कसलाई सम्झिनुहुन्छ त गीत मार्फत नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो अब गीत राख्छौ बद्री पङ्गिनीको आवाजमा रहेको गीत तपाईँको लागि राख्छौ गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौ

0: के अरे यो गीत प्रसिद्ध भएको माझमा फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथीको आज बिहिबारी बसाईमा छौं। एउटा विडम्बना एउटा दुःख लाग्ने कुरा के हो भने हाम्रा यस्ता राम्रा राम्रा लोकभाकाहरूलाई एआई को माध्यमबाट बिगाड्ने काम भइराखेको छ, हैन? एआई को माध्यमबाट यसरी बिगाडिन्छ कि त्यहाँको त्यो गीतको लय, त्यो गीतको शब्द हैन एकदमै पूरा बिगारेको हुन्छ। सुन्दाखेरि म्युजिकहरू राम्रो सुनिए तापनि तर त्यो कति बिगारेको हुन्छ, कति शब्दहरू लयहरू बिगारेर गाइएको हुन्छ। यसमा विभिन्न कलाकार साथीहरूले त्यति सशक्त रूपमा आवाज नउठाएको, लोकदोहोरी प्रतिष्ठान नेपालले पनि केही नगरेको, अनि लोकसंसारकर्मी नेपाल त झन् मौन नै बसेको हैन स्थिति छ। र यो स्थितिमा हामीले यहाँबाट भए पनि यो अलिकति आवाज उठाउनुपर्छ, अलिकति केही कुरा भन्नुपर्छ जस्तो लाग्यो मलाई। यदि बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? तपाईँको आवाज सानो आयो नि निटु। अनि के छ निटु हालखबर प्युठानतिरको? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज निटुले कुन गीत रोजाइमा पार्नुहुन्छ? खेम सेन्चुरीले गाउनु गीतको बोल के हो? यो त टुक्का भयो। यही न्यू स्टोरी यति लामो त गीतको बोल त हुन्न। यही निष्ठुरी मनले गर्दा धोका खानु पर्यो। ठिक छ, भेट्यो भने बजाउँछौ, भेटेन भने अर्को साथीलाई भन्छौ, है त? भेटेनौ भने भेट्यो भने चाहिँ यही निष्ठुरी मनले गर्दा धोका पाउनु पर्यो, होइन? हुन्छ, यो गीत तपाईँको लागि भेटायो भने राख्नेछौ। यति बेला कसलाई सम्झिनु छ?
1: विशेष गरी हजुरलाई सम्झिन चाहे, अनि त्यसमा भएको मित्रलाई सम्झिँदै छुट्टिएनौ।
0: नमस्ते, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँको नाम हो नितु विश्वकर्मा, प्युठानबाट फोन गर्नु भएको थियो। पालो तपाईँको हो, फोन गर्नुहोला। 9868309940 को नम्बर तपाईँको लागि खुला गरेका छौं। विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ प्रसारण भइराखेको यो त आधुनिक गीत होइन? आधुनिक गीतमा भेटिएन भनेपछि भेटिएन, उहाँले भन्नुभएको गीत नभेटिएन जस्तो छ। अर्को साथी आउनुभयो भने अर्को साथीलाई गीत रचना लगाउनेछौ। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
2: नमस्कार हजुर। नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
2: राजकुमार श्रेष्ठ हजुर, गोर्खाबाट हजुर।
0: गोर्खाबाट राजकुमार श्रेष्ठ
2: हजुर। हजुर,
0: के छ राजकुमारजी खबर तपाईँको? ठिक छ, यति बेला के गर्दै हुनुहुन्छ हजुर?
2: लोकसारथी कार्यक्रम सुन्दै बसेको छ।
0: कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
2: रेडियो बन्दीपुर 28
0: आफ्नो हजुर। रेडियो बन्दीपुरबाट हामीलाई सुन्नुभयो। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत रोजाइमा पार्नुहुन्छ? गीतको बोल भन्नुहोस् है।
2: मान्दिन शरम सर,
0: मान्दिन शरम
2: हजुर।
0: भेटिएन भने के हुन्छ?
2: अरू साथीले पाउँछ सर,
0: अर्को साथीले पालो पाउँछ होइन?
2: हजुर हजुर।
0: ल ठिक छ, यो गीतको बोल चाहिँ गर्नु गर्यो बालाराम भैँसी पालेर हो है?
2: हजुर हजुर।
0: अनि यो गीतको बोल थाहा पाउनु पर्यो नि, मान्दिन शरम यो त टुक्का भयो, टुक्काको पनि एउटा शब्द भयो होइन? हुन्छ, अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्। नमस्ते, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँले गीत रोजेर जानु भएको छ। गर्नु गर्यो बालाराम भैँसी पालेर, दुनियाँलाई ढाटेर, खाती दुधमा पानी हालेर। नितुले रोज्नु भएको गीत भेटिएन है, गीतको बोल भन्नुपर्छ। धेरै सबै गीतहरू त हामीलाई पनि थाहा हुँदैन है। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार हजुर।
3: हेलो, नमस्ते दाई।
0: को बोल्नुभयो, कहाँबाट?
3: म पास्टरबाट सन्ध्या लिम्बु।
0: सन्ध्या लिम्बु, पास्टर कुन ठाउँबाट हजुर?
3: पास्टरको फिदिमबाट।
0: फिदिमबाट बोल्दै हुनुहुन्छ, के छ पास्टरमा? कुन रेडियोबाट सुन्नुभयो हामीलाई? रेडियो म्यानस्याम एफएमबाट सुन्नुभयो नि?
3: हजुर हजुर।
0: ठिक छ, कार्यक्रममा आउनु भएको छ। एउटा गीत बज्दैछ, कसले सम्झिनुहुन्छ?
3: म सम्पूर्ण साथीहरूलाई सम्झिँदै बिदा हुन चाहन्छु।

नमस्ते। अबको प्रस्तुति गर्नुगर्यो बालाराम भैसी पालेर विष्णु माझी र राजु परियारको आवाज कमल गाउँलेको अभिनयमा आधारित यो गीत तपाईँको लागि।

0: राजु परियार र विष्णु माझीको आवाजलाई यहाँबाट स्थान दियौं। धेरैजना साथीहरूको रोजाईको गीत सुन्नुपर्नेछ, त्यो कारणले गर्दाखेरि हामी दुई दुई टुक्का, एउटा पुरूष आवाज एउटा महिला आवाज, दुईटा टुक्का मात्रै हामी बजाइराखेका छौं। साथी हुनुहुन्छ 9868309940 मा फोन गर्नुहोला। यति बेला साथी नमस्कार, हजुर तपाईँको आवाज सानो आयो हजुर, अनि मोबाइल पनि क्यार गरिरहेछ, लाउड स्पिकर बन्द गर्नुहोस्, एयरफोन निकालिदिनुहोस्। कहाँदेखि को बोल्नु भयो? आशु मगर। आशुको मोबाइलको पछाडिबाट कि क्यार आवाज आइरहेछ है, एयरफोन लगाउनु भयो, एयरफोन लगाउनु भयो कि लाउड स्पिकर गर्नु भयो, न ढाटिकन भन्नु त छैन छैन भन्नुभयो खै त मलाई लाउड स्पिकर त गर्नु भएको छ नि। ठिक छ, कार्यक्रममा आउनु भएको छ, मैले तपाईँहरूकै लागि भन्ने हो, तपाईँहरूकै आवाज राम्रो आओस् भन्न भन्ने हो, र यद्यपि तपाईँको मोबाइलमा आवाज क्यार पछाडिबाट आइराखेको छ। हुन्छ, कुन गीत रोजाइमा पार्नुहुन्छ? हुन्छ, मर्ने मिति एल्बमको गीत, बगेपछि फर्कने खोला हुँदैन भन्ने गीत हामी बजाउँदैछौ, कसले सम्झिनुहुन्छ? नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो उखलढुङ्गाबाट आशु, उहाँसँग कुराकानी तपाईँको हो। तपाईँ कहाँ कहाँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ र तपाईँले कार्यक्रममा अब धेरै सबै साथीहरूको फोन लाग्दैन, कतिपयको फोन लाग्छ कतिपयको लाग्दैन, त्यसैले तपाईँले हामीलाई म्यासेज गरेर पनि जानकारी दिन सक्नुहुन्छ कहाँ कहाँबाट कार्यक्रम सुन्नुहुन्छ। म्यासेजको लागि 9864417298 म्यासेज गरेर कुन कुन ठाउँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ जानकारी दिनुहोला। 9864417298 म्यासेज गर्नुहोला। अर्को साथी नमस्कार हजुर।
1: नमस्ते, सेवारू
0: को बोल्नुभयो, कहाँबाट हजुर?
1: म पूर्व पाँचतरबाट म सुरेश हाङदाङ बोल्दैछु।
0: सुरेश हाङदाङ है?
1: सुरेश हाङदाङ
0: ए हाङदिङमाङ सुरेश हाङदिङमाङ है?

0: সুরেশ হাং নেমবাং,
1: সুরেশ হাং দেনবাং,
0: হাজুর দেন হয় কি হাং নেমবাং
1: হ্যাঁ
0: হাজুর
1: কতি কতি আপ্যারো ইউ ঠাকে কি জাতি মা আউছ শেরপা মা কি রাই মা
0: ইউ লিম্বু মা ও
1: এ লিম্বু লা সুরেশ লিম্বু ভানে তো ভাই আলে নি হাই না अब हामीले पनि बुझ्न सजिलो होस् न त होइन तपाईँको अब लिम्बूभित्र पनि धेरै जातिका व्यक्तिहरू हुनुहुन्छ भाषा त्यो लिम्बू भाषाकै बाचा आएको शब्दले गर्दा हामीलाई बोल्न अप्ठ्यारो हुन्छ नि त होइन हुन्छ भन्नुहोस् त
0: अब पहिल्यैदेखि त्यो चाहिँ अब कस्तो हुन्छ भने हामीले अब जन्मदर्तामा के नाम हुन्छ त्यही अब प्रोनाउन्सिएसन गर्दै आएपछि चाहिँ अब त्यही भन्ने बानी हुन्छ होइन अब हुन्छ तपाईँलाई अब सुरेश लिम्बू भन्न कम्फर्टेबल लाग्छ सजिलो हुन्छ भने तपाईँले सुरेश लिम्बू भन्दा नि हुन्छ
1: हुन्छ कार्यक्रममा आउनु भएको छ तपाईँलाई धेरै धेरै धन्यवाद छ होइन तपाईँलाई तपाईँले भन्नुभएको ठिक हो होइन आफ्नो दर्ता अनुसार नै भन्नुपर्छ तर के अलिकति भाषिक कठिनाई तपाईँको थर उच्चारण गर्ने मलाई एकदमै मुस्किल भयो कि मैले त्यति मात्रै भन्न खोजे होइन हुन्छ कार्यक्रममा आउनुभयो राम्रो गीत एउटा गीत रोजाइमा परेको छ कसले सम्झिनुहुन्छ
0: अब मलाई नि रोज्न चाहिँ मन लागिरहेको थियो विशेष मलाई चाहिँ अरू दिन भन्दा पनि यो दिन चाहिँ कल गर्न मन लाग्छ
1: होइन त्यो त तपाईँ दोस्रोमा आउनुभयो नि त होइन दोस्रोमा आउनुभयो
0: होइन हजुर मैले बुझेँ मलाई नि रोज्न चाहिँ मन थियो त्यही पनि ठिकै छ अब साथीले रोजेर जानु भएको छ अनि अब त्यही मार्फत गीत डेलिगेट राख्नु पर्थे अब अहिले रेडियो जलजला लगायत अब अहिले धेरै रेडियोबाट
1: तपाईँको सम्झना समर्पणले चुट्टुमा गराउनुहोस् त
0: मेरो सम्झना समर्पण चाहिँ मलाई पाँच तरको साथी सुरेश हाङनेम्बाङ भनेर चिन्नुहुन्छ सम्पूर्ण साथीलाई सुनाउँदै बिदा हुन्छ
1: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो मैले तपाईँहरूले फोन गर्न भनेको मैले 9844-17-298 फोन गर्न भनेको होइन है फोन नलाग्ने साथीहरू जो चाहिँ सुन्ने मात्रै रहनु भएको छ उहाँहरूलाई कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ म्यासेज गर्नुहोस् भनेको छु मैले यहाँ साथीहरूले फोन गरिरहनु भएको छ फोन होइन नि मैले 9864-17-298 म्यासेज गर्न भनिराखेको छु भने फोन त 9868-6039-40 पो गर्नुहोस् भनेको छु त मैले होइन कार्यक्रम ध्यान दिएर सुन्नु पर्यो नि होइन मैले म्यासेज गर्नुहोस् भनेको नम्बरमा फोन गरिरहनु भएको छ फोन गर्नुहोस् भनेको नम्बरमा म्यासेज गरिरहनु भएको छ 9868-6039-40 फोन गर्नुहोस् 9864-17-298 कार्यक्रम सुन्दै गर्नुभएका साथीहरू कुन कुन ठाउँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ म्यासेज गर्नुहोस् यति बेला साथी हुनुहुन्छ नमस्ते
2: हेलो दाइ नमस्ते नमस्कार
1: नमस्ते नमस्कार को बोल्नुभयो कहाँबाट सिन्धुली कुन रेडियोबाट सुन्नुभयो सिन्धुलीमा हामीलाई
2: सिन्धुलीमा यता रामेछाप मन्थलीको झम्कार एफएम 97.5 MHz
1: रेडियो झन्कार एफएम 97.5 MHz सुन्दै हुनुहुन्छ हुन्छ एउटा गीत रोजाइमा परेको छ मर्ने मिति भन्ने गीत मोहन खड्का र विष्णु माझीको आवाज रोजाइमा परेको छ कसलाई सम्झिनुहुन्छ हजुर
2: हजुर सर्वप्रथम त गीत दाई हजुर लगायत रेडियो दलदलाई एफएम परिवार सबै सबैको लागि भन्न चाहन्छु अनि दुम्जावासी घर परिवार सम्पूर्णको लागि र मेरो साथीहरू भन्नुपर्दा उल्ला थापा मगर निशा लामा दुर्गा मगर मनोज कार्की सविता मगर बबिता मगर लगायत सम्पूर्णको लागि भन्दै छु
1: नमस्ते अब गीत राख्छौँ तपाईँको लागि गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: योग्य प्रसाद फेरि पनि स्वागत छ। हामीलाई गौमाया सोनीले सुर्खेतबाट सुन्दै रहेको जानकारी दिनुभएको छ। यसै क्रममा अरुणिका राई धरान घर हो, म बेलुका एफएमबाट कार्यक्रम सुन्दैछु भनेर हामीलाई जानकारी दिनुभएको छ। यसै क्रममा अर्को साथीले पनि हामीलाई सुन्दै रहेको जानकारी दिनुभएको छ। उहाँले लेख्नुहुन्छ, म महादेव डाँडाबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। यम बहादुर भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं। र अर्को साथीले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, नमस्कार दाई, म पनि कार्यक्रम सुन्दैछु भनेर म्यासेज गर्नुभएको छ। यो हामीले म्यासेज वाचन गरेका हौ। र 98 44 17 2 98 म्यासेज र 98 68 39 40 फोन गर्नुहोला। साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्कार हजुर।
1: हेलो, नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट?
1: म पास्टरबाट, जोनिस लिम्बु।
0: जोनिस लिम्बु पास्टर, कुन ठाउँबाट? फिदिम नगरपालिका 5 बाट। आज कार्यक्रममा आउनु भएको छ, कुन गीत रोजाइमा पार्नुहुन्छ यहाँले?
1: आज चाहिँ मैले यो कविता आलेको गीत, यो माथिमा माथि त्यो काली लेखमा केसरी फुलेको भन्ने गीत चाहिँ सुनाइदिनुहोस् न दाइ।
0: माथिमा माथि त्यो काली लेखमा केसरी फुलेको, यो लोकविधाकै गीत हो?
1: हजुर, यो लोकविधाको अघि अब तपाईँले अघि हजुरले पनि भन्दै हुनुहुन्थ्यो, एउटा हिजो आज बिगारेर मजाले गीतहरू बिगारेर होइन अर्कनाउनु भएको छन्, र यो चाहिँ अलिक अर्जिनल्ली भोइस जस्तो हुँदैन क्या, त्यसले गर्दा तपाईँ अलि सबै भेट्नुभयो भने अर्जिनल्ली भोइसै सुनिदिनु न।
0: त्यही त नि, हुन्छ, यो गीत हामी तपाईँको लागि बजाउनेछौँ। कसलाई सम्झना समर्पण राख्नुहुन्छ?
1: हजुर, सम्झना सम्पर्क भन्नुपर्दा सर्वप्रथम लोक सारथी हलगीतले सुनेर मजाले मनोरञ्जन दिनुहोला भने, त्यसै गरी मेरो मिसेस सन्ध्या लिम्बुले पनि सुनेर मजाले मनोरञ्जन दिनुहोला, र मलाई जति पनि जिनिस लिम्बु भनेर चिन्ने नचिन्ने सम्पूर्णले भन्दै हजुरसँग छुट्टी गर्छ।
0: नमस्ते, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँले पनि गीत भेटिएन भन्नुभएको छ। ल ठिक छ, अर्को साथीले गीत रोज्ने अवसर पाउनुभयो है। अब यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? रुद्र।

0: के भन्नुभयो? रुद्रा भुजेल कहाँबाट हजुर? धनकुटाबाट बोल्नुभयो होइन? के छ हजुर धनकुटातिरको हालखबर? ए पानी परेन, पानी किन पार्नु भएन तपाईँले? वैशाखदेखि पानी परेको छैन? ओहो ल ठिक छ, अब पानी पर्ला नि आस्ते आस्ते होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज हामी के गर्छौँ तपाईँलाई जानकारी छ कि छैन हजुर? ल कुन गीत रोजाइमा पार्नुहुन्छ तपाईँ? कस्तो भाग्य माने रोज्ने अवसर पारेर आउनुभयो त? तपाईँलाई आउँछ गीतको बोल? ल अर्कै रोज्नुहोस् ल। ए सिर्जना विरहीको एउटा चिठी लेख्न मन लाग्छ, जुन मायाले धरधरी रुवायो उही मायालाई देख्न मन लाग्छ होइन? हुन्छ, यो गीत तपाईँको लागि हामी बजाउने छौँ, कसलाई सम्झना समर्पण राख्नुहुन्छ? हुन्छ, हुन्छ, अहिलेको लागि तपाईँलाई बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ, अब एकजना साथीसँग कुराकानी गर्छौ, त्यसपछि गीत राख्छौ। म्यासेज पनि धेरैजना साथीहरूले गर्नुभएको छ है, 98644 17298 म्यासेज पनि गर्नु भएको छ। र यति बेला अर्को साथी नमस्कार हजुर।
1: हेलो दादा, स्यारो
0: सेवाहरू नमस्कार, को बोल्नुभयो? कल्पना याकथुम्बा है, के छ कल्पनाको खबर?
1: मेरो हालखबर ठिकै छ, फाइन छ नि दादाको हालखबर के छ नि?
0: ठिक छ, एउटा कुरा सोधौँ तपाईँलाई?
1: हजुर,
0: एउटा कुरा सोधौँ तपाईँलाई?
1: सुनाउनु न।
0: फेरि रिसाउनु भयो भने?
1: रिसाउँदिन भन्नु न।
0: ए रिसाउनुहुन्न? तपाईँले कतिको कल्पना गर्छ? ए किन नि धेरै धेरै कल्पना गर्न हुन्न भनेको थाहा छैन र तपाईँलाई? ए कल्पना गर्न मनपर्छ होइन? ल ठिक छ, धेरै कल्पना नगर्नुहोस् है, नत्र फेरि कल्पनै कल्पनामा हराउनु होला नि होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज एउटा गीत रोजाइमा परेको छ, कसलाई सम्झिनुहुन्छ तपाईँले?
1: सर्वप्रथम त के मिठ बोल्ने दादाले नि बोलेको छ, मजाले सुनेर इन्जोय गर्नु होला भन्न चाहन्छ। साथीहरू हुन्छ शीतल भण्डारी, अनि सञ्जय लिम्बु हुनुहुन्छ, अनि तारा शङ्कर हुनुहुन्छ, अनि सुजन लिम्बु हुनुहुन्छ, अनि विजय सुब्बा हुनुहुन्छ, विशाल शङ्ब हुनुहुन्छ, अनि निमल दास लिम्बु पूर्वेली हुनुहुन्छ, अनि महेन्द्र तामाङ पनि हुनुहुन्छ, अनि साइडमा रहनु लाइफ पार्टनर कुलबहादुर खुवाङ्गु लिम्बु हुनुहुन्छ, सानो अब मिल्छ मजाले सुनेर
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो कल्पना याकथुम्बा, अब उहाँको समर्थनमा अनि साथीहरूको रोजाइमा रहेको गीत तपाईँको लागि राख्छौ, गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथी सँगै छौ। तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र अब म केही साथीहरूको फोन लिन्छु, त्यसपछि म्यासेज वाचन गर्छु, त्यसपछि विदा हुन्छु है, किनभने धेरै साथीहरूले म्यासेज पनि गर्नु भएको छ, उहाँहरूको म्यासेज पनि लिनुपर्नेछ। 9864417298 म्यासेज र 9868309940 फोन गर्नुहोला भनेको थिए। यति बेला साथी नमस्कार हजुर।
1: नमस्ते,
0: को बोल्नु भयो, कहाँ भएको छ? आज कुन गीत रुचाइमा पार्नुहुन्छ हजुरले?
1: आज पुरानो भाका रुमाल चिनो लैजाऊ बैनालाई भन्ने रुचाइमा पार्छ।
0: रुमाल चिनो लैजाऊ बैनालाई ककले गाउनु भएको गीत हो यो? थाहा भएन होइन, रुमाल चिनो लैजाउ बैनालाई। हुन्छ, यो गीत तपाईँको लागि भेट्यो भने राख्नेछौ, कसले सम्झिनुहुन्छ
1: तपाईँलाई? अनि टेक्निसनमा रहनुहुन्छ साथीले पनि बस्ने भएको सुनेर इन्जोय गर्नुहोला भन्न चाहन्छु। अनि जति साथीहरू यति बेला कार्यक्रम लोकसराथीको सुनेर बसिराख्नु भएको छ, सबै साथीलाई बस्ने भएको सुनेर इन्जोय गर्नुहोला भन्दै।
0: नमस्ते। टेलिफोन सम्पर्कमा सदीक्षा हुनु भएको थियो, उहाँकोले रोजाइमा पार्नु भएको गीत भेटिसकेको हाम्रो प्राविधिक मित्रले संकेत गर्नु भएको छ। 9864037940 अर्का सहभागी हुनुहुन्छ, त्यसपछि अन्तिम सहभागी लिन्छ, त्यसपछि म्यासेज वाचन गर्नु। नमस्कार हजुर। नमस्कार हजुर। को बोल्नु भएको छ? नगेन्द्र रिजाल, धनकुटा कुन ठाउँबाट हजुर? छथरो जोरपाटी गाउँपालिकाबाट बोल्दै हुनुहुन्छ होइन? के छ छथरतिरको हालखबर? सन्चै सुबिस्तै छ, आराम कुशल छ। हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज एउटा गीत रचाइमा परेको छ, कसलाई सम्झिनुहुन्छ? हुन्छ, विदा गर्छौ, विदा गर्छौ। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। अन्तिम एकजनालाई कल गर्छु, फोन लिन्छु, त्यसपछि म्यासेज भाषण गर्नेछु। साथी नमस्कार हजुर।
2: हजुर नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट? सांगीतिक मगर, ठिक छ, तपाईँ कार्यक्रमको अन्तिममा आउनुभयो, टावर पनि त्यति राम्रोसँग छैन जस्तो छ, अब साथीहरूलाई सम्झिनुहोस् है त। नमस्ते, अब हामी तपाईँको म्यासेज वाचन गर्छौ। पहिलो म्यासेज मलाई प्राप्त भएको छ, उहाँले गुल्मी

पद्माबाट राधिका नेपालीले कार्यक्रम सुन्दै रहेको हामीलाई मेसेज गर्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु गुलमी इस्माको साथीलाई। यसै क्रममा अर्को म्यासेज छ, यो त मैले म्यासेज पढिसकेको छु। अर्को म्यासेज लेख्नु भएको छ, उहाँको नाम हो, नमस्ते दाई, म तेह्रथुमबाट पवित्र लिम्बू हो, कार्यक्रम सुन्दै रहेको जानकारी गराउन चाहन्छु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। र यहाँ ट्राई म्यासेज आएको छ, ट्राई म्यासेजलाई मैले वास्ता गरिन। अर्को म्यासेज धेरै लामो म्यासेज गर्नुभएको छ उहाँले, दर्शन हजुर प्रोग्राम प्युठानबाट सुन्दैछु भन्नुभएको छ, अनि अब उहाँले आफ्नो नाम लेख्नु भएको छैन, ठिक छ, उहाँलाई उहाँले एउटा सुझाव पनि दिनुभएको छ, त्यो सुझाव म तपाईँलाई पछि जानकारी गराउनेछु। यति बेला अर्को साथी म्यासेज दिनु भएको छ, उहाँको म्यासेज हो, नरहरी तिमल सिन्हा तेह्रथुमबाट भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। र धेरै म्यासेजहरू आएको छ, म्यासेज वाचन गर्न सकिन्छ कि सकिन्न, नसकिए म भोलिको कार्यक्रममा वाचन गर्नेछु, यो कुरा म तपाईँलाई जानकारी गराए। नमस्ते दाई, पिटम्बर रोका हो, तेह्रथुमबाट कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ पिटम्बर रोकालाई। यसै क्रममा अर्को म्यासेज छ, म्यासेजमा लेख्नुहुन्छ उहाँले लेख्नुहुन्छ, विनिता केसी हो, गंगादीपबाट कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। यसै क्रममा अब दुईटा म्यासेज मात्रै बाँकी छ मसँग, र उहाँले लेख्नुहुन्छ, ध्रुव शाह प्युठानबाट कार्यक्रम सुन्दै रहेको जानकारी दिन चाहन्छु भन्नुभएको छ। यसै क्रममा अर्को म्यासेज छ, नमस्कार दाई, म गायत्रा घिमिरे हो, उहाँ म पनि कार्यक्रम सुन्दैछु भन्नुभएको छ। अब एउटा म्यासेज मात्रै लिन्छु मैले, उहाँले लेख्नुहुन्छ, यो म्यासेज होइन के अरे, यो ट्राई म्यासेज हो, ल ठिक छ, लौ त यति जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु, कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु, हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर सक्ने प्राविधिक मित्र प्रिय मगर लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष ज्ञापन गर्छु। कार्यक्रम कहाँ कहाँ सुन्नु म्यासेजको माध्यमबाट हामीले पनि सहज हुन्छ र हामीले तपाईँको नाम वाचन गर्नेछौ। 98-644-7098 सुझाव सल्लाह वा प्रतिक्रिया दिन सक्नुहुन्छ, 98-644-7098 भन्दै लौ त आज म वीरेन्द्र गिरी बिदा हुन चाहन्छु, तपाईँको बाँकी पल शुभ रहोस्, नमस्कार, रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: झलझला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेक देखायो हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाँगिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, सन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: विज्ञापनलाई नियमनको दायरामा ल्याउनु पर्ने आवश्यकता औलिएको हो। सरकारले विज्ञापन बजारमा बढ्दो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, बहुराष्ट्रिय कम्पनीको प्रभाव, डिजिटल प्रविधिको तीव्र विस्तार तथा उपभोक्तालाई सही सूचना गराउने आवश्यकतालाई ध्यानमा राख्दै नयाँ नीति ल्याएको जनाएको छ। हतियार दुरूपयोग अनुसन्धान आयोगले साल ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रबन्धक मनोज कुमार झा विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सेवा प्रवेश तथा बढ़ुवा लिएको आरोपमा आयोगले आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार झाले सेवा प्रवेश गर्दा सन् 1978 मगध विश्वविद्यालय बोधगया भारतबाट प्राप्त बीएससी तहको नक्कली शैक्षिक योग्यताको मार्कशीट, इमिग्रेशन सर्टिफिकेट, ट्रान्सफर सर्टिफिकेट र प्रोफेसनल सर्टिफिकेट पेश गरेका थिए। उनले 2064 सालमा ती नक्कली प्रमाणपत्रका आधारमा साल ट्रेडिन कर्पोरेशन लिमिटेडको प्रमुख सहायक पदमा नियुक्ति लिएका थिए। पछि सोही झुट्टा कागजात पेश गरी सहायक प्रबन्धक सातौं तहमा बढ़ुवा भई ओहदा लाभ र सुविधा लिएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ। अर्थमन्त्री श्रोणी मगलेले अघिल्लो सरकारले आफू विरूद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा चलाउन खोजेको आरोप लगाउनु भएको छ। आज प्रतिनिधि सभा बैठकमा सम्पत्ति शुद्धिकरण मनी लन्ड्रिङ सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनु भएको हो। उहाँले कसैले धेरै सम्पत्ति कमायो भन्दैमा सम्पत्ति शुद्धिकरणको मुद्दा नचल्ने जिकिर गर्नुभयो। उहाँको भनाइ लगत्तै नेकपा एमालेका सांसद गुरूप्रसाद बरालले नियमापत्ति गर्नुभएको थियो। उहाँले अर्थमन्त्री डाक्टर वाक्लेलाई तथ्य र प्रमाणका आधारमा मात्र बोल्न चेतावनी दिनुभयो। सांसद बरालले मन्त्रीको जवाब सुन्दा शालीन सुनिए पनि सत्यताको अभाव रहेको टिप्पणी गर्नुभयो। र कर्णाली राजमार्गको दैलेख सड़क खण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाड़ी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाई भएको छ। नदीमा जलसतह बढ़ेको र गाड़ी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाई भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले जानकारी दिनुभयो। उहाँका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको K/02001X1055 नम्बरको फोर्स गाड़ी आज बिहान 11:30 चामुण्डा बिन्द्रौ सैनी नगरपालिका साथ दैलेखको सांकेत डाँडा स्थित कर्णाली नदीमा खसेको थियो। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु। नमस्कार।
1: बाजे के भो किन गालामा हात
2: दुखेको छ त खाने दिन्न भा दुखेको दुखी गर्छ तिन रात अनि गालामा हुन्न त हात दर्शन बाजे
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
3: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र घिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू
5: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
6: नदुखाई दाँत निकाल्ने
5: दुखेको दाँत जरैदेखि उपचार गर्ने
6: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805614652
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमई बैंक सँगै जोडिएको घरमा
7: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
1: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भएको हुन्छ
8: होइन। ए दिदी बहिनीहरू, के घन्थन घन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
1: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
8: हाम्रै लिवाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् न, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
1: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
9: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिमको आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 टुडीखेल अगाडि लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9848751234। ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर। प्रोप्राइटर सपना श्रेष्ठ। 9849325627। राम्रो आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
10: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
11: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
10: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्समका कोर्सहरू।
11: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
10: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
11: लोकसेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू।
10: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
11: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू। आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
10: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
11: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रहरी, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ। सम्पर्क मोबाइल नम्बर 9849207754 र 9849793412।
10: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
12: खाना खान नि सक्दिन।
1: होइन, यो छोरीले के भन्छे? दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
8: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
8: ए के के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न। यहाँ गएपछि त नानीको दाँतको समस्या चाहिँ हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के छन्?
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू। आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसिटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड, प्रिंट थीटर सिग्नेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
1: थप जानकारीका लागि बियन्ड बी डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डिमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123
8: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ
13: मेलाइनी माइलका लागि सुनसरी गाउँपालिका योनि मस्तक जरुरी सूचना जुँ बेला खिमिदे गरम अबोधी जेउ बेला सुनौ थोरी कता ओचुदी जेउ आउ बेला ख वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना पाए आउ ये जिमे प्राकृतिक सम्पदा र संक्षिप्त ज सक्षम नारी वातावरण मिलेने र घेर्सा असर केने रि उमूल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनौ नाथा नामले ल मे लागिने सज जिमे किमे लापरवाही सुनौ चाउसो खेलकेमा दुख जिन्दगीको खेल मेला कि नाते जन धनी नि खेपा छुटी ता उभियो खोकाई पिकनिक वनभोज वन जङ्गल
14: नाङथाङ नाम्लो लिज्यौ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने हालै छ अनुगमन दिने व्यवस्था चौसौ
13: गेसो छामेला खोरे ल चाउसी खोलिए होलिदे तरिङ्काई गेसो निकेलाइ छु अब नजिरे बनाए गेम गेल गे जम निकेमा लागे औलिन लायो कि लागे
14: वन जङ्गल सजुबिसी हो घेम बारी ल बाली नाली कुचिला चिली यात्रा हो सकाउँछु छिली ने चाउसो सहिदेखि खेले
13: वन जङ्गल मेला निकेमाइए
14: ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
13: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर खपक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविदितद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: भाँचिएमा, खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गर्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98573443123, 98478007670।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुण

0: विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बाँधवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसाय कार्य नगरौं।
1: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
0: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
1: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र

0: प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चाया फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्दाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सचेको घरमा तुलसीपुर डाङ,
1: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही डाङ।
2: सम्पर्क मोबाइल 98578211105,
1: 98479802,
2: 98095268605
1: र 98103940।
3: के तपाईँ स्त्री रोग विशेष

0: मुटुको धड़कन बढ़ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा छेपेको र जोर्ने दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेकअप तथा रिपोर्ट परामर्श गरिने।
1: दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
2: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्, हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
1: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
2: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
1: डाङ पाँच रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
3: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
4: होइन, के भाछ र तपाईँलाई
3: के भन्नु र नानी, झन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
4: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या?
5: अरे काका,
4: यस्तो लागि त घोराही दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
6: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, साफ सुथरा विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
7: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, पिसा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, दौड घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुगा खोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने, जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
4: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, श्रुति, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
7: विस्तृत जानकारीका लागि सम्पर्क 0825568603, 9865443383।
6: विकल्प आयुर्वेद क्लिनिक घोराही दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि।
8: हैया बद्दी, मेरो त दात दुखिलो, के गर्ने होला अब?
9: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दात निको हुन्न।
10: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुझै गर्नुहोस् तपाईँले।
9: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटका खाएको खाइगर्छन्, के होला र निको?
10: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने।

0: दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खुल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने,
1: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, गोराही दाङ। थप जानकारीका लागि 0825 63 367 र मोबाइल नम्बर 98478 57 569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825 90 879 70 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।
2: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी कुरालाई कति भन्नु, जति भने पनि कहिल्यै सुन्ने होइन।
3: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
2: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
3: ल उसो भए म सामान लिन गइहाले।
2: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
3: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 30504।
2: श्री स्वर्गदारी महाप्रभुको जय। गाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
3: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
4: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
5: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
6: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा सरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
5: जन्म, मृत्यु, विवाह, बसाई चराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
7: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
5: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैन, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
6: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
5: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
7: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
5: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दूधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
6: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दार्बोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुटीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
5: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
7: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
5: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
6: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
0: आदरणीय रोल्पा बाफे आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ, सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई पुलिने र नपुलिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कार्यालय रोल्पा।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलितुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं भोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-2038।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही दानामा होला दाना हालिदेऊ नानी।
1: खै यो त दादा छैन, कहिलेदेखि भन्दा छ दाना छैन कामत ल्याउने हो भनेर यी बुढाले सुन्नन् भने
2: हजुर, यदि तपाईँ पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847505171 र 9855824171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ चुडीखेल रोल्पा।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषाक्तको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियम को पालना गरो, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, सेतु क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी भाइहरूले

यात्रा गरौ। सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ। जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो। जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ। पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ। घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ। अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाऊ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो। ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: यो
1: बाजे के भो किन जालामा हात
0: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाइ दाँत निकाल्ने
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840318 9095 94 1452
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमई बैंक सँगै जोडिएको घरमा

0: रेडियो जलजला एफएम 94.4 MHz। जलजला कार्ड चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज हाम्रो वेबसाइट jaljalapress.com तथा facebook.com/radiojaljalabaट संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना घरतीको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा शुरु गरौ समाचारका शीर्षकहरूबाट। आफूलाई शुद्धिकरणको मुद्दा लगाउन खोजेको अर्थमन्त्रीको आरोप, गुरु बरालको आपत्ति, सार्वजनिक गाड़ीको भाड़ा 2% घट्यो। विष्णु पौडेललाई थप 6 दिन हिरासतमा राख्न अनुमति, शेयर बजार आज पनि बढ़्यो 4 अर्ब भन्दा धेरैको कारोबार। लिबाङ बजारमा मासु पसल, औषधि पसल र किराना पसलहरूमा अनुगमन, सामी कार्यक्रमद्वारा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी प्रहरीसँग अन्तर्क्रिया। भालुबाङ राप्ती पुलबाट आत्महत्याको प्रयास गर्दा खसेर एक युवा घाइते, यमुना मावि अध्यक्षमा केशव केसी सर्वसम्म चयन, मध्यपान धूम्रपान जन्ने र खाद्य सामग्रीको बिक्री एउटै ठाउँमा नहुने सामाजिक अभियन्ता गिरिराज डागीको तर्क। र थाइल्याण्डमा 11 वर्षीय बालकले चलाएको ट्रकले 8 जना भिक्षुको ज्यान गयो, प्रदेश स्तरीय फुटबलमा रूकुम पश्चिमको पहिलो जित, मुगुलाई 4-1 हरायो।
1: यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि। मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बङ्गटिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651094141 र 98162918। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार शुरु गरौ। आफूलाई शुद्धिकरणको मुद्दा लगाउन खोजेको अर्थमन्त्रीको आरोप, गुरु बरालको आपत्ति सम्बन्धी प्रसंगबाट। अर्थमन्त्री स्वर्णिम वाक्ले अघिल्लो सरकारले आफू विरूद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा चलाउन खोजेको बताउनु भएको छ। आज बिहिबार प्रतिनिधि सभा बैठकमा सम्पत्ति शुद्धिकरण, मनी लाउन्ड्रिङ सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि उठेका प्रश्नको आज जवाब दिँदै गर्दा उहाँले यस्तो बताउनु भएको हो। उहाँले कसैले धेरै सम्पत्ति कमायो भन्दैमा सम्पत्ति शुद्धिकरणको मुद्दा नचल्ने बताउनु भएको छ। कुनै मान्छे मन परेन सम्पत्ति शुद्धिकरणको मुद्दा चलाइदिए हामी हाम्रै पार्टी सभापति विरूद्ध पनि त्यो हतियार चलाइएको हो। म विरूद्ध पनि यो हतियार चलाउन खोजिएको कर्मचारीहरूले भन्छन्। वाक्लेले भन्नुभएको छ। उहाँको भनाइप्रति लगतै नेकपा एमालेका सांसद गुरूप्रसाद बरालले नियमोत्पत्ति गर्नुभएको छ। उहाँले नियमलाई आपत्ति गर्नुभएको छ। उहाँले अर्थमन्त्री डाक्टर वाक्लेलाई तथ्य र प्रमाणका आधारमा मात्र बोल्न चेतावनी दिनुभएको छ। सांसद बरालले मन्त्रीको जवाब सुन्दा शालीन सुने पनि सत्यताको अभाव रहेको टिप्पणी गर्नुभएको छ। मन्त्रीज्यूले विगतको सन्दर्भ कोट्याएर मलाई समेत अभियोग लगाउन खोज्नु भएको छ। कर्मचारीले यस्तो भन्छन् भनेर उहाँले जे शब्द प्रयोग गर्नुभयो त्यसले गम्भीर प्रश्न उठाएको छ। बरालले भन्नुभयो सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक गाड़ीको भाड़ा घटाएको छ। इन्धनको मूल्य घटेपछि यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक गाड़ीको भाड़ा समायोजन गरेको हो। विभागले आज सूचना निकालेर सार्वजनिक गाड़ीको भाड़ा 2% घटेको जानकारी गराएको हो। यसअघि सार्वजनिक गाड़ीको भाड़ा दर कायम गर्दा डिजेलको औषध बजार मूल्य प्रति लिटर 235.83 रुपियाँ रहेकोमा अहिले घटेर औषध 192.83 रुपियाँ कायम रहेको छ। यो गिरावट प्रतिशतका आधारमा झण्डै 18.23% हुन आउँछ। वैज्ञानिक भाड़ा समायोजन प्रणाली अनुसार इन्धनको मूल्य 5% वा त्योभन्दा धेरैले गडबड हुँदा स्वचालित रूपमा भाड़ा समायोजन गर्नुपर्ने व्यवस्था छ। तर इन्धनको मूल्य 18% भन्दा धेरैले घट्दा पनि विभागले लामो दूरीका सवारी साधन सार्वजनिक गाड़ीमा 2% मात्र भाड़ा घटाएको छ। विभागका अनुसार यसअघि इन्धनको मूल्य बढ्दा वैज्ञानिक प्रणाली अनुसार 9.8-14.3% भाड़ा बढ़नुपर्नेमा 5% मात्रै बढ़ाएका कारण अहिले घटाउँदा पनि त्यही दरमा घटाइएको हो। यो नयाँ भाड़ा दर आजदेखि लागू हुने विभागले जनाएको छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई विशेष अदालतले थप 6 दिन हिरासतमा राख्न अनुमति दिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको हिरासतमा रहनुभएका पौडेललाई यो 3rd पटकको म्याद थप हो। न्यायाधीश हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले आज म्याद थप भएको आदेश दिएको हो। व्यापारी दीपक भट्टसँगको सम्बन्धका आधारमा प्रहरीले असार 8 गते पौडेललाई पक्राउ गरेको थियो। हिमालयन एक्सचेन्ज म्यानेजमेन्ट मार्फत श्रीराम टोबा उद्योगको 20% शेयर झण्डै 30 करोड़ रूपैयाँ बराबरको हुँदाहुँदै 3.5 करोड़मै किनबेच भएको र त्यसमा अर्थमन्त्री हुँदा पौडेलले राजनैतिक प्रभाव प्रयोग गरेको आरोप छ। यसैबीच पौडेलकी पत्नी दुमायाले श्रीमानको हिरासत विरूद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको छ। रिटमाथि सुनवाई चलिरहेको छ। शेयर बजार आज पनि बढ़ेको छ। हिजो उच्च अंकले बढ़ेको शेयर बजार परिसूचक नेप्से आज 8.78 अंकले बढ़ेर 2661.71 बिन्दुमा पुगेको छ। आज बैंक, फाइनान्स, जीवन बीमा, माइक्रो फाइनान्स र म्यूचुअल फण्ड बाहेक सबै समूहको सूचक घटेको छ। आज बैंक समूहको सूचक 2% उकालो लागेको छ। आज 109 कम्पनीको शेयर बढ़ेकोमा 153 घटेको छ। यस्तै 13 कम्पनीको शेयर भने गडबड़ भएको छैन। आज अपर लोहोर खोला हाइड्रो पावर, कलंगा हाइड्रो, स्नो रिभर्स, सानीगढ़ हाइड्रोको शेयर 15% बढ़ेको छ। बजार सामान्य बढ़ेको दिन एनआईसीएस या डिभेन्चरको शेयर 10.5% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.86 अर्ब करोड़को कारोबार भएकोमा आज 359 कम्पनीका 89,64,000 किता शेयर 4.11 अर्ब करोड़ रूपैयाँमा किनबेच भएको छ। तपाईले रेडियो झलझलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्राम। विश्रामपछि लिबाङ बजारमा मासु पसल, औषधि पसल र किराना पसलहरूमा अनुगमन सामी कार्यक्रमद्वारा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी प्रहरीसँग अन्तर्क्रिया लगायतका समाचार बाँकी नै छन्।
3: बाजे के भो किन गालामा हात
4: यहाँ दुखेको छ त खाने दिन्न भा दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: ओ दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
5: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
6: हजुर स्वस्थ सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
7: नदुखाइ दाँत निकाल्ने
6: दुखेको दाँत जरैदेखि उपचार गर्ने
7: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
6: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
7: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
6: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
7: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 3918 9095 94 1452
5: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमई बैंक सँगै जोडिएको घरमा
8: घर हरको आवाज गाउँ सहरको आवाज हरेक मन मुटुमा गुन्जी रहने रोल्पाली आवाज यो हो तपाईँको मनको आवाज रेडियो साझरा 96.4 MHz
0: रेडियो जलजलाको समाचार सन्ध्यामा तपाईँलाई फेरि पनि स्वागत छ अब खबर परिक्रमा रोल्पाको लिबाङमा संचालित मासु पसल तथा फ्रेस हाउस औषधि पसल र केही किराना पसलहरूको अनुगमन गरिएको छ नगर उपप्रमुख गीता आचार्यको नेतृत्वमा अनुगमन गरिएको अनुगमनमा जिल्ला प्रशासन जिल्ला प्रहरी भेटनेरी तथा पशु अस्पताल विज्ञ केन्द्र स्वास्थ्य कार्यालय घरेलु तथा साना उद्योग कार्यालय रोल्पा उद्योग वाणिज्य संघ लगायतका प्रमुख प्रतिनिधिहरूको उपस्थितिमा अनुगमन कार्य सम्पन्न भएको छ अनुगमनका क्रममा केही मासु पसलहरूमा मापदण्ड बिना संचालनमा ल्याएको अत्याधिक फोहोर भएको मासु काट्ने औसना मासु राख्ने डिफ्रिजमा फोहोर भएको पाइएको छ यस्तै धेरै पसलहरूमा किराना फलफूल मासु तरकारी आदि सबैकै ठाउँ स्थानबाट संचालन भएको पाइएको छ यस प्रकारले सबै एकै स्थानबाट बिक्री वितरण गर्नु मानव स्वास्थ्यका लागि हानिकारक रहेको र यसबाट फोहोर पनि उत्पन्न हुने भएको हुँदा यसलाई व्यवस्थापन गर्नका लागि अनुगमन टोलीले निर्देशन दिएको छ पहिलो पटकलाई ताकेता गर्ने यदि पुनः अठेरी गरेमा कानून अनुसारको सजाय समेत गर्ने बताइएको हो अनुगमनका क्रममा सुर्खेती डाँडामा रहेका देउराली माछा पसलमा अत्याधिक फोहोर भेटिएपछि अनुगमन टोलीले सरसफाई गर्ने र दर्ता प्रक्रियामा आउन आग्रह गरेको छ यस्तै अटेरी गरेमा कड़ा कार्यवाही गर्ने समेत बताइएको हो यसै गरी औषधि पसलहरू र किराना पसलहरूमा बेच बिखन गरिएको हर्लिक्स र सेरलेक्स लगायतका विषयमा समेत कड़ाई गरिएको छ बच्चा छ महिना पूरा भएको खण्डमा आमाको दूध नआउने वा कुनै समस्या देखिएमा मात्रै ती बच्चाका सेरलेक्सहरू खाना दिने तथा लिटोहरू खाना दिने अनुगमन टोलीले बताएको छ आमाको दूध आउँदा आउँदै पनि बच्चालाई अनावश्यक रूपमा बाहिरको खानेकुरा खुवाउन नहुने अनुगमन टोलीले बताएको छ यस्तै अनुगमनका क्रममा म्याद नागेका वस्तुहरू जफत गरी उत्तरदायी बनाउने कार्य गरिएको छ दर्ता प्रक्रियामा नरहेका सबै पसलहरूलाई दर्ता प्रक्रियामा लैजाने मापदण्ड पुर्याएर मात्रै व्यवसाय सञ्चालन गर्ने म्याद नागेका सामानहरू नबेच्ने लगायतका अनुगमन टोलीले सुझाव दिएको छ यदि अटेरी गरेमा पुनः जरिवाना वा कानून अनुसारको सजाय दिइने सुझाव टोलीले दिएको छ अनुगमन टोलीमा रहेका सरकारवालाहरूले बजारमा कालोबजारी हुन सक्ने वा अवैध कारोबार हुन सक्नेलाई आगामी दिनमा पनि स्थलगत अनुगमन गर्ने बताएका छन् सुरक्षित आप्रवासन परियोजना सामी कार्यक्रमद्वारा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी प्रहरी संघ अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सिप सिकेर मात्रै जाऊ भन्ने मूल नाराका साथमा रोल्पा नगरपालिका अन्तर्गतको सामी कार्यक्रमले जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरीहरूलाई उक्त अभिमुखीकरण गरिएको हो। नगर प्रमुख सुरेन्द्र थापा घरतीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्रीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा प्रजय छेत्री, रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरे, प्रहरी नायब उपरीक्षक पञ्च कुमार बाखु, सामी कार्यक्रम प्रमुख शरद पोखरेलले प्रस्तुतिकरण गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सामी कार्यक्रम प्रमुख पोखरेलले गर्नुभएको थियो भने ब्यानर पढ़ेर कार्यक्रमको उद्घाटन नगर प्रमुख घरती थापाले गर्नुभएको थियो। कार्यक्रम जिल्ला प्रहरी कार्यालय रुअल्पामा सम्पन्न भएको हो। दाङको देउखरीमा एक युवा राप्ती पुलबाट आत्महत्याको प्रयास गर्दा नदीमा खसेर घाइते भएका छन्। राप्ती गाउँपालिका चार मौरीघाट निवासी वर्ष 30 का हेमन्त गिरी भालुबाङ स्थित राप्ती पुलमा ट्र्याक सुटको पासो लगाई आत्महत्या गर्न खोज्दा पासो फुस्केर पुलबाट नदीमा खसेका थिए। नदीमा खसेका गिरीलाई सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय भालुबाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक गोपाल न्यौपानेले जानकारी दिनुभएको छ। पुलबाट नदीमा खसेको जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय भालुबाङ र सशस्त्र प्रहरी बल नेपाल 29 नम्बर हेडक्वार्टर ज्वालामाईगढ़बाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी भालुबाङ अस्पताल पुर्याएको थियो। पुलबाट नदीमा खसेको देख्दा साथ माछामारहरूले सकुशल उद्धार गरी प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय भालुबाङ र सशस्त्र प्रहरी बल नेपाल 29 नम्बर हेडक्वार्टर ज्वालामाईगढ़बाट खटिएको प्रहरी टोलीले समेत उद्धार गरी भालुबाङ अस्पताल पुर्याएको थियो। घाइतेगिरीको अवस्था अहिले सामान्य रहेको प्रहरीले बताएको छ। घाइतेगिरीले किन आत्महत्याको प्रयास गरेका हुन् भन्ने भिन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। रूकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर 5 रहेको यमुनानन्द नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा केशव केसी चयन हुनुभएको छ। आज बसेको विद्यालय व्यवस्थापन समितिको बैठकबाट केसीलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो। यसअघि असार 13 गतिको अभिभावक भेलाबाट नियमअनुसार चारजना सदस्य चयन गरिएको थियो। उक्त सदस्यहरू पनि सर्वसम्मत चयन गरिएको थियो। उक्त चारजना सदस्य सहितको विद्यालय व्यवस्थापन समितिको आज बसेको बैठकले केसीलाई अध्यक्षमा चयन गरेको विद्यालय प्रशासनले जनाएको छ। यससँगै विद्यालय व्यवस्थापन समितिले लगभग पूर्णता पाएको छ। सदस्यहरूमा याम कुमारी परियार, दीपशिखा केसी र पवित्र ओली रहनु भएको छ। सदस्य सचिवमा विद्यालयका प्र कमल प्रसाद देवकोटा रहनु भएको छ भने वडाध्यक्ष समीर जङमल्ल पदेन सदस्य रहनु भएको छ। विद्यालयका सहायक प्र गणेश केसीका अनुसार 7 सदस्य विद्यालय व्यवस्थापन समितिमा अब शिक्षक प्रतिनिधि मात्र छनौट गर्न बाँकी छ, जसको प्रक्रिया शुरू भइसकेको उहाँले बताउनुभयो। आजै साँझ वा भोलिसम्म शिक्षक प्रतिनिधि समेत चयन गरेर विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिइने बताउनु भएको छ। यसअघि विद्यालय व्यवस्थापन समिति 9 सदस्य रहने व्यवस्था रहेकोमा हाल भने 7 सदस्य रहने व्यवस्था रहेको छ। विद्यालय व्यवस्थापन समिति गठन तथा पुनर्गठनमा ठूलो झमेला र चुनाव गर्ने समयकै अवस्था सृजना भइरहेकामा यमुना नन्द नमुना माविमा भने सौहार्दपूर्ण रूपमा सर्वसम्मत भएको हो। विद्यालय व्यवस्थापनका अध्यक्षका लागि हानथा भइरहेका बेला आफूहरूले भने सौहार्दपूर्ण रूपमा सर्वसम्मत विद्यालय व्यवस्थापन समिति गठन गरेर सन्देश दिन सफल भएको वडाध्यक्ष समीर जङ मल्लले बताउनुभयो। दाङको बंगला चुली गाउँपालिका 3 निवासी सामाजिक अभियन्ता गिरिराज डागीले नेपालका होटेल, रेस्टुरेन्ट तथा व्यापारिक प्रतिष्ठानहरूमा सरसफाई, खाद्य सुरक्षा र व्यापार व्यवस्थापनलाई थप व्यवस्थित बनाउन आवश्यक रहेको बताउनु भएको छ। उहाँले मध्यपान तथा धूम्रपान जन्य सामग्री, तरकारी, मासु तथा अन्य खाद्य सामग्री एउटै स्थानबाट बिक्री गर्ने अभ्यास अन्त्य गरी छुट्टा छुट्टै र व्यवस्थित व्यापारिक प्रणाली लागू गर्न सरकारसँग आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा डागिने खाद्य सामग्री र मध्यपान तथा धूम्रपान जन्य सामग्री एउटै स्थानमा बिक्री गर्दा सरसफाई गुणस्तर तथा उपभोक्ताको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्ने बताउनु भएको छ। उहाँका अनुसार प्रत्येक प्रकारका सामग्रीका लागि स्पष्ट मापदण्ड र छुट्टै व्यापारिक व्यवस्था लागू गरिने आवश्यक रहेको बताउनु भएको छ। उहाँले व्यापारिक क्षेत्र व्यवस्थित हुँदा नयाँ व्यवसाय शुरू गर्न चाहने युवाहरूलाई समेत लाभ पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। कुन क्षेत्रमा लगानी गर्ने, कुन व्यवसायको माग बढ़ी छ र कुन क्षेत्रबाट राम्रो आमदानी लिन सकिन्छ भन्ने विषयमा स्पष्टता आउने भएकाले व्यवसायीहरू अन्यलमा नपरी योजनाबद्ध रूपमा व्यवसाय सञ्चालन गर्न सक्ने उहाँको भनाइ छ। डागीले सम्बन्धित सरकारी निकायलाई होटल, रेस्टुरेन्ट तथा व्यापारिक प्रतिष्ठानहरूको नियमित अनुगमन गर्न खाद्य सुरक्षा मापदण्डको कड़ाईका साथ कार्यान्वयन गर्न तथा उपभोक्ताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर आवश्यक नीतिगत सुधार गर्न आग्रह गर्नुभएको हो। अब देश बाहिरको समाचार। थाइल्याण्डमा 11 वर्षीय बालकले चलाएको ट्रकले किसेर धार्मिक जुलुसमा सहभागी बौद्ध भिक्षुहरूलाई ठक्कर दिँदा 8 जना भिक्षुको ज्यान गएको छ। अरू 10 जना भने भन्दा धेरै घाइते भएका छन्। बालकले आफ्ना अभिभावकको ट्रक अनुमति बिना चलाउने क्रममा घटना भएको र दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान शुरू गरेको समाचार संस्था एएफपीले जनाएको छ। प्रहरीका अनुसार 35 जना भिक्षु र 5 जना सर्वसाधारण अनुयायी तीर्थयात्राका क्रममा सड़क किनार हुँदै हिँडिरहेका बेला बालकले चलाएको ट्रक नियन्त्रण बाहिर गई जुलुसमा ठोकिएको थियो। मुगदाहानका प्रान्तीय गभर्नर बोरायन बुन्नारले यो घटनालाई सड़क सुरक्षाको बारे गम्भीर चेतावनीका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले पछिल्ला वर्षहरूमा सड़क सुरक्षा कड़ा बनाइए पनि यस्ता दुर्घटना दोहोरिन नदिने सबैको विशेष गरी अभिभावकको जिम्मेवारीपूर्ण भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो। अन्तिममा खेल समाचार। प्रदेश राजधानी वीरेन्द्रनगरमा जारी कर्णाली प्रदेश स्तरीय फुटबल प्रतियोगितामा विजय शुरूआत गरेको छ। प्रदेश रंगशालामा आज भएको खेलमा रूकुम पश्चिमले मुगुलाई 4-1 गोलले पराजित गर्दै शानदार शुरूआत गरेको हो। पहिलो हाफमा 2-1 अग्रता लिएको रूकुम पश्चिमले दोस्रो हाफमा 2 गोल थपेको थियो। रूकुम पश्चिमका लागि मनोज सुनार, पूजन सुनार, अनुज खड्का र विकास विष्टले गोल गरेका छन्। खेलको प्लेयर अफ रूकुम पश्चिमका मनोज सुनार भने यो सँगै रूकुम पश्चिम प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। रूकुम पश्चिमले कुनै पनि प्रदेश स्तरीय फुटबल प्रतियोगितामा हासिल गरेको पहिलो जीत हो। असार 18 गतेबाट शुरू भएको प्रतियोगिता असार 22 गतेसम्म चल्नेछ। प्रतियोगितामा कर्णाली प्रदेशका 10 वटा टीमको सहभागी रहेको छ। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपटक। आफूलाई शुद्धिकरणको मुद्दा लगाउन खोजेको अर्थमन्त्रीको आरोप। गुरू बरालको आपत्ति, सार्वजनिक गाड़ीको भाड़ा 2% घट्यो। विष्णु पौडेललाई थप 6 दिन हिरासतमा राख्न अनुमति। शेयर बजार आज पनि बढ़्यो 4 अर्ब भन्दा धेरैको कारोबार। लिबाङ बजारमा मासु पसल, औषधि पसल र किराना पसलहरूमा अनुगमन। सामी कार्यक्रमद्वारा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी प्रहरी सँग अन्तर्क्रिया। भालुबाङ राप्ती पुलबाट आत्महत्याको प्रयास गर्दा खसेर एक युवा घाइते। यमुना मावि अध्यक्षमा केशव केसी सर्वसम्मत चयन। मध्यपान धूम्रपान र खाद्य सामग्रीको बिक्री एकै ठाउँमा नहुनुपर्ने सामाजिक अभियन्ता गिरिराज डागीको भनाई। र थाइल्याण्डमा 11 वर्षीय बालकले चलाएको ट्रकले 8 जना भिक्षुको ज्यान गयो। प्रदेश स्तरीय फुटबलमा रूकुम पश्चिमको पहिलो जीत। मुगुलाई 4-1 हरायो। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 MHz। हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ। 7 बजे रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी रितालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना बिदा हुन्छु। ताजा खबर र जनपक्ष विचारका लागि तपाईँको मनको आवाज रेडियो झलझला 96.4 मेगा सुन्दै गर्नुहोला। नमस्ते।

तपाईको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाई इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@rolpa.com। हामी जलजला प्रेस .com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौँ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 MHz।

0: कपी कारखाना पनि छ, जुत्ता लेदर पनि छ, स्पोर्ट सुजहरू पनि छन्। अनि फेरि हाम्रो संस्थाको नारा के थियो भने सुन नुनदेखि सुनसम्म थियो। नुनहरू त सबै भइहाल्यो, सुन पनि थिएन। र अहिले पञ्चधातु पनि हालसालै आएर चाहिँ त्यहाँ कामहरू भइराखेको छ। विभिन्न अब बिउ मल हाम्रो संस्थाको आफ्नै डिलर छ। हामीले चाहिँ हाम्रो डिलरबाट चाहिँ युरिया, डिएपी, अब अर्ग्यानिक मलहरू होइन, अब सम्पूर्ण कुरा हामी त्यहाँबाट चाहिँ जे जे हामीले ल्याउन सक्छौँ किसानलाई आवश्यक परेको कुराहरू हामीले त्यहाँबाट चाहिँ परिपूर्ति गर्न बेचिराखेका छौँ।
1: हजुरले कहिले भन्नुभएको थियो, 72 कहिलेबाट सुरु भयो?
0: यो सुरु भएको हाम्रो संस्था 70-71 दर्ता भयो, त्यस पछाडि यसले भनेको 73 चाहिँ काम गर्न सुरुवात गर्यो।
1: यो हुटुटी चाहिँ तपाईँलाई केले लगाएको, आफ्नै जीवनले कसरी भनिदिएर कसरी आयो? विदेश गए भए हुन्थ्यो होला, अरू केही जागिर गरे भए हुन्थ्यो होला, तपाईँले अघि भने चाहिँ कृषिमै नजोडिएर अरू नै गरे भए हुन्थ्यो होला। फेरि नेपालमा चाहिँ मलाई भन्नै मन लागेको कुरो, तितो कुरा चाहिँ कृषि भनेपछि, खेतीपाती भनेपछि, पशु गोठ भनेपछि होइन, यो कुखुराको फर्म, बाख्राका खोर, यस्तोमा काम गर्ने भनेपछि कता कति मान्छेले अलि निम्सर सोध्दो रहेछ। त्यो नै सबभन्दा ठुलो नेपालीको कमजोरी हो। त्यही क्षेत्रमा तपाईँ जानुभयो, केले गजगजे?
0: एकदम हजुरको प्रश्नको म जवाफ समेट्छु। किनभने मलाई कस्तो लाग्छ भने असम्भव के, कसैले यो गर्न सकिँदैन, यो कसरी हुन्छ जसले भन्छ नि, मलाई त्यो काम गर्न मन लाग्छ के। कसैले हुटुटी पनि होइन, यो सिकाए त्यस पछाडि भगाए क्या, जुन चिजमा हात हालियो। मलाई कस्तो लाग्छ भने कुनै पनि कुरा गर्दाखेरि पारदर्शी ढङ्गले गर्नुपर्छ क्या। जस्तै मैले कृषिमा हात हालेँ नि त, कृषिमा हात हाल्दा मैले खेतीबाट तरकारीबाट गरेँ नि त, अर्काको बारी जग्गा भाडामा लिएर बाँस गाडेर टनेला बनाएर त्यो रिस्क थियो नि त। त्यतिखेर पनि कतिले के भयो होला नि त, कुरा आयो होला नि त, के गरेको भन्, तर हामी नडराइकन के जे हुन्छ हुन्छ नेपालमै हुन्छ के, होइन केही गर्नुपर्छ नेपालमै गर्नुपर्छ भनेर आँटले हिम्मतले के आफै भित्रबाट ऊर्जा शक्ति आउने के मलाई चाहिँ। किन भन्दाखेरि फेरि हामी मलाई मात्रै होइन कि मेरो श्रीमानलाई पनि आउँछ क्या यो कुराहरू चाहिँ। त्यो भएर चाहिँ मैले चाहिँ कृषि नै, कृषि भनेको अब कस्तो छ भने बिहान उठेदेखिको बेलुका सुतुन्जेलसम्म यो नभए त हामी बाँच्न सक्दैनौँ नि। चाहे डक्टर, चाहे इन्जिनियर, चाहे पाइलट, चाहे जे सुकै होस् क्या, एभ्रिथिङ के त कृषि नै चाहियो हामीलाई होइन। तर त्यो उत्पादन गर्नेको मूल्य मान्यता छैन नि। म के अहिले पनि मेरो के छ, मेरो अहिले के छ यसमा जोड भने, मेरो चाहिँ यो कृषिमा के मैले अब्बल गरेर म अगाडि बढ्दैछु भन्दा, यो किसानको कहिले पहिचान हुन्छ त होइन। हुन त परिचय कार्ड पनि बने, किसानको चाहिँ नाउँमा अनुदान पनि छुटिए, तर वास्तविक किसानले कहिले पनि पाएको छैन क्या होइन। म त्यसको लागि लडिराखेको छु। मेरो एक मुठी सास रहन्जेलसम्म मैले यो अप्लाई किन गरेँ भन्दा, म आफूले भोगेका कुराहरूको, मैले कृषि गर्दा कति पीडा पाएँ होइन, कति मेरा सामानहरू बिग्रे होला, कति चाहिँ तपाईँको अब टमाटरहरू मैले त्यति बेला गाडेको पनि छु क्या, त्यतिखेर त मेरो आफ्नै पीडा। तर त्यो पीडाले पनि मलाई के भयो, एकदम ऊर्जा दियो क्या, होइन यो यस्तो मैले मेरो टमाटर बिग्रेको होइन कि, अब किसानको मुहार फेर्नुपर्छ होइन भनेर मैले कृषि क्रान्तिमा हात हालेँ कि। त्यो भएकोले गर्दाखेरि मलाई कस्तो लाग्यो भने, जुन चिज हुँदैन, जुन चिज गर्न सकिँदैन भनेको चिजलाई गर्न सकिन्छ, सम्भावना छ, सम्भव छ भनेर चाहिँ मैले यसमा चाहिँ एकदमै मेरो मनले नै हुटुटी बनाएर म चाहिँ यसमा लागेर,
1: आफ्नै प्रेरणा हो,
0: आफ्नै प्रेरणा हो एकदम।
1: तपाईँले सिकाउने त बाल्यावस्था होला, घर परिवार होला, बुवा आमा हुनुहोला, यहाँको जन्म चाहिँ कहाँ भएको?
0: मेरो जन्म उदयपुर, अहिले अहिले हालको चाहिँ बेलाखा नगरपालिका, पहिला रामपुर ठोक्सिला 2 हो, अहिलेको 9 भयो। म चाहिँ भट्टराई परिवारमा जन्मेको, मेरो चाहिँ बुवा चाहिँ योगबहादुर भट्टराईले उहाँ स्वर्ग हुनुभयो होइन। तर मेरो बुवा पनि कस्तो पनि हुन त, उहाँ किसान हो, एकदमै खेतीपाती नै हामीले गरेको हो होइन। मेरो आमाले पनि त्यही गर्नुहुन्थ्यो क्या, मेरो आमा पनि यति धेरै अहिले पनि गर्नुहुन्छ खेती, त्यहाँ गोठाटारमा पनि यति
1: फलाउनुहुन्छ।
0: हाम्रो त त्यही हो, धान फलाउने, तोरी फलाउने, अनि बजारमा लाने, धान बेचेपछि पैसा आउँथ्यो, त्यो सबै थाहा छ। अनि मलाई त्यो गर्दाखेरि एकदम खुसी लाग्ने, म किसानकै छोरी हो नि त, म कुनै जागिरबाट, मेरो जागिरको जीवन होइन नि मेरो, म किसानको छोरी, मैले कृषि नै गरेँ क्या काठमाडौँ आएर। त्यही भएर मलाई चाहिँ प्रेरणा चाहिँ मेरो घर परिवारबाट पनि सुरुवातमा चाहिँ मैले त्यहाँबाट पनि पाठ चाहिँ सिकेको हो क्या. म बच्चामा फुलहरू रोप्ने, म यस्तो फलफुलहरू रोप्ने, मलाई सानैदेखिको मेरो चाहिँ आफैले गर्नुपर्ने क्या. मलाई त्यो चाहिँ एकदमै कसैले फेरि गर्न भन्ने क्या. मलाई म पढ्न जाने बेलामा मलाई टिफिन खाना दिएको पैसा मेरो आमाले मैले किताबको चेपमा राखेर मैले नरिवल लिएर आएर रोपेँ कि. म अहिले यहाँ भन्न चाहेँ कृषि मलाई अहिले यो गर्नु रहेछ होइन. अनि मैले खाना दिएको पैसा किन छोरी तिमीले ल्याऊ भन्नुभयो. मैले भने के भयो तिमीले खाना पाउने बेलामा ती कहाँ बिहा गरेर कहाँ जान्छौ तिमी भन्नुभयो. अनि मैले भने म बिहा गरेर गए पनि मेरा त भाउजूहरू आउँछन्, भाइ भदा भदैनी हुन्छन्, तपाईँहरू हुनुहुन्छ खानुहुन्छ नि त. अहिले मजाले नरिवल फलेको छ, कहिले काहीँ जाँदाखेरि हामी त्यहाँ खान्छौँ. त्यही नरिवल छ अहिले पनि. भनेपछि
1: तपाईँमा चाहिँ बाल्य अवस्थादेखि नै त्यो भित्रदेखि नै प्रेरणा रहेछ.
0: एकदम एकदम मलाई चाहिँ यस्तो मलाई त्यो गर्न क्या आफैलाई क्या कसैले गरेको भरोसामा मलाई मन नलाग्ने क्या. आफै नै हातले गर्नुपर्ने, आफ्नो भरोसामा बाँच्नु पर्ने, आफ्नो खुट्टामा उभिनुपर्छ भन्ने मेरो बच्चैबाट म लिडरै भएर हिँड्थेँ क्या. त्यहाँ
1: एक्लै उभियो भने अलिक ठुलो हावा लडाउँछ होइन, एक्लै हिँडियो भने हरेक कुराको भय हुन्छ, सामूहिक भयो भने ठुलो आँट हुन्छ, बल हुन्छ, काहीँ लडिँदैन. अनि फेरि लड्नु दोष छैन, लडी चाहिँ उठ्न सक्नुपर्छ. उठ्न नसक्नु चाहिँ हाम्रो अवगुण हो. हामी त्यही एकपटक ठक्कर खायौँ भने उठ्दैनौँ. तपाईँले कस्तो राम्रो कुरा गर्नुभयो, परिवारको साथ सपोर्ट जस्तो बुवा आमाले गर्नुहुन्थ्यो. त्यो जाँगर देखेर तपाईँलाई जाँगर आयो अनि बिहा गरेर आफ्नो कर्म गरेर जानुभयो. यहाँको श्रीमान डमरबहादुर बस्नेत जसले तपाईँ जस्तो श्रीमती पाएर तपाईँको इच्छालाई पनि आफ्नो इच्छालाई पनि लगानी गरेर यसरी साथ दिनुभयो र तपाईँ आज सफल एउटा उद्यमीको रूपमा, सफल किसानको रूपमा, प्रेरक महिलाको रूपमा दर्ज हुनुभयो अनि हामीले पनि खोज्दै गरेर भेट्यौँ भनेको यो त सफलता हो नि, होइन र?
0: एकदमै हो. किनभने वास्तवमा भन्नुभयो भने मेरो म त्यति गरेर बिहा भएर घरमा आइसकेपछि मेरो श्रीमान चाहिँ फेरि अहिले मैले उहाँलाई चाहिँ के भन्छु भने मेरो श्रीमान हो ठाउँमा, तर मेरो एउटा चाहिँ उहाँ अभिभावक पनि हो, उहाँ चाहिँ मेरो एउटा भगवान पनि हो क्या. उहाँले के भन्नु तिमी पढ त्यति बेला पनि मैले अन्डर एसएससीबाट आएको थिएँ अनि पढ तिमी पढ्नुपर्छ भन्नुहुन्छ. त्यतिखेर फेरि बिहा भएपछि बच्चा बच्ची यताउति पनि भएन अनि उहाँले अब उद्यमी सानो भए पनि पसल खोलिदिनु भएको थियो क्या. मलाई त्यतिखेर गर्नुपर्छ भने धेरै धेरै धेरै धेरै उहाँले सपोर्ट साथ अहिलेसम्म पनि मलाई उहाँले यति धेरै दिनुहुन्छ होइन. सायद त्यतिको श्रीमान चाहिँ जयकला बस्नेतले पाएको होला जस्तो मलाई लाग्छ होइन. सब कोहीको त्यस्तो श्रीमान भइदियो त देश त के बन्छ भन्छ के. समाजमा पनि उहाँ त्यत्तिकै काम गर्नुहुन्छ होइन. गोठाकारमा हजुर एकदमै साथ सहयोग, जहाँ मलाई दुख्छ उहाँलाई त्यहाँ दुख्छ क्या अहिले पनि. र त्यति धेरै सपोर्ट गरेको कारणले गर्दा पनि आज म यो स्तरमा पुगेको छु. पुर्याउने एउटा चाहिन्छ
1: हाम्रो लोकप्रिय रथको दुई पाङ्रा, जो एउटा मात्रै पाङ्रो भयो भने रथ घुर्दैन, दुइटै पाङ्रा घुर्नुपर्छ अनि मात्रै त्यो अघि बढ्छ. तपाईँहरूको जीवन पनि साँच्चै भने चाहिँ दुइटै बराबरी घुर्न सक्यो, साथ भरोसा भयो र यो प्रेरणा पाएरै तपाईँ अगाडि बढ्नुभयो. यहाँले भन्नुभयो नि अब श्रीमानले पढ पनि भन्नु, पढ्नुभयो त?
0: मैले पढेँ. अब अहिले के भयो भन्दाखेरि पढाइको कुरा जोड्छु म. अब मैले मेरो बच्चाहरू हुर्केँ होइन, हुर्केपछि बच्चैहरू पनि अहिले ब्याज दर पढ्दैछन् अनि मैले पनि मेरो सानो चाहिँ छोरो सँगसँगै मैले एसएलसी दिएँ क्या. पढ्न मन लाग्यो क्या मलाई पनि एकदमै जाँगर क्या. मेरो बुवाले त्यहाँ हुँदा पनि मेरो छोरीले चाहिँ कलमले लेखेर खानुपर्छ है, तिमीले पढ्नुपर्छ भन्नुहुन्थ्यो. मेरो बुवा वकिल पनि गर्नुहुन्थ्यो क्या, कृषि गर्दा गर्दै वकिल पनि गर्नुहुन्थ्यो. अनि बुवाको पनि एउटा इच्छा रहेछ होइन. अनि मैले यतापट्टि आएपछि मेरो श्रीमानले पनि पढ भन्नुभएको थियो क्या, त्यो आउने बित्तिकै. तर 25 वर्ष पछाडि मात्रै मैले पढेँ फेरि क्या. 25 वर्ष बिहा भयो, पढाइ छुटेको 25 वर्ष पछाडि मेरो बच्चा हुर्किसके पछाडि, बच्चाले चाहिँ सानो चाहिँ छोराले चाहिँ एसएलसी दिए पछाडि मैले पनि दिएर सँगसँगै आमा छोराले प्लस टू पास गर्यो. कलेज फरक थियो. म चाहिँ तेज विनायक उच्च माध्यमिक विद्यालय यहीँ गोठाटारमा छ, मेरो घर नजिकै. त्यहाँ पनि सरहरूले धेरै सपोर्ट गर्नुभयो मलाई. त्यसरी हामी गृहिणीहरू जाँदा चाहिँ सपोर्ट पनि पाइँदो रहेछ क्या कलेजबाट चाहिँ. अनि त्यसरी मैले पढेर अहिले म ब्याचलर जोइन गर्दै फर्स्ट इयरमा.
1: तपाईँ अन्डर एसएलसी हुनुहुन्थ्यो भनेको एसएलसी पास गरेको
0: थिएन, म फेल भएको.
1: एसएलसी पास गर्नुभयो 25 वर्ष पछाडि पढाइ जोडेर, त्यसपछि 11-12 पनि पढ्नुभयो अनि त्यो पनि सकेर पास गरेर उत्तीर्ण भएर अहिले चाहिँ तपाईँ ब्याचलर पढ्नुहुन्छ?
0: हजुर, ब्याचलर जोइन गरेको छु, पढ्दैछु। मलाई जहाँसम्म लाग्छ अब ब्याचलर पनि सिद्ध्याउला, यस्तै गर्दै गर्दै सिद्धिने हो होइन, सिकाइ अनि भोगाइ त हो नि, सिकिँदै सिकिँदै गइन्छ, भोगिन्छ, फेरि मास्टर गरिएला।
1: यसरी कतिको सजिलो अप्ठ्यारो हुँदो रहेछ, धेरै मान्छेले पढाइ छोडेपछि फेरि जोड्दैनन्, कतिले लाज मान्ने होला, कतिलाई व्यवहारले नदिने होला, कतिलाई अब आउँदैन मलाई पढेर भन्ने होला, कस्तो रहेछ
0: त्यो चाहिँ? जहाँ इच्छा त्यही उपाय के, अब मान्छेलाई त्यो जति अल्छी गर भने अल्छी नै हुने हो, तर गर्छु भनेर लागेर चाहिँ एउटा चाहिँ एउटा संकल्प लिएर हिँडेपछि चाहिँ सम्पूर्ण कुरा सफल चाहिँ हुँदो रहेछ। किनभने मलाई चाहिँ जुन चिज हुँदैन भनेको मलाई सजिलै लाग्छ क्या, मैले आफैले नै पढेरै लेखेरै पास गरेँ। बाह्रमा पनि मैले तपाईँको चाहिँ एकचोटि दिएँ, एघार त पास भइहालेँ, बाह्रमा पनि मैले ब्याग थियो कि, अनि एउटा फेरि ब्याग दिएपछि पास गरिहालेँ क्या। तर लाज भयो भनेर म नगएको भए त म त गर्दैन थिएँ नि त, मैले तुरुन्तै ब्याग दिएँ, पास गरेँ, फेरि प्लस टू बाह्र सिम दिने बित्तिकै मैले अहिले ब्याचलर गर्न पाएँ। लडेपछि त उठ्न त सक्नु पर्यो नि त, लाज भन्ने मलाई चाहिँ लाग्दैन, अप्ठ्यारो यो लाज लाग्ने भन्ने कुरा, डर भन्ने के हो मलाई त्यस्तो चाहिँ लाग्दैन, किन गर्नुपर्छ, स्वच्छ मनले संकल्प गरेर लाग्ने हो, लागेपछि सफल हुन्छ भन्ने मलाई थाहा छ। तर सफल हुने मान्छे लडिन्छ भन्ने पनि मलाई थाहा छ, उठ्नुपर्छ भन्ने पनि ज्ञान छ क्या मलाई चाहिँ।
1: म एक्लै खुसी भएर हुँदैन, मेरो परिवार खुसी हुनुपर्छ, म एक्लै रमाएर हुँदैन, सिङ्गो समाज रमाउनुपर्छ, मैले मात्रै खाएर हुँदैन, सबैले खानुपर्छ, म मात्रै हाँसेर हुँदैन, अरू जम्मै पनि हाँस्नुपर्छ भन्ने भावना तपाईँमा आएर आज स्थानमा उभिएर जहीँ पनि आफ्नो कुरा भन्न सक्ने, लेख्न सक्ने, सायद तपाईँलाई पढाइको कुरा चाहिँ अब यो सहकारी कृषि सहकारी अध्यक्ष पनि हुनुभयो, त्यहाँ पनि पढाइको आवश्यकता पर्यो होला, ठाउँ ठाउँमा तपाईँ त सामूहिक कार्यक्रममा जानु पर्यो, कहीँ त मन्तव्यहरू दिनुपर्ने भयो, कहीँ लेख्नुपर्ने भयो, त्यहाँ त्यही पनि अभाव खड्कियो
0: एकदमै। किनभने पढाइ चाहिँ चाहिन्छ, शिक्षा भनेको कुरा चाहिँ के रहेछ भन्दा, शिक्षाले कहिले पनि उमेर सोध्दैन के, शिक्षाले भनेको चाहिँ बुढो भए पनि गएर पढ्न गएपछि उसले एडमिसन गर्ने हो नि त कलेज या अथवा स्कुलले, र त्यो चाहिँ पढाइ चाहिँ चाहिँदो रहेछ क्या, हरेक कुरा बोल्ने कुरामा होइन, अब बोल्नलाई आयो आउने बित्तिकै पनि सबै कुरा त्यहाँ जानेको हुँदैन नि, हरेक कुराहरू ओडहरू होइन सिक्नुपर्छ क्या हामीले, किनभने शिक्षा भनेको कुरा अति आवश्यक छ, तर आवश्यक छ तर त्यसलाई हामीले चाहिँ कर्ममा ल्याउन सकेन भने पनि त्यो शिक्षा लिएर पनि काम पनि छैन फेरिसन चाहिँ। तर कस्तो भने शिक्षा भनेको कुरा यति चाहिँ अब्बल चिज हो, शिक्षाले नै मान्छेलाई हरेक ठाउँमा डोर्याउँछ क्या, घमण्ड पनि तोड्छ होइन, घमण्ड जोसँग घमण्ड छ भने शिक्षा मान्छेले शिक्षा लिएर त्यो शिक्षालाई पनि आध्यात्मिक ज्ञानपट्टि ढाल्न सक्यो भने त्यसले भोलि के गर्छ त भन्दा ज्ञान चाहिँ लिनु नै पर्छ होइन, तर त्यसले चाहिँ के गर्छ भन्दा हरेक कुरा समाज के हो, समाजमा बस्दा हामीले कस्तो व्यवहार गर्नुपर्छ, परिवार के हो होइन, कसरी समेट्नुपर्छ, एकले आफूले आफूलाई दुख्छ अर्कालाई चाहिँ दुख्छ कि दुख्दैन, मलाई जस्तै दुःख अरूलाई छ कि छैन भन्ने कुरा, विभिन्न कुराहरू मैले पढेर पाएँ के, हरेक कुराहरू म चाहिँ अहिले पनि रिसर्चै गर्छु, किनभने मैले सोसियोलोजीमै मैले सोसियलमै काम चाहिँ मैले काम गरेँ, मैले विषय पनि त्यही लिएर पढेँ के, अनि मलाई कसैलाई कसैको अँध्यारो अनुहार देखो भने किन भयो म खोज्छु क्या, उसलाई के भयो तपाईँलाई के भएको छ तपाईँलाई, किनभने त्यो मेरो क्षमता हो नि त, त्यो मैले एउटा यही शिक्षाले नै मलाई खोज्न सिकाएँ क्या, त्यो भएर म चाहिँ एकदमै खुसी लाग्छ क्या मलाई, त्यो चाहिँ त्यो गर उसको मैले फेरि दुःख निवारण पनि गरेको छु कि, मैले गरेको पनि
1: समस्या सुन्ने र हेर्ने मात्रै
0: हो, हुन्छ हो नि है, कति दुःख रहेछ तिमीलाई कठैबाट गर्न मन थियो, अब अहिले मलाई यो समस्या, म जब समस्या कसैले तेर्स्याउँछ भने तोसँग मेरो के हुन्छ भने मलाई त्यो चाहिँ मन पर्दैन क्या, त्यो भनेको चिप्लेसी हो क्या।
1: म एउटा कुरा भनौँ, मलाई तपाईँसँग रेडियोमा कार्यक्रम गरिरहेको छु जस्तो लागिरहेन, मलाई के लाग्यो भने मैले एउटा प्रेरणा सुनिरहेको छु, यहाँको यो विश्वसनीय आवाज, यहाँको चाहिँ शैली जो भरोसायोग्य छ र आफ्नो अन्तर्हृदयबाट आएको छ, कुनै बनी बनाउ छैन, स्वस्फूर्त छ, यहाँ सबै कुरामा ओपन हुनुहुन्छ, र मलाई लाग्छ हामीभित्र पनि कहीँ निराशा छ भने यस्तो आवाजले यस्तो विचारले त्यसलाई आशामा बदल्नेछ, उत्प्रेरणा थप्नेछ। म चाहन्छु यस्तो कुरा हामीलाई सुन्ने साथीले पनि, म त भन्छु हामीले असली कुरा बुझ्न र सुन्न त बाहिर भएका दुई कानसँगै हृदयको कान खोल्नु पर्ने रहेछ. बाहिर भएको दुई आँखा मात्रै होइन, हृदयको आँखा खोलेपछि हर्जी देख्न सक्दो रहेछ. त्यही खोलेर त्यही चाहिँ नि देखाएर यहाँले सुन्नुहुनेछ, मनन गर्नुहुनेछ. हामीसँग प्रेरक महिला र महिलाले महिलालाई मात्रै होइन पुरुषहरूलाई पनि, जो संकीर्ण भावना राखेर बस्नु भएको छ, हीनता छ, त्यसदेखि कहीँ डर छ, समाजमा चाहिने म कमजोर भएँ भन्ने छ भने, उहाँहरूलाई पनि प्रेरणा दिने गरी मनमुरी कृषि सहकारी कागेश्वरी मनोहराका अध्यक्ष जयकला बस्नेत हुनुहुन्छ, जसलाई मैले एउटा उत्प्रेरणाको पात्रको रूपमा पनि हेरेको छु. उहाँको उहाँ अध्यक्ष रहनु भएको सहकारी मात्रै नभएर उहाँको जीवन नै पनि एउटा पठनीय सामग्री रहेको छ. तपाईँलाई देखेर कतिपय मान्छेले कसरी भयो भनेर क्वेसन गर्दैन?
0: धेरैले गर्नुहुन्छ. मलाई देख्दा के भन्नुहुन्छ भने, अब जहिले पनि मेरो अनुहार यस्तै पनि हो क्या, जतिसुकै पीडाभित्र भए पनि म कहिले पनि पीडा बाहिर देखाउँदिनँ. म लिएर पीडा जुन ठाउँमा भयो त्यही ठाउँमा छोड्ने मेरो बानी. अनि म फेरि बढी आध्यात्मिक ज्ञानपट्टि पनि म एकदमै म बढी पढ्छु के, किनभने हाम्रा तीन नेत्र हुन्छन् नि, यो दुईटा आँखा भनेको बाहिर हेर्ने, अहिले हामीले भौतिक यो हेर्छौँ, तर भित्री नेत्र भनेको यहाँ हुन्छ कि, आत्मा भन्छ कि, यो टिका लाउने ठाउँलाई चाहिँ यहाँ हुन्छ हाम्रो. जब यो तीन नेत्र मध्येको यो एउटा नेत्र हाम्रो भित्री आत्मा खुल्यो भने, संसारमा त्यो जतिको तपाईँको फाइदाजनक, त्यसले जति मान्छेलाई उत्साह चाहिँ ऊर्जा शक्ति होइन, मेन भनेको आत्मा अनि परमात्मा दुईटा. आत्माको अब हाम्रो बुवा पनि दुईटा हुने रहेछ क्या, मैले पनि त सिकेर पढेरै जानेको कुरा हो क्या, एउटा कर्मको बुवा, एउटा चाहिँ जन्म जुन जन्माउनु भयो नि उहाँले त्यहाँ कर्म दिनुहुन्छ, एउटा त्यो बुवा हुनुभयो हाम्रो भौतिक रूपमा, र अर्को तपाईँको आत्माको बाबा को त भन्दा परमात्मा. परमात्मासँग जब हामी कनेक्ट भइसके पछाडि तपाईँका जस्ता समस्या आउन् उहाँले नै सम्पूर्ण कुरा बनाउने उहाँ हो, गराउने उहाँ हो, हामीलाई दुःखबाट पार लगाउनु पनि उहाँ नै हो भनेर मैले चाहिँ यो आध्यात्मिक ज्ञानपट्टि पनि म धेरै नै ज्ञानवर्धक कुराहरू सुने, अनि मलाई आफैलाई लागु जीवन भनेको यो रहेछ, म को हो त, आत्मा हो.
1: तपाईँलाई बलियो गरी उभ्याउने चाहिँ टेकाहरू तिनै भए
0: एकदमै त्यो, यदि त्यो म पनि त्यो ठाउँमा किन पुगेँ भन्दा हरेक भयो होला नि त, जीवनमा उताप चढाव व्यवहार गर्दै जाँदा दुःख सुख, र पनि कहिले पनि महज गर्दैन. मलाई के लाग्छ भने मैले जहिले पनि सही कर्म गरेको छु होइन, मैले कसैलाई चाहिँ दुःख दिने काम गरिनँ. देख्दा भयो होला तर मैले सबैलाई, सबैको मुहार उज्यालो हो, सबैले दुई पैसा कमाएर खाउँ, सबैलाई बाटो देखाउँछु भनेर हिँड्दा आफूले कति पीडा भोग्यो होला, तर त्यो पीडालाई पनि मैले शक्तिमा उत्पादन गरेँ क्या, शक्तिमा. म त अहिले त कस्तो लाग्छ नि, चुनौती आयो समस्या आयो भने म खुसी हुन्छु, अरू त रुन्छन्, म चाहिँ ओहो आज मलाई दुःख आयो भने मेरो केही राम्रो आयो भने म एकदमै सकारात्मक सोच के, पोजिटिभ सोचले नै मान्छेलाई अगाडि बढाउँछ के,
1: समस्यालाई दुःखलाई अप्ठ्यारोलाई नै शक्तिको रूपमा लिएर,
0: शक्तिको रूपमा लिएँ क्या मैले,
1: झन् ऊर्जा थपेर थप काम गर्छु.
0: अनि मलाई सोध्नुहुन्छ क्या, यस्तो यस्तो पढ्दाखेरि पनि यो मान्छे कहिले रिसाए जस्तो पनि छैन, जहिले पनि यत्तिकै उत्साह भएर हिँडेको छ, समस्या त होला हामीलाई जस्तै भन, तर म चाहिँ कहिले पनि देखाइनँ भयो. सोध्नुहुन्छ मलाई, परिवारमा एकदम खुसी छ, मेरो सबै सासू ससुरा 86 वर्षको ससुरा हुनुहुन्छ, सासू हुनुहुन्छ, त्यतिकै लगभग मेरा नन्दहरू सबै वरिपरि, हामी फ्यामिली हाम्रो पुरै गोठातारभरि हामी तीन भाइ हौ, हामी माइलो हो म होइन, हामी छ तिनवटा मेरो नन्दहरू, तिनैवटा हामी सँगै छौँ, मेरो परिवार एकदम खुसी छ, मेरो सास ससुरा धेरै खुसी हुनुहुन्छ, किनभने बुहारीले चाहिँ यसरी यति धेरै यसले स्ट्रगल गरेर काम गरेकी छ, के को लागि गरेको होला, कुनै दिन खाना पनि उसले पाएको टाइममा छ कि छैन, धेरै चिन्ता पनि गर्नुहुन्छ, तर मेरो परिवार एकदमै खुसी छ.
1: त्यो राख्न सक्नु नै सफलता हो
0: एकदम. मैले
1: हुन त हुन्थ्यो होला नि, तपाईँले पढे भन्नुभयो नि, डिजिटल प्लेटफर्म आएको थियो, फेसबुकै मात्र चलाएर बसे भए हुन्थ्यो होला, टिकटक त्यतिकै थियो, अरू धेरै चिजहरू थिए, भुलिने ठाउँहरू थिए, अथवा चाहिँ मान्छेलाई समय भयो भने त मान्छेले नभई नहुने भन्दा नभए पनि हुने चिजमा पनि बढा लिन सक्छ. तपाईँलाई पढाइले एउटा सफल पनि बनायो, ती कतिपय कुरा तपाईँलाई नचाहिने चिजबाट पनि तपाईँलाई जोगायो, कहिले पनि तपाईँले दुष्कर्म गर्नु भएन, सत्कर्म गर्नुभयो, तपाईँ सधैँ खुला हुनुभयो, विश्वसनीय हुनुभयो र आज तपाईँको परिवार खुसी छ। त्यति नहुँदै कहिलेका परिवार आज सम्पत्ति छ, घर छ, सारा छ, तर खुसी छैन। त्यो खुसी दिन सक्नु पनि त सफलता हो। अब यहाँनिर यो संस्थागत कुरा अलिकति गरौँ, तपाईँहरूको यो कृषि सहकारीको आकार कत्रो छ अहिले, कति सदस्य हुनुहुन्छ?
0: अहिले हाम्रो आकार भनेको तपाईँको कागेश्वरी नगरपालिका को तपाईँको छवटा हाम्रो वडा लिएका छौँ होइन।
1: कहिले पनि तपाईँले दुष्कर्म गर्नु भएन, सत्कर्म गर्नुभयो, तपाईँ सधैँ खुला हुनुभयो, विश्वसनीय हुनुभयो र आज तपाईँको परिवार खुसी छ। त्यति नहुँदै कहिलेका परिवार आज सम्पत्ति छ, घर छ, सारा छ, तर

0: 634 जना हाम्रो सदस्यहरू हुनुहुन्छ, सदस्य पनि हामी बढाइराखेका छौँ, एक घर एक सदस्य भनेर। अब पुरै कागेश्वरी नै हामीले लिनलाई खोज्दैछौँ,
1: कागेश्वरी
0: नगरपालिकाभित्र मात्रै हामीले कार्यक्षेत्र बनाउने, त्यहाँभन्दा बढी अब अहिले त झन् एकवटा एक सहकारी भनेको छ, तर हाम्रो उत्पादनमूलक भएको भएर चाहिँ हामीले लिन सक्छौँ। र सीमित त्यहाँ मात्रै भए तापनि यसले चाहिँ समन्वय चाहिँ कसरी गरौँ भन्नुहुन्छ भने, हामी 77 जिल्लामा हामीले चाहिँ लिङ्क गरायौँ के,
1: कसरी
0: त्यो चाहिँ कस्तो भने, अब हामीले हाम्रा किसानहरू चाहिँ हामीसँग, अब म एउटा उद्यमी उद्योग वाणिज्य सङ्घमा पनि म पहिला मैले 3 वर्ष कार्यरत भएँ नि त, तपाईँको त्यतिखेर म उद्योग वाणिज्य सङ्घमा भएको बेला मैले 77 जिल्लाका उद्यमीहरूसँग मेरो सहकार्य भइसके पछाडि उहाँका उत्पादनहरू के हुन्छन् भनेर मैले सहकार्य गर्दा, एउटा नेतृत्वले गर्दा नै म त्यहाँ पुगेँ होइन, अनि उहाँहरूलाई मैले आह्वान गरेँ, ल तपाईँहरू यसरी सामान छ भने ल्याउन सक्नुहुन्छ, हामीसँग जोडिन सक्नुहुन्छ भनेपछि सामान पनि कतिपयहरूले पठाउनु पनि भयो हाम्रै बजारमा। अब हामीले धादिङका पनि तरकारीहरू पनि ल्याएर बेच्यौँ होइन, त्यतिखेर अब हाम्रो त्यहाँ एउटा मिलिजुली भन्ने सहकारी छ, सहकारीको अध्यक्ष समन्वय पनि गर्नुभएको थियो सामानहरू पनि, कार्यक्षेत्र यहाँ भए पनि समन्वय गरेर त्यहाँका सामानहरू ताजा खानाहरू त हामीले मिल्यो नि त, अनि उहाँहरूलाई पनि हामीले जानेका कुराहरू सिकाउन मिल्यो क्या। त्यो गर्दा गर्दै अहिले अर्को कुरा कस्तो पनि मैले एउटा चाहिँ डिजिटल सिस्टमबाट के चाहिँ पनि एउटा हामीले एउटा टिम बनाउँदैछौँ अहिले भन्दा, यो नेपाल अधिराज्यभरिकै उद्यमी उद्यमी उपभोक्ता र तपाईँको उपभोक्ता दुईटा जोडेपछि तपाईँको रोजगारको पनि सिर्जना त्यहाँ हुने हो क्या। तीनटा कुरालाई जोड्ने टोटल हामीसँग भएका लिङ्कमा भएका नम्बरहरूलाई हामीले चाहिँ त्यसैलाई चाहिँ डिजिटलमा चाहिँ सिस्टममा जोडेर उहाँहरूकोसँग उत्पादन के हुन्छ र कसलाई के मनपर्छ, कसले कुन चिज खान्छ र त्यो खानाको लागि त्यो डेलिभरी पुर्याउने जिम्मा कसको हुन्छ भने, तीनटा कुरा त हामीले त्यो पनि एउटा अहिले चाहिँ गर्न सुरुवात गरिसकेका
1: छौँ। बजार
0: भनेको उपभोक्ता भयो, अब तपाईँको रोजगार भनेको चाहिँ जसले लगेर डेलिभरी दिन्छ, जसले चाहियो नि त पुर्याउनु त सिस्टमले लाने भयो नि त, त्यो पनि एउटा हामीले ग्रुपिङ गरेर अहिले हामीले सुरुवातको अवस्था छ। हामीले त्यो यदि त्यो भयो भने चाहिँ सफल किसानहरूलाई हामीले बनाउन सक्ने रहेछ, यो रिसर्चबाटै निकालेको कुरा।
1: मान्छेले अर्को हेर्छ आर्थिक आधार चाहिँ कस्तो छ, त्यसको उचाइ चाहिँ कत्रो छ, कति लगानी छ, लगानी पुँजी संकलन गर्ने त्यसलाई किसानहरूलाई प्रवाह गर्ने सिस्टम चाहिँ के छ,
0: त्यसमा तपाईँको लगानी केही पनि छैन। के छ भन्दा जस्तै मेरो फर्म छ, मैले के गर्छु तरकारी उत्पादन गर्छु होइन, मलाई बेच्न गाह्रो भएको छ भनेपछि अर्काको के छ दुध छ होइन, आफ्नो आफ्नो फर्मको जो जो लिडर छ नि त्यो लिडर त्यहाँ जोडिने, जोडिसके पछाडि त्यहाँ के हुन्छ भन्दाखेरि त्यसै गरी उत्पादनकै एउटा टिम बनेपछि त्यहीभित्रबाट हामीले सम्पूर्ण कुराहरू चाहिँ अब कसको के छ त्यसलाई चाहिँ एउटा ग्रुपमा चाहिँ बाँड्नुपर्छ, त्यो ग्रुपले नै सम्पूर्ण कुराहरू चाहिँ अब रोजगारहरू पनि अब कतिवटाको टिम बनाएर त्यसलाई हामी एरिया पनि हेर्नु पर्यो नि त, कुन एरियामा कसरी गर्ने भनेर त्यो त्यसरी चाहिँ हामीले बनाउनु, त्यसमा लगानी पैसा उठाएर त्यो पनि होइन के, ग्रुपिङ बनाउने, ग्रुपिङबाट चाहिँ हाम्रो सम्पूर्ण कुरा हाम्रो चाहिँ मिटिङ गराएर अनि त्यसलाई हामीले कसरी चाहिँ गर्ने भन्दाखेरि भित्रै बजार छ, भित्रै चाहिँ तपाईँको उपभोक्ता भनेको बजार भयो, अब त्यहाँ काम गर्ने भनेको रोजगारको सिर्जना भयो, त्यो ढङ्गले हामीले अगाडि बढाउन लागेछौँ।
1: यहाँ तपाईँहरूको सदस्य हरेकले कृषि गर्नुभएको छ, व्यवसाय गर्नुभएको छ, उद्योग चलाउनु भएको छ, त्यतिकै संस्था आफैले पनि कृषि आफ्नो व्यवसाय गरेको छ कि
0: संस्थागतबाट हामीले यो मनमुरीले चाहिँ अब जग्गा लिजमा नमिलेको कारणले गर्दा खेती योग्य त्यो भयो भने चाहिँ हामी गर्ने भनेर हामीले त्यो कुरा चाहिँ गर्दैछौँ, तर संस्थाले चाहिँ अहिले के गर्छ किसानकै सामानहरूलाई चाहिँ फोकस गरिरहेको छ क्या, संस्थाले गर्नुपर्ने चाहिँ हो, अब हामी केही समयबाट गर्छौँ किनभने हामीले जमिनहरू मिलाउँदैछौँ खेती नपाएकोले गर्दा, हामीले चाहिँ किसानको जसरी पनि उद्धार गर्ने क्या, कहाँ कहाँबाट कुन कुन ठाउँबाट सकिन्छ
1: सामान चाहिँ अहिले वरिपरबाट आइहाल्छ, टाढाबाट नै आउँछ तपाईँहरूको,
0: टाढाबाट कहिले कहीँ अब नुवाकोटबाट पनि हामीले एकचोटि धानहरू पनि हामीले ल्याउने पहल गर्यौँ, ल्याइयो पनि होइन, चामल बनाएर
1: कुटे
0: त्यो पनि गर्यौँ हामीले, अब आलु साङ्खुबाट पनि ल्याइयो, अब जे जगाले ल छ भनेपछि ल ल्याउनुहोस् भन्ने हो क्या हामीले ल्याउने, उहाँहरूले पनि उहाँहरूको पनि दायित्व हुन्छ, ठाउँ छ हामीसँग, हामीले बजारीकरण हामीले पहल गर्ने।

0: त्यो चाहिँ अहिलेसम्म हामीले त्यस्तै गरेरै यो संस्थाले चाहिँ काम गरिरहेको छ क्या। जस्तै गाईको दुध चाहिँ फर्ममा उत्पादन भएपछि त्यो दुध लिएर आएर त्यहाँ डेयरीमा दिएपछि त त्यहाँ त बनाउनुले पनिर बनु, घिउ बनु, मही बनु, होइन
1: कम्तीमा कम विषादीयुक्त
0: विषादीलाई चाहिँ
1: खानेकुराहरू खान पाइयो,
0: अर्ग्यानिक एकदमै ताजा ताजा चिजहरू। जस्तै टमाटर उत्पादन हुन्छ भने भक्तपुर पनि ल्याएर हामीलाई त्यहाँ राखिदिनुहुन्छ, हामी बेचिदिन्छौँ, म त फेसबुकमै हालिदिन्छु, जसले जति यति ल्याए पनि म हालिदिन्छु क्या। किन भन्दाखेरि मलाई चाहिँ त्यस्तो लाग्छ कि किसानको
1: जानकारी
0: 2 किलो ल्याए भने बेच्दिने, 1 किलो ल्याए भने फेसबुकमा हालिदिएपछि हुर्र गरौँ मान्छे आउनुहुन्छ। अब कहिले
1: त्यसले पनि बजारलाई चाहिँ सजिलो छ,
0: मैले त मेरो आफ्नैबाट लाइभ हालिदिन्छु होइन, मेरो आफ्नै जयकला बस्नेबाट हालिदिन्छु, जसले जे सोच्छ सोचोस् क्या। तर मेरो कर्म के हो, मैले त्यो गर्नुपर्छ, मेरो एउटा चाहिँ कर्तव्य हो।
1: भनेको डिजिटल प्लेटफर्ममा हामी जाँदा, सोसियल मिडियामा जाँदा पनि के कुरा गर्ने भन्ने रहेछ? तपाईँले त्यो चलाउँदा पनि त्यहाँका बजारका कुरा राख्नुभयो, किसानका समस्या सुनाउनुभयो, आएका वस्तु सामान देखाउनुभयो, है आज यस्तो आयो भन्नुभयो, मान्छेले थाहा पाए, सकारात्मक प्रयोग रहेछ, पोजिटिभ युज गर्ने कुरा यही रहेछ। अब सुन्दा नि तपाईँको अघिदेखिको कुरा सुन्दा सबैलाई आनन्द लागेको छ। तपाईँले बीचमा लामो समय ग्याप भएको पढाइ जोड्नुभयो, परिवारलाई खुसी दिनुभयो, धेरै वरपरका किसानहरूलाई समेट आफै किसान भएर एउटा सामूहिक काम गर्नुभयो, त्यति धेरै सदस्यहरू तपाईँहरूसँग हुनुहुन्छ, धेरै ठाउँबाट तिन तरकारी फलफूल अन्न अनाज आउँछ, त्यो बिक्री गर्नुहुन्छ, एक किसिम खुसी नै खुसी छ। तर यति गरिरहँदा चुनौतीहरू पनि त होला नि,
0: चुनौती त अब
1: ओभरनाइट भएको काम त होइन,
0: एकदम चुनौती यसमा जति चुनौती केहीमा पनि थिएन क्या, थिएन नै होइन, अहिले पनि छ
1: चुनौती
0: होइन, यसमा जति चुनौती केहीमा छैन भन्न खोजेको क्या, यति धेरै छ होइन। अनि तर म के गर्छु भने चुनौतीलाई साथी बनाउँछु क्या, जब चुनौती आएपछि म खुसी हुन्छु क्या, मलाई आँट हिम्मत यति बढ्छ। अरू चाहिँ टाउको दुखेर सुत्ने हो होइन, म धेरैको देख्छु, अलिकति टेन्सन भयो कि डिप्रेसन भनेको छ, म डिप्रेसनको म ज्वरै उखालिदिन्छु क्या। हेर्नुहोस् त मलाई टेन्सन भनेको लाग्दैन, चुनौती भनेको मेरो साथी हो भन्छु क्या मैले। अनि आए चुनौती धेरै आए,
1: कस्तो भन्नु कस्तो आउँदो रहेछ
0: अब भन्न थाल्यो भने अलिकति ऊ नै हुन्छ होइन, तर कस्तो भनेदेखि जुन ठाउँमा मैले काम गर्दैछु त्यो ठाउँमा 12 वर्ष भयो नि त मैले काम गरेको, अब काम गर्दै जाँदाखेरि धेरै कुराहरू बुझिन्छ क्या त्यहाँ। अब चुनौती कस्तो खालको आयो भने गरिराखेको चाहिँ जुन कामको थलो नै थलै उखालेर फाल्ने भने चाहिँ कस्तो चुनौती आयो होला क्या, त्यो पनि आयो
1: क्या,
0: त्यस्तो आयो। तर उनीहरूलाई पनि मैले के गरेँ त भन्दा ठिक छ होइन, मैले यदि गलत गरेको रहेछु भने म उखालेर जानै पर्छ होइन, तर मैले सही कर्म हजारौंजना किसानको उद्धार गरेको छु भने के हुन्छ, त्यो प्लस भएर आउँछ भनेको थिएँ, त्यो किन घुमी फेरि रुम जाँदा के त्यो आएको पनि छ, र किनभने मैले अहिले त्यो ठाउँमा काम गरि पनि राखेको छु, र त्यस्ता चुनौतीलाई अझै पनि म सामना गर्छु भनेर म अगाडि बढेको छु, र त्यस्ता चुनौती जो ल्याउने साथीहरूलाई म धेरै धेरै धन्यवाद पनि दिन्छु। आज उहाँहरू हुनुहुन्छ र म यो ठाउँमा पुगेँ होइन, मलाई उहाँहरूसँग कुनै पनि यो युगो छैन क्या, म यति खुसी उहाँहरूलाई देखेर मलाई आफैलाई एकदम अन्तर हृदयबाट उहाँहरूलाई म शुभकामना दिन्छु क्या। किन भन्दाखेरि जयकला बस्नेतलाई नचिनेको कारणले गर्दा, क्षणिक फाइदा लिनाले गर्दा उहाँहरू मसँग टाढिनु भयो नि त, तर अब नटाढिनुहोस् के, अब मसँग आउनुहोस्, काम गरौँ
1: होइन,
0: मिलेर गरौँ। एउटा चाहिँ यो छाता संगठन हो होइन, एउटा छाना मुनि करोडौं हजारौं मान्छे अटौँ भन्ने मेरो त ध्येय छ नि त, नचिन्नु उहाँहरूको केही होला, तर मैले के त के गर्छु त भन्दा मैले चाहिँ उहाँहरूलाई सपोर्टै सहयोगै गर्छु के। त्यो भएर चुनौतीलाई चाहिँ म जहिले पनि, मलाई चुनौती जसले ल्याइदिन्छ त्यसलाई म धन्यवाद दिन्छु, र चुनौतीलाई म जहिले साथी बनाउँछु, र यो चुनौतीलाई चाहिँ मैले यो अप्ठ्यारा सारा गाह्रा जुन दुःखलाई मैले शक्तिमा परिणत गर्ने मसँग चाहिँ एउटा क्षमता भगवान्ले मलाई शक्ति दिनुभएको छ, म त्यसमा खुसी छु।
1: तपाईँहरूको जस्तो कृषि सहकारी गर्दा अवसर चाहिँ के आउँछन् किसानलाई, उद्यमीलाई, त्यसदेखि लिएर चाहिँ उपभोक्तालाई,
0: त्यसमा अवसरहरू धेरै
1: तपाईँहरूले काठमाडौँमा गर्नुभयो,
0: हजुर
1: विराटनगरमा पनि कोही कसैले गर्न पाए, नेपालगञ्जमा गर्न पाए, जनकपुरमा गर्न पाए, पोखरामा गर्न पाए, उता भुटोलतिर गर्न पाए, होइन धनगढीतिर गर्न पाए, अरू अरू थुप्रै सहरहरूमा जहाँ मान्छेको घना बस्ती छ त्यहाँ चाहिँ नि खाना त खानै पर्छ नि, पैसा खर्च गर्नु त छँदैछ सहरमा बस्ने तमाम पेसा व्यवसायले बस्नेहरूले, तर खर्च गर्दा पनि ताजा खानेकुरा, ताजा अन्न अनाज तिउन तरकारी होइन कम विषादीयुक्त अझ भर्सक अर्ग्यानिक खान पाए भन्ने लाग्छ। त्यस्तो यस्तै गरी गर्न पाए त हुने रहेछ नि,
0: एकदमै अवसरहरू यसमा खोज्नु हो भने अवसरै अवसर छन्, तर खोजिदिने कसले क्या रिस्क बोक्दिने मान्छे चाहिन्छ क्या त्यहाँ भने, जस्तै अब काम गर्दाखेरि त हरेक चुनौतीका कुरा आए नि त आउँछन् क्या, तर त्यो चुनौतीलाई पनि समाधान गर्दै होइन समस्याको समाधान गर्दै अगाडि लग भने किसानलाई किन आउँदैन। अहिले त स्थानीयबाट झन् के छ विभिन्न कुराहरू कार्यक्रम दिएको हुन्छ, तर त्यहाँ गएर जोड दिने मान्छे चाहियो क्या,
1: प्राविधिक
0: एक्लै त हुँदैन, एउटा संगठन स्वास्थ्य चाहिन्छ,
1: विश्वास दिलाउनु पर्यो, काम गर्न देखाउनु पर्यो, जाँगर चाहियो,
0: जाँगर चाहियो, किनभने संस्था मार्फत
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बज्यो।
3: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
4: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुथोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562459 र 9865478232।

0: बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा ग्राहक प्रचलन एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अतः नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
0: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू:
1: अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
0: ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
0: शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थालाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: सरकारले अध्यादेश प्रतिस्थापन गरेर ल्याएको सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण सहित विभिन्न चारवटा विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ। सभाको आज बसेको बैठकले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 पारित गरेको हो। बैठकमा प्रधानमन्त्री वरेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको थियो। यस्तै अर्थमन्त्री डाक्टर सोनी वाग्लेले सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभएको थियो। विधेयक माथिको दफावार छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले आफूहरूको एउटै लक्ष्य देशलाई ग्रे लिस्टबाट बाहिर निकाल्ने रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले ग्रे लिस्टबाट देशलाई निकाल्नका लागि निगरानी भइरहेको र सम्पत्ति शुद्धिकरण जस्तो विषयलाई राजनीतिक अभिष्ट पूरा गर्ने दुरूपयोग गरियो भने देश ग्रे लिस्टबाट बाहिर निस्कन नसक्ने बताउनुभयो। यसरी सहकारी पहिलो संशोधन विधेयक 2083 माथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले बचतकर्ताको बचत फिर्ता गर्ने विषय सबैभन्दा महत्वपूर्ण रहेकाले यसमा सबैको सहयोग रहने अपेक्षा गर्नुभयो। मन्त्री रावलले बचतकर्ताको बचत उठाउन निर्मम भएर कठोर निर्णय लिनुपर्ने अवस्था रहेको र त्यसका लागि विभिन्न पक्षहरूसँग छलफल गरेर अगाडि बढ़िएको बताउनुभयो। यसैगरी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पारित गरियोस् भनी सभा समक्ष प्रस्तुत गर्नुभएको थियो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहताले नेपाललाई स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बनाउन र नागरिकलाई सहज एवं प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन विधेयक महत्वपूर्ण हुने बताउनुभयो। अध्यादेश प्रतिस्थापन गर्न ल्याइएका चारैवटा विधेयकहरूमाथि परेका संशोधनहरू मध्ये मन्त्रीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएका र सांसदहरूले फिर्ता लिनुभएका बाहेक अन्य संशोधन प्रस्तावहरू सभाले अस्वीकृत गरेको थियो। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत नौवटा मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहगत छलफल सकिएको छ। मन्त्रालयगत विनियोजन शीर्षकहरूमाथि छलफलमा सहभागी सांसदहरूले रोजगारी सृजना, गरीबी न्यूनीकरण, औद्योगिक पुनरुत्थान, कृषि उत्पादनमा वृद्धि, दलित समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउने लगायत जन अपेक्षा पूरा गर्नेतर्फ बजेट केन्द्रित हुनुपर्ने बताउनुभयो। यस्तै छलफलमा सांसदहरूले पर्यटन प्रवर्धन वातावरण संरक्षण लागू औषध प्रयोग निरुत्साहन शारीरिक तथा मानसिक स्वास्थ्य ज्येष्ठ नागरिक सुरक्षा जस्ता कार्यक्रमलाई स्पष्ट रूपमा प्राथमिकीकरण गर्नुपर्ने सुझाव राख्नुभयो। भूमिहीन सुकुमासीहरूको व्यवस्थापनका लागि बजेट पर्याप्त र छुट्याइएको भन्दै सांसदहरूले वास्तविक सुकुमासीको संख्या एकीन गरी उचित व्यवस्थापन गर्न सरकार चुकेको बताउनुभयो। सांसदहरूले नीति विपरीत जनताको स्थायी आवासको व्यवस्थापन नगरी हटाइएका उपत्यकाका सुकुमासीको व्यवस्थापनका लागि बजेटले स्पष्ट नबोलेको बताउनुभयो। यस्तै शिक्षा क्षेत्रलाई आर्थिक विकाससँग जोड्न व्यावसायिक र रोजगार मुख्य शिक्षा नीति आवश्यक रहेको भन्दै आवश्यक शिक्षक दरबन्दी सृजना गर्नुपर्नेमा सांसदहरूले जोड दिनुभयो। यसरी राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले पेट्रोलियम पदार्थको कृत्रिम अभावको नियमन मनसुन अवधि शुरू भएकाले बाढ़ी पहिरोको जोखिममा रहेका र विस्थापित जनताको स्थायी व्यवस्थापन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले सुस्ता बचाउ अभियान लिएर काठमाडौँको माइतीघर मण्डलामा आन्दोलनरत सुस्तावासीको उचित मागलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने सीमा सम्बन्धी उचितका विषयको सम्बोधन गर्नुपर्नेमा पनि जोड़ दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिनको सभा 1 बजे बस्नेछ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न फिफाका प्रतिनिधिहरूसँग छलफलको प्रयास भइरहेको बताउनु भएको छ। मन्त्री परिषदको आज बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा संचार कर्मीको जिज्ञासामा सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले पहिलेको समस्या समाधान बारे छलफलका लागि फिफा र एसियाली फुटबल संघ एएफसीका पदाधिकारीहरूलाई वार्तामा बोलाइसकेको बताउनुभयो।
3: हामीले फिफाको पदाधिकारीहरूलाई एएफसीका पदाधिकारीहरूलाई वार्तामा भए पनि हामीले बोलाइसकेका छौँ। चुनावको जति सफल पनि भइहाल्छ तर हामी नेपालको फुटबलप्रति हामी एकदमै संवेदनशील छौँ। नेपालको फुटबललाई जसरी हुने हामी माथि उठाउनको लागि हामी अवगत पनि छ र आउनुभन्ने यसपछि पनि एन्फामा राजनीतिक रूपमा होइन जुन नेपालको फुटबललाई योगदान जोडेर गर्नुभएको छ खेलाडीहरू जसरी फुटबललाई माया गर्नुभएको छ र खेललाई बुझ्नुभएको छ त्यस्ता व्यक्तिहरूको ल्याएर चाहिँ हामीले पनि एन्फा त्यस्तो बन्छ। योभन्दा पढ्न जाने सबै क्षेत्रमा तर कति नै रहन्छ होइन हामी

0: क्षमा की प्रतिबंध लागेको बताउँदै मन्त्री पोखरेलले इन्फ्रामा भएका भ्रष्टाचारहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्न र फुटबलको विकास गर्न सरकार लागिरहेको बताउनुभयो। राजनीतिक हस्तक्षेपका कारण नेपालमा फुटबलको विकास हुन नसकेको उल्लेख गर्दै मन्त्री पोखरेलले एन्फालाई राजनीतिक भर्ती केन्द्र र भ्रष्टाचारको अखाडा बनाउन नदिन सरकारले गम्भीर कदम चाल्ने बताउनुभयो। यसैबीच आज बसेको मन्त्री परिषद बैठकले गोर्खापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मत बहादुर राहुललाई नियुक्त गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले संरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो। यसै गरी बैठकले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने, कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली 2083 तथा शिक्षा दशौं संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। यस्तै बैठकले राष्ट्रिय सदाचार नीति 2083 र राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत गर्ने, नेपाल प्रहरीका 8 जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूको सरुवा गर्ने, विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने लगायतका निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो। कर्णाली राजमार्गको दैनिक सड़क खण्डमा आज बिहान दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाड़ी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा पछ्याई भएको प्रहरीले जनाएको छ। नदीमा जलसतह बढ़ेको र गाड़ी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाई भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी सन्तोष सिंह राठौरले बताउनुभयो। उहाँका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गएको फोर्स गाड़ी आज बिहान चामुण्डा वृन्दा सही नगरपालिका 7 दैनिकको सांगीत डाँडा स्थित कर्णाली नदीमा खसेको थियो। प्रहरीका अनुसार अन्दाजी 40 वर्ष उमेरका पुरूषको शव भीमा अड्किएको अवस्थामा निकालिएको र नाम थर तथा वतन खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। सुर्खेत बस पार्कबाट आज बिहान 8 बजे छुट्दा 5 जना सवार रहेको भनिए पनि गाड़ीमा कतिजना थिए भन्ने यकिन नभएको एसएसपी राठौरले जानकारी दिनुभयो। गाड़ी अनियन्त्रित भई दुर्घटना हुँदा सड़कबाट अन्दाजी 400 मिटर तल कर्णाली नदीमा खसेको थियो। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जयराज सापकोटाको टोली समेत सुर्खेतबाट घटनास्थल पुगेको छ। व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले वर्गीयबाट आजदेखि गगाधनी प्रमाण पूजा लाल पूजा वितरण अभियान शुरू गर्नु भएको छ। वर्गीयको भडैयाताल गाउँपालिका 4 का 29 जना भूमिहीन दलित तथा भूमिहीन कुटुम्बासी परिवारलाई मन्त्री रावलले लाल पूजा उपलब्ध गराउनु भएको हो। लामो समयदेखि जग्गाको स्वामित्व नपाएका स्थानीयले लाल पूजा प्राप्त गरेपछि कानूनी रूपमा जग्गा धनी बनेका छन्। यस अवसरमा मन्त्री रावलले भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। यातायात व्यवस्था विभागले हिजोदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तर प्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारी साधनको भाडा दर आजदेखि लागू हुने गरी 2% घटाएको छ। विभागले आज सूचना जारी गर्दै सार्वजनिक यातायात तथा मालवाहक सवारी साधनको भाडा 2% घटाइएको जनाएको हो। विभागले पछिल्लो पटक भाडा दर समायोजन गर्दा भएको डिजेलको औसत मूल्य प्रति लिटर 235.83 रुपियाँ रहेको थियो भने असार 17 गते देखियो भने 193.83 रुपियाँ कायम भएकाले स्वचालित प्रणाली अनुसार नयाँ भाडा समायोजन गरिएको जनाएको छ। यसरी 2083 बैशाख 12 गतेको मन्त्री स्तरको निर्णय अनुसार सार्वजनिक तथा मालवाहक सवारी साधनको भाडा 5% वृद्धि गरिएको थियो। सरकारले सार्वजनिक गरेको 100 दिनमा गर्ने सही बुदाका काम प्रभावकारी रूपमा कार्यान्वयन भइरहेका छन्। 102 मा सरकारले शैक्षिक क्षेत्रमा समेत नयाँ सुधारको आलनी गरेको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
1: सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता सहित गठन भएको सरकारले विभिन्न क्षेत्रमा सुधारका कार्यहरू आरम्भ गरेको छ। शिक्षा क्षेत्रमा वर्षौंदेखि कायम रहेका व्यथिति, ढिलो परीक्षा तथा नतिजा प्रकाशन प्रणाली, शैक्षिक संस्थामा राजनीतिक हस्तक्षेप र सार्वजनिक स्रोतको दुरूपयोग जस्ता पक्षमा विभिन्न सुधार आरम्भ मात्रै भएको छैन, कतिपय कामहरू कार्यान्वयनमै आइसकेका छन्। विद्यालय तहमा कक्षा पाँचसम्मका विद्यार्थीका लागि परम्परागत आन्तरिक परीक्षा हटाई वैकल्पिक मूल्याङ्कन प्रणाली लागू गरिएको छ भने जन्मदर्ता प्रमाणपत्र नभएका बालबालिकालाई स्थानीय तहबाट प्रमाणित विवरणका आधारमा विद्यालय भर्ना गर्ने व्यवस्था मिलाइएको छ। त्यस्तै विश्वविद्यालयहरूमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ़ाउनका साथै सबै तहको पाठ्यक्रम पुनर्संरचना गर्ने नीति सरकारको छ। शिक्षकका लागि ई पेन्सन कार्डको व्यवस्था गर्नुका साथै डिजिटल हस्ताक्षर प्रमाणीकरण र गुनासो व्यवस्थापनका लागि हेल्प डेस्कको स्थापना पनि गरिएको छ। गत भदौ 24 गतेको आन्दोलनबाट प्रभावित र तीनका परिवार मध्येका 76 जना युवालाई प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र मार्फत समेटिएको छ। नयाँ परिस्थितिमा बनेको युवा पुस्ताको नेतृत्वको सरकारले शिक्षामा राजनीतिक हस्तक्षेप रोक्नेदेखि विद्यार्थी संगठन खारेज, विधा दुरूपयोग अन्त्य, परीक्षा प्रणालीमा सुधार लगायतमा उल्लेख्य उपलब्धि हासिल गरेको शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता शिव कुमार सापकोटा बताउनुहुन्छ।
2: पाठन प्रागिक उन्नयन समुन्नति भन्दा बाहिर खण्डित हुन नपरोस् भन्ने एउटा पक्ष थियो, त्यो पक्ष कार्यान्वयनमा गइराखेको कुरा तपाईँ हामीले बुझेकै छौँ। विद्यालय तहमा पनि मूल्याङ्कन प्रणालीको सुधार, परीक्षा प्रणालीको सुधार, नतिजा प्रकाशनका प्रणालीको सुधार, कम समयावधिमा नतिजा प्रकाशन गर्ने, अलिकति सिस्टममा एफिसियन्सी ल्याउने भन्ने कुराहरू भइराखेकै छ।
1: त्यसै गरी लामो समयदेखि अध्ययन विधाको नाममा विदेश बसेर नियम विपरीत तलब भत्ता लिएका प्राध्यापकहरूबाट सरकारी रकम फिर्ता गराउने प्रक्रिया पनि अघि बढेको छ। परीक्षा सञ्चालन, उत्तर पुस्तिका परीक्षण र नतिजा प्रकाशनलाई समयमै सम्पन्न गर्न थालिएको छ, जसले गर्दा विद्यार्थीहरूलाई लामो समयसम्म नतिजा कुरेर बस्नुपर्ने समस्याको अन्त्य भएको छ। सरकारले समग्र शैक्षिक क्षेत्रको पुनर्संरचनाका लागि पनि काम गरिरहेको प्रवक्ता सापकोटाको भनाइ छ।
2: चाहे त्यो विद्यालयकामा भन्नुहोस्, चाहे त्यो शिक्षकहरूको बन्दोबस्तमा भन्नुहोस्, पाठ्यक्रममा भन्नुहोस्, मूल्याङ्कन प्रणालीमा भन्नुहोस्, शिक्षक कार्यान्वयन प्रणालीहरूमा भन्नुहोस्, त्यो सबै विषयहरू
1: शैक्षिक संस्थाका साथै सरकारी प्रशासनिक सुधारमा समेत चुनौतिएको छ। मन्त्रालयका प्रवक्ता सापकोटाका अनुसार विगतमा हुने जस्तो ढिला सुस्ती र फाइल रोक्ने प्रवृत्तिको पनि अन्त्य भएको छ।
2: प्राथमिक कामहरूमा पनि फाइलहरूलाई टुङ्ग्याउने, सरकारका विषयहरूलाई टाँचो राख्ने, गुनासा सुन्ने, त्यसलाई पछुट गर्ने, हाम्रो आन्तरिक प्रशासनिक शैलीहरूमा पनि व्यापक सुधार भइराखेका
1: छन्। सरकार शिक्षा विधेयक सँगै शैक्षिक क्षेत्रको पुनर्संरचनाका लागि आवश्यक पर्ने नीति तथा कानुन तर्जुमा गर्न पनि लागि परेको छ, जसको निम्ति विद्यालय तथा विश्वविद्यालय तहमा रहेका विकृत पक्षलाई उजागर गर्न सरकारले सकारात्मक शुरूआत गरेको छ। तर सार्वजनिक शिक्षामा सुधार, व्यावसायिक र प्रविधि मैत्री पाठ्यक्रम निर्माण, शिक्षक तथा कर्मचारी व्यवस्थापन र लाखौं युवालाई शिक्षा तथा तालिमको व्यवस्था लगायतमा पनि सरकारले कदम चाल्नुपर्ने देखिन्छ। सरकार गठनको 3 महिनाको अवधिमा भएका सुधारका पक्षले भने शैक्षिक क्षेत्रमा आशाको ढोका
0: सूचना र प्रसार संचार मन्त्री डाक्टर विक्रम किमिल सिन्हाले प्रवक्ताहरूले राष्ट्रिय हितलाई केन्द्रमा राखी सूचना प्रवाह गर्नुपर्ने बताउनु भएको छ। संचार मन्त्रालयमा आज आयोजित प्रवक्ता संवाद कार्यक्रममा मन्त्री डाक्टर किमिल सिन्हाले विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रवक्ताहरू, आफ्ना निकाय अन्तर्गत सरकारका आधिकारिक प्रवक्ताका रूपमा महत्वपूर्ण जिम्मेवारीमा रहेको बताउनुभयो। मन्त्री डाक्टर किमिल सिन्हाले सार्वजनिक हुनुपर्ने आधिकारिक सूचना भने समयमै प्रवाह हुन नसकेको बताउँदै गोप्य रहनुपर्ने सूचना अनाधिकृत रूपमा बाहिरिने घटना न्यूनीकरण गर्न र संवेदनशील सूचनाको प्रभाव रोक्न आवश्यक सावधानी अप्नाउनु पर्नेमा जोड़ दिनुभयो।
3: विभिन्न निकायका प्रवक्ताहरू आफ्नो निकाय अन्तर्गत पनि एक किसिमले सरकारको प्रवक्ताले आजको सूचना दिनुलाई एकदमै त्यो महत्वपूर्ण भूमिका हुन्छ। दिनुपर्ने सूचना कसरी आधिकारिक सुरक्षित रूपमा दिने र चुहाउन नहुने सूचनाहरू कसरी राष्ट्रिय स्वार्थको लागि काम गर्ने जो निकायमा काम गरिरहनु भएको छ त्यो निकायलाई अतीतले गरी सूचना दिसकेर गर्नुहुने राष्ट्रप्रतिको एउटा घात हो।
0: मन्त्री डाक्टर तिमल सिन्हाले सूचना प्रविधिको युगमा कुन सूचना कुन निकायबाट प्रहार गर्नुपर्ने भन्ने विषयमा स्पष्टता आवश्यक रहेको बताउँदै आफू कार्यरत निकायलाई हानि पुगेकै सूचना सार्वजनिक गर्नु राष्ट्रहित र उत्तरदायित्व विपरीत रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रभावकारी सूचना प्रवाहका लागि सबै मन्त्रालय तथा सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको र प्रवक्ताहरूका लागि सूचना प्रवाह सम्बन्धी स्पष्ट कार्यदिशा हुनुपर्ने बताउनुभयो। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद कोविललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा तेस्रो पटक छ दिन ब्याज थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीश नायर प्रसाद पौडेल हेमन्त राहुल र पुलिस कोइरालाको इजलासले आज पूर्व अर्थमन्त्री पौडेललाई थप छ दिन सुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि दुई दिन अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरू भएको छ। बौद्ध धर्म संस्कृति र सम्पदाको संरक्षण तथा दिगो पर्यटन प्रवर्धन विषयमा केन्द्रित सम्मेलनमा नेपाल सहित भारत चीन श्रीलंका र फिनल्याण्डका बौद्ध विद्वान सम्पदा विज्ञ अनुसन्धानकर्ता तथा शिक्षाविदको सहभागिता छ। लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना तथा लुम्बिनी प्रदेश सरकार उद्योग पर्यटन तथा यातायात मन्त्रालयको सहयोगमा आयोजित सम्मेलनमा लुम्बिनी क्षेत्रका बौद्ध सम्पदाको संरक्षण अन्तर्राष्ट्रिय प्रवर्धन तथा दिगो पर्यटन विकासका सम्भावनाबारे छलफल हुनेछ। यस्तै सम्मेलनमा लुम्बिनी क्षेत्रमा सुशासन प्रवर्धन बौद्ध सम्पदाको संरक्षण तथा दिगो पर्यटन विकासका उपायबारे विभिन्न देशका विज्ञहरूले एक दर्जन अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। रोकी सेनाले गैराती युक्रेनको राजधानी कियेभमा गएको आक्रमणमा 18 युक्रेनी मारिएका छन्। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसले युक्रेनमाथि ठूलो आक्रमणको तयारी गरिरहेको बताउनु भएको केही घण्टामै रूसले आक्रमण गरेको थियो। आक्रमणले शहरभरिका भवन तथा संरचनाहरू हल्लिन थालेपछि त्यहाँका स्थानीयलाई रातारात सुरक्षित स्थानतर्फ सारिएको थियो। पाकिस्तानको नजरबन्दबाट रिहा भएका 147 जना अफगान नागरिकहरू स्वदेश फर्किएको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार फर्किएका मध्ये 125 जना तोरखाम सीमा पार गरेर अफगानिस्तान प्रवेश गरेका थिए भने 22 जना स्पेन बोर्डर सीमा हुँदै प्रवेश गरेका थिए।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
5: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उद्योगी व्यवसायका समस्याप्रति सरकार र पार्टी दुवै सकारात्मक रहेको बताउनु भएको छ। विभिन्न उद्योग वाणिज्य संघका पदाधिकारीहरूसँग बिहार काठमाडौँमा भएको छलफलमा सभापति लामिछानेले उद्योग क्षेत्रका समस्याको व्यवहारिक र दीर्घकालीन समाधान खोज्न पार्टीहरू प्रतिबद्ध रहेको बताउनुभयो। यस अवसरमा उद्योग व्यवसायीहरूले सीमा क्षेत्रमा बढ्दो तस्करी भन्सार दर असन्तुलन पूर्वाधार विकास लगायतका विषयमा ध्यान आकर्षण गराएको विभिन्न उद्योग वाणिज्य संघका अध्यक्ष गौतमले बताउनुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले स्वदेशमै रोजगारीको अवसर सूचना गर्न मन्त्रालयले काम गरिरहेको बताउनु भएको छ। मन्त्रालयमा बिहिबार वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गर्दै आएका उद्यमी व्यवसायीलाई सम्मान गर्ने कार्यक्रममा मन्त्री यादवले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउँदै स्वदेशमै रोजगारीको अवसर सूचना गर्नु मन्त्रालयको आगामी मुख्य कार्यविषय रहेको बताउनुभयो। यस अवसरमा मन्त्री यादवले मोरङका व्यवसायी लोक बहादुर राईलाई यस वर्षको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार तथा झापाका मणिका राई सप्तरीका देवलाल यादव सिन्धुलीका यम कुमार गोले पर्वतका शिव कुमार छेत्री अर्घखाँसीका दिनेश खत्री र बाजुराका कर्मराज मल्ललाई उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गर्नुभयो। नेपालको भन्सार प्रशासन सुधार र व्यापार प्रवर्धनका लागि एसियाली विकास बैंक एडीबीले 5 करोड़ अमेरिकी डलर बराबरको नीतिगत ऋण स्वीकृत गरेको छ। एडीबीले साउथ एसियन सब रिजन इकोनोमिक कोअपरेशन कस्टम एण्ड लजिस्टिक रिफर्म प्रोग्राम अन्तर्गत सो ऋण स्वीकृत गरेको हो। यस कार्यक्रम अन्तर्गत डिजिटल प्रविधिको प्रयोग मार्फत भन्सार प्रशासनको आधुनिकीकरण पूर्वाधार योजनामा सुधार र नियामकीय संरचना सुदृढीकरण गर्ने एसियाली विकास बैंक नेपालका लागि देशीय निर्देशक आर्नो कोषाले बताउनुभयो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केतन ढुङ्गाना। अब खेलकुद समाचार।
6: फुटबलमा आज राति स्पेन र अस्ट्रिया बीच खेल हुँदैछ। खेल नेपाली समयअनुसार राति पौने एक बजे लस एन्जल्स स्टेडियममा शुरू हुनेछ। विश्वकप फुटबलमा ऐतिहासिक खेल प्रदर्शन गर्दै आएको स्पेनसँग अस्ट्रियाले सामना गर्नेछ। यसै अर्को खेल बिहान पौने पाँच बजे पोर्चुगल र क्रोसिया बीच हुनेछ। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र क्रोसियाका लुका मोड्रिचको खेल हेर्न नेपाली समर्थक पनि निकै उत्साहित रहेका छन्। सन् 2006 जर्मनी विश्वकपदेखि आफ्नो देशको जर्सीमा विश्वकप यात्रा शुरू गरेका यी दुई सुपर स्टारहरू विगत दुई दशकदेखि विश्व फुटबल जगतमा चर्चित छन्। यस्तै बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै अमेरिका फिफा विश्वकप फुटबल 2026 अन्तिम सोह्रमा प्रवेश गरेको छ।
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
7: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू।
8: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
7: शिक्षक सेवा आयोगका प्रावि, निवावि, मावि र शिक्षक लाइसेन्स।
8: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
7: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
8: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेशनल तालिम र आनन्द योग तथा प्राणायाम।
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रहरी, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ। सम्पर्क मोबाइल नम्बर 9849204154 र 9849793412।
7: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
9: ए चाम्बाई, त्यो पालीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
10: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो पनि?
9: त्यस्तो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
10: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
9: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
10: यता आइजाऊ न, एकपल्ट पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
9: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुख।
10: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
9: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
10: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ।
11: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपकर्नेछु।
10: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नु, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले म निस्किएँ है।
11: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
9: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु हो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
12: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागि उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।

0: यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनुभएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको BNP डेन्टल क्लिनिकमा जानु न, यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि BNB डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: BNB डेन्टल क्लिनिक, घोराही 15, दाङ।

0: को आवाज तपाई को मन को आवाज लोगो रेडियो चर्चुला छियानबे थोप्लो चार मेगाहर्ज
1: कर्णालीमा यात्रुवाहक गाड़ी नदीमा खस्ता 10 जना भन्दा बढ़ी बेपत्ता खोजी कार्य जारी पहिरो हटेपछि मुगलिन नारायणगढ़ सड़क खण्ड दुईतर्फी सञ्चालनमा आज राति बागमती र गण्डकीका केही स्थानमा ठूलो पानी पर्ने चेतावनी
2: पूर्वी लगायत यो मध्य र पश्चिम क्षेत्र पश्चिमको सुदूरपश्चिम क्षेत्रको तराई भूभागमा बढी वर्षा भएको छ त्यहाँ चाहिँ भारीदेखि धेरै भारी वर्षा पनि भएको छ विशेष गरी कञ्चनपुर एरिया कैलाली क्षेत्र 75-144 मिलिमिटर वर्षा भएको अवस्था छ
1: अन्तरप्रदेश सार्वजनिक यातायातको भाड़ा आजदेखि 2% घट्यो राष्ट्रिय सदाचार र विज्ञापन नीति पनि स्वीकृत गोर्खा पत्र र सुरक्षण मुद्रण केन्द्रमा नयाँ नेतृत्व नियुक्त
3: सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा श्री देवराज ढुङ्गाना मोरङलाई नियुक्ति गर्ने अर्को राष्ट्रिय सदाचार नीति 2083 स्वीकृत गर्ने र राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत गर्ने
1: विपक्षीको संसदमा विरोध कायमै एकै दिन 3 महत्वपूर्ण विधेयक पारित बजेट विवादले मध्य प्रदेश सभा फेरि अवरूद्ध बैठक अनिश्चितकालका लागि स्थगित
4: यसले भविष्यमा यसले टेक क्यारी ओभर गर्छ कि गर्दैन यो सरकारले कुल मिलाएर यो अर्थतन्त्रलाई यो प्रदेशको अर्थतन्त्रलाई समाप्त पार्ने पूरा रणनीतिक योजनामा अगाडि बढेको छ
1: र रूसको किबमा ड्रोन आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु विश्वकप फुटबलमा आज राति स्पेन र अस्ट्रेलिया खेल्दै भोलि पोर्चुगल क्रोएसिया आमने सामने हुने
5: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: भएको छ जसको प्रत्यक्ष असर चामलको मूल्यमा देखिन थालेको छ प्रति बोरा 300-400 रूपियाँसम्म मूल्य बढ्दा यसको सबैभन्दा ठूलो मार आम उपभोक्ताले खेपिरहेका छन् खाद्य सुरक्षाका लागि सिंचाई विस्तार कृषि उत्पादन वृद्धि र बजारमा कृत्रिम मूल्य वृद्धि नियन्त्रणमा सरकारले तत्काल प्रभावकारी कदम चाल्न आवश्यक छ अब खबर सन्तोषी रावलबाट सुर्खेतबाट कालीकोटका लागि छुटेको यात्रुवाहक गाडी दैलेखको संकेताडाबाट कडाली नदीमा खस्ता चालक सहित 10 जना भन्दा बढ़ी बेपत्ता भएका छन् कडाली प्रदेशको बुलबुली यातायातको गाड़ी कडाली राजमार्गबाट करिब 400 मिटर तल नदीमा खसेर पूर्ण रूपमा डुबेको प्रहरीले जनाएको छ दुर्घटनापछि प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ तर नदीको तीव्र बहाव र गाड़ी पूर्ण रूपमा डुबेका कारण उद्धार कार्य कठिन बनेको छ प्रहरीले बेपत्ता यात्रुको खोजी जारी राखेको प्रमुख जिल्ला अधिकारी आनन्द सारूले सीआईएनलाई जानकारी दिनुभयो
6: सशस्त्र नेपाल प्रहरी होइन स्थानीय समुदाय सबैको त्यो उद्धारको टोली चाहिँ पुगेको छ अब एकजना चाहिँ मृत अवस्थाको भेटिएर उहाँलाई चाहिँ उसमा सडकमा ल्याएको छ अब एकदमै अप्ठ्यारो 400 मिटर जस्तो तल छ अनि त्यो गाडी चाहिँ नदीभित्र छ क्या अनि नदी पनि बढेको अवस्था छ र त्यो गाडी मा अब सवार कतिजना थिए भन्ने पनि अझ यकिन हुन सकेको छैन उनीहरूले खानाको अर्डर गरेको भन्ने बुझिया छ होटलमा त्यो अर्डर गरेको हिसाबले 10 जनालाई अर्डर गरेको छ अब त्यही 10 भन्दा माथि नै हुन सक्छ अनि यो गाडी चाहिँ अब सुर्खेतदेखि कालीकोट जानलाई हिँडेको रहेछ गाडीको केही पाठ पूर्जाहरू चाहिँ त्यो भीरमा अलिअलि भेटिएको छ त्यो बाहेकहरू सबै गाडी चाहिँ नदीभित्रै छ अब गोताखोर पनि अब परिचालन भएको अवस्था छ तर अहिलेसम्म पत्ता लाग्न सकेको छैन थप जिउँदै उद्धार गर्न सकिएको अवस्था पनि छैन अब एकदमै अज्ञात अवस्थामै छ हजुर गाडीहरू पनि
1: अन्तरप्रदेश सार्वजनिक यातायातमा 2% भाडा घटाइएको छ घटेको भाडा दर आजदेखि 2 वा 2 भन्दा बढ़ी प्रदेश जोड्ने राष्ट्रिय रूपमा सञ्चालन हुने सार्वजनिक यातायातमा लागू भएको यातायात व्यवस्था विभागले जनाएको छ इन्धनको मूल्य घटेसँगै अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा 2% घटाउने निर्णय गरेको हो विभागका अनुसार डिजलको मूल्य घटेपछि भाडा दर पुनः समायोजन गरिएको हो विभागले यसअघि इन्धन महँगीता यात्रुवाहक र मालवाहक सवारीको भाडा 5% बढ़ाइएको थियो अहिले इन्धन सस्तो भएपछि त्यसलाई समेत ध्यानमा राखेर 2% भाडा घटाइएको जनाएको छ नयाँ व्यवस्था अनुसार यात्रुवाहक सवारी पहाड़ी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारी तथा तराईका मालवाहक सवारी सबैमा 2% भाडा घट्नेछ
7: सरकारले विशिष्ट संरचना संचालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्काई नियुक्त गरेको छ। यस्तै गोर्खापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मत बहादुर रावल र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना नियुक्त भएका छन्। आज सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका 8 जना प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीको सरूवा गर्ने निर्णय गरेको जानकारी दिनुभयो।
3: अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्नु बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति गर्ने कानून मन्त्रालयबाट छ। अग्रिमेन्ट अण्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एन्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेसनल जुरिस्डिक्सन छोटकरीमा बीबीएनजी भन्छ। यसलाई अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने गृह मन्त्रालयको छ। नेपाल प्रहरीमा कार्यरत 8 जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सर्वा गर्ने अर्को पूर्वाधार विकास मन्त्रालयको छ। विशिष्ट संरचना संचालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा श्री धर्मराज खड्का धनकुटालाई नियुक्ति गर्ने अर्को भूमि मन्त्रालयबाट छ। कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने अर्को शिक्षा मन्त्रालयको छ। शिक्षा 10 संशोधन नियमावली 2083 स्वीकृत गर्ने अर्को संचार मन्त्रालयबाट छ। गोर्खापत्र संस्थानको महाप्रबन्धक पदमा श्री हिक्मत बहादुर रावल कैलालीलाई नियुक्ति गर्ने अर्को पनि संचार मन्त्रालयकै छ। सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा श्री देवराज ढुङ्गाना मोरङलाई नियुक्ति गर्ने अर्को राष्ट्रिय सदाचार नीति 2083 स्वीकृत गर्ने र राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत गर्ने।
7: प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले सरकारले संसदमा पटक पटक उठाएका विषयलाई व्यवस्था गरेको भन्दै विरोध जनाएका छन्। आज बैठक शुरू हुनासाथ विपक्षी सांसदहरूले आफ्नो स्थानबाट उठेर सीमा समस्या लगायत विभिन्न सार्वजनिक सरोकारका विषयमा सरकारले कुनै चासो नदिएको भन्दै विरोध जनाएका हुन्। विरोधपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद खड्ग बहादुर बुढालाई बोल्न समय दिनुभएको थियो। सांसद बुढाले सरकारले कानून शासन र सुशासनको मर्ममाथि प्रहार गरेको आरोप लगाउनुभयो। उहाँले राहदानी छपाई खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको विषय सार्वजनिक भएकाले त्यसको निष्पक्ष पारदर्शी र कानून अनुसार छानबिन हुनुपर्ने माग गर्नुभयो।
8: पासपोर्ट प्रकरणको जरा समय पुगेर निष्पक्ष अनुसन्धान होस्। हिजोका प्रधानमन्त्री वा परराष्ट्र मन्त्री जोसुकै दोषी ठहरिए पनि कारवाही होस्, हाम्रो साथ रहनेछ। तर बाहिर सुशासनको सल्लाहकारहरूको आधारमा प्रधानमन्त्री कार्यालयबाट विगतका ओम्ली जस्तै अरम्भ काण्ड छप्ने काम किमार्थ स्वीकार्य हुने छैन।
7: यसैबीच प्रतिनिधि सभाले आज 3 महत्वपूर्ण विधेयक बहुमतले पारित गरेको छ। बैठकले सहकारी पहिलो संशोधन विधेयक 2083 सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083 र सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पारित गरेको हो। विधेयकहरू दफादार छलफलपछि बहुमतले पारित भएको हो। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री डाक्टर सोरेन वाग्लेले सम्पत्ति शुद्धिकरण अनुसन्धानलाई थप प्रभावकारी बनाउन कानूनी व्यवस्था सुदृढ गर्न आवश्यक रहेको बताउनुभयो। बजेटलाई लिएर उत्पन्न विवादका कारण मध्य प्रदेश सभाको बैठक फेरि अवरूद्ध भएको छ। प्रमुख प्रतिपक्षी दल जसपा नेपाल र जनमत पार्टीले बजेट संशोधनको माग गर्दै आज पनि बैठक चल्न नदिएपछि सभामुखले बैठक अनिश्चित समयका लागि स्थगित गर्नुभयो। बैठक शुरू हुनासाथ जनमत पार्टीका सांसद संजय कुमार यादवले सरकारले 1 करोड़ रूपैयाँका साना साना योजनामा बजेट बाँडेर संहिताको मर्म कमजोर बनाएको आरोप लगाउनुभयो।
4: यसो हेर्दाखेरि 1 अरब 66 करोड़ अहिले 2-3 वटा मन्त्रालय भन्दा बढ़ीको बजेट छ। अहिले हामीले समानुपातिक हिसाबले सबै जिल्लामा सबै पालिकामा बजेट विनियोजन भएन भनेर जुन भन्दैछौ यसले त झन् डिफरेन्स ल्याउँछ। 1 अरब 66 करोड़को तपाईँले रेट रूपमा भउँदै नभएको योजना टेन्डर गरिदिएपछि यसले भविष्यमा यसले टेक क्यारी ओभर गर्छ कि गर्दैन? यो सरकारले कुल मिलाएर यो अर्थतन्त्रलाई, यो प्रदेशको अर्थतन्त्रलाई समाप्त पार्ने पूरा रणनीतिक योजनामा अगाडि बढेको छ। तपाईँले यो संहितालाई समाप्त पार्ने षड्यन्त्र कहाँबाट तपाईँले शुरू गर्नुभयो?
7: अहिले देशका धेरै स्थानमा पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अधिकांश भूभागमा आज राति पनि मेघगर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेको छ। विशेष गरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ। महाशाखाका अनुसार विशेष गरी सुदूरपश्चिमका पहाड़ी र तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सीआईएनसँग कुरा गर्दै वरिष्ठ मौसमविद वरूण पौडेल भन्नुहुन्छ।
2: त्यस कारण यो पश्चिमी क्षेत्रमा वर्षा भइरहेको छ। पूर्वी लगायत यो मध्य र पश्चिम क्षेत्र, पश्चिमको सुदूरपश्चिम क्षेत्रको तराई भूभागमा बढी वर्षा भएको छ। त्यहाँ चाहिँ भारीदेखि धेरै भारी वर्षा पनि भएको छ। विशेष गरी कञ्चनपुर एरिया, कैलाली क्षेत्र चाहिँ 75-144 मिलिमिटर वर्षा भएको अवस्था छ। अन्यत्र चाहिँ पहाड़ी भूभागको मध्यमदेखि भारी वर्षा छ। त्यस्तै चाहिँ हाम्रो यो कपिलवस्तुमा 118 मिलिमिटरसम्म वर्षा भएको छ। अन्यत्र चाहिँ भर्खरदेखि मध्यम वर्षा छ। त्यो भावनाले अब मनसुन चाहिँ देशभरि फैलिएको अवस्था छ। भएर विशेष गरेर बेलुकाको समयमा चाहिँ वर्षा आउन सक्ने देखिन्छ। तर त्यस्तो ठुलो चाहिँ पहाड़ी भूभागमा लगातारको झरी अथवा त्यस्तो खालको चाहिँ ठ्याक्कर चाहिँ छैन। अब अर्को हप्ताबाट फेरि मनसुन चाहिँ अलिक केही सक्रिय हुन सक्ने।
7: यसैबीच आज एक घण्टामा सिन्धुपाल्चोकमा सबैभन्दा बढ़ी 8 मिलिमिटर वर्षा मापन भएको छ। काठमाण्डु सहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लामा हल्का वर्षा भइरहेको विभागले जनाएको छ। आगामी केही घण्टासम्म वर्षा जारी रहने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ। उता वर्षा अघि तराईमा गर्मी भने कायम रहेको छ। आज दिउँसो पर्साको वीरगंजमा सबैभन्दा बढ़ी 37.1 डिग्री सेल्सियस तापक्रम मापन गरिएको महाशाखाले जनाएको छ। यसैबीच सुक्खा पहिरोका कारण अवरूद्ध भएको मुगलिङ नारायणगढ़ सड़क खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ। चितवनको जलबिरी क्षेत्रमा खसेको पहिरो डोजरको सहायताले हटाएपछि सड़क दुवैतर्फबाट सञ्चालनमा आएको सड़क डिभिजन कार्यालय भरतपुरले जनाएको छ। साझा खबरमा अब विदेशका खबर। रूसले युक्रेनको राजधानी किवमा रातभर व्यापक ड्रोन र मिसाइल आक्रमण गर्दा कम्तीमा 18 जनाको मृत्यु भएको छ। 90 जना घाइते भएका छन्। आक्रमणपछि भोलि किवमा शोक दिवस घोषणा गरिएको छ। आक्रमणमा एम्बुलेन्स सेवा केन्द्र, आवासीय भवन र अन्य नागरिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ। उद्धार टोलीले भग्नावशेषमा फँसेकाहरूको खोजी तथा उद्धार कार्य जारी राखेको छ। अब खेल खबर। विश्वकप फुटबलको नकआउट चरणको खेलमा आज राति स्पेन र अस्ट्रिया खेल्दैछन्। यो खेल राति पौने 1 बजे अमेरिकामा हुनेछ। स्पेन समूह एचको विजेता र अस्ट्रिया समूह जेको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। यसैबीच फिफा विश्वकप फुटबलको नकआउट चरणमा भोलि बिहान पौने 5 बजे पोर्चुगल र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडाको टोरन्टो रंगशालामा हुनेछ। पोर्चुगल समूह केको उपविजेता र क्रोएसिया समूह एलको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पौने 9 बजे स्विजरल्याण्ड र अल्जेरिया खेल्दैछन्। अहिलेसम्म 10 वटा टोली प्री क्वार्टर फाइनलमा पुगेका छन्।
9: राप्तीपुलको लम्बाई घटाइएको भन्दै स्थानीयवासी आक्रोशित।
10: पहिलादेखि नदीको विभाग छुट्याएर अब अर्को ड्याम यहाँ लगाइदियो भने त्यो नदीको बहाव कम भइहाल्छ। उता हाम्रो राप्ती सोनारीमा पनि डुबाउँछ, यता डुडोलतिर पनि डुबाउनुहुन्छ। त्यो कारणले चाहिँ यदि पुल बनाउनुहुन्छ भने ठिक छ, पुल बनाउँदैन भने हामी ड्याम लगाउन दिन्न।
9: पुल पूरा लम्बाईमै बनाउन स्थानीयको माग। रिपोर्टसँगै लागू औषध ऐन समय सापेक्ष बनाउनु पर्ने माग बढ्दो। संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोले। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास। विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5121-708, 01-5131-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।
12: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घामने शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9800100 4477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर बाँकीको डुडुवा गाउँपालिका अन्तर्गत राप्ती नदीको सिद्धनिया घाटमा निर्माणाधीन पुल पूरा लम्बाईमा निर्माण गर्न स्थानीयवासीले माग गरेका छन् पुल अधुरो छाडेर बाँध मात्रै निर्माण गरिए आफ्ना नम्बरी जंगामा बाँध बनाउन नदिने उनीहरूले चेतावनी दिएका छन्
14: बाँकेको डुडुवा गाउँपालिका स्थित राप्ती नदीको सिद्धनिया घाटमा निर्माणाधीन राप्ती पुलको लम्बाई घटाइएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् शुरूमा 1140 मिटर लामो पुल बनाउने योजना भए पनि अहिले 700 मिटर मात्रै निर्माण भइरहेकाले बाँकी भागमा पुलको सट्टा बाँध बनाउन खोजिएको उनीहरूको आरोप छ निर्माण स्थलमै पत्रकार सम्मेलन गर्दै स्थानीय जनप्रतिनिधि र सरकारवालाले मूल डिजाइन अनुसार नै पूरा लम्बाईमै पुल निर्माण गर्न सरकारसँग माग गरेका छन् उनीहरूले पुल अधुरो छोडेर बाँध मात्रै निर्माण गरिए आफ्ना नम्बरी जग्गामा बाँध बनाउन नदिने चेतावनी समेत दिएका छन्
10: पहिलादेखि नदीको विभाग छुट्याएर अब अर्को ड्याम यहाँ लगाइदियो भने त्यो नदीको बहाव कम भइहाल्छ उता हाम्रो राप्ती सोनारीमा पनि डुबाउँछ यता डुडोतिर पनि डुबाउनु हुन्छ त्यो कारणले चाहिँ यदि पुल बनाउनुहुन्छ भने ठिक छ पुल बनाउँदैन भने हामी ड्याम लगाउन दिन्न
14: नेपालगंजलाई राप्ती सोनारी हुँदै पूर्व पश्चिम राजमार्गसँग जोड्ने वैकल्पिक सड़कका रूपमा यो पुलको महत्व बढ्दै गएको अवस्थामा पुलको लम्बाई घटाउनु उचित निर्णय नभएको उहाँको भनाइ छ
15: त्यति बेलाको चाहिँ हुनाकी सड़कको कार्यालयले चाहिँ टिप्पणी गरेको चाहिँ 1140 मिटरको यो पुलको चाहिँ टिप्पणी उठाएको हो यहाँबाट यो रोडलाई चाहिँ अहिले हुनाकी राजमार्गको रूपमा जोडिसकेपछि र यो सानो पुलले अहिले पनि 700 मिटरको पुलले चाहिँ यसलाई फेक्न सक्दैन किन हामीले यहाँ बाढी पटक पटक त बाढी आउँदा हामीले प्रत्यक्ष रूपमा चाहिँ यसको अनुभूति गरेका छौँ
14: स्थानीय वासीका अनुसार पुलको सट्टा बाँध निर्माण गरिए वर्षायाममा पानीको प्राकृतिक बहाव अवरुद्ध हुने खेतीयोग्य जमिन डुबानमा पर्ने र डुडुवा तथा राप्ती सुनारी क्षेत्रमा बाढ़ीको जोखिम अझ बढ़ने स्थानीयहरू बताउँछन्
16: एक त राप्तीले पूरा नम्बरी जग्गा काटेर त्यस्तै बनाइसक्यो अब जस्तै डेम बाँध्ने छ भने त्यो गाउँ पनि ध्वस्त हुन्छ पुरै गाउँ खतम हुन्छ
14: राप्ती सुनारी गाउँपालिका 6 का वडाध्यक्ष लवराज खरेलले 2071 र 1974 सालको विनाशकारी बाढ़ी स्मरण गर्दै दीर्घकालीन समाधानका लागि पूरा लम्बाईको पुल नै आवश्यक रहेको बताउनु भएको छ
17: 71 र 74 को बाढ़ी हेरेका छौँ हामीले ड्यामले गर्दाखेरि पानी थुनिएर खल्ला टपरी बस्तीमा ढलैया गुल्डीका बस्तीहरूमा काठमा बच्चा बोकेर निरही भएर बाबामाहरूले सम्पत्ति बगेको निरही भएर हेरिरहेको अवस्था छ त्यो कहारी लाग्दो दृश्य आज पनि कुरा गर्दै गर्दा आँखामा झल्किन्छ सम्बन्धित निकायले यहाँको जनताको आवाजलाई एकदमै आत्मसात गर्दै यो पुललाई 420 मिटर थप दिएदेखि हामी यो क्षेत्रकै यो भूगोलकै सबै वासीहरू आभारी हुन्थ्यौं
14: करिब 3 वर्ष अघि शुरू भएको यो पुल निर्माण आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य छ हाल करिब 1 अर्ब 19 करोड़ रूपियाँ लागतमा 700 मिटर पुल निर्माण भइरहेको छ तर स्थानीय भने पुलको लम्बाई नबढ़ाइए समस्या समाधान नहुने र भविष्यमा बाढ़ी र डुबानको जोखिम झन बढ़ने अडानमा छन् निशु जोशी CIN रेडियो कृष्णसार नेपालगंज
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ 50 वर्ष पुरानो लागू औषध ऐन संशोधनको माग बढ्दै
18: कानूनमा बोल्ने कुरा कानूनको ठाउँमा हामी छौ तपाईँहरूले हामीलाई जुन प्रोत्साहन गर्नुभयो यी विज्ञहरूसित गएर तपाईँहरूले हामीलाई केही कुरा दिनुभयो हामी पनि अध्ययन गरेर
14: विधेयकले समस्या समाधान नहुने र भविष्यमा बाढ़ी र डुबानको जोखिम झन बढ़ने अडानमा छन् निशु जोशी CIN रेडियो कृष्णसार नेपालगंज बाँके
1: तपाईँ सामुदायिक सूचना

0: ड्राफ्ट गरेको विधेयक अझै पारिमार्जित गरेर तत्काल अवस्थामा नै यसलाई कार्यान्वयन गरेर सफल गराउने पोजिसनमा हामी जान्छौं।
1: विज्ञको सुझाव समेट्दै संशोधन गरिने सांसदको प्रतिबद्धता। संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालीसोर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
6: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा लागू औषध नियन्त्रण सम्बन्धी उपलब्ध कानून र कार्यान्वयनको अवस्था, सुधारका लागि विभिन्न संसदीय समिति र राजनीतिक दलमा आबद्ध सांसदहरूको प्रतिबद्धता तथा विचारबारे छलफल गर्दैछौं।
7: गृह मन्त्रालयको केन्द्रीय तथ्याङ्क विभागको पहलमा 2077 निकालेको तथ्याङ्क अनुसार नेपालमा कडा लागू औषध प्रयोगकर्ताको अनुमानित संख्या 130,432, जसमा पुरूष 121,692 अर्थात 93.7%, 8,732 अर्थात 6.7% महिला भएको भनेर यो तथ्याङ्क कुरा भयो। मनमा लागेको कुरा पनि हुन सक्छ र अथवा भोलिको संसद अथवा संसदीय समिति मार्फत यो कानूनलाई सच्याउने अथवा अझ समृद्ध बनाउने विषयमा यहाँहरूको प्रतिबद्धता सहित के छ त्यो मानिजहरूबाट अब हामी सुन्न सुरु गर्छौ।
0: म सुशीला ढकाल आचार्य, झापा जिल्लाबाट 3 नम्बर क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय संसद। कानूनमा बोल्ने कुरा कानूनको ठाउँमा हामी छौँ। तपाईँहरूले हामीलाई जुन प्रोत्साहन गर्नुभयो यी विज्ञहरूसित गएर तपाईँहरूले हामीलाई केही कुरा दिनुभयो, हामी पनि अध्ययन गरेर विधेयकमा चाहिँ ल्याएर फेरि तपाईँहरूले 8 वर्षदेखि छलफल गरेको ड्राफ्ट गरेको विधेयक अझै पारिमार्जित गरेर तत्काल अवस्थामा नै यसलाई कार्यान्वयन गरेर सफल गराउने पोजिसनमा हामी जान्छौँ।
7: यो कार्यक्रममा आएर यहाँ कुनै समयमा त्यो दलदलमा फसेर फेरि राम्रो अरूको लागि पनि अभियान चलाइराख्नु भएको छ, त्यो सबै कुरा सुन्दाखेरि हजुरको प्रतिबद्धता के हो? अब हजुरले
0: तपाईँहरूले जुन चलाउनु भएको छ मैले अघि नै भने त्यसमा चाहिँ म धेरै प्रभावित छु। त्यसमा तपाईँहरूका लागि सहयोग गर, तपाईँहरूले कुनै ड्राफ्ट गरिरहेको छलफल फेरि पनि सानो छलफल अथवा सुझाव दिनुभयो भने कानून बनाउने ठाउँमा हात उठाएर मेरा सुन्ने समयमा पनि राख्नेछु। यति कुरा भन्दै म धेरै कुरा भन्दिनँ। यो महत्वपूर्ण छ, यो आवश्यकता छ। पानीलाई फिल्टर गरे जस्तै यो मानिस जीवनका लागि दुर्गति हो, निर्मूल गर्नका लागि हामी संसदमा केही साथीहरू सहित यसलाई मुद्दा उठाउन हामी तयार छौँ भन्ने दुईटा कुरा यही टुङ्ग्याउँछ। धन्यवाद।
8: मेरो नाम मनमाया विश्वकर्मा, म झापा क्षेत्र नम्बर 2 को प्रतिनिधित्व गर्छु। मेरो पार्टी चाहिँ नेपाली कंग्रेस हो। धेरै महत्वपूर्ण विषय छ, थुप्रै कानूनहरू यस्ता छन् जुन महत्वपूर्ण छ हाम्रो समाजको लागि, र कानूनी शिक्षाको अभाव पनि छ नेपालमा चाहिँ रहेछ, र त्यसमा सरकारको दूरदर्शिता पनि रहेन रहेछ, त्यो पनि मैले थाहा पाएँ अहिले। अब यिनै विषयहरूमा मेरो भूमिकालाई म सशक्त बनाउनेछु, र मेरो चाहिँ कानूनले कस्तो किसिमले कानून निर्माण भयो भने हामीलाई सहजता हुन्छ
7: समातिएका छन् यो कुरा
8: म सशक्त रूपमा उठाउनेछु, र यो मलाई एकदमै गढेको विषय पनि हो। तपाईँहरूले दिनुभएको सल्लाह सुझावलाई जुन जुन समय मैले पाउँछु त्यो समयमा एकदम व्यापक उठाउँछु, र म यसलाई मेन

0: बनाउँछु मेरो प्रतिबद्धता हो.
1: माननीय बलावती शर्माज्यू,
2: सर्वप्रथम त कडा कानून भनेर भन्नुभएको छ, कानून त चाहियो नै, कानून बनाउनु पर्छ. र त्यो कानून बनाउनको लागि त्यो कानून समितिमा नै भएको हुनाले र यो सबै भोगेको हुनाले मैले कहाँ कहाँ के गर्नुपर्छ. तर कडा कानूनले मात्रै म अर्को के सहमति छु भने हुँदो रहेछ. त्यसमा स्कूल लेभलदेखि करिकुलम जो अहिले बनाइराख्ने भन्नुभएको छ, यो पञ्चवर्षीय गुणयोजना त्यसमा के छ हामीले पनि हेरौँ, त्यसलाई चाहिँ कार्यान्वयन गर्नु पर्यो. र 50 वर्षको पुरानो कानूनलाई तुरन्तै संशोधन गरेर नयाँ कानून ल्याउनु पर्यो. पुनर्स्थापना गर्ने कुरा पनि एकदमै जरुरी रहेछ. र करिकुलमदेखि नै कोर्समा राखेर त्यसलाई चाहिँ यसो गर्नु हुँदैन हामीले भन्नु त पर्यो. यो लागु औषध खाँदा यस्तो कानून छ, यस्तो हुन्छ, यस्तो हुन्छ भन्ने कुरा चाहिँ अवेरनेस प्रोग्राम चाहिँ सँगसँगै स्कूल लेभलदेखि नै लग्नुपर्छ. कडा कानूनले मात्र यो नियन्त्रण हुन्छ जस्तो मलाई लाग्दैन. हामी संसदमा भएको हुनाले यसलाई उठाउने कुरा, बोल्ने कुरा, त्यहाँ कानून बनाउने कुरा र सहयोग गर्ने कुरा, अब बिल त्यहाँ संसदमा आउँदाखेरि त्यसमा लागेर चाहिँ यसलाई अगाडि बढाउने कुरामा चाहिँ प्रतिबद्धता रहनेछ. हस्त धन्यवाद.
3: कार्यक्रम आयोजक सम्पूर्णमा फेरि धन्यवाद दिन चाहन्छु. म हरिना देवी कामी, डडेलधुरा, प्रतिनिधि सभा सदस्य. धेरै कुराहरूलाई आत्मसात गर्दै आगामी मैले गर्नुपर्ने संसदमा बोल्नुपर्ने कुराहरूमा अब यो नियन्त्रणका लागि हामीले कानून बन्यो तर कार्यान्वयन हुन सकेको छैन भन्ने विषयमा हामी पुगेका छौं. त्यसकारण यसका लागि हामीले बोल्ने कुराहरूमा यो सबै कुराहरूलाई मैले आत्मसात गर्दै मैले बोल्नुपर्ने शून्य समय हुन्छ कि कसरी हुन्छ मैले आफ्नो कुरा राख्नेछु र यो कार्यक्रम राख्नु भएकोमा धेरै धेरै धन्यवाद दिनेछु.
4: मेरो नाउँ डाक्टर चन्द्रमोहन यादव. जो यहाँ जो ल छ त्यसको बारेमा आई डिन्ट नो द्याट. यस्तो पुरानो, अब सो 50 इयर्स ह्याभ पास्ड एन्ड नथिङ ह्याज ह्यापन्ड न्यू. आई मीन सो द्याट्स अ भेरी सकिङ थिङ फर मी.
1: यसलाई सच्याउनको लागि तपाईँले आवाज उठाउनुहुन्छ.
4: यो दुई महिनामा दुईचोटि अब बलावतीजीले धेरै त्यहाँ हाम्रो मान्यज्यू धेरै बोलिराख्नुहुन्छ, उहाँहरूले कति विचार गर्नुभएको छ. म दुईचोटि यो ड्रग एब्युजको बारेमा आई हेभ रेज्ड अलरेडी क्वेसन्स ट्वाइस.
1: दुईपटक कुरा उठाइसक्नु भयो
4: दुईचोटि. या यसको बारेमा फिल कसकसले गर्छ होला एउटा डाक्टरले, एउटा परिवारले र जो रिहेबिलिटेसनसँग जोडिएको छ भनौँ न. नत्र अरू त अब यहाँहरू कुरा गर्नुहुन्छ होला होइन, बुझेर पढेर होइन कति कुरा यु क्यान फिल.
5: नमस्कार, म सरस्वती लामा धादिङबाट. म चाहिँ राप्रपाबाट चाहिँ प्रतिनिधित्व गर्छु. गाजा खेती, अहिले गाजा खेती गर्नुपर्छ भनेर व्यापक भइरहेको छ कि है. गाजा खेती चाहिँ उद्योगसँग जोडिएको त छ, देशको अर्थतन्त्रसँग जोडिएको पनि छ. तर त्यसो भन्दैमा हामीले गाजा खेतीलाई चाहिँ प्रोत्साहन दिने होइन कि, त्यसलाई चाहिँ कन्ट्रोल गर्नलाई निकाय पहिला चाहिँ तयार हुनु पर्यो. के अरे, आमदानी पनि हुन्छ, देशको लागि एकदमै राम्रो हो होइन, उद्योग धन्दा पनि चल्छ. त्यसको हरेक चिज, हरेक जरादेखि लिएर बीजदेखि लिएर सबै चिजको अब धागो सागो सबै हुने सबै हुन्छ होइन. हामीले बिर्सिनु हुँदैन कि त्यो लागु पदार्थ हो. त्यसलाई चाहिँ सरकारी निकायबाट कसरी कन्ट्रोल गर्छ, सरकारी निकायबाट कन्ट्रोल गरेर त्यसलाई प्रोत्साहन दिनु चाहिँ ठिकै छ होइन. त्यो त्यतातिर चाहिँ सोचौँ. तपाईँहरूले चाहिँ कानूनको तर्फबाट मात्रै हेर्नुहुन्छ, उहाँले अनुसन्धानको तर्फबाट मात्रै हेर्नुहोला होइन, कसैले के को तर्फबाट मात्रै हेर्नुहोला. तर हामीले पनि त्यसमा फेरि कस्तो खालको विचार गर्छौँ भने हामीले गाउँघरमा आफ्नो समाजमा के चलिरहेछ होइन, त्यसलाई त्यो कानून ठ्याक्कै प्रयोग गर्दाखेरि त्यो बनाउँदाखेरि समाजलाई कस्तो असर पर्छ, त्यसलाई पनि हामीले ध्यान दिएर हामी त्यहाँ सदनमा उठाउँछौँ. पूर्ण रूपले हामी चाहिँ यो लागु पदार्थ निर्मूल होस् भन्ने हामी चाहन्छौँ कि, लागु पदार्थको त्यो सेवन गर्नु चाहिँ निर्मूलै होस् त्यही प्रतिबद्धता जाहेर गर्छ. हामी तपाईँहरूले बनाएर दिनुभएको चिज चाहिँ हामीले संसदमा हामी आवाज उठाउँछौँ. धन्यवाद.
6: सम्वाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला. कर्णालीमा यात्रुवाहक गाड़ी नदीमा खस्दा 10 जना भन्दा बढ़ी बेपत्ता, खोजी कार्य अझै जारी रहेको प्रहरीको भनाइ छ. पहिरो हटेपछि मुगलिङ नारायणगढ़ सड़क खण्ड दुईतर्फी सञ्चालनमा आएको छ. आज राति बागमती र गण्डकीका केही स्थानमा ठूलो पानी पर्ने मौसमविदको चेतावनी छ. अन्तरप्रदेश सार्वजनिक यातायातको भाड़ा आजदेखि 2% घटेको छ. राष्ट्रिय सदाचार र विज्ञापन नीति पनि स्वीकृत भएको छ भने गोर्खापत्र र सुरक्षण मुद्रण केन्द्रमा नयाँ नेतृत्व नियुक्त गरेको छ. विपक्षीको संसदमा विरोध कायमै छ. एकै दिन 3 महत्वपूर्ण विधेयक पारित भएको छ. बजेट विवादले मध्य प्रदेश सभा फेरि अवरूद्ध भएको छ. बैठक अनिश्चितकालका लागि स्थगित भएको छ. र रूसको किबमा ड्रोन आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको छ। विश्वकप फुटबलमा आज राति स्पेन र अस्ट्रिया खेल्दैछन्। भोलि पोर्चुगल र क्रोएसिया आमने सामने हुँदैछन्। हवस् आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 19 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी कुहिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
4: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
3: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
4: पछिल्लो 11 महिनामा वैदेशिक रोजगारीमा गएका 1121 श्रमिकको मृत्यु, यात्रुवाहक फोर्स गाड़ी कर्णाली नदीमा खस्दा उद्धार कार्यमा कठिनाई,
3: ठेकेदारद्वारा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट, गण्डकी बाहेक 6 प्रदेशमा बजेट पारित गर्न विपक्षीको अवरोध,
4: देशभर मनसुनी वायुको प्रभाव, आगामी हप्तादेखि मनसुन अझ बढ़ी सक्रिय हुने, आज राति 4 प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना,
3: होर्मोसमा अमेरिकी भूमिका प्रति इरानको आपत्ति, खामेनीको हत्याको बदला लिने चेतावनी,
4: र विश्वकप फुटबलमा आज स्पेन र अस्ट्रिया आमने सामने हुने, महिला टी20 विश्वकपमा फाइनल प्रवेशका लागि आज इंग्ल्याण्ड र दक्षिण अफ्रिका भेट्दै।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
3: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। विदेशमा मृत्यु हुने नेपाली श्रमिकको संख्या बढ़दो क्रममा देखिएको छ। चालू आर्थिक वर्ष 2082-83 एघार महिनामा मात्रै 1121 जना श्रमिकको मृत्यु भएको छ। गत आर्थिक वर्ष 2081-82 वैदेशिक रोजगारीमा गएर ज्यान गुमाउनेको संख्या 1544 थियो। त्यसअघि आर्थिक वर्ष 2080-81 पनि 1492 जनाले र 79-80 1205 जनाले ज्यान गुमाएका थिए। पछिल्लो 3 वर्षको तथ्याङ्क हेर्दा संख्या बढ़दो क्रममा रहेको पाइएको छ। वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार गत साउन 1 गतेदेखि जेठ 31 गतेसम्म वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएर विभिन्न कारणले नेपाल फर्केका बेला 279 जनाले ज्यान गुमाएका छन्। सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्समा 224 जना नेपाली कामदारको मृत्यु भएको छ। दोस्रोमा मलेसिया रहेको छ, त्यहाँ 178 जनाको मृत्यु भएको हो। तेस्रोमा साउदी अरबमा 155 जना, कतारमा 79 जना, कुवेतमा 61 जनाको मृत्यु भएको छ। त्यसै गरी रोमानियामा 21 जना, दक्षिण कोरियामा 15 जना, जापानमा 11 जना, क्रोएसियामा 10 जनाले ज्यान गुमाएका छन्। ओमान र बहराइनमा 18 जना, मौरिसस, मालदिव्स र साइप्रसमा 5-5 जना, माल्टामा 4 जना, मेसिडोनियामा र बुल्गेरियामा 2-2 जना नेपाली श्रमिकको मृत्यु भएको छ। कोलम्बिया, इटली, स्लोभेनिया, जोर्डन, क्यानाडा, ग्रीस र ब्रुनेईमा 1-1 जना श्रमिकको मृत्यु भएको तथ्याङ्क छ।
4: कर्णाली राजमार्गको दैलेख सड़क खण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाड़ी कर्णाली नदीमा खस्ता उद्धार कार्यमा कठिनाई भएको छ। नदीमा जलसतह बढ़ेको र गाड़ी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाई भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले जानकारी दिनुभयो। उहाँले उद्धारका सामग्रीसहित जिल्लाई स्थित नेपाल प्रहरी सशस्त्र प्रहरी बल माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेसका जनशक्तिले संयुक्त रूपमा खोज उद्धारको कार्य गरिरहेको थाहा संसार नेटवर्कलाई बताउनुभयो।
6: घटना 11:30 घटना हो। त्यहाँ लगतै 15-20 मिनट पनि हाम्रो टोली पुगेर खोजी कार्य भइरहेछ। हजुर, सशस्त्र प्रहरीको गोताखोरको टोली पनि आइपुगेको छ। अब अहिलेसम्म त एकजनाको भेटिएको के अरे गाडी पनि भेटिएको छैन। अब अरू
7: जुन मान्छे फेला पर्नु भएको छ उहाँको बारेमा थप खुलासा भयो,
6: भेरिफाई गर्दैछ।
7: त्यसमा चाहिँ अनुमानित कतिजना सवार यात्रु थिए भन्ने त्यस्तो केही जानकारी आयो कि बाँकी नै छ?
6: अब एकिन भइसकेको छैन, त्यही 5-6 जना हो कि भन्ने पनि बुझिएको छ। एकिनको नाम त अहिले पानी त परेको छैन, तर अब त्यो नदीको बाढ चाहिँ ठुलो छ, त्यो अलिक छ कि भिड छ।
4: सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको गाडी आज बिहान दैलेखको चामुण्डा बिन्द्र सैनी नगरपालिका साथ साङ गेत डाँडा स्थित कर्णाली नदीमा खसेको थियो। भौगोलिक अवस्था जटिल भएकाले घटनास्थलका बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
3: हाल देशभर मनसुनी वायुको प्रभाव परेको छ, जसका कारण सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई तथा पहाड़ी भूभागका केही स्थानमा वर्षा भइरहेको छ। लगातार एक नाश्ते परिरहने झरी नभए पनि वर्षा हुने रोकिने क्रम चलिरहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकामा भएको वर्षाले सड़कहरूमा पानी भरिएको थियो। आगामी हप्तादेखि मनसुन अझ बढ़ी सक्रिय हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 6 घण्टामा देशका केही स्थानमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन गरिएको महाशाखाले जनाएको छ। आज राति देशका सुदूरपश्चिम लुम्बिनी गण्डकी र कर्णाली प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद वरूण पौडेलले जानकारी दिनुभयो।
8: भारी वर्षा विशेष गरेर सुदूरपश्चिम क्षेत्रमा चाहिँ भारी वर्षा जस्तै भयो होइन। आजको हप्तामा चाहिँ अब राति जस्तो भारी ठुलो भारी वर्षा छैन, किन यो अलिकति यो गण्डकी प्रदेश होइन, अनि त्यस्तै यो पश्चिम क्षेत्रमा लुम्बिनी प्रदेश गण्डकी प्रदेश कर्णाली प्रदेशका एक स्थानमा चाहिँ भारी वर्षा हुन्छ। साथसाथै त्यसको चाहिँ सुदूरपश्चिम क्षेत्रमा चाहिँ भारी वर्षाको सम्भावना छ, बाँकी भागमा चाहिँ मध्यम वर्षाको देखिन्छ।
4: चितवनको इच्छा कामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतलाई निर्माण व्यवसायीले कुटपिट गरेका छन्। अधिकृत बस्नेतलाई गाउँपालिकाको कार्यकक्षभित्र प्रवेश गरी निर्माण व्यवसायी लालबहादुर तामाङ सहितका 6 जनाको समूहले आज हातपात गरेका हुन्। घटनापछि सामान्य घाइते भएका प्रमुख प्रशासकीय अधिकृत बस्नेत इच्छा कामना आधारभूत अस्पतालमा भर्ना भई उपचार गराइएको प्रहरीले जानकारी दिएको छ। घटनामा संलग्न 2 जनालाई पक्राउ गरिनुका साथै अनुसन्धान प्रक्रियामा रहेको प्रहरीले जनाएको छ।
9: उहाँमा आज कार्यकक्षमै मान्छे 4-5 जना मान्छे गएर दुर्व्यवहार गरेको जानकारी छ हामीलाई होइन। अनि त्यो गाडी नम्बर पनि एउटा खुलिएको छ, त्यो गाडी सहित 2 जना मान्छे चाहिँ समातिएको छ। त्यो विषयमा थप कुराहरू अब अनुसन्धान भइरहेछ, त्यो बीचमा के थियो कि पुरानो के रिसिप्ट थियो के थियो त्यो बुझ्ने काम भइरहेछ।
4: गाउँपालिकाका कर्मचारीका अनुसार आक्रमणकारीहरूले खोलाबाट ढुङ्गा गिटी उत्खनन सम्बन्धी मुद्दामा गाउँपालिकाले अदालतबाट जितेको विषयलाई लिएर आक्रमण गरेका हुन्। हिजो जिल्ला अदालत चितवनमा मुद्दाको सुनवाई थियो। अदालतको फैसला गाउँपालिकाको पक्षमा आएपछि त्यसको रिसमा कुटपिट भएको गाउँपालिका स्रोतले दावी गरेको छ। प्रहरीले भने अनुसन्धान प्रक्रियामा रहेको जनाएको छ।
3: पेट्रोलियम पदार्थको मूल्य घटेको 2 दिनपछि यातायात व्यवस्था विभागले बल्ल अन्तर प्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारी साधनको भाडा दर घटाएको छ। विभागले आज सूचना निकालेर आजदेखि नै लागू हुने गरी 2% सार्वजनिक यातायात तथा मालवाहक सवारी साधनको भाडा घटाएको हो। विभागले पछिल्लो पटक भाडा दर समायोजन गर्दा भएको डिजेलको औसत मूल्य प्रति लिटर 235.83 रूपियाँ रहेको थियो। हाल 193.83 रूपियाँ कायम भएकाले स्वचालित प्रणाली अनुसार नयाँ भाडा समायोजन गरिएको हो। गत वैशाख 12 गतेको मन्त्री स्तरको निर्णय अनुसार सवारी साधनको भाडा 5% वृद्धि भएको थियो।
4: नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट खारेज भएको छ। सर्वोच्च अदालतले पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरिदिएको हो। सर्वोच्चका न्यायाधीश द्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासले पौडेलको हकमा उनकी श्रीमती दोमायाको रिट खारेज हुने फैसला सुनाएको सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभयो। प्रवक्ता कोइरालाले आदेशको लिखित प्रति आउन केही दिन लाग्ने बताउनु भएको छ। पौडेललाई राजनीतिक प्रतिशोधका आधारमा गैर कानूनी थुनामा राखिएको दावीसहित बन्दी प्रत्यक्षकरण रिट दायर गरिएको हो। सर्वोच्चले रिट खारेज गरेपछि विभागलाई सम्पत्ति शुद्धिकरणमा छानबिन गर्न सहज भएको छ। पौडेल विरूद्ध विशेष अदालतबाट आज तेस्रो पटक छ दिन म्याद थप भएको छ। हिजो सर्वोच्चले पौडेलसँग विवादमा जोड़िएको भनिएका व्यापारी दीपक भट्ट लगायतमाथि दायर सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दाका कागजात झुकाउन आदेश दिएको थियो।
3: पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले आज बिहान 7 बजे भीमदत्त नगरपालिका 18 भण्डारीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा समातिएको हो। पक्राउ परेका भण्डारीलाई अदालतमा पेश गरिएको छ। फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेश गरेर कारागार चलान गरिएको छ। जिल्ला अदालत कञ्चनपुरले 2082 साल चैतमा गाली गलौज सम्बन्धी मुद्दामा भण्डारीलाई 1 महिना 7 दिन कैद र 12,100 रूपियाँ जरिमानाको फैसला सुनाएको थियो। निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टका छोरा किरण विष्टले भण्डारी विरूद्ध मुद्दा दायर गरेका थिए। 2075 साल साउन 10 गते साथीको घरमा पढ्न जान्छु भन्दै निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखु बारीमा मृत भेटिएकी थिइन्। यो प्रकरणका आरोपी अहिलेसम्म पनि पहिचान हुन सकेको छैन। नेपाल परिवेशमा संघ सरकारदेखि स्थानीय तहसम्म बजेट पारित गर्न ध्याउनमा लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
10: कर्जा सूचना सम्बन्धी व्यवस्थाबारे थाहा पाउनु भएको छ। ब्याङ्क तथा वित्तीय संस्थाले कर्जा सम्बन्धी निर्णय लिनु अघि ग्राहकले अन्य ब्याङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिए नलिएको र लिएको भए सोको अवस्था के रहेछ भनेर कर्जा सूचना केन्द्रबाट लिने विवरणलाई कर्जा सूचना भनिन्छ। कर्जा सूचनामा ऋणीले लिएको कर्जा सीमा, बक्यौता, भाका नागेको भए सोको अवधि, सुरक्षामा राखेको धितोको विवरण, जवानीकर्ताको विवरण, कालो सूचीमा रहे नरहेको विवरण लगायतका विस्तृत जानकारी हुन्छन्। यस्तो सूचना कर्जाको संरचना वा पुनर्तालिकीकरण गर्दा वा नियमित समीक्षा गर्दा समेत आवश्यक पर्दछ। सही सूचना, सुरक्षित कर्जा, वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र ब्याङ्कद्वारा जारी सन्देश। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
11: मार्बल कास्टिङ पीवीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
12: सुरक्षा घरको
13: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीलाई डिजिटल बनाउँदै लैजाने प्रक्रिया अन्तर्गत निर्माण भएको सिस्टमबारे सांसदहरूलाई जानकारी र साइबर सुरक्षा सम्बन्धी सचेतना दिने भएको छ। राष्ट्रपा संसदीय दलका मुख्य सचेतक कविन्द्र पुर्लाकोटीका अनुसार पीयूएलएसई आरएसपी नामक सिस्टमबारे प्रतिनिधि सभा सदस्यहरूलाई जानकारी दिने र साइबर सुरक्षा सम्बन्धी सचेतना समेत दिने गरी सभापति रवि लामिछानेको उपस्थितिमा संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक राखिएको हो। भोलि बिहान 10:30 बजे राष्ट्रपा संसदीय दलको कार्यालयमा बैठक बस्ने सचेतक बुर्लाकोटीले जानकारी दिनुभयो।
3: संघ सरकारदेखि स्थानीय सरकारसम्म अहिले बजेट पारित गर्ने ध्याउनमा छन्। प्रतिनिधि सभाले पारित गरेर पठाएको बजेट शीर्षकमाथि राष्ट्रिय सभामा मन्त्रालयगत छलफल चलिरहेको छ। राष्ट्रिय सभाले पनि बजेट पारित गरेर फेरि प्रतिनिधि सभामा पठाउनेछ। आज बसेको प्रतिनिधि सभाको बैठकले भने 4 प्रतिस्थापन विधेयक पारित गरेको छ। सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण, मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 आज दफावार छलफल सकेर निर्णयार्थ प्रस्तुत गरिएको हो।
4: विपक्षी दलको अवरोधका कारण गण्डकी प्रदेश बाहेकका छ प्रदेशमा आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथिको छलफल प्रभावित बनिरहेको छ। गण्डकी प्रदेशमा भने बजेट असार 14 गते बहुमतले पारित भइसकेको छ। प्रदेशसभाका सूचना अधिकारी प्रभाकर घिमिरेका अनुसार बजेट निर्धारित प्रक्रिया अनुसार पारित गरिएको हो। कोशी प्रदेशसभामा असार 11 गते बजेटमाथिको सैद्धान्तिक छलफल सम्पन्न भए पनि विपक्षी दलको अवरोधका कारण मन्त्रालयगत छलफल शुरू हुन नसकेको प्रदेशसभा सचिव सुदर्शन खड्काले बताउनुभयो। कोशी प्रदेशसभाको बैठक भोलि बस्नेछ। मधेस प्रदेशसभामा पनि बजेट प्रस्तुत भएदेखि नै विपक्षी दलहरूले संशोधनको माग गर्दै बैठक अवरूद्ध गर्दै आएका छन्। प्रदेशसभाको आजको बैठक पनि अवरोधकै कारण अनिश्चितकालका लागि स्थगित भएको छ। यससँगै बजेटमाथिको औपचारिक छलफल समेत शुरू हुन सकेको छैन। बागमती प्रदेशमा भने नियमित कार्यसूची अनुसार मन्त्रालयगत छलफल जारी रहेको छ। प्रदेशसभा सचिव पूर्णबहादुर दर्जीका अनुसार भोलिको बैठकबाट बजेट पारित हुने सम्भावना छ। लुम्बिनी प्रदेशमा बजेट प्रस्तुत भए पनि दलहरूबीच सहमति जुट्न नसक्दा छलफल अघि बढ़न नसकेको सूचना अधिकारी कमला पोखरेल पौडेलले बताउनुभयो। उहाँका अनुसार छलफलका लागि असार 21 गते पुनः बैठक बोलाइएको छ। कर्णाली प्रदेशमा पनि विपक्षी दलको अवरोधका कारण आर्थिक विधेयकमाथिको छलफल रोकिएको छ। सुदूरपश्चिम प्रदेशमा भने बजेट प्रदेशसभामा टेबल समेत हुन नसकेको प्रदेशसभा सूचना अधिकारी युवराज जैसीले बताउनुभयो। जैसीका अनुसार 23 गते बजेट टेबल गर्ने कार्यसूची तय गरिएको छ। त्यसपछि सरकारको निर्णय अनुसार बजेटमाथिको प्रक्रिया अघि बढ़ाइनेछ। असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
3: प्रदेश सरकारहरूलाई बजेट पारित गर्न हम्मे हम्मे परेका बेला समयमै बजेट ल्याउन नसकेका स्थानीय तह कार्यवाहीको दायरामा परेका छन्। संघीय मन्त्रालयले 23 पालिकासँग 3 दिने स्पष्टीकरण नै सोधेपछि उनीहरू नैतिक संकटमा परेका छन्। हामीले यसअघि जनकपुरधाम र धरान उपमहानगर र रौतहट जिल्लाको गरूडा नगरपालिकाका जनप्रतिनिधिसँग बजेट ल्याउन नसकेको कारण सोधिसकेका छौं। आज हामीले सर्वाईको हरिवन नगरपालिकाको तयारी बुझ्दा यही असार 28 गते बजेट पास ल्याउने र पास गर्ने तयारी छ। असार 10 मई नीति तथा कार्यक्रम पेश गरिसकेको यो पालिकाले यसपटकको बजेटमा सामुदायिक विद्यालयहरूका लागि विद्युतीय सवारी साधन किनेदेखि सब वाहनको व्यवस्थापन सम्मका कार्यक्रम समावेश गरेको छ। रेबिज नियन्त्रणका लागि भुस्याहा कुकुरहरूको बन्ध्याकरण गर्ने अभियान गत वर्षदेखि नै शुरू गरेको यस पालिकाले उक्त कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने भएको छ। एन्टी रेबिज सुई लगाउने र बन्ध्याकरण गरेपछि रेबिज रोग र कुकुरको संख्या नियन्त्रणमा आउने नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीले बताउनुभयो।
12: केही निरन्तरता छ, केही नयाँ छ। हामीले अर्को कुरा चाहिँ त्यो भुसिया कुकुरहरूको बन्ध्याकरण गर्ने थालेको हामीले त्यसलाई पनि कन्टिन्यू गर्छ। हामी यस्तो साउथबाट सुरु गरेको त्यसलाई कन्टिन्यू गर्छ। रेबिज नियन्त्रण गर्ने ठुलो अचुक छिद्रै छ। हामी त्यो रेबिजको एन्टी रेबिजको रिजेक्सन लाउने त्यसपछि थाली बन्ध्याकरण गरेपछि अरू छ बच्चा उत्पादन हुने जस्तो अहिले रेबिजको मान्छेको रेबिजको इन्जेक्सन लगाउने मान्छेकै सङ्ख्या घटेको छ। अब
3: नीतिगत कुरा नमिल्दा बजेट ल्याउनमा ढिलाइ गरेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले पनि यसअघिका अन्तरायोजनालाई आगामी वर्षको बजेट मार्फत पूरा गर्ने जनाएको छ। यस वर्ष नगरपालिकामा हेल्दी सिटी नगरपालिका हेल्दी सिटीमा समेत परेकाले बजेटमा पनि यो विषयका कार्यक्रम समेटिने, बाल मैत्री र पोषण मैत्री नगर बनाउनका लागि विशेष पहल गर्ने र गर्ने गरी बजेटको व्यवस्था गरिएको नगर उपप्रमुख उमा प्रधानले जानकारी दिनुभयो।
14: पर्यटन र कृषिलाई र विशेष गरी शिक्षा र स्वास्थ्यलाई अगाडि बढाउने र यो वर्ष हाम्रो मेलम्ची नगरपालिकामा चाहिँ हेल्दी सिटी पनि परेको कार्यक्रम पनि भएको हुनाले विशेष गरेर हेल्दी सिटीका विविध कार्यक्रम र बाल मैत्री पोषण मैत्री बनाउनको लागि विशेष पहलहरू भइरहेको छ।
3: स्वास्थ्य समस्याका कारण बजेट ल्याउन ढिलाइ भएको जनाएको महोत्तरीको जलेश्वर नगरपालिकाले असार 21 गते बजेट सार्वजनिक गर्ने जनाएको छ। स्वास्थ्य, कृषि र दलित समुदायको उत्थानका क्षेत्रमा यसपटक बढ़ी केन्द्रित गरेर नयाँ बजेट थप गरिने योजना रहेको नगरपालिकाका प्रमुख सुरेश शाह सोनारले बताउनुभयो।
4: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सार्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रबन्धक मनोज कुमार झा विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सेवा प्रवेश तथा बढ़ुवा लिएको आरोपमा आयोगले आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार झाले सेवा प्रवेश गर्दा सन् 1998 मगध विश्वविद्यालय बोधगया भारतबाट प्राप्त बीएससी तहको नक्कली शैक्षिक योग्यताको मार्कशीट, इमिग्रेशन सर्टिफिकेट, ट्रान्सफर सर्टिफिकेट र प्रोभिजनल सर्टिफिकेट पेश गरेका थिए। उनले 2064 सालमा ती नक्कली प्रमाणपत्रका आधारमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको प्रमुख सहायक केमिस्ट पदमा शुरू नियुक्ति लिएका थिए। पछि सोही झुट्टा कागजात पेश गरी सहायक प्रबन्धक सातौं तहमा बढ़ुवा भई ओहदा लाभ र सुविधा लिएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: Bakit bonus pa? Visa ka, Bernardis, oh, kesa matatitewa, may home. भरपूर मनोरंजन सहित मात्र 979 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। आजदेखि बर्दियाबाट जग्गा धनी प्रबाट पुर्जा लाल पुर्जा वितरण अभियान शुरू गरिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आजदेखि बर्दियाबाट जग्गा धनी प्रमाण पूर्जा वितरण अभियान शुरू गरेको हो। बर्दियाको बडैया ताल गाउँपालिका 4 29 भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लाल पूर्जा उपलब्ध गराइएको हो। भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानूनी रूपमा जग्गा धनी बनाउने सरकारको लक्ष्य अनुसार लाल पूर्जा वितरणलाई थप प्रभावकारी अघि बढ़ाइने भूमि व्यवस्था मन्त्रालयले जनाएको छ।
2: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिबन्धित क्षेत्रमा प्रवेशका लागि जारी गरिएका 4,000 भन्दा बढ़ी प्रवेश पास, कर्मचारी सरूवा अवकाश, राजीनामा वा सेवा छाडिसकेपछि पनि प्रणालीमा सक्रिय रहेको पाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले ती पासहरूलाई अहिले निष्क्रिय बनाउने प्रक्रिया शुरू गरेको छ।
3: सरकारले शुक्लाफाटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन टोली गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री किताब चौधरीले हालसम्म विभिन्न आयोगका सिफारिशहरूको अध्ययन गर्न 4 सदस्यीय समिति गठन गर्दै विस्थापित परिवारको समस्या सम्बोधन गर्न लाग्नु भएको हो। समितिलाई 1 महिनाभित्र विस्थापित परिवारहरूको उचित व्यवस्थापनका लागि समाधानको मार्गचित्र तयार गरी समस्या समाधानका उपाय सिफारिश गर्न भनिएको छ।
2: हिजो 44 अंकले बढ़ेको शेयर बजार परिसूचक निफ्टी आज थप 8 अंकले बढ़ेको छ। ब्याङ्किङ समूहको उच्च वृद्धिले समग्र शेयर बजारलाई बढ़ाएको छ। त्यससँगै निफ्टी परिसूचक 2661 बिन्दुमा कायम भएको छ। 7 कारोबार दिनसम्म लगातार घटेको बजारले हिजोदेखि वृद्धिको लय समातेको छ। आज कारोबार रकम पनि बढ़ेको छ। हिजो 3,86,00,00,000 कारोबार भएकोमा आज 4,11,00,00,000 रूपियाँको शेयर किनबेच भयो। यद्यपि आज धेरैजसो कम्पनीको मूल्य घटेको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानले पर्सियन खाड़ी र हर्मुज जलमार्गको सुरक्षा व्यवस्थापनमा अमेरिकी नेतृत्व स्वीकार्य नभएको स्पष्ट पारेको छ। क्षेत्रीय सुरक्षा बाह्य सैन्य गठबन्धनबाट नभई सम्बन्धित देशहरूले नै सुनिश्चित गर्नुपर्ने इरानले अडान दोहोर्याएको हो। इरानका कानूनी तथा अन्तर्राष्ट्रिय मामिला सम्बन्धी उपविदेश मन्त्री काजिम गरिबावादीले बहराइनमा सम्पन्न अमेरिकी नेतृत्वको क्षेत्रीय सुरक्षा सम्मेलनको आलोचना गर्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो। गरिबावादीले सामाजिक सञ्जाल एक्स मार्फत हर्मुज जलमार्ग इरानको सुरक्षा अवधारणा अन्तर्गत पर्ने उल्लेख गर्दै यसको व्यवस्थापन अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले निर्धारण गर्न नसक्ने बताउनुभयो। यसैबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले एक विज्ञप्तिमा अयातोल्लाह अली खामेनीको रगतको बदला लिने घोषणा गरेको छ। अयातोल्लाह अली खामेनीको रगतको बदला उनका हतियारहरूबाट लिने विज्ञप्तिमा भनिएको छ। इरानका सर्वोच्च नेता खामेनीको फेब्रुअरी 28, 2026 हत्या गरिएको थियो। यसै दिन अमेरिका र इजरायलले इरानमाथि पहिलो आक्रमण गरेका थिए। बीबीसी फारसीका अनुसार अली खामेनीको अन्त्येष्टि समारोह जुलाई 4-8 तेहरान, कुम र मसहरमा आयोजना गरिनेछ।
1: विश्वकप फुटबल विशेष।
2: फिफा विश्वकप फुटबल अन्तर्गत नकआउट चरणमा आज स्पेन र अस्ट्रिया आमने सामने हुँदैछ। लस एन्जलस स्टेडियममा हुने दुई टोली बीचको खेल नेपाली समय अनुसार राति 12:45 शुरू हुनेछ। विश्वकपमा अहिलेसम्म स्पेनले एक गोल पनि बिहोरेको छैन। समूह चरणका सबै खेलमा क्लिन सीट राख्ने टोलीमध्ये स्पेन र मेक्सिको मात्र रहेका छन्। उरुग्वे विरूद्धको पहिलो चरणको अन्तिम खेलमा दुई महत्वपूर्ण खेलाड़ी घाइते भएपछि स्पेनलाई टोली छनौटमा चुनौती थपिएको छ। अस्ट्रिया भने पूर्ण फिट टोलीसहित नकआउट चरणमा प्रवेश गरेको छ। समर चरणमा स्पेनले पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेलेको थियो। त्यसपछि साउदी अरेबियामाथि 4-0 सहज जित निकाल्दै अन्तिम खेलमा उरुग्वेलाई 1-0 हराएर समूह एसको विजेता बनेको थियो। अस्ट्रियाले भने पहिलो खेलमा जोर्डनलाई 3-1 हराए पनि दोस्रो खेलमा अर्जेन्टिनासँग 2-0 हार बेहोरेको थियो। अन्तिम खेलमा अल्जेरियासँग 3-3 सुरक्षित गरेको थियो। विश्वकपका सक प्रतिस्पर्धा सहित सहकर्मी दिनेश जोशी।
4: फिफा विश्वकप 2026 समूह चरण र नकआउट चरणको राउण्ड अफ 32 सनसनीपूर्ण प्रदर्शन गर्दै केप भर्डे, पाराग्वे, मोरक्को र क्यानाडा जस्ता टोलीले सबैभन्दा ठूलो सरप्राइज दिएका छन्। साना र कमजोर मानिएका राष्ट्रले बलियो मानिएका पूर्व विश्व विजेताहरू स्तब्ध पार्दै यसपटकको विश्वकपमा नतिजा आफ्नो पोल्टामा पार्न सफल भएका छन्। विश्व चर्चित खेलाड़ीहरूले भरिएका र फिफा वरियताको निकै अगाडि रहेका टोलीलाई कड़ा टक्कर दिए पनि केही टोलीले भने हार बेहोर्न बाध्य बने। त्यसमध्येकै एक हो सेनेगल। सेनेगलले शुरूआती अग्रता जोगाउन नसक्दा बेल्जियमसँग नमिठो हार बेहोर्नु परेको थियो। अर्को निकै प्रतिस्पर्धात्मक खेलमा कंगोले इंग्ल्याण्डलाई कड़ा टक्कर दिँदा पाँच पटकको विश्व विजेता ब्राजिललाई एसियाली पावर हाउस जापानसँग जित निकाल्न हम्मे हम्मे परेको थियो। पेनाल्टीमा 4 पटकको विश्व विजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ। नकआउट चरणमा पाराग्वेसँग पेनाल्टीमा पराजित हुँदा जर्मनी बाहिरिन पुगेको हो। फिफा वरियतामा 10 स्थानमा रहेको जर्मनी र 41 स्थानमा रहेको पाराग्वे बीचको यो नतिजालाई विश्वकप नकआउट चरणकै सबैभन्दा ठूलो हार मानिएको छ। हारसँगै जर्मनी जारी विश्वकपबाट बाहिरिने दोस्रो पूर्व विजेता बनेको हो। यस अघि नै उरुग्वे समूह चरणबाटै बाहिरिसकेको थियो। पाराग्वेले भने दोस्रो पटक विश्वकपमा नकआउट चरणको खेल जितेको हो। अण्डर डगको टोलीको रूपमा उदाएको केप भर्डे फिफा विश्वकपमा नकआउट चरणमा पुगेको छ। समूह चरणका तीनै खेलमा शानदार प्रदर्शन गरेको

0: भडेले पहिलो सहभागितामै नकआउट चरणमा पुगेर चर्चा कमाएको हो। समोचरणको पहिलो खेलमा विश्व विजेता स्पेनलाई गोलरहित बराबरीमा रोक्दै शानदार शुरूआत गरेको ब्लू स्टार्क टोलीले दोस्रो खेलमा दुईपटकको च्याम्पियन उरुग्वेलाई 2-2 को बराबरीमा रोक्दै सनसनी मचाएको थियो। समोचरणको अन्तिम खेलमा साउदी अरेबियासँग पनि गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको केप भर्डे अपराजित रहँदै नकआउट चरणमा पुगेको हो। केप भर्डेसँगै जारी विश्वकपमा डेब्यू गरेका कुराकाओ जोर्डन र उज्बेकिस्तान भनी समूह चरणबाट नै बाहिरिएका छन्। तीनवटै आयोजक राष्ट्र अन्तिम स्वरमा प्रवेश गरिसकेका छन्। अमेरिकाले 24 वर्षपछि विश्वकपको नकआउट चरणमा जीत निकालेको छ। यसअघि 2002 को विश्वकपमा अमेरिका क्वार्टर फाइनलमा पुगेको थियो, त्यस यता दोस्रो चरणबाटै बाहिरिँदै आएको थियो। इक्वेडरमाथि जीत निकाल्दै मेक्सिको 40 वर्षपछि प्री क्वार्टर फाइनलमा पुगेको छ। दक्षिण अफ्रिकालाई 1-0 गोल अन्तरले हराउँदै सह आयोजक क्यानाडा पहिलो पटक फिफा विश्वकप फुटबलको अन्तिम स्वरमा प्रवेश गरेको छ। विश्वकपको नाटकीय खेलमा मोरक्कोले नेदरल्याण्डसलाई पेनाल्टी सुटआउटमा 3-0 गोल अन्तरले पराजित गर्दै अन्तिम स्वरमा आफ्नो स्थान सुरक्षित गरेको छ। निर्धारित 90 मिनट अतिरिक्त समयमा खेल 1-1 बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो।
1: र महिला टी20 विश्वकप क्रिकेटको दोस्रो सेमी फाइनलमा आज इंग्ल्याण्ड र दक्षिण अफ्रिका बीच प्रतिस्पर्धा हुनेछ। दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति 11:15 लन्डनको ओभलमा शुरू हुनेछ। यी दुई टोली तेस्रो पटक सेमी फाइनलमा आमने सामने हुन लागेका हुन्। यस खेलको विजेताले फाइनलमा 6 पटकको च्याम्पियन अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। दक्षिण अफ्रिका अघिल्ला दुवै टी20 विश्वकपको फाइनलमा पनि पुगेको थियो। अर्कोतर्फ इंग्ल्याण्डले यस पटक समूह चरणका सबै खेल जितेर सेमी फाइनलमा पुगेको हो। दुवै टोलीले अहिलेसम्म 28 खेल खेलेका छन्। इंग्ल्याण्डले यीमध्ये 23 जितेको छ भने दक्षिण अफ्रिकाले केवल 4 खेल जितेको छ। एउटा खेल बराबरीमा सकिएको छ।
2: भर्खरै प्राप्त समाचार अनुसार नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्रेको छ। उच्च अदालत जनकपुरले हिजो हत्यामा 5 वर्ष कैद सजाय सुनाइएका उनलाई फैसला कार्यान्वयनका लागि पक्राउ गरेको उनीमाथि समन्वयको हत्या प्रकरणमा दोषी अदालतले ठहर गरेको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: पछिल्लो 11 महिनामा वैदेशिक रोजगारीमा गएका 1121 श्रमिकको मृत्यु। यात्रुवाहक फोर्स गाड़ी कर्णाली नदीमा खस्ता, उद्धार कार्यमा कठिनाई।
2: ठेकेदारद्वारा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट। गण्डकी बाहेक 6 प्रदेशमा बजेट पारित गर्न विपक्षीको अवरोध।
1: देशभर मनसुनी वायुको प्रभाव। आगामी हप्तादेखि मनसुन अझ बढ़ी सक्रिय हुने। आज राति 4 प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना।
2: होर्मुजमा अमेरिकी भूमिका प्रति इरानको आपत्ति। खामेनीको हत्याको बदला लिने चेतावनी।
1: र विश्वकप फुटबलमा आज स्पेन र अस्ट्रिया आम्ने सामने हुने। महिला टी20 विश्वकपमा फाइनल प्रवेशका लागि आज इंग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दै।
2: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
3: शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन।
3: हेर्नुहोस् है, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो।
3: सुन्नुहोस् है, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन बोल।
6: मेलानी आयुका लागि छ सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना जुमु पेला खिमरिदे गरम ओबोदिरी जेउ पेला सुनो फुरी कतास ओचुदिरी जेउ आउ पेला क वन जंगल ल मे लागिने मस्तज सम्भावना चाहिए आउ ये गिने प्राकृतिक सम्पदा र संक्षिप्त ज सक्षम नारे वातावरण मिलेने ल खेपा असर केने रि उमूल र थङने भुछे ताने वायुमण्डल ल कार्बन मस्तज तानादे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामले ल मे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिंगे को ठेल मेला की नाटी जन धनी में खेपा छिपी ताऊ हो होकाई
7: वन
6: जंगल सर मेरा आयुर्वेदी बानी एमएल एमए सचा मेला लिउसेकर पोतरालाई पारजोगे हटाई
7: सलाई लाइटर स्याउला ले सचाउने चिस्राले जाबाङजा र यामादेने पोल जेने या इतौ चिज र रहिदे वन जंगल याल के बाबा या
6: पिकनिक वन भोज बाको मे सचाउसु छिन्नी मेले चाउ सोसाई देखि खनाई वन जंगल ओ सचा मिदै के बारीको चुरोद विधि ओरे बनै कोबा
7: नान्थाङ नाम्लो लिज्यौ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने हालै छ अनुगमन दिने व्यवस्था चाउसो दिदिए
6: गेसो छामेला खोरेल चाउसी खोलिए होलिदे तरिङकाई गेजो मेकेलाई जु अब नजिरे बनाए गेङ गेल गेजो मेके नलाए औले लायो के नाइदे
7: वन जङ्गल छ जुडिसी हो गेङ बारी ल बाली नाली चिउला चिउली यात्रा रस चाउसो छिनी ने चाउसो सहिदे के खेले
6: वन जङ्गल मेला जु गेनाइदे लागि तिमी पार्को नखर्नामा मिलिदे भनै सानो छ मे के छ यो
7: बतास उचली जु बेलाको घिजिमके कोटल मेकि सताङ्कीले हेन अखिम छिन्नी मे चासो के छ या
6: मे लागि निमिताई गे मने गे पछि सोनो अरूले मने गे पछ या
7: के छ छामला पोयाल मे लागि हो कि सन्तिनी गे छ का ओडा कार्यालय प्रहरी कार्यालय सज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका तिमी कार्यालय खबर दिदिए
6: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
8: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
0: नेपाल सरकार विज्ञापन बोर्ड
9: बाजे के भयो किन गालामा हात
10: यहाँ दुखेको छ त खाने दिन्न भा दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
9: ल अब चिन्ता बाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
11: ओ दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
12: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
9: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
11: हजुर हाम्रा सेवाहरू
9: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
11: नदुखाइ दाँत निकाल्ने
9: दुखेको दाँत जरैदेखि उपचार गर्ने
11: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
9: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
11: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
9: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
11: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840318 9905 14 1452
12: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
13: ए बाबु अँध्यारो छ सर्च बानेर जाऊ आ पर्दैन आमा त्यही

0: त एकै चिन्ता हो नि, म पुगेर आइहाल्छु कि।
1: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
0: है, बल्ल सम्झे। सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिप्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
5: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
6: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
5: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
6: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, त्यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
5: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
7: अब जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478251234। ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ। 98439252627। राम्रो आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
2: मानसिक समस्याबाट बस्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
8: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार मंगलबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।

0: Telefon tutulu 3 MHz.
1: Sawasuna Xuna Sunda Chacha Sacha Shastaharu Lagunation Classic Tech Choyo Kichayo.
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
3: सयौं रेडियो, हजारों रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
4: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार. आज कार्यक्रममा सरकारद्वारा भूमिहीन सुकुम्बासीलाई लाल पूर्जा बाँड्न शुरू, अबका योजनाबारे भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता भन्छन्.
5: निरन्तरता दिने हो 70 जिल्लामा प्राप्त आवेदनहरूको प्रमाणीकरण गरी जुन क्याटेगोरीमा पर्नुहुन्छ सोही बमोजिम व्यवस्थापन गर्दै जाने गरी काम अगाडि बढ्छ.
4: सरकारी कागजातको मोबाइल स्क्यानमा किन गरिँदैछ कडाई?
6: बाहिर ननिस्केका कतिपय सरकारी डकुमेन्टहरू पनि सामूहिक सञ्जालमा देखिने भएको कारणले गर्दाखेरि त्यसलाई निरुत्साहित गर्नलाई रोकेको.
4: र कियेभमाथिको पछिल्लो रूसी हमलामा कम्तीमा 20 जनाको ज्यान गएको युक्रेनी अधिकारीहरूको भनाई. तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार.
7: विनिता दाहालबाट समाचार सुन्नुहोस्. भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पपछि भग्नावशेषमा एक सातासम्म पुरिएका एक पुरूषको जीवितै उद्धार गरिएको छ. हर्नान गिल तटीय शहर काटिया लामार स्थित आफूले सुरक्षा गार्डका रूपमा काम गर्ने सपिङ सेन्टरको भग्नावशेष मुनि पुरिएका थिए. सोमबार उनी कहाँ छन् भन्ने पत्ता लागेपछि सात देशका उद्धार टोलीहरूले 24 घण्टा निरन्तर उद्धार अभियान चलाएका थिए. उद्धारका क्रममा उनलाई पानी उपलब्ध गराइएको थियो भने उद्धार कर्मीहरूले अस्थिर संरचनाबाट अत्यन्त सावधानीपूर्वक भग्नावशेष हटाउँदै धेरै घण्टाको प्रयासपछि सुरक्षित रूपमा उनलाई बाहिर निकालेका हुन्. भूकम्पमा हालसम्म करिब 2300 मानिसको मृत्यु भएको पुष्टि भएको छ. रूसले रातभरि गरेका ठूला आक्रमणहरूमा युक्रेनको राजधानी कियेभमा मृत्यु हुनेहरूको संख्या बढ़ेर कम्तीमा 20 पुगेको छ. युक्रेनको हवाई फौजका अनुसार रूसले गएराती युक्रेनमाथि करिब 500 ड्रोन र 74 क्षेप्यास्त्र प्रहार गरेको थियो. बीबीसीकी सारा रेन्सफोर्ड भन्छिन्, त्यहाँ हामीले निरन्तरको आक्रमणका कारण भत्किएका आवासीय भवनहरूको भग्नावशेषमा मानिसहरू पुरिएको आशंकामा उद्धार कर्मीहरूले अझै खोजी कार्य जारी राखेको पायौं. त्यसमा एक किशोरी पनि छन्. बीबीसीकी सारा रेन्सफोर्डको भनाई. यसैबीच युरोपेली आयोगले आज रूसमाथि नयाँ प्रतिबन्धहरूको घोषणा गर्दैछ. ब्रिटेनका प्रधानमन्त्री सर कियर स्टार्मरले दोस्रो विश्वयुद्ध पछिका दशकहरूमा जबरजस्ती गरिएका धर्मसन्तानका रूपमा दिइने फोर्स्ड एडप्सन घटनामा राज्यको भूमिकाका लागि औपचारिक रूपमा माफी मागेका छन्. अनुमानित 1,85,000 शिशुहरूलाई उनीहरूका आमाबाट अलग गरिएको थियो. विवाह नगरेका कारण हजारौं महिलालाई आफ्ना सन्तान त्याग्न दबाव दिइएको थियो. प्रधानमन्त्री स्टार्मरले संसदमा यो अभ्यासलाई उनकै शब्दमा इतिहासको एउटा कलंक भनेका छन्. भारत सरकारले व्हाट्सएपलाई प्रयोगकर्ताले फोन नम्बरको सट्टा छुट्टै युजर नेम प्रयोग गरेर च्याट गर्न सक्ने नयाँ सुविधा तत्काल लागू नगर्न आग्रह गरेको छ. सरकारले यस्तो सुविधाले अनलाइन ठगी र साइबर अपराध बढ़न सक्ने बताएको हो. भारतमा व्हाट्सएपका 85 करोड़ भन्दा बढ़ी प्रयोगकर्ता रहेका छन्. र थाइल्याण्डको उत्तर पूर्वी क्षेत्रमा प्रहरीले 11 वर्षीय एक बालकले कसरी एउटा पिकअप ट्रक चलाएर सड़कमा हिँडिरहेका बौद्ध भिक्षुहरूको समूहलाई ठक्कर दियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ. उक्त दुर्घटनामा 8 जना भिक्षुको मृत्यु भएको छ भने 20 जना भन्दा बढ़ी घाइते भएका छन्. बालकको उमेर आपराधिक जिम्मेवारी वहन गर्न पुगिसकेको छैन तर उनका अभिभावकमा बढ़न सक्ने बताएको हो. भारतमा व्हाट्सएपका 85 करोड़ भन्दा बढ़ी प्रयोगकर्ता रहेका छन्. र थाइल्याण्डको उत्तर पूर्वी क्षेत्रमा प्रहरीले 11 वर्षीय एक बालकले कसरी एउटा पिकअप ट्रक चलाएर सड़कमा हिँडिरहेका बौद्ध भिक्षुहरूको समूहलाई

0: यो बीबीसी नेपाली सेवा हो।
1: सादरपक्षमा पुनः स्वागत छ। सरकारले भूमिहीन दलित र सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण गर्न शुरू गरेको अधिकारीहरूले जनाएका छन्। त्यसक्रममा आज बर्दियाका 29 सुकुम्बासी परिवारलाई पूर्जा दिइएको भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र वास्तोराले बीबीसीलाई जानकारी दिए। उनका अनुसार साविकको भूमि आयोगमा दर्ता भएका निवेदनलाई हालको भूमि समस्या समाधान समितिले आवश्यक प्रक्रिया अघि बढ़ाएर लालपूर्जा वितरण गर्न शुरू गरिएको हो। समितिमा भूमिहीन र दलितका करिब 3 लाख र अव्यवस्थित बसोबासीका 9.5 लाख जति गरी 12.5 लाखको हाराहारीमा लालपूर्जाको माग गर्दै निवेदनहरू परेका बताइएको छ। साथै छुटेकाहरूलाई समेट्ने गरी निवेदन दिन आह्वान गर्ने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन्। हालै प्रतिनिधि सभामा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले असारको 3 सातबाट लालपूर्जा बाँड्न थालिने बताएकी थिइन्। यसै सन्दर्भमा हामीले उक्त मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टलाई टेलिफोन सम्पर्क गरी शुरूमा अब यो प्रक्रिया कसरी अघि बढ्छ भनेर सोधेका छौं।
2: नेपाल सरकारले गठन गरेको विगतका आयोगहरू र अहिलेको चाहिँ भूमि समस्या समाधान समिति मार्फत चाहिँ हामीले चाहिँ जे जति निवेदनहरू हाम्रो कलेक्सन भएको छ, झन्डै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी पर्नुहुन्छ र अहिले वर्तमान सरकारले भूमिहीन परिवारलाई जग्गा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखी काम अगाडि बढ्ने गरी लक्ष्य राखेको छ। अब यसलाई निरन्तरता दिने हो। 70 जिल्लामा 753 पालिकामा प्राप्त आवेदनहरूको प्रमाणीकरण गरी अब जुन क्याटेगोरीमा पर्नुहुन्छ सोही बमोजिम चाहिँ व्यवस्थापन गर्दै जाने गरी काम अगाडि बढ्छ।
1: तपाईँको आशय चाहिँ जुन 12.5 लाख जति अथवा त्योभन्दा बढी निवेदन परेका छन् जसमा चाहिँ अव्यवस्थित बसोबासीहरू पनि छन् उहाँहरूले क्रमशः दिन उचित लागेमा सरकारले ठानेमा अथवा त्यो मापदण्ड पूरा भएमा उहाँहरूले क्रमशः जग्गा धनी पूर्जा प्राप्त गर्दै जानुहुन्छ भन्ने हो?
2: हजुर हो। पहिलो चरणमा हामीले प्रत्येक निवेदनहरूलाई चाहिँ हामीले प्रमाणीकरण गर्छौँ र भूमिहीनको क्याटेगोरीमा प्रमाणीकरण भएका परिवारलाई चाहिँ सम्भव भएसम्म उहाँहरू बसोबास गरेकै स्थानमा नभए उपयुक्त स्थानमा खोज गरी उहाँलाई जग्गा उपलब्ध गराइन्छ भने अब यस्तो बसोबासीहरूको केसमा चाहिँ कानूनले वर्जित गरेका ठाउँ बाहेक दिन मिल्ने भनिएका जग्गाहरूमा चाहिँ राजस्वली उहाँहरूको व्यवस्थापन गर्न सक्ने गरी कानूनी व्यवस्था छ। त्यो कामलाई अगाडि बढाइन्छ।
1: भट्टजी, तपाईँको हिसाबले चाहिँ जुन 12.5 लाख निवेदनहरू छन् ती सबै निवेदनहरूको छिनोफानो हुनको लागि कति समय लाग्ने देखिन्छ अहिले तपाईँहरूले गरिराख्नु भएको पहल अनुसार?
2: अहिलेको हाम्रो लक्ष्य 500 दिनको लागि हो अहिलेको लक्ष्य। तर अब कहिलेकाहीँ कतिपय जग्गाहरू चाहिँ कानूनी जटिलताको कारणले गर्दा लक्ष्य प्राप्ति गर्न सकिँदैन। तथापि अहिलेको हाम्रो अभियान चाहिँ वर्तमान सरकार गठन भएको 500 दिन भित्रै चाहिँ यी सबै आवेदनहरूको सम्बोधन गर्ने हाम्रो प्रयास हुन्छ।
1: अहिलेसम्म जति पनि पहलहरू भए ती चाहिँ अब असफल जस्ता अथवा अपूर्ण जस्ता देखिएका थिए। यो तपाईँले भने चाहिँ 500 दिनभित्र चाहिँ त्यो समाधान हुन्छ भन्ने आधार चाहिँ के त?
2: विगतमा हामीले चाहिँ जे जति कानूनी अडचनहरू अनुभव गरेका थियौँ ती अडचनहरू समाधान गर्ने प्रयास भइराखेको छ। त्यसै गरी अब यो प्रमाणीकरण लगायतको विषयमा अब अहिले हामीसँग यो हाम्रो जुन भू सूचना प्रणाली छ त्यो प्रणाली पनि पूर्ण रूपमा देशभर चाहिँ लागू भइसकेको अवस्था भएको हुनाले हामीलाई प्रमाणीकरण गर्न पनि सहज हुने अपेक्षा राखेका छौँ र यसबाट चाहिँ हामीले सोचेकै समयमा लक्ष्य प्राप्ति गर्छौँ भन्ने अहिलेको चाहिँ हाम्रो आशा छ।
1: अब अर्को चाहिँ एकतिर तपाईँहरूले समस्या समाधान गर्न खोजे जस्तो पनि देखिन्छ अथवा अहिलेको सरकारले त्यो पहल लिइराख्या जस्तो पनि देखिन्छ, तर अर्कातिर चाहिँ काठमाडौँका होल्डिङ सेन्टरहरूमा बसेका सुकुम्बासी परिवारहरूलाई त्यहाँबाट पनि बाहिर पठाउन खोज्या जस्तो देखिन्छ, उहाँहरूको गुनासो पनि बाहिर आइराख्या देखिन्छ। यो सरकारको दुई थरीको व्यवहार चाहिँ किन अहिले कि यी दुईटा अलग अलग कुरा हुन्?
2: अब यस्तो छ, उहाँहरूको व्यवस्थापनको लागि अब यहाँले पक्कै पनि सञ्चार माध्यममा जानकारी पाइसक्नु भएको होला, उहाँहरूको व्यवस्थापनका लागि पनि निश्चित उहाँहरूलाई सहयोग रकम उपलब्ध गराउने गरी काम भइराखेको छ र उहाँलाई तुरन्तै प्राथमिकता साथ सम्बन्धित ठाउँमा चाहिँ जग्गा उपलब्ध गराउने गरी पनि काम भइराखेको छ। काठमाडौँ उपत्यकाहरूमा यो हाम्रो साविकको सहरी विकास मन्त्रालय मार्फत चाहिँ व्यवस्थापनको काम अगाडि बढ़िराखेको छ र पछि जग्गा उपलब्ध गराउने कुरालाई चाहिँ नि क्रमशः जानेर प्राथमिकता साथ अगाडि बढ़ाइन्छ।
1: तपाईँले केही कानूनी चुनौतीहरू छन् तिनीहरूलाई पनि चिर्न खोजिएको छ भनेर भन्नुभयो, अनि कतिपय चाहिँ अब यो प्रमाणीकरण लगायतका मापदण्डमा पर्ने हो कि होइन भनेर छुट्याउने विधिमा पनि अलिकति लामो प्रक्रिया लागेको जस्तो देखिन्छ। यी बाहेक चाहिँ के चुनौतीहरू तपाईँहरूले सामना गरिराख्नु भएको छ यो समाधानको तर्फ?
2: विगतको भन्दा हामीले अलिकति यो समयावधिलाई घटाएका छौँ। अब हाम्रो चुनौती भनेको चाहिँ कतिपय यो अव्यवस्थित बसोबासीहरू चाहिँ कानूनले वर्जित गरेका जग्गाहरूमा पनि उहाँहरूको अव्यवस्थित बसोबास छ, त्यस्ता ठाउँमा अब जग्गा दिन नसकिने अवस्था हुन सक्छ। त्यसैले तिनै चुनौतीहरू हुन्। अब यो काम गर्दै जाँदाखेरि उहाँहरूको बसाइको प्रकृति अब

0: चाहिँ पहिला उहाँ र विस्तृत बसोबासी अथवा कुन क्याटेगोरीले निवेदन दिनुभएको छ त्यो अनुसार प्रमाणीकरण गरेर अनि बल्ल उहाँहरू प्रमाणीकरण भइसके पश्चात उहाँहरू अहिले चाहिँ कहाँ बसिराख्नु भएको छ त्यो ठाउँमा हामी नापजाँच गर्छौँ। त्यसपछि चाहिँ अब यो हाम्रो भूमि सम्बन्धी ऐनले चाहिँ यो ठाउँमा जग्गा दिन मिल्ने यस्तोमा नमिल्ने भनेर चाहिँ उल्लेख गरेको छ। त्यो अनुसारको चाहिँ जग्गा दिन नमिल्ने भन्ने लेखिएको उल्लेख भएको ठाउँमा छ भने त्यस्तो ठाउँमा केही चुनौतीहरू देखा पर्न सक्छन् भन्ने अहिलेको आकलन हो।
1: भनेको विगतको पहलको तुलनामा अहिलेको पहलले दीर्घकालीन समाधान दिन्छ भन्ने तपाईँको तर्क?
0: हाम्रो प्रयास चाहिँ दीर्घकालीन समाधान नै गर्ने गरी अगाडि बढ्ने नै छ अहिले।
1: उनी थिए भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्ट। अब अर्को प्रसंग, कतिपय सरकारी कागजात सार्वजनिक रूपमा बाहिरिएको पाइएपछि तीनै तहका सरकारलाई मोबाइल एप प्रयोग गरेर सरकारी कामकाजका आधिकारिक कागजात स्क्यान नगर्न निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। यसबारे कार्यालयको सूचना प्रविधि शाखाले हिजो एक परिपत्र जारी गरेको थियो। डिजिटल सुरक्षा र तथ्याङ्कको गोपनीयता सुनिश्चित गर्ने उद्देश्यले कड़ाई गर्न खोजिएको अधिकारीहरूले बताएका छन्। एक रिपोर्ट। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार आधिकारिक रूपमा सार्वजनिक नगरिएका केही सरकारी कागजात सामाजिक सञ्जालमा अपलोड भएको पाइएपछि यस्तो निर्देशन जारी गर्नु परेको हो। सरकारी कार्यालयहरूमा दैनिक सयौंको संख्यामा कागजातहरू स्क्यान हुने गरेका छन्। राज्यका नीतिगत निर्णय गोप्य टिप्पणी तथा अन्य संवेदनशील दस्तावेज डिजिटल माध्यमबाट बाहिरिनु राष्ट्रिय सुरक्षाका दृष्टिले गम्भीर चुनौती भएको उक्त कार्यालयको ठम्याइ छ। खास गरी कतिपय निशुल्क एपहरूले चुनौती बढ़ाएका प्रवक्ता अर्यालले बताए।
2: सबै एप्सहरूमा होइन, पेड भर्सनमा होइन, अरू एप्सहरूमा हेर्दै जाँदाखेरि कतिपय अब बाहिर ननिस्केका कतिपय सरकारी डकुमेन्टहरू पनि चिठी पत्रहरू पनि सामूहिक सञ्जालमा देखिने भएको कारणले गर्दाखेरि कहीँ कतै कुनै त्यस्ता फ्री एप्सहरूको प्रयोगले गर्दाखेरि त्यसको कारणले आयो कि भन्ने छ। त्यो भएको कारणले हामीले त्यसलाई चाहिँ अब निरुत्साहित गर्नलाई रोकेको।
1: मोबाइलमा सहजै डाउनलोड गर्न सकिने कतिपय निशुल्क स्क्यानिङ एप प्रयोग गर्दा स्क्यान गरिएका कागजात अनधिकृत व्यक्ति वा समूहको पहुँचमा पुग्ने जोखिम रहने साइबर सुरक्षा मामिलाका जानकारहरू बताउँछन्। साइबर सुरक्षा विज्ञ सन्तोष शर्मा यस्ता एपको प्रयोग निरुत्साहित गर्नु सकारात्मक कदम भए पनि त्यसको सुरक्षित विकल्प समेत उपलब्ध गराउनु अझ प्रभावकारी हुने बताउँछन्।
0: थर्ड पार्टी युज नगरेकै राम्रो, आजकल त्यति गाह्रो पनि छैन। एआईले गर्दाखेरि चाहिँ एउटा कुनै बनाइदिएर गभर्मेन्ट एप्रुभ टुलहरू बनाइदियो भने बेस्ट हुन सक्छ। आफ्नै लोकल मोडल अथवा पेड सर्भिसहरू युज गर्यो भने त्यो त्यही नै बस्छ नि त। डाटा बाहिर नजाने प्रोभिजन पनि गर्न सकिन्छ, तर त्यो मोस्टली पेडमा मात्र पोसिबल छ। सेयरमा चाहिँ त्यति धेरै सेक्युरिटी प्रोभिजन हुँदैन, जसले पनि लिङ्क पायो भने हेर्न मिल्ने चाहिँ हुन सक्छ।
1: यद्यपि सरकारले निशुल्क स्क्यानिङ एपलाई प्रतिस्थापन गर्नु छुट्टै आधिकारिक एप भने विकास गरेको छैन। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता अर्याल भन्छन्,
2: भनेको हामीले जस्तै अरू मल्टिफङ्सन प्रिन्टरहरूमा त्यो अभाइलेबल छँदैछ होइन, अथवा मोबाइलमै पनि त्यसलाई कुनै एप्सबाट स्क्यानिङ गर्नुको सट्टा मोबाइलमा फोटो खिचेर त्यसलाई चाहिँ पीडीएफमा रूपान्तरण गरेर गर्न सकिन्छ।
1: प्रधानमन्त्रीको कार्यालयले उक्त निर्देशनलाई प्राविधिक सजगता मात्र नभई राष्ट्रिय सुरक्षाको अनिवार्य कदमका रूपमा बुझ्न पनि भनेको छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, रूसी सेनाले गैराती युक्रेनको राजधानी कियेभमा गरेको ठूलो स्तरको ड्रोन तथा क्षेप्यास्त्र हमलाका कारण कम्तीमा 20 जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। यो हमलालाई कियेभका मेयरले युक्रेनी राजधानीमा भएको सबैभन्दा ठूलो भनी राखे। मस्कोले रूसी पूर्वाधारमा भएको आक्रमणको बदला स्वरूप आफ्नो सेनाले सैन्य केन्द्रहरूमा प्रहार गरेको बताएको छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
3: कियेभ शहरका मेयर भिटाली क्लिचकोले हमलामा लगभग 90 जना घाइते भएका बताएका छन्। उनले हमलाबाट प्रभावित भएका ठाउँहरू मध्ये एउटा एम्बुलेन्स केन्द्र पनि रहेको बताए। उनले शुक्रबार शोक मनाउने घोषणा गरेका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको केही घण्टापछि नै शहरभरि भएका हमलाहरूले भवनहरू हल्लाएपछि वरपरका धेरै बस्तीहरू खाली गराइएको थियो। हताहत हुनेहरूमा ठूलो संख्यामा बालबालिकाहरू पनि रहेको कियेभको सैन्य प्रशासनका प्रमुखले बताएका छन्। उनकै शब्दमा शत्रुले फेरि पनि जानाजान आवासीय क्षेत्रहरूलाई निशाना बनाएको र गैर सैनिकहरूको ज्यान लिइरहेको बताएका छन्। रूसको रक्षा मन्त्रालयले आफूहरूले हालैको युक्रेनी हमलाको जवाफमा ऊर्जा उत्पादन केन्द्रहरूलाई निशाना बनाएको दावी गरेको छ। अमेरिकाबाट प्रत्यक्ष सैन्य सहायता लगभग बन्द भइसकेपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र स्वदेशमै उत्पादन गर्न अनुमति दिन वाशिङटनसँग आग्रह गरेका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: FM 94.4 MHz. जलजला चार्ट चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी कुहिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 98645 78232।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सिर्जना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
4: दिनभरि थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: यिनै थकाइ र छटपटीको एक मात्रा हामी बन्छौ। जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सिर्जना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
4: दिनभरि थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: यिनै थकाइ र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
5: प्रत्येक राति 9-10 बजेसम्म
1: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 मेगाहर्जबाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
5: कार्यक्रम गुड नाइट।

नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा। कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौ। मलाई पारीबाट यति बेला साथ मिलिराखेको छ, विभिन्न रेडियोबाट विभिन्न प्राविधिक साथीहरूले साथ दिइरहनु भएको छ, आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। कार्यक्रम गुड नाइट तपाईँ सुन्दै हुनुहुन्छ। हामी यति बेला सामुदायिक रेडियो जलझला फ्याम 96.4 मेगाहर्ज लिवाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौ। तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलझला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलझला सर्च गरेर सुन्न सक्नुहुन्छ। यदि मात्र होइन तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट सुन्दै हुनुहुन्छ, जस्तो कि सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज, यसै क्रममा सामुदायिक रेडियो हापुरी 89.4 मेगाहर्ज अनि सामुदायिक रेडियो धनकुटा 106.2 मेगाहर्ज लगायतका रेडियोहरूबाट सुन्दै हुनुहुन्छ। रेडियो स्काईबाट मलाई यति बेला साथ मिलिराखेको छ सुषमा मल्लको रेडियो हापुरीबाट रीता बुढा मगर अनि रेडियो धनकुटाबाट सञ्जिता लिम्बुले यति बेला साथ दिइरहनु भएको छ। कार्यक्रम गुड नाइटमा छौ, तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा हामी रहिरहँदा आज के गर्छौ कसो गर्छौ तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। आजको बसाईमा हामी के गर्छौ भन्ने कुरा तपाईँलाई जानकारी गराउँछु। आजको बसाईमा तपाईँलाई मनपर्ने प्रतिभा, तपाईँलाई जे जे आउँछ त्यति सुनाउनु होला। प्रतिभा सुनाउन पनि पाइयो, होइन म प्रतिभा सुनाउँदिन भनेर गुड नाइटका शब्दहरू मात्रै भन्न पनि पाइयो है। हामीले आइतबारीय बसाईमा कुराकानी मात्रै गर्छौ, शनिबारीय बसाईमा अनिवार्य प्रतिभा सुनाउनै पर्छ भने बिहिबारीय बसाईमा प्रतिभा नभए पनि तपाईँले सहभागिता जनाउन पाउनुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराउन चाहन्छु, जसका लागि फोन गर्नुहोला 9868309940 को नम्बर तपाईँको लागि खुला गरेका छौ। अहिलेको लागि पनि एउटा गीत राख्दैछौ हामी, त्यो गीत हो याद गर्न पनि कोही न कोही त चाहिँदो रहेछ। यो गीत तपाईँको लागि राख्छौ, गीतपछि तपाईँको माझमा फेरि आउने छौ। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ, हामी कार्यक्रम गुड नाइटमा तपाईँसँगै रम्न अनि रमाउनका लागि तपाईँसँग रहेका छौ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु र यो ओरिजिनल गीत हामी म खोजिरहेको छु, होइन ओरिजिनल गीत बजाउनु पर्यो नि त, होइन ओरिजिनल गीत बजेन भने कार्यक्रममा मजा आउँदैन। ल ओरिजिनल गीत भेटिसकेको छु मैले र अब याद गर्न पनि कोही न कोही त चाहिँदो रहेछ। अब यो दुईवटा नम्बर, आज मैले दुईवटा नम्बर ल्याएको छु रोल्पातिरका साथीहरूले, जो चाहिँ रोल्पाबाट आउनुहुन्छ उहाँहरूलाई, उहाँहरूले हाम्रो फोन लागेन दाई भनेर गुनासो गर्नुभयो, धेरै नै गुनासो गर्नुभयो। त्यो कारणले गर्दाखेरि रोल्पातिरका साथीहरूले 9864172998 फोन गर्नुहोला, रोल्पा जिल्लाका साथीहरूले के होइन। अब रोल्पाली साथीहरूले कतिको माया गर्नुहुन्छ भन्ने कुरा यहाँबाट थाहा हुन्छ, कतिको सुन्नुहुन्छ भन्ने कुरा। रोल्पातिरका साथीहरूले 9864172998 फोन गर्नुहोला भने प्युठानतिरका अन्य जिल्लातिरका साथीहरूले, भनौँ न अन्य जिल्लातिरका साथीहरूले 9868309940 फोन डायल गर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। ल अब गीत तपाईँको लागि राख्छौ, याद गर्न पनि कोही न कोही त चाहिँदो रहेछ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ।

याद गर्न कोही न कोही चाहिँदो रहेछ भनेर गीत त बजाए तर गीत नभएर ट्र्याक पो पर्यो. गाह्रो छ हौ, मलाई गाह्रो छ. अब गीत बजाउँछु भनेको ट्र्याक परिदिन्छ हौ. अब गीतकै नाम लेखेर राखिएको थियो. हामी कार्यक्रम गुड नाइटमा छौँ. तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र अब यो गीत तपाईँको लागि गीत स्वीकार्नुहोस्.

0: यति बुझ्दा बुझ्दै पनि माया त लगाइदो रहेछ, याद गर्नलाई कोही न कोही त चाहिदो रहेछ, कोही न कोही नभइकन कसरी याद गर्ने, कसलाई याद गर्ने, होइन? त्यसैले याद गर्नका लागि साँच्चै कोही न कोही त चाहिदो रहेछ है। त्यसैले आउनुहोस् रोल्पामा बाचा हुनुहुन्छ भने तपाईँले 9864-17-298 फोन गर्नुहोला। अन्य जिल्लाका साथीहरू हुनुहुन्छ भने 9868-60-39-40 फोन गर्नुहोला। एकदमै मिस कल चाहिँ नगर्नुहोला, मैले धेरै दिनदेखि नै भनिराखेको छु मिस कल चाहिँ नगर्नुहोला। सकिन्छ फोन गरौँ, सकिँदैन मिस कल पनि नगरौँ, म तपाईँलाई आग्रह गर्छु। र यति बेला पहिलो साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। नमस्ते हजुर, को बोल्नुभयो, कहाँबाट? सल्यानबाट। लाउड स्पिकर बन्द गर्नु पर्यो भूमसाराजी।
1: हजुर,
0: लाउड स्पिकर बन्द गर्नु पर्यो। अनि यति बेला के गर्दै हुनुहुन्छ?
1: खाना खाएर
0: सुतिरहनु भएको छ होइन?
1: हजुर।
0: किन यति चाँडै सुत्नु भएको? नसुत्नु पर्छ पर्थ्यो नि।
1: अब के गर्नु दादा, भात खाइसक्यो। हजुर, भात खानुभयो?
0: तपाईँले दिनुहुन्न के अरे, जहिले मैले मात्रै खाएँ भन्नुहुन्छ, मलाई बोलाउँदै बोलाउनुहुन्न।
1: आउनु त टाढो भइगयो, टाढो
0: है। तपाईँले माया गरेर बोलाउनु भयो भने त कहाँ टाढा हुनु?
1: हजुर,
0: तपाईँले माया गरेर बोलाउनु भयो भने त कहाँ टाढा हुनु र?
1: आउनु न त
0: है।
1: हजुर,
0: के पकाएर खुवाउनुहुन्छ ल भन्नुहोस् मलाई।
1: दाल भात खानु
0: दादा। दाल भात खुवाउनुहुन्छ होइन?
1: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, म तपाईँको घरमा एक दिन अवश्य पनि खाना खान आउनेछु। दिनहरू कसरी बिताउनु भयो, के काम गर्नुभयो?
1: पानी पर्छ दादातिर त, अस्तिबाट पानी परिरहेको छ भन्नुपर्छ है, त्यतिकै जित छ।
0: ए, लगातार पानी परिरहेको छ?
1: हजुर,
0: यतातिर त पानी नै परेको छैन, हेर्नुहोस् त।
1: परेन र?
0: अनि यतातिर त पानी नै परेको छैन, अहिले रिमी र झिमी पानी पर्छ, अरू नत्र त पानी नै पर्दैन भने के भएको हो हाम्रो यतातिर?
1: खै त दादा, यता त पानी सात दिन
0: भइगयो नि आइआउनु लागेको।
1: हजुर,
0: त्यो पानीलाई यतातिर पठाउन मिल्दैन?
1: खै मैले पठाउनु मिल्दा पठाइदिन्छु दादा, म त सक्दिनँ।
0: एक गाग्री जति पानी भरेर पठाइदिनु क्या?
1: खै
0: एक गाग्री जति पानी भरेर पठाइदिनु अनि आइहाल्छ नि होइन? अनि कुन रेडियोबाट हामीलाई सुन्नुभयो? आज कुन गीत गाउनुहुन्छ तपाईँले? ए, गीत साँच्चै आज के सुनाउनुहुन्छ, के पो सुनाउनुहुन्छ? आज त गीत मात्र त होइन नि, सबै हो होइन?
1: हजुर,
0: आज के सुनाउनुहुन्छ?
1: गीत सुनाउँछु दादा।
0: ओके, ल सुनाउनुहोस्। के भो? हेलो, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँले गीत गाउँदै हुनुहुन्थ्यो, उहाँको गीत के भो के भो? तपाईँ रोल्पा जिल्लामा हुनुहुन्छ, रोल्पाबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भने 9864-17-298 फोन गर्नुहोला। र अन्य ठाउँबाट, अन्य जिल्लाबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भने 9864-60-39-40 फोन गर्नुहोला है। म तपाईँलाई आग्रह गरे, रोल्पाबाट सुन्दै हुनुहुन्छ भने 9864-17-298 फोन गर्नुहोला। अन्य जिल्लाबाट सुन्दै हुनुहुन्छ भने 9864-60-39-40 को नम्बरमा फोन डायल गर्नुहोला। म तपाईँलाई यो कुरा आग्रह गर्छु, र तपाईँ कहाँबाट सुन्दै हुनुहुन्छ, जहाँबाट सुन्दै हुनुहुन्छ त्यहीँबाट फोन गर्नुहोस् है। फरक फरक नम्बर छ, र जुन नम्बरबाट तपाईँलाई फोन गर्न सजिलो लाग्छ सोही नम्बरमा फोन डायल गर्नुहोला। तपाईको लागि हामीले नम्बर खुला गरेका छौं। यो कुरा म तपाईलाई जानकारी गराए, फटाफट फोन डायल गर्नु होला। रोल्पातिरका साथीहरूले अथवा अन्य जिल्लातिरका साथीहरूले फोन एउटै नम्बरबाट लगाउन अलिकति गाह्रो भयो, दुईवटा नम्बरमा ल्याउनुहोस्, त्यसपछि हामी फोन गर्छौं, हामीलाई सजिलो हुन्छ भन्नुभएपछि हामीले तपाईँलाई भनौँ न नम्बर, यो नम्बर ल्याएका छौँ, यो नम्बर तपाईँलाई उपलब्ध गराएका हौ। र यति बेला पहिलो साथी भनौँ न मिस कल आएको छ, मैले मिस कल नगर्नु भनिराखेको छु, सकिन्छ फोन गरौँ, सकिँदैन मिस कल नगरौँ है, मिस कल चाहिँ नगर्नु होला, म तपाईँलाई आग्रह गर्छु। 9644-17-298 रोल्पातिरका साथीहरूले फोन गर्नु, रोल्पा जिल्लाका साथीहरूले भने 9868-39-40 अन्य जिल्लाका साथीहरूले, जस्तै अन्य जिल्ला रोल्पा जिल्लाभन्दा बाहिरतिरका साथीहरूले फोन गर्नु होला 9864-17-298 रोल्पातिरका, रोल्पाबाट आउने साथीहरूले फोन गर्नु होला, रोल्पाको विभिन्न ठाउँहरू हुन्छ नि हो त्यहाँबाट आउने साथीहरूले फोन गर्नु होला भने 9868-39-40 अन्य जिल्लाका साथीहरूले, अन्य रेडियो सुन्दै गर्नुभएका अन्य जिल्लामा रहनुभएका साथीहरूले फोन गर्नुहोला, म तपाईँलाई आग्रह गरे। तपाई यति बेला साथी हुनुहुन्छ, पहिलो साथी कहाँदेखिको हुनुहुन्छ, रोल्पा जिल्लाबाट आउनु भएको छ होइन, रोल्पा जिल्लाको पहिलो साथी भनौँ न, अब कार्यक्रमको त दोस्रो साथी, रोल्पा जिल्लाको पहिलो साथी, यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? रोल्पाबाट के मगर भन्नुभयो? सृष्टिपुन मगर। रोल्पा कुन ठाउँबाट हजुर? सुनसारी। लाउड स्पिकर गर्नु भएको छ, बन्द गर्नु न, अनि अलि टाठो आवाजमा बोल्नु। सुनसारी गाउँपालिका कुन ठाउँबाट? ल, जयमा रोल्पाबाट बोल्दै हुनुहुन्छ होइन, के गर्दै हुनुहुन्छ यति बेला? रातिको समय छ, सुत्न लाग्नु भएको होइन, ठिक छ, सुत्नु पनि पर्यो क्यारे होइन, ल हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज दिनहरू कसरी बिताउनु भयो, पढ्नुहुन्छ कि के गर्नुहुन्छ तपाईँले? कति क्लासमा पढ्नुहुन्छ? क्लास नाइनमा पढ्नुहुन्छ, कस्तो छ तपाईँको पढाइ? आजसम्म ठिकै चलिरहेको छ, भोलि पर्सि के हुन्छ थाहै छैन होइन, हुन्छ, आज के सुनाउनुहुन्छ त नि? ओके, ल मुक्तक सुनाउनुहोस्।
1: दादा पाका हरि अलि चुपचारी ग्राम सम्झना आए सम्झिदिनु सृष्टि मेरो नाम, दादा पाका हरि अलि चुपचारी ग्राम सम्झना आए सम्झिदिनु सृष्टि मेरो नाम, यति नै गए।
0: यो कहाँ मुक्तक हो त नि, यो त भावना जस्तै भयो, आगामी दिनमा आउँदाखेरि मुक्तक लिएर आउनु होला है, त अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: हुन्छ दाइ, म मेरो साथीहरूलाई सम्झिनु पर्छ, खासले गर्दा मेरो मलाई माया गर्ने मेरो मुसु अनि म भन्दा टाढा हुनुहुन्छ उहाँलाई सम्झिन्छु, जुन कि मेरो माया फसलक हुनुहुन्छ बिन्दा सुधा मगरलाई सम्झिन्छु, अनि मेरो साथीहरूलाई सम्झिनु पर्दा कक्षमा सम्पूर्ण साथीहरूलाई सम्झिन्छु, अनि मेरो मम्मी अनि मेरो बाबा सम्पूर्णलाई सम्झिनु दिइरहन्छु।
0: नमस्ते, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो या मलाई एउटा नम्बरबाट मिस कल आइराखेको छ, 97081-67528 यो नम्बर कसले चलाइरहनु भएको छ, कृपया मिस कल नगर्नु होला, म तपाईँलाई आग्रह गर्छु मिस कल चाहिँ कदापि नगर्नु होला। र लास्टमा 49 नम्बर भएको नम्बरबाट पनि मिस कल आएको छ, 97047-44149 नम्बर भएको नम्बरबाट पनि मिस कल आइराखेको छ। मैले तपाईँलाई नम्बर फोन गर्नको लागि दिएको हो, मिस कल गर्नको लागि होइन। रोल्पातिरका साथीहरूले 9864-17-298 र अन्य जिल्लाका साथीहरूले 9868-39-40 फोन गर्नुहोला। फेरि रोल्पाकै साथी आउनु भएको छ, म स्वागत गर्छु, नमस्कार हजुर, को बोल्नु भयो कहाँबाट शर्मिलाजी लाउड स्पिकर बन्द गर्नु अनि अलि टाठो आवाजमा बोल्नु पर्यो है शर्मिलाजी भात खाए जसरी बोल्नु पर्यो क्या अनि कार्यक्रममा आउनु भएको छ दिनहरू कसरी बिताउनु भयो शर्मिलाजीले अध्ययन गरेर दिनहरू बिताउनु भयो होइन लाज के सुनाउनुहुन्छ हामीलाई ओके ल सुनाउनुहोस् ल ठिक छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरिका बसाइमा आउनु होला र अहिलेको लागि साथीहरूलाई गुड नाइटका शब्दहरू राख्नुहोस् नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ रोल्पा जिल्लाबाट एउटा नम्बरबाट एकदम मिस कल आइराखेको छ मलाई होइन 97474 अनि त्यसपछि 53 पछि 963 नम्बरबाट मिस कल आइराखेको छ मैले मिस कल नगर्नको लागि आग्रह गरेको छु होइन मैले फोन गर्नको लागि भनिराखेको छु यति बेला रोल्पाबाट अर्को साथी आउनु भएको छ म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट तपाईँको आवाज किन सानो आइराखेको छ कि लाउड स्पिकर गरेर बोल्नु भएको छ क्या सबैको आवाज सानो आउँछ त तपाईँहरूको आवाज एउटै मोबाइलबाट फोन गर्नुभयो तपाईँले जतिले फोन गर्नुभयो शर्मिला अनि अर्को कोले होइन एउटै मोबाइलबाट फोन गर्नुभयो यस्तो अलि टाठो आवाजमा बोल्नु पर्यो है ल ठिक छ अनि सुनसरी गाउँपालिकाबाट तपाईँको नाम के भन्नुभयो ल ठिक छ कार्यक्रममा आउनु भएको छ अनि आज के सुनाउनुहुन्छ हामीलाई ल सुरु गर्नुहोस् अलि टाठो आवाजमा बोल्नु पर्यो सुरु
2: गर्नुहोस्
0: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरिका बसाइमा आउनु होला गुड नाइटका शब्दहरू राख्नुहोस्
2: सब विशेषहरूलाई
0: नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो रोल्पा जिल्लाका साथीहरूले के हो फोन गर्दै काट्दै गर्नुहुन्छ त होइन साथीहरू रोल्पाको रोल्पा जिल्ला भन्दा बाहिरको साथीहरूले यदि साथी बोल्दै हुनुहुन्छ भने होल्डमा बस्ने बानीको विकास गर्नु होला होइन होल्डमा त बस्नु पर्यो नि साथीहरू कि त फोन नगर्दै तपाईँको फोन आउनु पर्यो होइन तपाईँको फोन उठाउनुको लागि फोनमा बोलिरहेको छु भने त उहाँको फोन काटेर तपाईँको फोन उठाउन मिलेन त्यो कारणले गर्दाखेरि होल्डमा बस्नु होला फोन गर्दै काट्दै चाहिँ नगर्नु होला म तपाईँलाई आग्रह गर्छु यति बेला रोल्पा जिल्ला बाहिरबाट साथीले फोन गर्नुभएको छ भन्दै थिए फेरि मिस कल मैले बारम्बार भनिराखेको छु मिस कल नगर्नु भनेर तर साथीहरूले चाहिँ मानिरहनु भएको छैन होइन मिस कल होइन कार्यक्रममा फोन डायल गर्नुहोला सकिन्छ भने फोन डायल गर्नुहोला, सकिँदैन मिस कल पनि नगर्नुहोला होइन। फोन डायल गर्न नसक्ने साथीहरूलाई मिस कल गर्ने छुट पनि छैन फेरि होइन। आइसकेपछि फोन डायल गर्नुहोला 9868-6040 जिल्ला बाहिरका साथीहरूले र 9864-17298 रोल्पा जिल्ला भित्रका साथीहरूले फोन गर्नुहोला। यति बेला अर्को साथी हुनुहुन्छ रोल्पा जिल्ला बाहिरबाट, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर, तपाईँको नाम के हो?
3: मेरो नाम बलबहादुर परियार हो।
0: बलबहादुर परियार, के छ बलबहादुर जी खबर तपाईँको?
3: हजुर सबै ठिकै छ सर।
0: यति बेला के गर्दै हुनुहुन्छ?
3: अहिले त रेडियो सुन्न लागेको अनि कार्यक्रम आयो, राम्रो लाग्यो, एउटा प्रतिभा प्रस्तुत गर्यो कि भनेर।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। अनि शान्तिनगर दाङबाट
3: हजुर
0: हामीलाई कुन रेडियोबाट सुन्नुभयो?
3: रेडियो हाप्रेबाट हजुर,
0: रेडियो हाप्रे एफएमबाट सुन्नुभयो होइन?
3: हजुर।
0: ल कार्यक्रममा आउनु भएको छ। आज हामी दिनहरू कसरी बिताउनुहुन्छ? दाङतिर कतिको गर्मी छ भन्नुहोस् त?
3: गर्मी छ हजुर, अब भर्खर भर्खर पानी पर्न थाल्यो छ।
0: ए भर्खर भर्खर पानी पर्न थालेछ होइन?
3: हजुर।
0: अनि ल ठिक छ, के को सिजन छ? धान रोप्ने काम भइरहेछ कि छैन?
3: काम अब हुन लागेको छ हजुर,
0: हुन लागेको छ होइन?
3: हजुर हजुर।
0: जे होस् असाढ पन्ध्र त धान रोपे मनाउनु भयो
3: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज के सुनाउनुहुन्छ?
3: म एउटा गजल छ हजुर,
0: गजल सुनाउनुहुन्छ होइन?
3: हजुर हजुर। एकछिन
0: म टोन बताउँछु।
3: ऊ आयो मेरो जीवनमा धारा खारा पार्न, ऊ आयो मेरो जीवनमा आँसु मात्र झार्न, किन साथ दिनु थियो उसले क्षणिक समय मात्र, किन साथ दिनु थियो उसले क्षणिक समय मात्र, ऊ आयो मेरो जीवनमा अलपत्र पार्न, ऊ आयो मेरो जीवनमा आँसु मात्र छार्न, एक्लै छु म आज उसले घात प्रतिघात गरी छाड्दा, एक्लै छु म आज उसले घात प्रतिघात गरी छाड्दा, ऊ आयो मेरो जीवनमा जिउँदै जलाई मार्न, ऊ आयो मेरो जीवनमा आँसु मात्र झार्न, घाइते मनले बाँचेको छु जिउँदो लास भए आज, घाइते मनले बाँचेको छु जिउँदो लास भए आज, ऊ आयो मेरो जीवनमा बाघले जस्तै कार्न, ऊ आयो मेरो जीवनमा आँसु मात्र झार्न, साँचो प्रीत ठाने मैले सँगै जिउने सँगै मर्ने, साँचो प्रीत ठाने मैले सँगै जिउने सँगै मर्ने, ऊ आयो मेरो जीवनमा धर्म घाटको पार्न, ऊ आयो मेरो जीवनमा आँसु मात्र झार्न, ऊ आयो मेरो जीवनमा आँसु मात्र झार्न। एकछिन हजुर सर,
0: तपाईँले ल ठिक छ, तपाईँले राम्रो प्रतिभा सुनाउनु भयो, प्रतिभाको लागि तपाईँलाई धेरै धेरै धन्यवाद है त।
3: हजुर धन्यवाद सर, हुन्छ बिदा पाउँछ।
0: गुड नाइटको शब्दहरू नराख्ने
3: हजुरहरूलाई, विशेष गरी हजुरहरूलाई
0: हुन्छ, अहिलेको लागि बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा दाङ शान्तिपुरबाट आउनु भएको थियो साथी, उहाँले आफ्नो प्रतिभा राखेर गइसक्नु भएको छ। रोल्पा जिल्लाका लागि 9864417298 हो भने, रोल्पा बाहिरका लागि 9868-6040-39 हो। यति बेला रोल्पा भित्रका साथी आउनु भएको छ, म स्वागत गर्छु। अब रोल्पा भित्रको साथीको फोन आइसक्यो हुनाले म उहाँलाई स्वागत गर्छु। एकदमै मिस कल चाहिँ नगर्नु होला, बरु फोन गर्नुहुन्छ भने म होल्डमा राखिदिन्छु। र यति बेला रोल्पा भित्रको साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर।
4: नमस्कार,
0: को बोल्नु भयो, कहाँबाट?
4: रोल्पा जिल्लाको।
0: नाम के होला, रेडियो भन्दा टाढा गएर बोल्नुहोस्, नाम के होला?
4: मनराज बुढामगर।
0: मनराज बुढामगर, मनराज जी रेडियो भन्दा टाढा जानु पर्यो है। अनि यति बेला के गर्दै हुनुहुन्छ मनराज जी? लाउड स्पिकर बन्द गर्नु न। लाउड स्पिकर, मोबाइलको लाउड स्पिकर बन्द गर्नुहोस् कि त रेडियो भन्दा टाढा जानुहोस्। तपाईँको तपाईँ बोलेको आवाज तपाईँतिरै ठोक्किरहेछ कि। कि त रेडियो भन्दा टाढा जानुहोस् नत्र लाउड स्पिकर बन्द गर्नुहोस् भनेको सानो आवाजमा कानमा लगाएर बोल्ने हुन्छ नि हो त्यस्तै गरेर बोल्नुहोस् कि अहिले पनि त्यस्तै छ ल ठिक छ आज के सुनाउनुहुन्छ भन्नुहोस् त
5: एउटा शायरी सुनाऊ
0: ओके ल सुनाउनुहोस्
5: फुल फुल्छ कहाँ
0: यति नै हो हुन्छ फेरि फेरिका बसाइमा आउनु होला कति क्लासमा पढ्नुहुन्छ हुन्छ फेरि फेरिका बसाइमा आउनु होला अहिलेको लागि बिदा गर्छु तर त्योभन्दा अगाडि गुड नाइटको शब्दहरू राख्नुहोस्
5: रेडियो बस्नुभएको प्राविधिक मित्रलाई मेरो घर फ्यामिलीलाई अनि मभन्दा अगाडि आउने पछाडि आउने सबैलाई बिताए भन्ने बिताउँछु हस् नमस्कार
0: नमस्कार टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो फेरि एउटा एकजनाले मिस कल गर्नु भएको छ 97 शून्य 35 42 209 कसको नम्बर हो मिस कल नगर्नु होला सकिन्छ फोन गरौँ सकिँदैन मिस कल नगरौँ है मैले मिस कल गर्नको लागि नम्बर दिएको होइन फोन गर्नको लागि नम्बर दिएको हो साथीहरू त्यसैले मिस कल होइन फोन गरौँ यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखिको हुनुहुन्छ जिल्ला बाहिरको साथी हुनुहुन्छ है म उहाँलाई स्वागत गर्छु रोल्पाका लागि 98 46 17 2 98 रोल्पा बाहिरका साथीहरूको लागि 98 68 39 40 नमस्कार हजुर को बोल्नुभयो कहाँबाट सहारा घिमिरे गोर्खा हजुरकोटबाट आवाज सानो आयो अलिक टाटो आवाजमा बोल्नु पर्यो के गर्दै हुनुहुन्छ सहाराजी खबर के छ तपाईँको ल ठिक छ कार्यक्रममा आउनु भएको छ दिनहरू कसरी बिताउनु भयो धान रोप्ने सिजन छ कि छैन अहिले कि छ ए बिस्तारै बिस्तारै सुरु हुँदैछ अहिले त छैन होइन हुन्छ आज के सुनाउनुहुन्छ तपाईँले के नसुनाउने गुड नाइटका शब्दहरू मात्रै बोल्ने ओके ल बोल्नुहोस् गुड नाइटका शब्दहरू बोल्नुहोस् धन्यवाद
5: अनि मेरो घर फ्यामिलीको लागि अनि मेरो प्यारी दिदी मुनाहरूले सुन्दै हुनुहुन्छ उहाँको लागि भन्दै
0: नमस्कार टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो सहारा घिमिरे गोर्खा हजुरकोटबाट उहाँको विदाई सँगसँगै मैले मिस कल नगर्नुहोस् भनिराखेको छु र रोल्पा अहिले चाहिँ रोल्पा भनौँ न बाहिरको भित्रकै साथीहरूले चाहिँ मिस कल गरिरहनु भएको छ यति बेला रोल्पा भित्रको साथीको कल लिएँ मैले कहाँदेखिको हुनुहुन्छ म स्वागत गर्छु यसरी आलो पालो आउनुपर्छ क्या साथीहरू अनि बल्ल मजा आउँछ यति बेला रोल्पा भित्रको साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट तपाईँको आवाज सानो आयो रबिना शेर्पाली के छ रबिना खबर ठिक छ के गर्दै हुनुहुन्छ नि रबिनाले कार्यक्रम सुनेर बसिरहनु भएको होइन कस्तो लाग्छ तपाईँलाई कार्यक्रम ए अनि जुनसुकै कार्यक्रम मनपर्छ कि यही मात्रै मनपर्छ
5: यो पनि मनपर्छ चार बजे कार्यक्रम पनि मनपर्छ
0: ल ठिक छ कार्यक्रममा आउनु भएको छ अनि दिनहरू कसरी बिताउनुहुन्छ ल ठिक छ आज के सुनाउनुहुन्छ त हामीलाई सबै सुनाउन पाइन्छ भन्नाले पनि सबै भन्नाले पनि गीत गजल मुक्तक भावना सारी सबै खालको प्रतिभा सुनाउन पाइन्छ भनौँ न हजुर एउटा सुनाइदिनु न तपाईँ जतिको मान्छेले कहाँ नसुनाइकन जानुहुन्छ भने कि ओके लक्की सुनाउनुहुन्छ भन्नु त
6: प्राण हजुर
0: हजुर
6: प्राण भएका हो अन्त आउँदैन त्यही पनि थोरै प्रयास गर्छु
0: ओके ल सुनाउनु ल यति नै हो
6: होइन
0: ल अर्को टुक्का गाउनुहोस्
6: नानीको शरीरले मलाई पनि
0: ल ठिक छ राम्रो गीत गाउनु हुँदो रहेछ त होइन तपाईँको गीत सुनेर त तपाईँको गीत सुनेर म मक्खै भए भने तपाईँको गीत सुनेर म मक्खै परे भने यस्तो मिठो गीत गाइदिनु भयो कि हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिको बसाइमा आउनु होला गुड नाइटको शब्दहरू राख्नुहोस्
6: घर परिवारलाई सम्पूर्णलाई कार्यक्रममा म भन्दा बेसी अगाडि
0: नमस्ते टेलिफोन सम्पर्कमा रोल्पा पाचो साथी आउनुभएको थियो उहाँसँग कुराकानी गरिसकेका छु बाहिरतिरका रोल्पा भन्दा बाहिर आएको साथीहरूलाई मिस कल गर्दै बस्दै होइन यति बेला अर्को साथी हुनुहुन्छ जिल्ला बाहिरको साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखिको हुनुहुन्छ जिल्ला बाहिरको साथीलाई पनि स्वागत गर्नु पर्यो क्यारे होइन को हुनुहुन्छ नमस्कार हजुर हेलो नमस्कार हजुर

0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो। कृपया फोन गरिसकेपछि तपाईँको ध्यान कतातिर आउँछ कि होइन, फोन गरिसकेपछि त कमसेकम अब उता या त फोन गर्नुभएको छ उता रेडियो खोलेर अनि मजाले मस्तरी सुनेर बस्नु भएको छ, कमसेकम फोन गएको कि गएको कि नगएको भन्ने त थाहा पाउनुहोस् है। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। कहाँदेखि को बोल्नुभयो? कहाँबाट भन्नुभयो? यो रोल्पा जिल्लाको नम्बर होइन नि त, मैले रोल्पा जिल्लाको अर्को नम्बर दिएको छु, त्यो नम्बरमा फोन गर्नुहोस्, अहिलेका लागि विदा गर्छौ। रोल्पा जिल्लाको साथीहरूले रोल्पा जिल्लाकै लागि दिएको नम्बरमा फोन गर्नुहोला, 98644 1798 रोल्पा जिल्लाका साथीहरूले फोन गर्नुहोला है यो नम्बरमा। बाहिरकै साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? मैले त 98 68 लाइन जिल्ला बाहिरको साथीहरूलाई मात्रै दिएको छु है, रोल्पा जिल्लाका साथीहरूले त 98 644 1798 फोन गर्नुहोला यति बेला। साथी नमस्ते हजुर, साथी नमस्ते हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँको फोन डिस्कनेक्ट भएको छ। रोल्पा जिल्ला भित्रका साथीहरूले कृपया मिसकल नगर्नुहोस् त, तपाईँहरू सक्नुहुन्छ पुरा फोन गर्नुहोस्, सकिँदैन मिसकल नगर्नुहोस् है, यहाँ मिसकल आइराखेको छ, 98 644 1798 नम्बरमा मिसकल आइराखेको छ, 98 644 1798 रोल्पा जिल्ला भित्रका साथीहरूले फोन गर्नुहोला भने 98 68 39 40 रोल्पा जिल्ला बाहिरका साथीहरूले फोन गर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। र यति बेला रोल्पा जिल्ला भित्रको साथीले अब म मिसकल गर्ने साथीहरूको नम्बर वाचन गर्छु, र रोल्पा जिल्ला भन्दा बाहिरतिरका साथीहरूले मलाई फोन गर्नुभएको छ, म उहाँको फोन लिन्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर, हेलो, नमस्ते, को बोल्नुभयो कहाँबाट? सुर्खेतबाट विष्णु बुढा छेत्री बोल्नुभयो है, के छ विष्णुजी सुर्खेततिरको हालखबर? ठिक छ, के गर्दै हुनुहुन्छ अहिले? प्रोग्राम सुन्दै बस्दै गर्नु भएको छ होइन? हुन्छ, आज के सुनाउनुहुन्छ तपाईँले हामीलाई? ओके, ल प्रयास गर्नुहोस्।
1: कतै भिरालो त कतै समतल भइदिन्छ, कतै भिरालो त कतै समतल भइदिन्छ, किन शिष्य त्यहाँ छलफल भइदिन्छ, कतै भिरालो त कतै यहाँ समतल भइदिन्छ, किन शिष्य त्यहाँ छलफल भइदिन्छ, न हुन्छ सोधी आफ्नो न बन्छ पढाइ पनि, न हुन्छ सोधी आफ्नो न बन्छ पढाइ पनि, देख्छ यो कालेबुङ खलचल भइदिन्छ, कतै भिराल त कतै समतल भइदिन्छ, किन शिष्य त्यहाँ छलफल भइदिन्छ, यति नै भाइ।
0: आहा, कति राम्रो तपाईँको प्रतिभा सुनाउनु भयो, प्रतिभाको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। हुन्छ, अहिलेको लागि गुड नाइटका शब्दहरू राख्नुहोस्।

0: ओके खास ना करा जब तो लगा कि अन्य करा दिल्ली से तो लगा कि अन्य मसाला इन लोगों से मेरे जीजी तो सब गए छेत्र या दूसरे सब लग गए छेत्र लगा कि हम दिवाल फैमिली रहता मेरे साथ से लोग कंपनी में खुल आए कि जिन्हें तुम मगर तुम इस अपना बहन लगा कि बदल छुट्टी नाम के तो बैल
1: नमस्ते टेलीफोन संपर्क में साथ ही आना भाई को थियो अब म नम्बर वाचन गर्छु है रोल्पा जिल्लाकै बाटै मिस कल गर्ने साथीको नम्बर म वाचन गर्छु हामीलाई यति बेला फोन आएको छ त्यसपछि म नम्बर वाचन गर्छु किनभने उहाँले मिस कल गर्नुभएको छ होइन मिस कल गर्ने साथीहरूको नम्बर त वाचन गर्नै पर्छ नत्र त उहाँहरूको बानी पर्छ यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ नमस्कार हजुर नमस्ते को बोल्नुभयो कहाँबाट सुनसहरीबाट नाम के भन्नुभयो सुनसहरीबाट रबिना मगर भन्नुभयो होइन के साल खबर तपाईँको
2: रबिना मगर
1: त्यही त रबिनाजी के साल खबर तपाईँको भन्या यति बेला के गर्दै हुनुहुन्छ सुनसरीमा खाना खाएर सुतिरहनु भएको होइन यति चाँडै सुत्नुभयो भनेको हेलो
2: खाना खाएर
1: त्यही त यति चाँडै सुत्नुभयो भनेको टेलिफोन सम्पर्कमा आउनु भएको थियो म के सोधिरहेको छु उहाँले के भनिरहनु भएको छ हामीतिर ध्यान दिनु पर्यो साथीहरू म तपाईँलाई आग्रह गर्छु र मैले मिस कल गर्ने साथीको नम्बर मैले वाचन गरिरहेको थिएँ होइन म वाचन गर्छु कुन नम्बरबाट मिस कल आएको हो भन्ने कुरा म तपाईँलाई जानकारी गराउँछु ल अब यति बेला एउटा गीत राख्छौँ एकैछिनपछि म गीत राख्नेछु तर त्योभन्दा अगाडि मलाई यहाँ एकदमै धेरैचोटि मिस कल आइसकेको छ होइन त्यो कारणले गर्दाखेरि मैले मिस कल गर्ने साथीको एउटै नम्बरबाट हेर्नुहोस् त कतिचोटि मिस कल आएको छ आमामामा त्यो कारणले गर्दाखेरि मैले मिस कल गर्ने साथीको नम्बर वाचन गर्नु परेको हो 98 कृपया मिस कल नगर्नु होला मैले पटक पटक भनिराखेको छु 98-676-19-811 नम्बर भएको साथीले चाहिँ मिस 97-676-19-811 नम्बर भएको साथीले चाहिँ मिस कल गरिरहनु भएको छ कृपया मिस कल नगरिदिनु होला सक्नुहुन्छ फोन गरिदिनुहोस् सकिँदैन मिस कल पनि नगरिदिनु होला म तपाईँलाई आग्रह गर्छु यति बेला साथी नमस्कार हजुर नमस्कार हजुर को बोल्नुभयो कहाँबाट
3: म
1: कहाँदेखि को बोल्नुभयो हजुर
3: म चाहिँ लुङ्गी गाउँबाट बोलेको
1: यो नम्बर होइन त लुङ्गी गाउँबाट फोन गर्ने अर्को नम्बर 98-644-17-298 फोन गर्नुहोस् ल अहिलेको लागि बिदा गर्छौ रोल्पाको नम्बर यो होइन रोल्पाको नम्बर मैले अर्कै भनिराखेको छु 98-644-17-298 फोन गर्नु होला अब एउटा गीत राख्छौ तपाईँको लागि गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौ यो गीत तपाईँको लागि हामी राख्नेछौ म बिना कसै कसैलाई मुस्किल छ पोखरामा भन्ने गीत तपाईँको लागि हामी राख्छौ गीतपछि तपाईँको माझमा फेरि आउँछौ

यो गीतको चाहिँ तपाईँलाई फेरि पनि स्वागत छ। मैले 97 6 76 19 800 11 नम्बर भएको साथीलाई मैले ब्लक लिस्टमा राखिदिएको छु, किनभने उहाँले धेरै मिस कल गर्नुभयो, त्यो कारणले गर्दाखेरि मैले उहाँलाई ब्ल्याक लिस्टमा राखिदिएको छु। 97 6 76 19 800 11 नम्बरको साथीले अब कहिले पनि यो नम्बरमा फोन गर्न पाउनुहुने छैन है, त्यसैले धेरै मिस कल गर्नु हुँदैन, धेरै मिस कल गरेर सताउनु हुँदैन है। म तपाईँलाई बारम्बार भनिराखेको हुन्छु, सकिन्छ फोन गर्ने हो, सकिँदैन मिस कल पनि गर्ने होइन है। यदि तपाईँकोमा ठिक छ फोन गर्ने ब्यालेन्स छैन भने कार्यक्रम सुनेर साथ दिन सकिन्छ। र मैले एउटा आरा के ल्याएको छु भने सायद म्यासेज गर्न सक्नुहुन्छ होइन, म्यासेजमा कहाँ कहाँबाट सुन्नुहुन्छ त्यो पनि जानकारी गराइदिनु भने त्यो पनि तपाईँको नाम हामीले वाचन गर्छौं। त्यति दिँदा पनि तपाईँले चाहिँ मिस कल गरेको गरी गर्नुहुन्छ भने भनिन्छ नि राम राम भन्ने गाईलाई, भिरमा जाने गाईलाई राम राम भन्न सकिन्छ तर काँधे थाप्न सकिन्न। अब जो जो साथीहरूको नम्बर अलिक ब्ल्याकमा गयो अब त्यो साथीले अब चाहेर पनि अब कार्यक्रममा चाहिँ फोन गर्न सक्नुहुन्न होइन, त्यसैले उहाँले चाहिँ कति 15-16 चोटि मिस कल गर्नुभएको छ होइन, एउटै व्यक्तिले 15-16 चोटि मिस कल गर्नुभएको छ। अब हेर्नुहोस् त कति धेरै चोटि मिस कल गर्नुभयो, त्यो कारणले गर्दाखेरि तपाईँ जहाँबाट भए पनि 97 6 76 19 800 11 यो नम्बर जसले चलाउँदै हुनुहुन्छ कृपया मिस कल गर्ने बानी चाहिँ तपाईँको त्याग्नु होला, म तपाईँलाई आग्रह गरे। र अब हामी कार्यक्रमको अन्तिमतिर छौं र अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ, यो क्रम म तपाईँलाई जानकारी गराए। र यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु, कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र रेडियो जलजलाबाट साथ दिनुभयो, रेडियो जलजलाबाट हामीलाई विभिन्न प्राविधिक साथीहरूले साथ दिनुभयो, यसै क्रममा रेडियो स्काईबाट सुषमा मल्ल, रेडियो हापुरीबाट साथ दिनुभयो रिता बुढामगर, रेडियो धनकुटाबाट सञ्चिता लिम्बू, सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। र अन्तिममा एउटा गीत छोड्छु होइन, घर बाहिर यदि कुनै सामान बिर्सनु भएको छ भने घरभित्र ल्याउनु होला, औषधि सेवन गर्नु बिर्सनु पो भयो कि औषधि सेवन गर्नुहोला भन्दै लौ त आजको लागि हस्नालाई ओठ खोले आँखाभरि आँसु भयो भन्ने गीत छोड्दै आजको लागि आवाजबाट म वीरेन्द्र गी, तपाईँलाई सुझाव सल्लाह वा प्रतिक्रिया दिन मन लागेको छ, तपाईँलाई कार्यक्रम मनपर्छ अथवा कहाँ कहाँबाट सुन्नुहुन्छ होइन त्यो हामीलाई जानकारी गराउने मन छ भने तपाईँले हामीलाई फोन डायल गर्न सक्नुहुन्छ 9864 17 298 को नम्बरमा फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौँ। थानेश्वर गौतमले गाउनु भएको यो गीत छोड्दै

0: हामी तपाईँहरूको माझबाट विदा हुन्छ। त्यो मैले भनेको गीत अलि तयारी भएन, होइन, यो गीत तपाईँको लागि छोड्दै आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्।
1: मैले त उहिलेदेखि भनेको थिएँ, जेठी नातिनीको कन्यादान।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562459 र 98645 78232।

हार्दिक नमस्कार, प्रणाम। वर पर सर्र सर्र हवा को सरसराहट, आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फूलहरू, उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू, चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं छहरा छाँगाहरू, यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। यिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायिनी देखिएको छ। प्रिय सज्जन, प्रकृतिको यो सुन्दर समयमा तपाईँसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घर आँगन घरद्वारहरूमा उपस्थित भएको छु। म लक्ष्मण भण्डारी, कार्यक्रम जीवन गङ्गा लिएर कार्यक्रम जीवन गङ्गाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। प्रिय सज्जन, हामी संसारमा एक्लो छैनौँ। हामीले आफूलाई एक्लो महसुस गर्नु हुँदैन। जसले हामीले बनायो, अरू कसैले साथ नदिए पनि त्यो स्रष्टाले मृत्यु पर्यन्त हामीलाई साथ दिइरहेको हुन्छ। हाम्रो घरका आफन्तहरूसँग, परिवारका सदस्यहरूसँग हाम्रो मनमुटाव हुन सक्दछ, झैझगडा हुन सक्दछ, आपसी बोलचाल समेत बन्द पनि हुन सक्दछ। छिमेकका मानिसले पनि हामीलाई विश्वास नगर्न सक्दछन्। हामीले अत्यन्त आत्मीय भनेका साथीभाइहरूले पनि हाम्रो साथ छोडिदिने अवस्था आउन सक्दछ। अर्थात् जसलाई हामीले आफ्ना ठानेका हुन्छौँ, ती आफन्तहरूले पनि, ती इष्टमित्रहरूले पनि, छरछिमेकीहरूले पनि हामीलाई त्यागिदिन सक्दछन्, हामीलाई छोडिदिन सक्दछन्। तर जसले हामीलाई बनाएको छ, उसले कहिल्यै हामीलाई छोड्दैन। यो हावा, यो पानी, यो माटो, यो आकाश, यो प्रकाश, यिनकै सक्रियतामा, यिनकै सामञ्जस्यमा हाम्रो शरीरको निर्माण भएको छ, हाम्रो जीवनको निर्माण भएको छ। अर्थात् यो जुन प्राकृतिक शक्ति छ, जुन दैवी शक्ति छ, जुन ईश्वरीय शक्ति छ, यही शक्तिका बलमा हामी जन्मिएका हौँ। हामीमध्ये धेरै सम्भवतः बाबुआमाको योजना अनुसार जन्मिएका छैनौँ। हाम्रा मातापिताको रमाइलोमै हामी धेरै सन्ततिहरूको जन्म भएको छ। हामी ख्यालख्यालमै जन्मिएका धेरै छौँ, कुनै तयारी बिना, कुनै योजना बिना, कुनै पनि मर्यादा, अनुशासन र निश्चित सङ्कल्प बिना हामी अधिकांशको जन्म भएको छ। बस परिवारमा आइयो, परिवारका सदस्यसँग हाम्रो सम्बन्ध भयो, स्थापित भयो, एकअर्काप्रति मोहर आसक्तिको भावना विकसित भएर गयो। त्यसैले हाम्रो परिवारका सदस्य कोही दुःखी हुँदा, बिरामी हुँदा अथवा कसैको निधन हुँदा हामी असाध्य पीडाले ग्रसित हुन्छौँ, चिन्तित हुन्छौँ, दुखित हुन्छौँ, केवल लामो समयसम्मको बस उठले गर्दा। त्यसैले हामीलाई बनाउने त यही प्रकृति हो, यही दिव्यतम शक्ति हो, यही ईश्वरीय रहस्य हो। प्रिय सज्जन, तर लाग्दछ जीवनमा हामीले अत्यन्त कमले मात्रै हामीलाई बनाउने त्यो दिव्यतम शक्ति छ भनेर बुझ्दछौँ। त्यो दिव्यतम शक्तिले हामीलाई निर्माण गरेको छ भनेर बुझ्ने, त्यो प्राकृतिक शक्तिको रूपान्तरण
त्यो प्राकृतिक शक्तिको अभिव्यक्ति हाम्रो जीवन हो भनेर बुझ्ने हामी अत्यन्त थोरै छौँ प्रिय सज्जन। त्यसैले हामी स्रष्टाप्रति विश्वस्त हुन सकेका छैनौँ। कोही त छ हामीलाई बनाउने, ठिक छ, हाम्रा आदरणीय माता पिताले हामीलाई जन्माउनु भएको छ, के हाम्रा वास्तविक जन्मदाता हामीले भन्ने गरेका माता पिता नै हुनुहुन्छ त? संसारका हरेक माता पिताले बच्चा बच्चीलाई जन्म दिन्छन्, पशुहरूले पनि आफ्ना सन्ततिलाई जन्म दिन्छन्, पशुहरूले पनि जन्माउँछन्, उनीहरूले कसरी बच्चा जन्माउने भन्ने विशेष कक्षा विशेष क्लास कतै पनि लिएका हुँदैनन्। प्रकृतिले नै जन्मजात उनीहरूलाई त्यो योग्यता दिएर पठाएको हुन्छ। मनुष्यले पनि त्यही योग्यता प्रयोग गरेर आफ्ना सन्तान दर सन्तानलाई जन्म दिने गर्दछ। प्रिय सज्जन, हाम्रो वास्तविक अभिभावक भनेको यही प्रकृति हो, यही दैवी शक्ति हो, यही ईश्वरीय रहस्यको नाम हो प्रिय सज्जन। त्यसले हामीलाई कहिल्यै पनि छोड्दैन, कहिल्यै पनि एक्लो हुन दिँदैन। हामीले हाम्रो घर वरपर भएका सांसारिक इष्टमित्रहरूलाई मात्रै आफ्ना आफन्त भनेका छौँ, साथी भनेका छौँ, हाम्रा सम्बन्धी भनेका छौँ, यसैले हामी दुःखी हुन्छौँ। हामीले संसारमा हाम्रो सम्पर्कमा आउने जति सबै छन् तिनलाई नै हामीले आफन्त ठान्यौँ, घनिष्ठ ठान्यौँ, आत्मीय ठान्यौँ, जीवनभर साथ र सहयोग दिने ठान्यौँ। तर त्यो सम्भव हुँदैन, बिचमा छुट्दै छुट्दै जान्छन्, हामी अलग हुँदै हुँदै जान्छौँ। हामीले कहिल्यै पनि हाम्रा वरपरका इष्टमित्रहरू बाहेक पनि हामीलाई साथ दिने ईश्वरीय शक्ति छ भनेर बुझ्न खोजेनौँ, त्यसैले हामीमा निराशा बढेको छ। प्रिय सज्जन, एउटा स्मरणीय कुरो के छ भने, जसले ईश्वरप्रति विश्वास गर्दैन, प्राकृतिक शक्तिप्रति प्राकृतिक सत्यप्रति विश्वास गर्दैन, त्यो मान्छे अत्यधिक तनावमा बाँच्दछ, त्यो मान्छे मानसिक रूपमा पनि असन्तुष्ट हुन्छ, असन्तुष्टि हुन्छ र विक्षिप्तताको शिकार बन्नुपर्ने अवस्थामा पुग्दछ। किन? किनभने हामीलाई संसारमा हाम्रो घर आँगनमा हाम्रो समाजमा भएका सबै मानिसले सधैँ साथ दिन्छन् भन्ने छैन। पहिलो कुरो, हामीले ईश्वरप्रति विश्वासै गर्दैनौँ, ईश्वर छ भन्ने कुराप्रति हामीलाई विश्वास छैन। पहिलो विश्वास त हामीले ईश्वरको पाउन पनि सकेनौँ, ईश्वरलाई हामीले विश्वास गर्न पनि सकेनौँ। जब हामीले ईश्वरलाई विश्वास गर्दैनौँ, ईश्वर छ भन्ने कुरा, उसले पनि हामीले विश्वास गर्ने कुरो भएन, ईश्वरसँगको सम्बन्ध त हाम्रो टुट्यो।